0: जनताको मतमा हाम्रो प्रश्न छ, अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनु नपर्ने उपाध्यक्ष रामबहादुर थापा बादलको प्रतिवेदनको निष्कर्ष तपाईँलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो मत व्यक्त गर्न कालिका एफएमका आधिकारिक फेसबुक पेजमा राखिएको स्ट्याटसमा कमेन्ट गर्न सक्नुहुनेछ भने ट्विटर, व्हाट्सएप र फाइबरबाट लिखित प्रतिक्रिया जनाउन सक्नुहुनेछ। यसै प्रश्नमा आफ्नो आवाजसहितको प्रतिक्रिया राख्न 0556571958 सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँहरूको उत्कृष्ट प्रतिक्रिया प्रत्येक दिन राति 8 बजेको कालिका न्यूज एक्सप्रेस र बिहान 10 बजेको कालिका हाइलाइट्समा प्रसारण गरिनेछ।
1: अब के अन्तर्राष्ट्रिय समाचार। भारतले 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरूद्धको सहकारीलाई प्राथमिकतामा राख्ने भएको छ। भोलिदेखि भारतको नयाँ दिल्लीमा शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासोन्मुख देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्ने ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरेको हो। ब्रिक्सको अध्यक्ष राष्ट्रका रूपमा भारतले किफायती ऊर्जा, जलवायु अनुकूल, महत्वपूर्ण खनिज प्रविधि र जलवायु वित्तलाई प्राथमिकतामा राखेको भारतीय संचार माध्यमले जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले विकासशील देशलाई राजनीतिक प्रतिबद्धता भन्दा व्यावहारिक सहयोग आवश्यक रहेको बताउँदै आउनु भएको छ। यसैबीच चिनिया राष्ट्रपति सी जिनपिङ पनि नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने तय भएको चिनिया विदेश मन्त्रालयले जनाएको छ। यसैबीच यता प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी सहर बुकाभुका दुईवटा विद्यालयमा आग लागि हुँदा कम्तीमा 24 बाल बालिकाको मृत्यु भएको छ। बीबीसीका अनुसार आग लागिएपछि ज्यान जोगाउन भाग्ने क्रममा भागदौड मचिँदा उक्त मानवीय क्षति भएको हो। हाल विद्रोहीहरूको कब्जामा रहेको उक्त सहरका स्थानीय अधिकारीहरूले घटनामा केही वयस्कहरूको पनि ज्यान गएको जानकारी दिएका छन्। बाक्लो बस्ती रहेको कदुतु समुदायमा आग लागि भएकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ। घाइते र घटनाबाट बचेकाहरूलाई नजिकैका अस्पतालहरूमा लगिएको छ। बीबीसीले उल्लेख गरे अनुसार घटनास्थल र अस्पतालबाट प्राप्त भिडियोहरूमा बाल बालिकाहरू अस्पतालको भुइँमा पीडाले छटपटाइरहेको देख्न सकिन्छ। यस्तै सामाजिक सञ्जालमा सार्वजनिक तस्विरहरूमा साना बाल बालिकाहरू जमिनमा अचेत अवस्थामा लडिरहेको देखिएको छ।
0: अब खेल समाचार। पहिलो संस्करणको नेपाल भलिबल लिग एनभीएलको फाइनल प्रवेशको लागि आज काठमाडौँ रेड्स र कडाली शिवराजले प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा खेल बेलुकी 6 बजे हुनेछ। एनभिलमा काठमाडौँ र कडाली दुवै जित्ने दाउमा रहेका छन्। लिग चरणमा 5-5 खेल खेलेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लिग चरणमा काठमाडौँले कडालीलाई 3-2 सेटले पराजित गरेको छ। काठमाडौँ त्यही नतिजालाई निरन्तरता दिँदै फाइनलमा पुग्ने लक्ष्यमा छ भने कडाली लिग चरणको हारको बदला दिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा रहनेछ। आजको खेल जित्नेले उपाधिको लागि भोलि अन्नपूर्ण स्पाइयर किङ्सको प्रतिस्पर्धा गर्नेछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण हिजो नै फाइनलमा पुगिसकेको छ। नेपालमा पुरुष भलिबलको फ्रेन्चाइज लिग पहिलो पटक आयोजना गरिएको हो।
1: बिहान 10 बजेको कालिका हाइलाइट्सको अन्त्यमा अहिले प्रसारित प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक।
0: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, नेकपा एमालेको निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलको बैठक आजबाट सुरु हुने। बैठकमा अध्यक्ष ओली भने सहभागी नहुने।
1: सोलुखुम्बुको हङ्कु खोलामा पहिरो गयो, तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह। 12 जीवको ठक्करबाट 1 मृत्यु। पर्सामा गाजर र ब्राउन सुगर सहित 2 पक्राउ।
0: भारतमा भोलिदेखि सुरु हुने ब्रिक्स सम्मेलनमा चिनिया राष्ट्रपति पनि सहभागी हुने। कङ्गोका दुई विद्यालयमा आग लागि भागदौड मचिँदा 24 बाल बालिकाको मृत्यु।
1: र एनभीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णाली खेल्दै।
0: यसको साथै 24 घण्टा समाचार प्रसारण गर्ने मोबसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको www.kalikanews.com संसारभरकै साथ प्रसारण भइरहेको बिहान 10 बजेको कालिका हाइलाइट्स आजका लागि यति नै। शर्मिला विकर र किरण राणा मगर बिदा हुन्छौ। नमस्कार।

0: का साथ व्यापार व्यवसाय करना, आर्थिक जोखिम कम करना, विश्वास हामीलाई गर्नुस्। United Azure Insurance, United by Trust.
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि
1: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ बर्जर पेन्स

0: भविष्यतर्फ। थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: नसा छाला हार्जोनी र पेटोका बिरामीहरूलाई विशेष जानकारी यही भाद्र 27 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर बुद्धि प्रसाद पौडेल दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाक नारायणगढ चितवनमा आउँदै हुनुहुन्छ। नयाँ तथा पुरानो बात व्याधि, ढाड कम्बर घुँडाको जोर्नी दुख्ने, हात खुट्टाका जोर्नी दुख्ने, सुनिने युरिक एसिड बढेको, हात खुट्टा पोल्ने, झमझमाउने, हिँडडुल गर्न कठिनाई हुने, नसाको समस्याका साथै प्रोस्टेट बढेको, मधुमेह, जन्डिस, पत्थरी, पिनास, पाइल्स, फिसर, फिस्टुला, कानोगोला, कब्जियत एवं स्त्री प्रसूति र यौन समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ, साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढ चितवन, फोन 056512670।
2: दूर संचार रोड भरतपुर 10 अवस्थित चितवन मोडेल अस्पताल अब नयाँ व्यवस्थापन सहित भरोसा हस्पिटल चितवन प्रालीको नाममा सञ्चालित भइरहेको कुरा सबैलाई जानकारी गराइन्छ। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा, फार्मेसी सेवा, ल्याब सेवा, एक्सरे, आईसीयू सेवा उपलब्ध छ।
3: अत्याधुनिक उपकरण तथा सेवा सुविधा सहित विशेषज्ञ डाक्टरहरूद्वारा स्तन क्यान्सर, नाक कान घाँटी, मुटु रोग, मूत्र रोग, बाल बालिका सम्बन्धी रोग, हार्ट टोनिक तथा नसा सम्बन्धी रोग, जनरल सर्जरी लगायत सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। साथै अत्याधुनिक उपकरण सहितको हिस्टोप्याथोलोजी सेवा सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौ।
2: सम्पर्क भरोसा हस्पिटल चितवन प्राली, दूर संचार रोड भरतपुर 10 चितवन, फोन 056594405940।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम चन्द्र कुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
6: सम्पर्क
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509349।
7: काली का FM, हृदय को स्पंदन।

0: कालिका एफएम 95.2।
1: गर्मीको मौसम पनि छ, हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
2: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर नौ शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ। आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्।
3: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
2: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
3: स्टेप बाई स्टेप स्कुल अगाडि, भरतपुर नौ शरदपुर। फोन 0564909003 र 98555695903।
4: नयाँ बुवा यता आउनुहोस्। हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ।
5: ए भाइ, घरमा झ्यालडोका कस्ता छन्? धेरै कुरा हेरियो, जमाना फेरियो, एउटा कुरा बुझिराख भाइ, केएसयुपीबीसीका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने।
4: सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ।
5: ए भाइ, घरमा झ्यालडोका कस्ता छन्? धेरै कुरा हेरियो, जमाना फेरियो, एउटा कुरा बुझिराख भाइ, केएसयुपीबीसीका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन्। त्यसैले हामीलाई त केएसयुपीबीसीको झ्यालडोका राखेकै घर चाहिन्छ।
3: सम्पर्क केएस झ्यालडोका संसार, भरतपुर नौ मिलन चोक, मोबाइल 98555648133।

0: Mania. Extreme energy drink.
1: Hello?
2: सुन न भाइ बुहारी काठमाडौँबाट आउँदैछन्, कहीँ अलिक फरक ठाउँमा जाउँ न, यस पटकको बसाई विशेष बनाउनु पर्छ है।
1: ल्यान्डमार्क फार्म हाउस जाउँ न, हुन्न, अनि भोलिपल्ट बागमा र सौराहा जाउँ, ल्यान्डमार्क फरेस्ट पार्कमा।
2: भाइले अफिसको कन्फरेन्स र सेमिनार भरतपुरमा गर्नुपर्ने थियो भन्दै थिए, के गर्ने होला?
1: भइहाल्छ नि, कन्फरेन्स सेमिनार मिटिङ गर्नु परे भरतपुर हाइटमा रहेको ल्यान्डमार्क नारायणीमा गरौँला।
2: सबै ठाउँमा ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवा।

0: विगत 35 वर्षदेखि नेपालको आतिथ्य क्षेत्रमा सेवा दिँदै आइरहेको होटल सेन ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमा र सौराहा भैरहवा भरतपुर अनि भुवनचार देवघाटमा पनि कर्पोरेट अफिस गरीधारा काठमाडौँ फोन 01-40-47-06 र 40-47-07
1: नेशनल सिटी हॉस्पिटल अत्याधुनिक सुविधा विशेषज्ञ चिकित्सकहरुको टोली सहित सदैव तपाईहरुको गुणस्तरीय स्वास्थ्य सेवामा
2: 24 घण्टा इमर्जेन्सी सेवा आईसीयू एनआईसीयू ल्याब बिना चिरफर दूरबीनको माध्यमबाट गरिने साना ठूला अपरेशन लगायत सम्पूर्ण अत्याधुनिक सेवाहरू
1: पेट कलेजो आन्द्रा सम्बन्धी समस्या बाल रोग स्त्री रोग नाक कान घाँटी रोग हाड जोर्नी युरोलोजी छाला तथा यौन रोग र नसा रोग क्यान्सर लगायतका विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरू तपाईँको स्वास्थ्यको रक्षा गर्न तत्पर छन्
2: कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुविधा पनि उपलब्ध छ साथै 70 वर्ष भन्दा माथि उमेरका बिरामीहरूको लागि अस्पतालको सेवामा 15% छुट
1: नेशनल सिटी हॉस्पिटल लिमिटेड समर्पित सेवा सहित उत्कृष्ट उपचार भरतपुर 10-24 कोटी अस्पताल रोड सम्पर्क नम्बर 056-493-611
3: प्लस टू पढ्ने सकियो अब हामी के गर्ने साथी
4: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाइ पनि गर्ने
3: कसरी
4: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान अस्ट्रेलिया युके युएस

0: डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
1: सेन्ट्रल लेक किन
2: ल सुन, आफ्नै सुविधा सम्पन्न भवन, जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास, बेस्ट टिचर, ल्याब, लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री, यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ।
0: त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट BHM, ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM र BBS मा भर्ना खुला गरिएको छ। अझ CTBT को होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
1: सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली,
3: भरतपुर ओरालो, सेन्ट्रल कलेज बिल्डिङ, फोन 0656-94-273, टोल फ्री नम्बर 18-10-50-00-273।
4: ए खुशीराम काका, माछालाई दाना हाल्दै हुनुहुन्छ त? अनि माछालाई नि दाना चाहिन्छ र भनेको, पानी भए त भइहाल्यो नि। ल्याऊ पोखरीको डिलको घाँस हालिदिने हो, खाइहाल्छन् नि, किन पैसा खर्च गर्नु पर्यो?
5: अन्नपूर्ण माछा दाना उद्योगको मत्स्य राजा दाना खर्च होइन, लगानी हो धनीराम बाबु। ल हेर त, मेरो पोखरीका माछा कति ठुला भइसके, आजसम्म रोग लागेर एउटा पनि मरेको छैन। माछाले दाना हाल्ने बेलामा यसरी अरूको पोखरीमा लखर लखर लखर डुल्दै हिँड्छौ, अनि माछा बेच्ने बेलामा मेरो त माछा नै बढेन मरे भन्दै छिमेकीले कमाएको रिस गर्छौ। नाम मात्र धनीराम भएर पैसा आउँदैन बाबु, पैसा कमाउन त मत्स्य राजा दाना खुवाउनु पर्यो नि।
6: माछाको सम्पूर्ण वृद्धि विकासको लागि युरोपियन टेक्नोलोजीबाट उत्पादित अन्नपूर्ण माछा दाना उद्योगको उत्कृष्ट उत्पादन मत्स्य राजा माछाको तैरिने दाना नै प्रयोग गरौ। स्वस्थ जीवनको लागि माछा अनि स्वस्थ माछाको लागि मत्स्य राजा दाना। अन्य जानकारीको लागि युरोपियन टेक्नोलोजीबाट उत्पादित अन्नपूर्ण माछा दाना उद्योगको उत्कृष्ट उत्पादन मत्स्य राजा माछाको तैरिने दाना नै प्रयोग गरौ। स्वस्थ जीवनको लागि माछा अनि स्वस्थ माछाको लागि मत्स्य राजा दाना। अन्य जानकारीको लागि अन्नपूर्ण माछा दाना उद्योग, खैरहनी 3 गोटसोर चितवन, मोबाइल 97045-15000।
7: ए बुहारी, कता छौ? एक गिलास दुध ल्याउ त
8: सानु, मलाई दही है।
9: मम्मी, मलाई चाहिँ घिउ दिनुस है।
7: हुन्छ हुन्छ, यो सबको लागि त भवानी दिदी छँदैछ नि।
10: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
6: साथै मन हरर र हुने, खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण, भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू, भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।
11: Looking for the perfect start to your child's education? Welcome to every

0: Preschool, the first step to success. Located at Bharatpur 12 Thani Chowk Chitwan, we provide a clean, spacious environment with well-equipped classrooms featuring LED monitors and CCTV surveillance connected to high-speed internet, air conditioning to maintain room temperature throughout all seasons, and plenty of educational materials. We limit the number of students to ensure personalized attention and individual guidance, helping your child grow and thrive in an engaging, supportive setting. Our young and dynamic facilitators use a well-designed curriculum to build a strong foundation for your child. And we serve hygienic meals prepared under the guidance of food experts. Backed by a team of professionals with over 15 years of excellence in early childhood education, we guarantee your child's success from day one. For further details, call us at 056-515-039 or 98-550-31039. Log on to www.everestpreschool.edu.np or find us on Facebook at www.facebook.com/Everest Preschool Nepal. Everest Preschool, the first step to success. Promoted by Stars Montessori Academy, Pokhara and Bharatpur.
1: ल फेरि के भयो? बीच बाटोमै गाडी बन्द भयो।
2: होइन ए साथी, यहाँ किन रोकिएको? के भयो गाडीमा?
1: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको।
2: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, दिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
1: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
2: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच, दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
1: ल, मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे। कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
2: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
1: सम्पर्क नम्बर
2: ल अहिले नै टिपिहाल, 98015-64-661, 98013-07-495 र 98013-07-492।
3: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासुती थकाली चोक।
4: रंग बहार, रंग बहार।
5: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
4: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेन्सले।

0: वत्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर, सम्पर्क 98023 64 542।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक

0: FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
2: अब उपचारको लागि विदेश जानै पर्दैन।
1: पेट, कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
2: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
3: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
1: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979777।
2: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट्रो कलेजोको भरोसा योग्य उपचार गन्तव्य।
4: 95.2 कालिका FM, हृदयको स्पन्दन।

0: Harika FM 95.2.
1: यसपालिको 30 को दर सोल्टी होटलमा वेलकम ड्रिंक, स्वादिष्ट स्नैक्स र विविध परिकारले भरिएको बुफे प्रति व्यक्ति मात्र 2,499 रुपियाँ देखि 15 जना वा 100 भन्दा बढीको समूहका लागि कम्प्लिमेन्ट्री पिकअप र ड्रपको सुविधा पनि। सोल्टी वेस्टर्न रिसोर्ट चितवन भरतपुर 22 पटिहानी। रिजर्वेशन तथा थप जानकारीका लागि सम्पर्क
2: 9820112008 र 9820114324।
3: होइन यतै घर बनाउँदै हुनुहुन्छ अनि झ्याल ढोकाको बारेमा चाहिँ के सोच्नु भएको छ नि?
4: सबैतिर बुझेर मनकामना युपीभीसी का झ्याल ढोका नै राख्ने निर्णय गरे भाइ मैले त।
3: मनकामना युपीभीसी का झ्याल ढोका
4: हो भाइ, अन्य भन्दा सस्तोमा तुर्किस टेक्नोलोजीमा बनेका गुणस्तरीय युपीभीसी साथै एसपी बोर्ड फिटिङ, ग्लेजिङ पार्टिसन, स्टिल रेलिङ, टफन ग्लास तथा रेलिङ फिटिङ, अल्मुनियम ग्लेजिङ पार्टिसन आदि सबै एकै ठाउँमा पाएपछि धाया बाया लागिन म त।
5: घाम पानी र आगोले केही नहुने, किरा धमिरा खिया नलाग्ने, बाङ्गो टिङ्गो र त्रिपत नहुने, रङ रोकन गर्नै नपर्ने, तापक्रम मैत्री हेर्दा आकर्षक, मनोकामना युपीभीसी का झ्याल ढोका पार्टिसन र छानो नै प्रयोग गरी वर्षौं वर्ष झोक्क हुनुहोस्।
6: अब युपीभीसी होइन मनोकामना युपीभीसी भन्नुहोस्।
7: सम्पर्क मनकामना युपीभीसी झ्याल ढोका संसार भरतपुर 9 आस्था चोक, मोबाइल 9855808518, 9855589987।
8: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
9: सीएमटी होटल, जहाँ प्रेमको सबलाई मिल्छ लग्जरी टच, अत्याधुनिक हल, ओपन किचन, वीआईपी वेटिङ रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
8: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
9: सीएमटी होटल हाकिम चौक, फोन नम्बर 0556940403 र मोबाइल 9855974933।
10: ए दाई पो,
11: के भयो नानुलाई?
10: यो त स्कुल जाने बेला म सधैँ यस्तै हो।
12: बाबा, स्कुल छिटो जान न, we are getting late for school, let's go to school।
10: ए बाबु त कति ज्ञानी, कुन स्कुल हो बाबुको?
12: स्टार्स मोन्टेसोरी एकेडेमी।
13: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्सलाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टिचरद्वारा अध्यापन गराइने
10: स्टार्स मोन्टेसोरी एकेडेमी, पालिखे चोक पोखरा र भरतपुर 11 मालपुर चोक।
13: सम्पर्क फोन 0564900037, 9850561037। स्टार्स मोन्टेसोरी एकेडेमी, जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ।
14: रमाइलो परिवारको खुसी अनि अविस्मरणीय कार्यक्रम अब एउटै उत्कृष्ट गन्तव्य धावन पार्टी प्यालेस भरतपुर 11 जागृति चोक।
15: साधारण सभा, विवाह, वर्षबन्ध, सेमिनार, गोष्ठी, बर्थडे पार्टीदेखि तीज विशेष कार्यक्रमसम्म सुविधा सम्पन्न आफ्नै भवनमा 4 अत्याधुनिक हल, एउटै हलमा 1,000 जनासम्मको क्षमता, स्विमिङ पुल, रेस्टुरेन्ट, बार र प्रशस्त पार्किङ सुविधा।
14: यस तीजमा विशेष छुट, स्वादिष्ट हाइजेनिक खाना र सुन्दर शान्त वातावरणमा आफ्नो कार्यक्रमलाई अझ विशेष बनाउनुहोस्।
15: आजै बुकिङ गर्नुहोस् धावन पार्टी प्यालेस भरतपुर 11 जागृति चोक मालपुर चोकबाट 500 मिटर पूर्व। फोन 0556409199, मोबाइल 9855549070।
16: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
17: मेरो नाम चन्द्र कुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन् अनि आएर अनि सल्लाह गरौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
0: तितर माडी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भुइँ गएको के यहाँबाट झस्कानी र नि पटाउनी गल्नी अनि भतातै पोल्ने दुख्नी बेसे पटाउनी सुतेको सुते हो नि सुते सुते खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहाँ बहनी त्यहाँबाट त्यहाँ बहनी त्यहाँबाट त्यहाँ बहनी हुन्थे लाउने दबाई पनि खान दबाई पनि दिनु भयो त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सकिनु भएको
18: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
19: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना नेपाल सरकारले आर्थिक एन 2083 मार्फत विभिन्न कर ब्याज शुल्क थप दस्तु तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम कटाउन पाउने व्यापारिक मौजदातको नोक्सानी सम्बन्धी व्यवस्था वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट साबिकका बिक्री कर मनोरञ्जन कर होटल कर तथा ठेक्का कर सम्बन्धी बकेउता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन् यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर आयकरको ब्याज तथा शुल्क मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बकेउता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारणबाट सिर्जित बकेउता दाखिला गर्ने एवं विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ त्यसै गरी संस्था बिमा अभिकर्ता संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि ऐनमा विभिन्न कर छुट ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरिएको छ तसर्थ आर्थिक ऐन 2083 प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित व्यवस्था र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नु हुन अनुरोध गरिन्छ आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन सम्पर्क नम्बर 056-590-811
20: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
19: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
20: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98550-60359 र 98550-67359
21: हे भगवान् खेतमा तरकारी लगाउने बेला भइसक्यो आ मोल कतै पाइए छैन अब के गर्ने होला
22: लौ न प्रभु खेतमा तोरी लाउने समय सकिन थाल्यो तर मल कतै पाइएन अब के गर्ने होला
23: आलुको खेतमा मल भएन अब म के गरौँ यसपालि पनि खेती बिग्रिने भयो
24: गहुँ लाउन त सोचेको तर मलै छैन कुनै उपाय गर प्रभु
25: ए किसान हो अब मलको खोजीमा समय खर्च नगर बरु झट्ट अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गरी कुखुराको सुलीबाट उत्पादित भुस रहित जैविक मल ल्याएर आफ्नो अन्न र तरकारी बालीलाई ऊर्जा प्रदान गर यसैमा तिम्रो भलाइ छ
26: युरोपियन मेसिनबाट नेपालमै पहिलो पटक नवीनतम प्रविधिको प्रयोग गरी कुखुराको शुद्ध सुलीबाट जैविक मल उत्पादन गर्ने अविनाश ग्रुप अफ पोल्ट्रीको अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गर्नुहोस् सम्पर्क ठेगाना टिपिहाल्नुहोस् त अविनाश फर्टिलाइजर्स प्राली आनन्द मार्ग नारायणगढ चितवन फोन 056-595-715 तथा मोबाइल नम्बर 98029-70355 र 98029-70345
27: जोर्नी पुनस्थापना तथा उन्नत उपचारमा समर्पित समिट हेल्थ केयर हस्पिटल बेलायत र देशकै प्रमुख अस्पतालको अनुभव सहितका सिनियर कन्सल्टेन्टको टिम तपाईँको सेवामा
28: दूरबीन प्रविधिद्वारा महिलाको पाठेघर डिम्बाशय तथा डिम्ब नलीको शल्यक्रिया अब एकै ठाउँमा
1: भेरिकोज भेन को लागि लेजर द्वारा अपरेशन सेवा
28: समेत हेल्थ केयर हस्पिटल भरतपुर 9 केन्द्रीय बस टर्मिनल फोन नम्बर 0556 595 264।
1: आयुर्वेदिक उपचार पद्धति सँगै उच्च स्तरीय स्वास्थ्य सेवा आयुशक्ति आयुर्वेद क्लिनिक सप्त गण्डकी चोक चित्रसेन टोल भरतपुर 10 मा।
28: प्रत्येक दिन दक्ष अनुभवी वरिष्ठ आयुर्वेद चिकित्सकहरू डाक्टर रिद्धि बासोला र डाक्टर एन्थस पुराथोकीद्वारा पायल्स फिसर फिस्टुला लगायत मलद्वार सम्बन्धी रोगहरूको चार सूत्र विधिद्वारा सफल उपचार।
1: हाड जोड्नी नसा तथा बाथ रोग एवं पिनास माइग्रेन तथा एलर्जी जस्ता रोगहरूको पञ्चकर्म पद्धतिद्वारा सफल उपचार।
28: साथै पेट सम्बन्धी सम्पूर्ण समस्याहरू श्वास प्रश्वास छाला यौन मनोरोग सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार।
1: विशेषत यहाँ महिलाहरूको लागि लामो समय आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चितवनमा आफ्नो अनुभव सङ्गाल्नु भएकी डाक्टर रिद्धि बास्तोलाद्वारा महिला सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार गरिन्छ।
28: आयुशक्ति आयुर्वेद क्लिनिक सप्त गण्डकी चोक चित्र सेन्टोल भरतपुर 10 चितवन।
1: सम्पर्क नम्बर 0556 511 818 र 98 5 50 35 818।
2: Ayo, that jalmuri.

0: उत्कृष्ट उत्पादन रिजल्ट्स पिरो चटपटे झालमुरी
1: स्टुडियो टाइम चेक यो समय
2: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन
3: उच्च शिक्षा दिनको लागि जापान अस्ट्रेलिया क्यानाडा साउथ कोरिया युरोप लगायतका देशहरूमा जानु परेमा आइएलटिएस पिटी कोरियन अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओह्रालो नारायणगढ
4: यति बेला बिहानको 11 बजेको छ
5: इट्स 11 a.m.

0: यस कानेका न्यूज अपडेटको साथमा
1: कामना यूपी भिसी झालढोका संसार प्राली भरतपुर नौ आस्था चोक चितवन
2: सम्पर्क मोबाइल 9855808618
3: राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको 161 जन्म जयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विक्रम सम्वत 1923 भदौ कृष्ण कुशी औंसीका दिन जन्मेर विक्रम सम्वत 1953 भदौ कृष्ण कुशी औंसीकै दिन 30 वर्षको उमेरमा निधन हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो। युवा कवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखाना समेत भित्राउनु भएको थियो। यही छापाखाना मार्फत नेपालमा पत्रकारिताको शुरूआत भएको मानिन्छ। दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद नेपाल प्रज्ञा प्रतिष्ठान लगायत विभिन्न साहित्यिक संस्थाले कार्यक्रम आयोजना गरेका छन्। यसैबीच यता वैदिक सनातन धर्मावलम्बीले आज कोशी औंसी पर्व मनाउँदैछन्। हरेक वर्ष भदौ कृष्ण औंसीका दिन मनाइने यस पर्वमा वर्षभरि देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्राउने गरिन्छ। धार्मिक मान्यता अनुसार यसरी विधिपूर्वक घरमा राखिएको कुशले परिवारको कल्याण हुने विश्वास गरिन्छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक शुक्रबार दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बताइएको छ। आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी संचय कोष विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसै गरी बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले नेपाल कानून आयोग विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसैबीच यता आज संघीय संसद प्रतिनिधि सभा अन्तर्गत विभिन्न 6 संसदीय समितिको बैठक बस्दैछ। संसद सचिवालयका अनुसार आज अर्थमन्त्री महिला तथा सामाजिक मामिला समिति शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति विकास आर्थिक मामिला तथा सुशासन समिति विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरकारवाला समितिको बैठक बस्न लागि हो। नेकपा एमालेको निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्दैछ। यसअघिको बैठकमा सहभागी हुन केपी शर्मा ओली आज भने त्यो बैठकमा सहभागी नहुने बताइएको छ। एमाले केन्द्रीय सदस्य तथा ओलीको सचिवालय प्रमुख नेहरु पालले कार्यदलको बैठकमा अध्यक्ष जाने कार्यक्रम नभएको बताउनु भएको छ। आजको बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा बादलले यसअघि कार्यदलको तर्फबाट सदस्य सचिव रहेका महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनलाई पुनः सम्पादन गरेर बिहिबार सार्वजनिक सम्पादित प्रतिवेदन कसरी छलफल हुन्छ भन्ने विषय पेचिलो बनेको छ। यसअघि कार्यदल बैठकले नै सदस्य सचिवले प्रतिवेदन तयार गरेर आफ्नो बैठकमा छलफल गरेर मात्रै नेतृत्वलाई दिने निर्णय भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह र न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीच शुक्रबार टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेको सीमा आएको बाढीपछि जारी खोज उद्धार राहत तथा पुनर्स्थापनाका कार्यका साथै बेपत्ता विदेशी नागरिकहरूको खोजीका लागि भइरहेका प्रयासबारे जानकारी गराउनु भएको छ। प्रधानमन्त्री शाहले 5 न्यूजील्याण्डका नागरिक सहित बेपत्ता विदेशी नागरिकहरूको खोजी कार्य उच्च प्राथमिकतामा राखिएको बताउनु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले हालसम्म 48 जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गरेको छ। राप्रपाले भदौ मसान्तसम्म सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने गरी तालिका बनाएको छ। बाँकी जिल्लाको अधिवेशनका लागि अधिकांशको मिति टुङ्गो लागेर तयारी भइरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँका अनुसार आज भदौ 26 शुक्रबार 72 जिल्ला अधिवेशन हुँदै राप्रपाले आगामी मक्सिर 26, 27 र 28 पार्टीका महाधिवेशन गर्ने मिति यसअघि नै घोषणा गरिसकेको छ। त्यसअनुसार पार्टीले भदौ मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी तालिका बनाएको हो। सोलुखुम्बु स्थित हुङ्गा खोलामा पहिरो खसेर 15 मिटरको ड्याम बने छ। सोही खोलामा ड्याम बनेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट सूचना प्राप्त भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। खोलामा थप पहिरो खसिरहेको छ। हुङ्गा खोला दुधकोशी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। बाह्रको कलैया उपमहानगरपालिका 23 स्थित कलैया बेरगंज सड़क खण्डमा जीपको ठक्करबाट एकजना युवकको मृत्यु भएको छ। बुधबार राति करिब 9:15 बेरगंजबाट कलैयातर्फ आउँदै गरेको नायक 6403 नम्बरको जीपले गार्डेन भ्यू रिसोर्ट नजिकै पैदल हिँडिरहेका अन्दाजी 22-23 वर्षीय युवकलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल प्रहरी टोलले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो। त्यहाँबाट थप उपचारका लागि परवानेपुर स्थित एलएस न्यूरो अस्पताल पठाइएकोमा राति 10:30 उपचारकै क्रममा उनलाई मृत घोषणा गरिएको हो। प्रहरीले पर्साका विभिन्न स्थानबाट गाजा र ब्राउन सुगर सहित 2 जनालाई पक्राउ गरेको छ। पटेवा सुगौली गाउँपालिका 4 भथौरा स्थित 70 वर्षीय दुखी महतोलाई नेचको घरबाट 18 किलो 400 ग्राम गाँजा सहित पक्राउ गरिएको छ भने बेरगंज महानगरपालिका 21 परवानीपुरबाट 1 भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार नियमित गस्तीमा रहेको प्रहरी टोलले उनीहरूलाई बिहिबार पक्राउ गरेको हो। भारतले 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरूद्धको कार्यलाई सहकार्यलाई प्राथमिकतामा राख्ने भएको छ। भोलिदेखि भारतको नयाँ दिल्लीमा शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासोन्मुख देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरेको हो। ब्रिक्सको अध्यक्ष राष्ट्रका रूपमा भारतले किफायती ऊर्जा जलवायु अनुकूल महत्वपूर्ण खनिज प्रविधि र जलवायु वित्तलाई प्राथमिकतामा राखेको भारतीय संचार माध्यमले जनाएका छन्। र पहिलो संस्करणको नेपाल भलिबल लिग एनभीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजले खेल्दैछन्। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा खेल बेलुकी 6 बजे हुनेछ। एनभीएलमा काठमाडौँ र कर्णाली दुवै जित्ने दाउमा रहेका छन्। लेग चरणमा 5-5 खेल खेलेका दुवै टोलीले 4 खेलमा जिते र 1 खेलमा हार बेहोरेका छन्। लिग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटले पराजित गरेको हो। काठमाडौँ त्यही नतिजालाई निरन्तरता दिँदै फाइनलमा पुग्ने लक्ष्यमा छ भने कर्णाली लिग चरणको हारको अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण हिजै नै फाइनलमा पुगिसकेको छ। नेपालमा पुरुष भलिबलको फ्रेन्चाइज लिग पहिलो पटक आयोजना गरिएको हो।
2: Kalika News Update.

0: Mania. Extreme energy drink.
1: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
2: सीएमटी होटल, जहाँ प्रेमको उत्सवलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रुम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रुम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
1: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
2: सीएमटी होटल हाकिम चौक, फोन नम्बर 0556-94403 र मोबाइल 98554-94933।
3: ए दाई, कतै हिँड्नुभयो?
4: साउन्ड सिस्टम किन्नलाई काठमाडौँ जान लागेको।
3: अब पनि साउन्ड सिस्टम किन्न काठमाडौँ जाने कुरा गर्दै हुनुहुन्छ? हाम्रै ठाउँ भरतपुरमा रहेको चितवन साउन्ड सर्भिसमा तपाईँले रोजेको र खोजेको सम्पूर्ण ब्रान्डको साउन्ड सिस्टम पाउनुका साथै नयाँ साउन्ड सर्भिस सञ्चालन गर्न चाहनेहरूलाई 3 महिने निशुल्क ट्रेनिङको पनि व्यवस्था रहेको छ नि।
5: चितवनको नम्बर 1 साउन्ड सिस्टम चितवन साउन्ड सर्भिस, भरतपुर ओरालो, सम्पर्क 98555-55942।
6: ए बुहारी, कता छौ? एक गिलास दुध ल्याऊ त।
7: सानु, मलाई दही है।
8: मम्मी, मलाई चाहिँ घिउ दिनुस है।
6: हुन्छ हुन्छ, यो सबको लागि त भवानी दिदी छँदै छ नि।
9: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
10: साथै मन हरर र हुने, खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण। भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।
11: सबैले एकपटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
10: वरिष्ठ मुटु रोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब, फिलिप्स, एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल, ETBD र ESE लगायतका सेवाहरू उपलब्ध गराई मुटु रोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ।
11: स्वस्थ मुटु, स्वस्थ जीवन हाम्रो चाहना। चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड भरतपुर 10 चितवन, फोन 0556-98340, 598-1140।
12: प्लस टू पनि सकियो, अब हामी के गर्ने साथी?
13: भरतपुर ओरालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाई पनि गर्ने।
12: कसरी?
13: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, UK, USA, युरोप, साउथ कोरिया, क्यानाडा लगायतका देशहरूमा जाने विद्यार्थीहरूको लागि भाषा कक्षाहरू, जापानिज भाषा, ILPT, TOEFL, SAT, एक्सपर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
12: किन
14: सुन, आफ्नै सुविधा सम्पन्न भवन, जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास, बेस्ट टिचर, ल्याब, लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री, यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ।
13: त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट BHM, ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM र BBS भर्ना खुला गरिएको छ। अझ सिटिभिटीको होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
12: सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली,
13: भरतपुर ओरालो, सेन्ट्रल कलेज बिल्डिङ, फोन 0556-594273, टोल फ्री नम्बर 18-10-50-00273।
15: समय बदलियो, पुस्ता फेरियो,

गोठ बनाउँदै नबनाऊ, घर छेउका खोला नदीमा बेलैमा तटबन्धन लगाऊ, वर्षायाममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौ। वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौ। नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौँ। प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौँ। सकिन्छ भने कण्ठ पारौँ। आफ्नो गाउँ ठाउँ र वडामा सबै मिलेर रबरका ढुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौँ। आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँ राखौँ। नागरिकता, लाल पुर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात पत्र र औषधि प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौँ। टर्च, डोरी, सिठी, लौरो जस्तो सामान सजिलै भेटिने ठाउँमा राखौँ। कालिका नगरपालिका नगर कार्यपालिकाको कार्यालय रेड क्रस ग्राम कालिका चितवनद्वारा जनहितमा जारी सन्देश।

0: भविष्यतर्फ थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: 95.2 कालिका FM, हृदयको स्पन्दन।

0: हालिका एफएम 95.2
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: बर्जर पेन्सले

0: आचार्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर, सम्पर्क 98023 64 542। यसपालिको 30 को दर सोल्टी होटलमा वेलकम ड्रिंक, स्वादिष्ट स्नैक र विविध परिकारले भरिएको बुफे प्रति व्यक्ति मात्र 2,499 रुपियाँ देखि। 15 जना वा 100 भन्दा बढीको समूहका लागि कम्प्लिमेन्ट्री पिकअप र ड्रपको सुविधा पनि। सोल्टी वेस्टर्न रिसोर्ट चितवन, भरतपुर 22 पटिहानी। रिजर्भेसन तथा थप जानकारीका लागि सम्पर्क
1: 98201120 08 र 98201134.

0: Mia. Extreme energy drink.
1: प्लस टू पनि सकियो, अब हामी के गर्ने साथी?
2: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाई पनि गर्ने।
1: कसरी?
2: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, युके, युएसए, युरोप, साउथ कोरिया, क्यानाडा लगायतका देशहरूमा जाने विद्यार्थीहरूको लागि भाषा कक्षाहरू, जापानिज भाषा, आइएलपीटी, टोफेल, स्याटेट, एक्सपर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ। ल सुन, आफ्नै सुविधा सम्पन्न भवन, जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास, बेस्ट टिचर, ल्याब, लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री, यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ। त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट बिएचएम, ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम र बिबिएसमा भर्ना खुला गरिएको छ। अझ सिटी को होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
1: सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली,
2: भरतपुर ओह्रालो, सेन्ट्रल कलेज बिल्डिङ, फोन 0656 594 273, टोल फ्री नम्बर 18 10 50 00 273।

0: हर चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
1: चितवन फ्लेक्स चितवन फ्लेक्स चितवन फ्लेक्स
2: तपाईको व्यापार व्यवसाय प्रवर्धन सार्वजनिक कार्यक्रम र इभेन्ट्स पार्टी या कुनै विशेष अवसरको लागि आवश्यक फ्लेक्स ब्यानर 2D 3D बोर्ड लाइट बोर्ड स्टिकर प्रिन्ट रिफ्लेक्टिभ प्रिन्ट वान वे भिजन लगायतका प्रिन्ट सम्बन्धी सम्पूर्ण कामको लागि हाम्रो सेवा तपाईको लागि छ विगत 18 वर्षदेखि अनवरत रूपमा सेवा दिँदै आएको चितवनकै पुरानो र विश्वासिलो चितवन फ्लेक्स
1: हामी उच्च गुणस्तरीय प्रिन्ट र दीर्घकालीन टिकाउ सामग्री प्रयोग गरी आकर्षक र विभिन्न साइज तथा आकारहरूमा कस्टम डिजाइन र प्रिन्टिङ सेवाहरू फास्ट होम डेलिभरी सुविधा सहित सुपथ मूल्यमा उपलब्ध गराउँछौ
2: चितवन फ्लेक्स कमल नगर नारायणगढ फोन 0556093375 मोबाइल 9850561983
1: फ्लेक्सको दुनियाँमा चितवन फ्लेक्स
3: ए बुवा यता आउनुहोस् हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ
4: ए भाइ घरमा झाल्डोका कस्ता छन् धेरै कुरा हेरियो जमाना फेरियो एउटा कुरा बुझिराख भाइ केएसयुपीबीसीका झाल्डोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन् त्यसैले हामीलाई त केएसयुपीबीसीको झाल्डोका राखेकै घर चाहिन्छ
2: सम्पर्क केएस झाल्डोका संसार भरतपुर 9 मिलन चोक मोबाइल 9850564133

0: 45 वर्षदेखि रङहरूमा खुसी सजाउने पशुपति पेन्ट्स खुसीका रङहरू.
1: के भयो नानुलाई?
2: यो त स्कुल जाने बेला म सधैँ यस्तै हो.
3: बाबा, स्कुल छिटो जान न. We are getting late for school. Let's go to school.
2: ए, बाबु त कति ज्ञानी. कुन स्कुल हो बाबुको?
3: Stars Montessori Academy.
4: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्सलाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टिचरद्वारा अध्यापन गराइने
2: स्टार्स मोन्टेसोरी एकेडेमी पालिखे चोक पोखरा र भरतपुर 11 मालपोत चोक.
4: सम्पर्क फोन 056-490-037 98-550-61-037. स्टार्स मोन्टेसोरी एकेडेमी, जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ.
5: Kalika FM, Hridayko Spandan.

0: कालिका एफएम 95.2।
1: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
2: अब उपचारको लागि विदेश जानै पर्दैन।
1: पेट, कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
2: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
3: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
4: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979777।
2: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट र कलेजोको भरोसा योग्य उपचार गन्तव्य।
5: ए बुहारी, कता छौ? एक गिलास दुध ल्याऊ त।
6: सानु, मलाई दही है।
7: मलाई चाहिँ घिउ दिनुस् है।
5: हुन्छ हुन्छ, यो सबको लागि त भवानी डेरी छँदैछ नि।
8: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
9: साथै मन हरर र हुने, खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण। भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।

0: इम्पीरियल फूड्स को उत्कृष्ट उत्पादन बुलबुल ब्रांड का मसला खुर्सानी बेसा मीट मसला मम मसला मरीच मसला जीरा पाउडर धनिया पाउडर र दालमोट सर्वत्र बजार में उपलब्ध छ।
1: हे भगवान, खेतमा तरकारी लगाउने बेला भइसक्यो, आ मोल कतै पाइए छैन, अब के गर्ने होला?
2: लौ न प्रभु, खेतमा तोरी लाउने समय सकिन थाल्यो तर मल कतै पाइएन, अब के गर्ने होला?
3: आलुको खेतमा मल भएन, अब म के गरौ? यसपाली पनि खेती बिग्रिने भो।
4: गहुँ लाउन त सोचेको तर मलै छैन, कुनै उपाय गर प्रभु।
5: ए किसान हो, अब मलको खोजीमा समय खर्च नगर, बरु झट्ट अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गरी कुखुराको सुलीबाट उत्पादित भुस रहित जैविक मल ल्याएर आफ्नो अन्न र तरकारी बालीलाई ऊर्जा प्रदान गर, यसैमा तिम्रो भलाइ छ।
6: युरोपियन मेसिनबाट नेपालमै पहिलो पटक नवीनतम प्रविधिको प्रयोग गरी कुखुराको शुद्ध सुलीबाट जैविक मल उत्पादन गर्ने अविनाश ग्रुप अफ पोल्ट्रीको अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गर्नुहोस्। सम्पर्क ठेगाना टिपिहाल्नुहोस् त, अविनाश फर्टिलाइजर्स प्राली, आनन्द मार्ग, नारायणगढ चितवन। फोन 0555 98715 तथा मोबाइल नम्बर 98029703555 र 98029703345।
7: 100% शुद्धता, निष्पक्षता, आकर्षक डिजाइन, घर गहना खरिदमा आईडीको व्यवस्था, यस ज्वेलर्सको अपार सफलता पछि ग्राहकहरूको मागलाई मध्यनजर गर्दै सही चोक नारायणगढमा अभि ज्वेलर्स सुन चाँदी पसल। प्रोप्राइटर विवेक पन्थी कान्छा, मोबाइल 98450-23503 र 98118-67513। पुनश्च हामी कहाँ राशि अनुसारका पत्थर पाइनुका साथै अर्डर अनुसारका घर गहनाहरू पनि तयार पारिन्छ।
8: ग्राहकहरूसँगको एक दशकको विश्वसनीय सम्बन्ध, अनवरत रूपमा ग्राहककै सेवामा प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरीको 10 वर्ष
9: विश्वासमा थप प्रगाढता, गुणस्तरमा थप मेहनत र तपाईँकै निरन्तर विश्वास सँगै सद्भावले हामी 10 वर्ष पुरा गरेका छौँ।
8: हाम्रो व्यावसायिक यात्रा अझै लामो हुनेछ, तपाईँसँगको विश्वास र सम्बन्ध अझै अब्बल बनाउने आशा र तत्परताका साथ।
9: तपाईँको आफ्नै रोजाई, आधुनिकता सँगै मौलिकता, स्वदेशी उत्पादनलाई प्राथमिकता।
8: प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरी, भरतपुर 10 हाकिम चोक। फोन नम्बर 98512-22093।
9: प्रकृति, मौलिकता र विश्वासको प्रतीक।
10: 95.2 कालिका FM, हृदयको स्पन्दन।

0: कालिका एफएम 95.2 निरन्तरको साथी
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम चन्द्र कुमारी लामिछाने, म हर्कापुर बाह्रबाट हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने। अनि नानीले वैदिकमा जाऊ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गरौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गएँ। अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
3: सुमाया सुधार पितर माडी मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँबाट झस्कानी र नि पटाउनी गल्नी, अनि भतते पोल्ने, दुख्ने बेसी पटाउनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान त पनि दिनुभयो, त्यो गर्दा गर्दै अनि त्यतिकै हिँड्न सक्ने भएको।
1: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: गर्मीको मौसम पनि छ, हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
5: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर नौ शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ। आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्।
6: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश, अनि ग्रुपमा आउनेलाई विशेष छुट।
5: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
6: स्टेप बाई स्टेप स्कुल अगाडि, भरतपुर नौ शरदपुर। फोन 0556909003 र 98550695903।
7: Ayo, that jalmuri

0: रिजालको उत्कृष्ट उत्पादन रिजाल्स पिरो चटपटे झालमुरी।
1: तीजको रमाइलो परिवारको खुसी अनि अविस्मरणीय कार्यक्रम अब एउटै उत्कृष्ट गन्तव्य धावन पार्टी प्यालेस भरतपुर 11 जागृति चोक।
2: साधारण सभा विवाह वर्षबन्ध सेमिनार गोष्ठी बर्थडे पार्टीदेखि तीज विशेष कार्यक्रमसम्म सुविधा सम्पन्न आफ्नै भवनमा चारवटा अत्याधुनिक हल एउटै हलमा 1000 जनासम्मको क्षमता स्विमिङ पुल रेस्टुरेन्ट बार र प्रशस्त पार्किङ सुविधा।
1: यस तीजमा विशेष छुट स्वादिष्ट हाइजेनिक खाना र सुन्दर शान्त वातावरणमा आफ्नो कार्यक्रमलाई अझ विशेष बनाउनुहोस्।
2: आजै बुकिङ गर्नुहोस् धावन पार्टी प्यालेस भरतपुर 11 जागृति चोक मालपुर चोकबाट 500 मिटर पूर्व। फोन 056-490-1199 मोबाइल 98550-49070।
3: दूर संचार रोड भरतपुर 10 अवस्थित चितवन मोडेल अस्पताल अब नयाँ व्यवस्थापन सहित भरोसा हस्पिटल चितवन प्रालीको नाममा सञ्चालित भइरहेको कुरा सबैलाई जानकारी गराइन्छ। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा, फार्मेसी सेवा, ल्याब सेवा, एक्सरे, आईसीयू सेवा उपलब्ध छ।
4: अत्याधुनिक उपकरण तथा सेवा सुविधा सहित विशेषज्ञ डाक्टरहरूद्वारा स्तन क्यान्सर, नाक कान घाँटी, मुटु रोग, मूत्र रोग, बाल बालिका सम्बन्धी रोग, हाड जोड्नी तथा नसा सम्बन्धी रोग, जनरल सर्जरी लगायत सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। साथै अत्याधुनिक उपकरण सहितको हिस्टोप्याथोलोजी सेवा सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौ।
3: सम्पर्क भरोसा हस्पिटल चितवन प्राली दूर संचार रोड भरतपुर 10 चितवन। फोन 056-594-4604-94-060।
5: ल फेरि के भो, बीच बाटोमै गाडी बन्द भयो।
6: होइन ए साथी, यहाँ किन रोकिएको, के भयो गाडीमा?
5: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको।
6: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, दिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
5: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
6: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
5: मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे, कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
6: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
5: सम्पर्क नम्बर
6: ल अहिले नै टिपिहाल, 98015-64-661, 98013-07-495 र 98013-07-492।
1: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स भरतपुर एयरपोर्ट गेट अगाडि र कावासोती थकाली चोक।
7: स्टुडियो टाइम चेक। यो समय
1: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
2: उच्च शिक्षा दिनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, ISPT, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओह्रालो नारायणगढ।
8: यति बेला मध्याह्नको 12 बजेको छ। It's 12 p.m.

0: यस कालिका हाइलाइट्सको साथमा
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमा र सौराहा भैरहवा भरतपुर अनि भुवन चार देवघाटमा पनि
2: सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
3: डल्फिन फन पार्क एन्ड रिसोर्ट जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
4: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर 9 शरदपुर फोन 0564909003 र 98550653।
5: आजको जमानाको भरपर्दो पाई

0: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै रसुवा बाढ़ी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै आवश्यकता अनुसार थप सेवा उपलब्ध गराउने।
1: सोलुखुम्बुको हङ्कु खोलामा पहिरो गयो। तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह। बारामा चिपको ठक्करबाट एकजनाको मृत्यु। पर्सामा गाजा र ब्राउन सुगर सहित दुईजना पक्राउ।
0: भारतमा भोलिदेखि शुरू हुने ब्रिक्स सम्मेलनमा चीन राष्ट्रपति पनि सहभागी हुने। कंगोमा दुई विद्यालयमा आग लागि भागदौड मचिँदा 24 बाल बालिकाको ज्यान गयो।
1: र एनबीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णाली खेल्दै।
0: 24 घण्टा समाचार प्रसारण गर्ने मफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको www.kalikanews.com संसारभरिकै साथ प्रसारण भइरहेको मध्याह 12 बजेको कालिका हाइलाइट्समा शर्मिला विक र गीता गुरुङको नमस्कार।
1: राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको 161 जन्म जयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विक्रम सम्वत 1923 भदौ कृष्णको से औँसीका दिन जन्मेर विक्रम सम्वत 1953 भदौ कृष्णको से औँसीकै दिन 30 वर्षको उमेरमा निधन हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो। यसैबीच यता आज वैदिक सनातन धर्मावलम्बीले आज कुशी औँसी पर्व मनाउँदैछन्। हरेक वर्ष भदौ कृष्ण औँसीका दिन मनाइने यस पर्वमा वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्राउने गरिन्छ। धार्मिक मान्यता अनुसार यसरी विधिपूर्वक घरमा राखिएको कुशले परिवारको कल्याण हुने विश्वास गरिन्छ। आजको दिन उखेलिएको कुश वर्षभरि देव कार्य र पितृ कार्यमा प्रयोग गर्न सकिने तथा अन्य दिन उखेलिएको कुश त्यही दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। कुशी औँसीलाई बाबुको मुख हेर्ने दिन तथा पितृ सम्मान दिवसका रूपमा पनि मनाइन्छ। यस दिन छोराछोरीले जीवित बाबुलाई आफूलाई मनपर्ने मिठाई तथा भोजन खुवाएर आदर सम्मान प्रकट गर्छन् र बुबाको आशीर्वाद दिने चलन छ। बुबा दिवंगत भइसकेकाहरूले भने विभिन्न तीर्थस्थलमा पुगेर बाबु को नाममा तर्पण पिण्डदान तथा श्रद्धा गर्ने र सिधादान गर्ने गर्छन्।
0: संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक शुक्रबार दिउँसो 1 बजे सिंहदरबारमा बस्नेछ। आजको बैठकमा अर्थमन्त्री डाक्टर सोनिमा वाग्लेले कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यसै गरी बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यसैबीच संघीय संसद प्रतिनिधि सभा अन्तर्गत विभिन्न 6 संसदीय समितिको बैठक पनि आज नै बस्दैछ। संसद सचिवालयको अनुसार आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति, विधान व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक बस्न लागेको हो।
1: रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक सहितको थप टोली नुवाकोट जाँदैछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा निरन्तरता र आवश्यकता अनुसार थप सेवा उपलब्ध गराउने निर्णय अनुसार परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सक सहितको टोली नुवाकोट पठाउन लागि हो। यसअघि नै प्रभावित क्षेत्रमा स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको अवस्थामा मातृ तथा नवजात शिशु बालबालिका तथा प्रजनन स्वास्थ्य सम्बन्धी विशेष सेवा थप आवश्यक रहेकाले अर्को टोली पठाउन लागि मन्त्रालयले जनाएको छ। टोली कान्ति बाल अस्पतालकी 11 तहकी बाल रोग विशेषज्ञ डाक्टर बिना प्रजापति, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर हरिकुमार श्रेष्ठ र डाक्टर श्रीराम खड्का तथा सोही अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर धनबहादुर रहेका छन्।
0: नेकपा एमालेको निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्दैछ। यसअघिको बैठकमा सहभागी अध्यक्ष केपी शर्मा ओली आज भने त्यो बैठकमा सहभागी नहुने भएका छन्। एमाले केन्द्रीय सदस्य तथा ओलीको सचिवालय प्रमुख निरू पालले कार्यदलको बैठकमा अध्यक्ष जाने कार्यक्रम नभएको बताउनु भएको छ। आजको बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा बादल, यसअघि कार्यदलको तर्फबाट सदस्य सचिव रहेका महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनलाई पुनः सम्पादन गरेर बिहिबार सार्वजनिक सम्पादित प्रतिवेदन कसरी छलफल हुन्छ भन्ने विषयमा पेचिलो भनेको छ। यसअघि कार्यदल बैठकले नै सदस्य सचिवले प्रतिवेदन तयार गरेर आफ्नो बैठकमा छलफल गरेर मात्रै नेतृत्वलाई दिने निर्णय भएको थियो। तर छलफल बिनै अध्यक्ष ओलीले पाएको यो प्रतिवेदनमा संकटको बेला पार्टी नेतृत्वलाई अनावश्यक आरोप लगाउने गरिआएको भन्दै सच्याउन बादलले भदौ 4 गते नेतृत्वबाट जिम्मेवारी पाएका थिए। सबै प्रदेशबाट प्राप्त सुझावलाई समेटेर यसअघि महासचिव पोखरेलले तयार गरेको प्रतिवेदन ओलीले आफू अनुकूलको प्रतिवेदन नआएपछि पुनः त्यसलाई सच्याउन भन्दै बादललाई नेता प्रदीप गेवालीले सहयोग गर्ने गरी जिम्मा दिनुभएको थियो।
1: प्रधानमन्त्री बालेन्द्र शाह र न्यूजील्याण्डकी प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीच शुक्रबार टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेको सीमा आएको बाढीपछि जारी खोज उद्धार राहत तथा पुनर्स्थापनाका कार्यमा साथै बेपत्ता विदेशी नागरिकहरूको खोजीका लागि भइरहेका प्रयासबारे जानकारी गराएका छन्। प्रधानमन्त्री शाहले 5 जना न्यूजील्याण्डका नागरिक सहित बेपत्ता विदेशी नागरिकहरूको खोजी कार्यलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन्। उनले न्यूजील्याण्डले उपलब्ध गराएको 20 लाख न्यूजील्याण्ड डलर बराबरको मानवीय सहायता प्रति हार्दिक कृतज्ञता पनि व्यक्त गरेका छन्।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले हालसम्म 48 जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गरेको छ। राप्रपाले भदौ मसान्तसम्ममा सबै जिल्लाको अधिवेशन सम्पन्न गरी तालिका बनाएको छ। बाँकी जिल्लाको अधिवेशनका लागि अधिकांश मिति टुङ्गो लागेर त्यही भइरहे तयारी भइरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँको अनुसार आज भदौ 26 गते शुक्रबार महतरको जिल्ला अधिवेशन हुँदैछ। राप्रपाले आगामी मंगिर 26, 27 र 28 गते पार्टीको महाधिवेशन गर्ने मिति यसअघि नै घोषणा गरिसकेको छ। त्यसअनुसार पार्टीले भदौ मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी तालिका बनाएको हो।
1: बाढ़ीले क्षति पुर्याएको माथिल्लो त्रिशुले एकको आयोजनामा हराइरहेका आज पनि खोजी जारी रहेको छ। सुरुङ तथा हेडबक्समा हराइरहेकाहरूको खोजी जारी रहेको आयोजनाले जनाएको छ। खोजीमा नेपाली सेना, नेपाल ड्रोन एसोसिएशन, कोरियाली टीम, शेर्पा सहितको टीम सहभागी छन् भने तालिम प्राप्त सोर्स डग पनि परिचालन गरिएको छ। बाढ़ी आउनु अघि त्यस आयोजना स्थलमा 1,433 जना कर्मचारी कार्यरत थिए भने 878 जनाको मात्रै उद्धार गरिएको उक्त आयोजनाबाट अहिलेसम्म 545 जना हराइरहेका छन्। हराइरहेका मध्ये 9 जना कोरियन, 34 जना चिनिया र 50 जना भारतीय नागरिक रहेका छन्। बाँकी नेपाली नागरिक भएको आयोजनाले जनाएको छ।
0: जिल्ला प्रशासन कार्यालय मध्यपुर थिमी स्थल मध्यपुर ब्याङ्कवेटमा राखिएको 60 वटा ग्यास सिलिण्डर सर्वसाधारणलाई वितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्गाको नेतृत्वमा बिहिबार साँझको अनुगमनमा 30 सिलिण्डर सर्वसाधारणलाई वितरण गरिएको हो। ब्याङ्कवेट सञ्चालनले असोजमा पार्टी प्यालेससम्म धेरै भोज हुने भएकाले आफूले चितवन पुगेर बिहिबार मात्र ग्यास ल्याएको जानकारी दिनुभएको स्थानीय प्रशासनको अनुरोधमा आवश्यक परेकाले ग्यास वितरण गरेको जानकारी दिएका छन्। त्यसै गरी जिल्ला प्रहरी कार्यालय जिल्ला प्रहरीले ग्यास कालोबजारी गरेको अभियोगमा 2 जनालाई पक्राउ गरेको छ। भक्तपुर नगरपालिका 2 इटाछेबाट 14 वटा सगर ग्यास सिलिण्डर सहित 41 वर्षीय राजेश कर्मचारी र सूर्यविनायक नगरपालिका 2 ब्रह्मनगर स्थित सर्लाही जनरल स्टोरका संचालक 25 वर्षीय उमेश शाहलाई पक्राउ गरिएको छ। सर्लाहीको बरहतवा नगरपालिका 7 का शाहले प्रति सिलिण्डर 2,800 रूपियाँ बिक्री गर्दै आएको सूचना पाएपछि उनलाई पक्राउ गरिएको हो। निजको पसलबाट 75 वटा हिमाल ग्यासका सिलिण्डर जफत गरिएको छ।
1: भोटेकोसी नदीमा आएको बाढ़ीले नुवाकोटको विदुर र बेलकोटगढ़ी नगरपालिका जोड्ने देवी घाटको तादी खोलाको पुल बगाएपछि नेपाली सेनाले 5 दिनमै नयाँ पुल बनाएको छ। भदौ 20 गतेदेखि निर्माण शुरू गरिएको पुलमा हिजो बेलुकादेखि सबै प्रकारका गाड़ी सञ्चालन हुन थालेको छ। नेपाली सेनाको 14 नम्बर वाहिनी अन्तर्गतको ब्रिजिङ युनिटले 72 घण्टा भन्दा कम कार्य अवधिमा पुल तयार पारेको जनाइएको छ। पुलको भार वहन क्षमता 60 टन रहेको छ। पुल सञ्चालनमा आएपछि विदुर बेलकोटगढ़ी हुँदै धादिङ र रसुवागढ़ीसँगको सड़क सम्पर्क पुनः जोड़िएको छ। पुल नहुँदा घुमाउरो बाटोबाट यात्रा गर्नुपर्ने स्थानीयलाई अहिले आवत जावत सहज भएको छ। नेपाली सेनाले गजुरीमा भण्डारण गरेर राखेको रणनीतिक जगेडा एग्रो ब्रिज देवी घाटमा ल्याएर चढ़ान गरेको हो।
0: सोलुखुम्बी स्थित हुङ्गा हुकु खोलामा पहिरो खसेर 15 मिटरको ड्याम बनेको छ। सोही खोलामा ड्याम बनेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट सूचना प्राप्त भएको पूर्व बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। खोलामा थप पहिरो खसिरहेको छ। हुङ्गा हुकु खोला दुधकोशी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ।
1: शुक्रबार एकै दिन सुनको मूल्य तोलामा 4,800 रुपियाँ घटेको छ। नेपाल सुनचार व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रति तोला 3,01,000 रुपियाँ तोकेको छ। अघिल्लो दिन 3,05,800 रुपियाँमा सुनको कारोबार भएको थियो। यो साताको पहिलो दिन आइतबार सुनको मूल्य 3,07,400 रुपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाउ तोलामा 255 रुपियाँ घटेको छ। अघिल्लो दिन प्रति तोला 4,855 रुपियाँ रहेको चाँदी आज 4,600 झरेको छ। साताको पहिलो दिन आइतबार चाँदीको भाउ 4,765 रुपियाँ रहेको थियो।
0: बारको कलैया उपमहानगरपालिका 23 स्थित कलैया बिरगंज सड़क खण्डमा जीपको ठक्करबाट एक युवकको मृत्यु भएको छ। बुधबार राति करिब 9:15 बिरगंजबाट कलैयातर्फको लागि छुटेको नायक J6403 नम्बरको जीपले गार्डन भ्यू रिसोर्ट नजिकै पैदल हिँडिरहेको अन्दाजी 22-23 वर्षीय युवकलाई ठक्क दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएको उनलाई तत्काल प्रहरी टोलीले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो। त्यहाँबाट थप उपचारका लागि परवानीपुर स्थित एलएस न्युरो अस्पताल पठाएकोमा राति 10:30 उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाह्रले जनाएको छ। मृतकको शव एलएस न्युरो अस्पतालमा राखिएको छ भने जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। सेवेसुदा प्रहरीले पर्साका विभिन्न स्थानबाट गाजर ब्राउन सुगर सहित दुईजनालाई पक्राउ गरेको छ। पर्टेबा सुगौली गाउँपालिका 4 बथौरा स्थित 70 वर्षीय दुखी महतोलाई निजको घरबाट 18 किलो 400 ग्राम गाँजासहित पक्राउ गरेको छ भने वीरगंज महानगरपालिका 21 परवानीपुरबाट एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार नियमित गस्तीमा रहेका प्रहरी टोलीले उनीहरूले

0: 89 नम्बरको इभी कारमा आग लागि भएको हो। कारभित्र नै रहेका एकजनाको जलेर मृत्यु भएको छ। दमकलको सहायताले आगो नियन्त्रणमा लिएपछि गाडीभित्र एकजना जलेर मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभएको छ। उनको परिचय खुल्न सकेको छैन। आगलागीबाट गाडी पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ। कारमा कसरी आगो लाग्यो भन्ने बारेमा अनुसन्धान भइरहेको छ।
1: आज देशका विभिन्न जिल्लामा रहेका ससाना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र केही ठाउँमा आकस्मिक बाढ़ी आउन सक्ने जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ पाँचथर तेह्रथुम संघसभा धनकुटा इलाम झापा मोरङ सुनसरी सप्तरी रुदयपुरका साथै रामेछाप दोलखा काभ्रे पलाञ्चोक काठमाडौँ उपत्यका सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ गोर्खा मकवानपुर चितवन र नवलपरासी पूर्व तथा पश्चिमका ससाना नदीमा बहाव बढ्न सम्भावना रहेको छ। त्यस्तै रूपन्देही पाल्पा तनहुँ स्याङ्जा लमजुङ कास्की पर्वत गुल्मी बागलुङ म्याग्दी तथा कर्णाली र सुदूरपश्चिमका मुगु जिल्ला कालीकोट बाजुरा हुम्ला बजाङ दार्चुला बैतडी दर्डेलधुरा र डुटी आसपासका ससाना नदी तथा खोलामा पनि बहाव उल्लेख्य बढ्न सक्ने पूर्वानुमान छ। यी जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेकाले नदी तथा खोलाको आसपास तटीय क्षेत्र र कमजोर भौगोलिक अवस्था भएका ठाउँमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। यसैबीच वर्षाका कारण साना नदी तथा खोलामा पानीको सतह अचानक बढ्न सक्ने भएकाले खोला तर्ने नदी किनारमा जाने तथा बाढ़ीको जोखिम रहेका स्थानमा आवजावत गर्दै सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। आज कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै बाढ़ी पूर्वानुमान महाशाखाको अनुसार नेपाल चीन सीमा नजिकको टिमुरे क्षेत्रमा सीसी क्यामेरा जडान गरी नदीको निगरानी शुरू गरिएको छ।
0: अब पालो जनताको मतको जनताको मतमा हाम्रो प्रश्न छ। अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा दिनु नपर्ने उपाध्यक्ष रामबहादुर थापा बादलको प्रतिवेदनको निष्कर्ष तपाईँलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो मत व्यक्त गर्न कालिका एफएमका आधिकारिक फेसबुक पेजमा राखेको स्ट्याटसमा कमेन्ट गर्न सक्नुहुनेछ भने ट्विटर वाट्सएप र भाइबरबाट लिखित प्रतिक्रिया जनाउन सक्नुहुनेछ। यसै प्रश्नमा आफ्नो आवश्यकको प्रतिक्रिया राख्न 056-5751958 सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँहरूको उत्कृष्ट प्रतिक्रिया प्रत्येक दिन राति 8 बजेको कालिका न्यूज एक्सप्रेस र बिहान 10 बजेको कालिका हाइलाइट्समा प्रसारण गरिनेछ।
1: अब के अन्तर्राष्ट्रिय समाचार। भारतले 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरूद्धको सहकार्यलाई प्राथमिकतामा राख्ने भएको छ। भोलिदेखि भारतको नयाँ दिल्लीमा शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासोन्मुख देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरेको हो। ब्रिक्सको अध्यक्ष राष्ट्रका रूपमा भारतले किफायती ऊर्जा, जलवायु अनुकूल, महत्वपूर्ण खनिज प्रविधि र जलवायु वित्तलाई प्राथमिकतामा राखेको भारतीय संचार माध्यमले जनाएका छन्। नरेन्द्र मोदीले विकासशील देशलाई राजनीतिक प्रतिबद्धता भन्दा व्यावहारिक सहयोग आवश्यक रहेको बताउँदै आउनुभएको छ। यसैबीच चीनिया राष्ट्रपति सी जिनपिङ पनि नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने तय भएको चीनिया विदेश मन्त्रालयले जनाएको छ। यसैबीच उता प्रजातान्त्रिक गणतन्त्र कंगो डीआरसीको पूर्वी शहर भुका 2 विद्यालयमा आगलागी हुँदा कम्तीमा 24 बालबालिकाको मृत्यु भएको छ। बीबीसीका अनुसार आगलागीपछि ज्यान जोगाउने भाग्ने क्रममा दौड़िन मच्चिदा उक्त मानवीय क्षति भएको हो। हाल विद्रोहीहरूको कब्जामा रहेको उक्त शहरका स्थानीय अधिकारीहरूले घटनामा केही वयस्कहरूको पनि ज्यान गएको जानकारी दिएका छन्। बाक्लो बस्ती रहेको कादुतु समुदायमा आगलागी भएकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ। घाइते र घटनाबाट बचेकाहरूलाई नजिकैका अस्पतालहरूमा लगिएको छ। बीबीसीले उल्लेख गरे अनुसार घटनास्थल र अस्पतालबाट प्राप्त भिडियोहरूमा बालबालिकाहरू अस्पतालको भुइँमा पीड़ाले छटपटाइरहेको देखिएको थियो। त्यस्तै सामाजिक सञ्जालमा सार्वजनिक तस्विरहरूमा साना बालबालिकाहरू जमीनमा अचेत अवस्थामा लडिरहेको देखिएको छ।
0: अब खेल समाचार। पहिलो संस्करणको नेपाल भलिबल लिग एनभीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजले खेल्दैछन्। त्रिपुरेश्वरका राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा खेल बेलुका 6 बजे हुनेछ। एनभीएलका काठमाडौँ र कर्णाली दुवै जित्ने दाउमा छन्। लिग चरणमा 5-5 खेल खेलेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लिग चरणमा काठमाडौँले कर्णालीलाई 3-2

0: ले पराजित गरेको छ। काठमाडौँ त्यही नतिजालाई निरन्तरता दिँदै फाइनलमा पुग्ने लक्ष्यमा छ भने कर्णाली लिग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा छ। आजको खेल जित्नेले उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइक र किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण हिजो नै फाइनलमा पुगिसकेको छ। नेपालमा पुरुष भलिबलको फ्रेन्चाइज लिग पहिलो पटक आयोजना गरिएको हो।
1: मध्याह बाह्र बजेको कालिका हाइलाइट्सको अन्त्यमा अल्पसार प्रमुख समाचारका शीर्षकहरू फेरि एकबार।
0: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै रसुवा बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै आवश्यकता अनुसार थप सेवा उपलब्ध गराउने।
1: सोलुखुम्बुको हुङ्को खोलामा पहिरो गयो, तटीय क्षेत्रमा उच्च सतर्कता बनाउन आग्रह। बाह्रमा जीवको ठक्करबाट एकजनाको मृत्यु, पर्समा गाजर ब्राउन सुगर सहित दुई पक्राउ।
0: भारतमा भोलिदेखि शुरू हुने ब्रिक्स सम्मेलनमा चिनिया राष्ट्रपति पनि सहभागी हुने। कङ्गोमा दुई विद्यालयमा आगलागी, भागदौड मचिँदा 24 बाल बालिकाको मृत्यु।
1: र एनबीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णाली भिड्दै।
0: यसका साथै 24 घण्टा समाचार प्रसारण गर्ने म फसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको कालिका न्यूज .com संसारभर एकैसाथ प्रसारण भइरहेको मध्याह 12 बजेको कालिका हाइलाइट्स आजको लागि यति नै। गीता गुरुङ र शर्मिला विक बिदा हुन्छौ। नमस्कार।
2: कालिका एफएम 95.2।

0: Mania. Extreme energy drink.
1: पुरानो र दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूका लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त उपचार गराएर आएका बिरामीहरू?
2: मलाई दिसा गर्ने बेलामा मोरमला जस्तै भयो, ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विषेक भयो, पालि भगवान सरे भयो।
3: मलाई दम खोकी स्याँ स्याँ हुन्थ्यो, ज्यान कर्कर खान्थ्यो, रोग बोकेरै मर्छु कि जस्तो भयो थियो। छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए, त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भयो।
1: बिना अपरेसन पाल्स पिनास पत्थरी लगायत बच्चादेखि वृद्धासम्म जुनसुकै स्वास्थ्य समस्याको सफल उपचार, विश्वास अनुभव र प्राकृतिक उपचारको भरोसा रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय पुलचोक नारायणगढ कैलाश पेट्रोल पम्प अगाडि 20 मिटर उत्तर तर्फ नारायणी नदेखिन। सम्पर्क 0556 595 954 र 98 451 81 115।

0: शान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: ए बुवा यता आउनुहोस्, हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ।
3: ए भाइ, घरमा झ्यालडोका कस्ता छन्? धेरै कुरा हेरियो, जमाना फेरियो, एउटा कुरा बुझिराखा भाइ, केएसयुपीबीसीका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन्। त्यसैले हामीलाई त केएसयुपीबीसीको झ्यालडोका राखेकै घर चाहिन्छ।
4: सम्पर्क केएस झ्यालडोका संसार भरतपुर 9 मिलन चोक, मोबाइल 98554-64-133।
5: ए साथी, तिम्रो दिदीको विवाह कस्तो धमाकेदार! आहा, क्या दामी साउन्ड सिस्टम, डीजे लाइट, फुल सजावट अनि स्टेज सजावट कहाँबाट गरायौ?
6: यो सबैको जिम्मा भरतपुर 3 कमल नगरमा रहेको विवाह इभेन्टलाई दिएको र त्यहीबाट सबै काम गराएको हो नि साथी।
7: विवाह, व्रतबन्ध, पार्टी, सभा, जुनसुकै इभेन्ट होस्, विवाह इभेन्ट एउटै नाम, सबै काम।
5: अब त मेरो भाइको व्रतबन्धको लागि पनि सबै जिम्मा विवाह इभेन्टलाई नै दिन्छु।
4: विवाह इभेन्ट भरतपुर 3 कमल नगर, सम्पर्क पप्पु शाह, मोबाइल 98550-50007 र 98013-45006।
5: तपाईँको सपना जस्तै क्षणहरू यादगार बनाउनुहोस् विवाह इभेन्टसँग।
8: 95.2 कालिका एफएम, हृदयको स्पन्दन।

0: कालिका FM 95.2
1: DMMCH स्तरका विशेषज्ञबाट सेवा प्रदान गरिने समिट हेल्थकेयर हस्पिटल प्राली अन्तर्राष्ट्रिय स्तरको प्रोटोकल सहित हजुरहरूको सेवामा भरतपुर नौको पहिलो र एक मात्र अस्पताल समिट हेल्थकेयर हस्पिटल प्राली भरतपुर नौ केन्द्रीय बस पार्क चितवन फोन 0556 595 264
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्च को स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
2: बर्जर पेन्स
4: बाढीबाट जोगिन पूर्व तयारी गरौ नदी किनारमा घरगोठ बनाउँदै नबनाऊ घर छेउका खोला नदीमा बेलैमा तटबन्धन लगाऊ वर्षायाममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौ वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौ नदीमा बढेको पानी ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौ प्रहरी सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौ सकिन्छ भने कण्ठ पारौ आफ्नो गाउँ ठाउँ र वडामा सबै मिलेर रबरका ढुङ्गा लाइफ ज्याकेट डोरी बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौ आपत विपदका लागि अन्न दाल नुन तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँ राखौ नागरिकता लाल पूर्जा लाइसेन्स पासपोर्ट जस्ता महत्वपूर्ण कागजात पत्र र औषधि प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौ टर्च डोरी सिटी लौरो जस्तो सामान सजिलै भेटिने ठाउँमा राखौ कालिका नगरपालिका नगर कार्यपालिकाको कार्यालय रेडक्रस ग्राम कालिका चितवनद्वारा जनहितमा जारी सन्देश
5: समय बदलियो पुस्ता फेरियो साथ साथ उस्तै छ

0: जनता केबल पाँच दशक देखि
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई. शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठुलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठुलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.

0: हालिका एफएम 95.2
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने। अनि नानीले वैदिकमा जाऊ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गरौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गएन। अहिले रेगुलर दबाई खाए, मलाई सन्चो भयो।
3: सुमाया सुधार तितर माडी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँबाट झस्कानी र नि पटाउनी गल्नी, अनि भतते पोल्ने, दुख्ने बेसी पटाउनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहाँ बस्ने हुन्थे। लाउने दबाई पनि खान त पनि दिनुभयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्ने भएको।
1: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: ओइ सीमा, कता हेरे कि तेल खोज्दै हिँडेको? हेर न, शुद्ध मिसावट नभएको तेल आजकल त पाउन नै गाह्रो।
5: ठाउँमा जानु पर्छ नि। ल, हाम्रै भरतपुर 11 रहेको वशिष्ठ तेल उद्योगमा जाऊ न। त्यहाँ त अत्याधुनिक प्रविधिबाट सफा गरी शुद्ध तेल उत्पादन गरिन्छ। उत्पादन गर्ने ठाउँ पनि आहा, कति सफा, हाम्रै किचन जस्तो। त्यस्तो सफा तेल मिल मैले आजसम्म अन्त कतै देखेकै छैन।
6: स्वस्थ जीवन र मिठो स्वादका लागि वशिष्ठ तेल उद्योगबाट उत्पादित खाटी तेलहरू, तोरीको तेल, कालो तिलको तेल, सरसोको तेल, आलसको तेल, भाङ्गोको तेल र बदामको तेलहरू नै प्रयोग गर्नुहोस्। सफाई र शुद्धता वशिष्ठको प्रतिबद्धता। वशिष्ठ तेल उद्योग, भरतपुर 11 मुक्तिनगर, आका अस्पताल अगाडि पहिलो बाटोमा। सम्पर्क नम्बर 98550509 05।
7: ए दाई पो,
8: के भयो नानुलाई?
7: त्यो त स्कुल जाने बेला म सधैँ यस्तै हो।
9: बाबा, स्कुल छिटो जाऊ न, we are getting late for school, let's go to school।
7: ए बाबु त कति ज्ञानी, कुन स्कुल हो बाबुको?
9: स्टार्स मोन्टेसोरी एकेडेमी।
10: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्स लाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टिचर द्वारा अध्यापन गराइने
7: स्टार्स मोन्टेसोरी एकेडेमी, पालिखी चोक पोखरा र भरतपुर 11 मालपुर चोक।
10: सम्पर्क फोन 056-490-0037, 98550-61-0037। स्टार्स मोन्टेसोरी एकेडेमी, जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ।
5: करियरको सुरुवात होटल र आईटी सँग सिप, शिक्षा र सम्भावनाको संगम आरम्भ कलेज,
11: जहाँ अनुभवी शिक्षकको मार्गदर्शनमा प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रणाली सँगै आधुनिक प्रविधि सँग सिक्ने अवसर मिल्छ।
5: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BIT र ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM विषयमा सीमित सिटमा भर्ना खुलेको हुँदा सिट सुरक्षित गर्नुहोस्।
11: आरम्भ कलेज, जहाँ सेवा, कला र सूचना प्रविधि सँगै फस्टाउँछ नवीनतम नेपालका लागि।
5: भर्ना एवं अन्य जानकारीका लागि आरम्भ कलेज, भरतपुर 11 नहर चोक बाइपास रोड, सम्पर्क नम्बर 056-13-664, मोबाइल 98550-33664 र 98550-33559।

0: हर चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मनपर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
2: FM, हृदयको स्पन्दन।

0: कालिका एफएम 95.2
1: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
2: CMT होटल, जहाँ प्रेमको सबलाई मिल्छ लग्जरी टच, अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
1: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
2: CMT होटल हाकिम चौक, फोन नम्बर 0956-94403 र मोबाइल 98550-74933। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
3: 24 घन्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
4: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको ICU सेवा,
3: NICU, PICU सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
4: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, EEG, ECT सहितको मनोरोग सेवा,
3: युरोलोजीमा MCS गर्नुभएका विशेषज्ञद्वारा सेवा,
4: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
2: मौला कालिका अस्पताल, भरतपुर 11 बाइपास रोड, फोन 0556-493-798 र मोबाइल 98550-88002।
5: सबैले एकपटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
6: वरिष्ठ मुटु रोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा।
5: यस्ता समस्या देखिएको छ भने तुरन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई ढुक्क हुनुहोस्।
6: वरिष्ठ मुटु रोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घन्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब, फिलिप्स, एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टी, अस्थायी तथा स्थायी पेसमेकर जडान साथै पेसमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल, ETBD र ESE लगायतका सेवाहरू उपलब्ध गराई मुटु रोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ।
5: स्वस्थ मुटु, स्वस्थ जीवन हाम्रो चाहना। चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड भरतपुर 10, चितवन। फोन 0556-598-340-598-1140।
7: Looking for the perfect start to your child's education? Welcome to Everest Preschool, the first step to success. Located at Bharatpur 12, Thani Chowk, Chitwan, we provide a clean, spacious environment with well-equipped classrooms featuring LED monitors and CCTV surveillance connected to high-speed internet, air conditioning to maintain room temperature throughout all seasons, and plenty of educational materials. We limit the number of students to ensure personalized attention and individual guidance, helping your child grow and thrive in an engaging, supportive setting. Our young and dynamic facilitators use a well-designed curriculum to build a strong foundation for your child. And we serve hygienic meals prepared under the guidance of food experts. Backed by a team of professionals with over 15 years of excellence in early childhood education, we guarantee your child's success from day one. For further details, call us at 056-515-039 or 98-550-31039. Log on to www.everestpreschool.edu.np or find us on Facebook at www.facebook.com/Everest Preschool Nepal. Everest Preschool, the first step to success. Promoted by Stars Montessori Academy, Pokhara and Bharatpur.
1: SNP Company कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
8: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 9855607359 र 9855607359।
9: ए माइला, यो तिरपाल टाँगेर घरमा के गर्न लागेको भने?
10: अब बर्खा लाग्यो क्याप्टेन काका, हावा हुरी पानीले रङ खुइलिन्छ भनेर तिरपाल उडाउन लाग्यो नि।
9: ल, यसरी तिरपाल उडाएर साध्य हुन्छ त माइला? मैले जस्तै उच्च गुणस्तरीय आकर्षक वर्षौं वर्ष टिकाउ हुने 10 वर्षको ग्यारेन्टी भएको टाटा पेन्ट्सको लुकोल एक्सटेरियर इमल्सन लगाउनु पर्छ अनि पो ढुक्क हुन्छ त।
11: नेपालमै पहिलो पटक टाटा पेन्ट्सको हात खाली नजानी उपहार योजना अन्तर्गत पेन्टर साथीहरूलाई सम्मान गर्दै बाल्टी खोल्ने बित्तिकै सुनको क्रस खुकुरी चाँदीका सिक्काहरू र नगद 1,000 देखि 1,00,000 सम्म अब प्राप्त गर्नुहोस्।
12: पेन्टरको आशा, ग्राहकको भरोसा, टाटा पेन्ट्स, हामी रङ्ग्याउँछौ नेपाललाई।
13: गर्मीको मौसम पनि छ। हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
14: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर 9 शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल, कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ। आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्।
15: मज्जाको स्वादिष्ट

0: परिकार विवाह पार्टी र इभेन्ट्स का लागि विशेष पार्टी हल आकर्षक नाइट लाइटनिंग गार्डन निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट
1: डॉल्फिन फन पार्क एन्ड रिसोर्ट जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ
0: स्टेप बाई स्टेप स्कूल अगाडि भरतपुर 9 शरदपुर फोन 0564909003 र 98550653
2: नसा छाला हार्जोनी र पेट्रोका बिरामीहरूलाई विशेष जानकारी यही भाद्र 27 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर बुद्धि प्रसाद पौडेल दुर्गा आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढ चितवनमा आउँदै हुनुहुन्छ नयाँ तथा पुरानो बात व्याधि ढाड कम्बर घुँडाको जोर्नी दुख्ने हात खुट्टाका जोर्नी दुख्ने सुनिने युरिक एसिड बढेको हात खुट्टा पोल्ने झमझमाउने हिडुल गर्न कठिनाई हुने नसाको समस्याका साथै प्रोस्टेट बढेको मधुमेह जन्डिस पत्थरी पिनास पाइल्स फिसर फुस्टुला कानो गोला कब्जियत एवं स्त्री प्रसुति र यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौँ नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढ चितवन फोन 0556126070
3: यसपालिको 30 को दर सोल्टी होटलमा वेलकम ड्रिंक स्वादिष्ट स्नैक र विविध परिकारले भरिएको बुफे प्रति व्यक्ति मात्र 2,499 रुपियाँ देखि 15 जना वा 100 भन्दा बढीको समूहका लागि कम्प्लिमेन्ट्री पिकअप र ड्रपको सुविधा पनि सोल्टी वेस्टर्न रिसोर्ट चितवन भरतपुर 22 पटिहानी रिजर्भेसन तथा थप जानकारीका लागि सम्पर्क
4: 9820112008 र 9820114324
5: रंग बहार रंग बहार
6: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
5: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
6: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
5: बर्जर पेंस
2: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना नेपाल सरकारले आर्थिक ऐन 2083 मार्फत विभिन्न कर ब्याज शुल्क थप दस्तुर तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम कटाउन पाउने व्यापारिक मौजदातको नोक्सानी सम्बन्धी व्यवस्था वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट साबिकका बिक्री कर मनोरञ्जन कर होटल कर तथा ठेक्का कर सम्बन्धी बकेउता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन् यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर आयकरको ब्याज तथा शुल्क मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बकेउता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारणबाट सिर्जित बकेउता दाखिला गर्ने एवं विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ त्यसै गरी संस्था बिमा अभिकर्ता संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि ऐनमा विभिन्न कर छुट ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरिएको छ तसर्थ आर्थिक ऐन 2083 प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नु हुन अनुरोध गरिन्छ आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन सम्पर्क नम्बर 0556908011
7: स्टुडियो टाइम चेक यो समय
8: स्वदेशमा होस् या विदेशमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको पहिलो रोजाई
9: सेन्ट्रल कलेज मुख्य कार्यालय भरतपुर ओरालो नारायणगढ जोर्नी पुनर्स्थापनमा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
2: उच्च शिक्षा दिनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पीटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओरालो नारायणगढ।
10: यति बेला दिनको एक बजेको छ। It's 1 p.m.

0: यस कानेका न्यूज अपडेटको साथमा
1: कामना यूपीभीसी झालढोका संसार प्राली भरतपुर नौ आस्था चोक चितवन
2: सम्पर्क मोबाइल 98550 80 6 18
3: कालिका न्यूज अपडेट
0: यस कानेका न्यूज अपडेटको साथमा
1: कामना यूपीभीसी झालढोका संसार प्राली भरतपुर नौ आस्था चोक चितवन
2: सम्पर्क मोबाइल 98550 80 6 18
3: कालिका न्यूज अपडेट
4: चितवनको भरतपुर महानगरपालिका नौ बसन्त चोक स्थित पूर्वपश्चिम राजमार्गको सर्भिस लेनमा विद्युतीय ईबी कारमा आग लागेको हुँदा एकजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार आज बिहान करिब 6 बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बाप्र 01-30-54-59-80 नम्बरको ईबी कारमा अचानक आगलागी भएको थियो। आगलागीको सूचना प्राप्त हुन साथ घटनास्थलमा प्रहरीको टोली खटिएको थियो। प्रहरी टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र एकजना व्यक्ति जलेर मृत अवस्थामा फेला पारेका थिए। मृतकको हालसम्म नाम थर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। आगलागीबाट कार समेत पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगी तथा व्यवसायहरूसँग छलफल गरिरहनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गल्यान, उमेश श्रेष्ठ, चन्द्र ढका लगायतका सहभागी रहनु भएको छ। छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सृजना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकार र निजी क्षेत्र बीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न र लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा पनि छलफल केन्द्रित रहेको बताइएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह र न्यूजील्याण्डको प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीच शुक्रबार टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार वार्ताको क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटीको सीमा आएको बाढ़ीपछि जारी खोज, उद्धार, राहत तथा पुनर्स्थापनका कार्यका साथै विपत्ता विदेशी नागरिकहरूको खोजीका लागि भइरहेको प्रयासबारे जानकारी गराएका छन्। प्रधानमन्त्री शाहले 5 जना न्यूजील्याण्डका नागरिक सहित विपत्ता विदेशी नागरिकहरूको खोजी कार्यलाई उच्च प्राथमिकतामा राखिएको बताएको छ। उहाँले न्यूजील्याण्डले उपलब्ध गराएको 20 लाख न्यूजील्याण्ड डलर बराबरको मानवीय सहायताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका 2 र 4 पर्ने हंगा हुकुम खोला पहिरोका कारण थुनेको छ। शुक्रबार बिहान गएको पहिरोको कारण खोला थुनेको हो। गौरीशंकर हाइड्रो पावरको हेड अफिसबाट करिब 10 मिटर तल वडा नम्बर 2 तर्फ पर्ने क्षेत्रमा करिब 35 मिटर अग्लो पहिरो खसेर खोला थुनेको थियो, जसका कारण खोलामा करिब 100 मिटर लामो र 15 मिटर गहिरो कृत्रिम ताल बनेको सोलुखुम्बुका प्रहरी प्रमुख डीएसपी नवीन राज बुढाथोकीले जानकारी दिनुभयो। उहाँको अनुसार बिहान बाटो बनेको ड्याममाथि बाटो बिस्तारै पानी बग्न थालेको छ। तल्लो क्षेत्रमा बाढीको जोखिम रहेकाले सतर्कता अप्नाइएको उहाँले बताउनु भएको छ। नदी किनारमा बसोबास गर्ने स्थानीय वासी तथा नजिकै रहेका 2 हाइड्रो पावर आयोजनालाई सतर्क रहन आग्रह गरिएको छ। भोटेकोसी नदीमा आएको बाढ़ीले नुवाकोटको विदुर र बेलकोडगढ़ी नगरपालिका जोड्ने देवी घाटीको ताटी खोलाको पुल बगाएपछि नेपाली सेनाले 5 दिनमा नयाँ पुल बनाएको छ। भदौ 20 गतेदेखि निर्माण शुरू गरेको पुल हिजो बेलुकादेखि सबै प्रकारका गाड़ी सञ्चालन हुन थालेको छ। नेपाली सेनाले 94 नम्बर वाहिनी अन्तर्गतको ब्रिफिङ युनिटको 72 घण्टाभन्दा कम अवधिमा पुल तयार गरेको जनाएको छ। यसैबीच शुक्रबार एकै दिन सुनको मूल्य तोलामा 4,800 रुपियाँले घटेको छ। नेपाली सुन जात व्यवसाय महासंघले यस दिनका लागि सुनको मूल्य प्रति तोला 3,01,000 रुपियाँ तोकेको छ। अघिल्लो दिन 3,05,800 रुपियाँमा सुनको कारोबार भएको थियो। बारको कलैया उपमहानगरपालिका 23 स्थित कलैया वीरगंज सड़क खण्डमा जीपको ठक्करबाट एक युवकको मृत्यु भएको छ। बुधबार राति करिब 9:15 बजेतिर वीरगंजबाट कलैयातर्फका लागि छुटेको नायक ज 6403 नम्बरको जीपले गार्डन भ्यू रिसोर्ट नजिकै पैदल हिँडिरहेको अन्दाजे 22 वर्षीय युवकलाई ठक्क दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल प्रहरी टोलीले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कैलाली पठाएको थियो। त्यहाँ थप उपचारका लागि परवानीपुर एलएस न्युरो अस्पताल पठाएकोमा राति 1:30 बजे उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ। यसैबीच उता प्रहरीले समय विभिन्न स्थानमा गाजर ब्राउन सुगर सहित 2 जनालाई पक्राउ गरेको छ। भारतले 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरूद्धको सहकार्यलाई प्राथमिकतामा राख्ने भएको छ। उहिलेदेखि भारतको नयाँ दिल्लीमा शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासोन्मुख देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरेको छ। यसैबीच उता प्रजातान्त्रिक गणतन्त्र कङ्गो डीआरसीको पूर्वी सहर बुकाभुका दुईवटा विद्यालयमा आग लागि हुँदा कम्तीमा 24 बालबालिकाको मृत्यु भएको बीबीसीले जनाएको छ। बीबीसीको अनुसार आग लागेपछि ज्यान जोगाउन भाग्ने क्रम भागदौड मचिँदा उक्त मानवीय क्षति भएको हो। र वारेन म्युनिकको युएफए च्याम्पियन्स लिगमा बोदो ग्लिम्समाथि 5-0 फराकिलो जित निकाल्दा नयाँ सिजनको प्रभावशाली शुरूआत गरेको छ। माइकल ओलिसेले 2, जमाल मुसियाला, हेरिकेन अल्फोन्डो अल्फोन्सो डेभिसले समान 1-1 गोल गरेका छन्। पहिलो हाफ गोल रहित रहे पनि दोस्रो हाफमा वारेनले गोल गरेको हो। जमाल मुसियालाले दोस्रो हाफ सुरु भएको 78 सेकेन्डमै गोल गर्दै बारेनलाई अग्रता दिलाएका थिए। हेरिकेनको प्रहार डिफ्लिक्ट भएर आएको बललाई मुसियालाले टाढाबाट गोल गरेका छन्। 61 मिनटमा केनले अग्रता दोब्बर बनाएका छन्। माइकल ओलिसेको फ्रिकिकमा आएको बललाई केनले हेड गर्दै बारेनलाई 2-0 अघि बढाएका छन्। डेभिसले 17 मिनटमा क्षेत्र बाहिरबाट शक्तिशाली प्रहार गर्दै वारेनको तेस्रो गोल गरेका छन्। त्यसको केही समयमै ओलिसेले करिब 25 यार्ड टाढाबाट गोल गरेपछि वारेन 4-0 अग्रता लिएको थियो। ओलिसेसलाई फाउल गरेपछि बोदो ग्लिम्टका ओडिन ब्युर्तुफले रातो कार्ड पाएका थिए। 10 खेलाडीमा सीमित बोदो ग्लिफ्ट विरूद्ध ओलिसेस इन्जुरी समयमा व्यक्तिगत गोल गर्दै वारेन 5-0 जित निकाल्न सफल भएको हो।

0: Estonia. Extreme energy drink. क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
1: बेलायत तथा देशकै प्रमुख अस्पतालहरूमा अनुभव प्राप्त सिनियर कन्सल्टेन्टको टिमद्वारा सेवा प्रदान गरिने समिट हेल्थ केयर हस्पिटल जहाँ हार्ट जोर्नी सम्बन्धी सबै खाले उपचार साना शल्यक्रियादेखि जटिल अपरेसन जोर्नी फेर्ने दूरबिनद्वारा घुँडाको एसिएल पिसिएल लिगामेन्ट तथा मेनिस्कस सर्जरी सेवा समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन
2: ब्रह्मा मुरारी त्रिपुरान्तकारी भानु शशि भूमि सुतो बुधश्च गुरुश्च शुक्र शनिराहु केतवा सर्वे ग्रह शान्ति करा भवन्तु
3: अब हाम्रै नगरी भरतपुरमा चिना हेर्ने बनाउने भूत वर्तमान र भविष्यको सम्पूर्ण जानकारी गृह वास्तु वैवाहिक सम्बन्ध शिक्षा रोजगार वैदेशिक यात्रा सम्पूर्ण ग्रहहरूको शुभाशु प्रभाव शास्त्र सम्बद्ध गणितलाई आधार माने सम्पूर्ण ज्योतिषका सेवाहरू कम्प्युटर माध्यमबाट 5 मिनटमै चिना बनाइन्छ राष्ट्रिय अन्तर्राष्ट्रिय ज्योतिष सेवा पदकबाट सम्मानित 20 वर्षको ज्योतिषीय अनुभव प्राप्त गुरु गोविन्द प्रसाद शास्त्री मोबाइल 9849956963 र 9847648656 भरतपुर 5 नारायणपुर समी चोक
4: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाई पनि गर्ने
5: कसरी
4: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान अस्ट्रेलिया युके युएसए युरोप साउथ कोरिया क्यानाडा लगायतका देशहरूमा जाने विद्यार्थीहरूको लागि भाषा कक्षाहरू जापानिज भाषा आइएलटी टोफेल स्याटेट एक्सपर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ
5: किन
6: ल सुन आफ्नै सुविधा सम्पन्न भवन जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास बेस्ट टिचर ल्याब लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ
4: त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट बिएचएम ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम र बिबिएसमा भर्ना खुला गरिएको छ
6: अझ सिटी को होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ
5: सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली
6: भरतपुर ओह्रालो सेन्ट्रल कलेज बिल्डिङ फोन 0656942073 टोल फ्री नम्बर 18105000273
7: आँखा सम्बन्धी सम्पूर्ण रोगको अत्याधुनिक उपचार शल्यक्रिया एवं परामर्शको लागि विश्वासिलो नाम चितवन आँखा अस्पताल सम्पर्क फोन 0054-93-780 साथै नेपाल सरकारको सामाजिक सुरक्षाको स्वास्थ्य बीमा योजना चितवन आँखा अस्पतालमा उपलब्ध छ
0: 95.2 कालिका एफएम हृदयको स्पन्दन

0: Harika FM 95.2.
1: नानु वाइसको नजानी.
2: ए दाइपो,
3: के भयो नानुलाई?
2: त्यो त स्कुल जाने बेलामा सधैँ यस्तै हो.
1: बाबा, स्कुल छिटो जान्न, we are getting late for school, let's go to school.
2: ए बाबु त कति ज्ञानी. कुन स्कुल हो बाबुको?
1: स्टार्स मोन्टेसोरी एकेडेमी.
4: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्स लाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टिचर द्वारा अध्यापन गराइने
2: स्टार्स मोन्टेसोरी एकेडेमी, पालिखे चोक पोखरा र भरतपुर 11 मालपोत चोक.
4: सम्पर्क फोन 056-490-037, 98-550-61-037. स्टार्स मोन्टेसोरी एकेडेमी, जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ.
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली.
6: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो. अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने. अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन, अनि आएर अनि सल्लाह गरौँ अघिल्लो दिन अनि

0: एकपल्ट दबाई लिएर गएन अहिले रेगुलर दबाई खाएँ मलाई सन्चो भयो
1: सुमाया सुधार तितर माडी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको कि यहाँबाट झस्कानी रहने पटाउने गल्ने अनि भतते पोल्ने दुख्ने बेसी पटाउने सुतेको सुते हुने सुती सुते खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्नु भएको
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
3: हेलो
4: सुन न भाइ बुहारी काठमाडौँबाट आउँदैछन् कहीँ अलिक फरक ठाउँमा जाउँ न यस पटकको बसाई विशेष बनाउनु पर्छ है
3: ल्यान्डमार्क फार्म हाउस जाउँ न हुन्न अनि भोलिपल्ट बागमारा सौराहा जाउँ ल्यान्डमार्क फरेस्ट पार्कमा
4: भाइले अफिसको कन्फरेन्स र सेमिनार भरतपुरमा गर्नुपर्ने थियो भन्दै थिए के गर्ने होला
3: भइहाल्छ नि कन्फरेन्स सेमिनार मिटिङ गर्नु परे भरतपुर हाइटमा रहेको ल्यान्डमार्क नारायणीमा गरौँला
4: सबै ठाउँमा ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवा गजब रहेछ त
5: विगत 35 वर्षदेखि नेपालको आतिथ्य क्षेत्रमा सेवा दिँदै आइरहेको होटल सेन ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमारा सौराहा भैरहवा भरतपुर अनि भुवनचार देवघाटमा पनि कर्पोरेट अफिस गरीधारा काठमाडौँ फोन 01-40-47-06 र 40-47-07
6: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: का साथ व्यापार व्यवसाय करना, आर्थिक जोखिम कम करना, विश्वास हामीलाई गर्नुस्। United Azure Insurance, United by Trust.
1: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
1: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।
3: कस्तो गनाको 6,000 लिटर क्षमताको ट्याङ्की भएको न्यू मनकामना सेफ्टी ट्याङ्कीलाई बोलाइहाल्नुहोस् दिदी। भ्याकुम लगाएर माटो गिटी बालुवा जे आउँछ एकैछिनमा सफा गरिदिन्छ। न्यू मनकामना सेफ्टी ट्याङ्की सफाई। त्यहाँको फोन नम्बर चाहिँ 98550-62-331 टिप्नु है।
4: Looking for the perfect start to your child's education? Welcome to Everest Preschool, the first located at Bharatpur 12 Thani Chowk Chitwan. We provide a clean, spacious environment with well-equipped classrooms featuring LED monitors and CCTV surveillance connected to high-speed internet, air conditioning to maintain room temperature throughout all seasons, and plenty of educational materials. We limit the number of students to ensure personalized attention and individual guidance, helping your child grow and thrive in an engaging, supportive setting. Our young and dynamic facilitators use a well-designed curriculum to build a strong foundation for your child, and we serve hygienic meals prepared under the guidance of food experts. Backed by a team of professionals with over 15 years of excellence in early childhood education, we guarantee your child's success from day one. For further details, call us at 056-515-039 or 98-550-31039. Log on to www.everestpreschool.edu.np or find us on Facebook at www.facebook.com/Everest Preschool Nepal. Everest Preschool, the first step to success, promoted by Stars Montessori Academy, Pokhara and Bharatpur.
5: 95.2 Kalika FM, Hridayko Spandan.

0: कालिका एफएम 95.2।
1: ओहो काका, म त हजुरको खुट्टा भाँचेको छ भने थाहा पाएर भेट्न हिँडेको। हजुर त निको भएर पनि मर्निङ वाक गर्न लागिसक्नु भएछ त।
2: नारायणी सामुदायिक हस्पिटल भएपछि के चिन्ता, त्यहाँ त 24 घन्टा दुर्घटनाबाट भएका घाइतेहरूलाई सेवा प्रदान गरिने ट्रमा सेन्टरको व्यवस्था छ, अनि अत्याधुनिक मेसिनबाट जाँच गरी वरिष्ठ डाक्टरहरूले उपचार गरेपछि त हात खुट्टा भाँचिएको, टाउको फुटेको, नसा च्यापिएको, ढाड भाँचिएको जस्ता समस्याहरूको तुरुन्तै सफल उपचार हुँदो रहेछ।
1: त्यही त काका, पोहोर साल मेरो ढाड भाँचिँदा पनि नारायणी सामुदायिकमै गएर उपचार गरेको, अहिले त पहिलेको जस्तै भइसक्यो।
3: सुविधा सम्पन्न भवन, स्वच्छ सफा कोठा, डाक्टर तथा नर्सहरूद्वारा परिवारको सदस्यले जस्तै नियमित हेरविचार गरिने
4: नारायणी सामुदायिक हस्पिटल भरतपुर चितवन।
5: फोन 056-493-817, 493-211 र मोबाइल 98-442-0961।
6: पाइल्स, फिस्टुला, फिसर लगायतका मलद्वार सम्बन्धी समस्या, बाथोक, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएका लगायतका हाड जोड्नी तथा नसा सम्बन्धी समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, हिमालय आयुर्वेद क्लिनिकको 6 वार्षिक उत्सवको उपलक्ष्यमा 2 स्वास्थ्य शिविर यही भाद्र 30 र 31 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म हिमालय आयुर्वेद क्लिनिक पोखरा बस पार्क नारायणगढ चितवनमा आयुर्वेदमा MD गर्नुभएका डाक्टर अशोक कुमार महत्तोद्वारा निशुल्क OPD सेवा। शिविरका विशेषताहरू, औषधिमा 15% छुट, ल्याब परीक्षणमा 20% छुट, पाइल्स र फिस्टुलाको छारसूत्र विधिबाट उपचारमा 50% छुट, हाड जोडनी तथा नसा सम्बन्धी बिरामीहरूको लागि पञ्चकर्म विधिद्वारा गरिने उपचारमा 50% छुट। विस्तृत जानकारीको लागि सम्पर्क हिमालय आयुर्वेद क्लिनिक पोखरा बस पार्क नारायणगढ चितवन। सम्पर्क नम्बर 98419-18131 र 98-18-18-31-41।
7: रंग बहार रंग बहार,
8: बर्जर संगे उपहार उपहार, बम्पर मा यामाहा रेजियार,
7: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
7: बर्जर पेंट्स।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: 95.2 कालिका एफएम, हृदयको स्पन्दन।

0: Extreme Energy Drink.
1: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
2: अब उपचारको लागि विदेश जानै पर्दैन।
3: पेट कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
2: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
4: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
5: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979770।
2: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट्रो कलेजको भरोसा योग्य उपचार गन्तव्य।
6: बर्बादै भयो नि भनेको।
7: के भयो दिदी?
6: हेर न बाबु, यो सेफ्टी ट्याङ्की बरिएर फोहोर नै माथि आएर घरै गनाएर बसिखानु भएन।
7: कस्तो गनाको 6000 लिटर क्षमताको ट्याङ्की भएको न्यु मनकामना सेफ्टी ट्याङ्कीलाई बोलाइहाल्नुहोस् दिदी। भ्याकुम लगाएर माटो, गिटी, बालुवा जे आउँछ एकैछिनमा सफा गरिदिन्छ। न्यू मनोकामना सेफ्टी ट्याङ्की सफाई। त्यहाँको फोन नम्बर चाहिँ 98550-62-331। टिप्नु है।
8: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
9: CMT होटल, जहाँ प्रेमको सबलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
8: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
9: CMT होटल हाकिम चौक, फोन नम्बर 0556-94403 र मोबाइल 98550-74-933।
10: होइन यतै घर बनाउँदै हुनुहुन्छ, अनि झ्याल ढोकाको बारेमा चाहिँ के सोच्नु भएको छ नि?
11: सबैतिर बुझेर मनकामना UPVC का झ्याल ढोका नै राख्ने निर्णय गरे भाइ मैले त।
10: मनकामना UPVC का झ्याल ढोका
11: हो भाइ, अन्य भन्दा सस्तोमा तुर्किस टेक्नोलोजीमा बनेका गुणस्तरीय UPVC साथै SP बोर्ड फिटिङ, ग्लेजिङ पार्टिसन, स्टिल रेलिङ, टफन्ड ग्लास तथा रेलिङ फिटिङ, अल्मुनियम ग्लेजिङ पार्टिसन आदि सबै एकै ठाउँमा पाएपछि दायाँ बायाँ लागिन म त।
12: घाम पानी र आगोले केही नहुने, किरा धमिरा खिया नलाग्ने, बाङ्गो टिङ्गो र त्रिपट नहुने, रङ रोकन गर्नै नपर्ने, तापक्रम मैत्री हेर्दा आकर्षक, मनोकामना UPVC का झ्याल ढोका, पार्टिसन र छानो नै प्रयोग गरी वर्षौ वर्ष झोक्क हुनुहोस्।
13: अब UPVC होइन, मनोकामना UPVC भन्नुहोस्।
14: सम्पर्क मनकामना UPVC झ्याल ढोका संसार, भरतपुर 9 आस्था चोक, मोबाइल 98550-80618, 98550-58987।
15: 95.2 कालिका FM, हृदयको स्पन्दन।

0: कालिका एफएम 95.2।
1: ए बुहारी, कता छौ? एक गिलास दूध लेऊ त।
2: सानु, मलाई दही है।
3: मम्मी, मलाई चाहिँ घिउ दिनुस् है।
1: हुन्छ हुन्छ, यो सबको लागि त भवानी डेरी छँदै छ नि।
4: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी खोजी प्रयोग गर्ने गरौँ।
5: साथै मन हरर र हुने, खादा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण। भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।
6: सबैले एकपटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
5: वरिष्ठ मुटु रोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब फिलिप्स एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल इटिबिडी र इएसई लगायतका सेवाहरू उपलब्ध गराई मुटु रोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ।
6: स्वस्थ मुटु, स्वस्थ जीवन हाम्रो चाहना। चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड भरतपुर 10 चितवन। फोन 0556-598-340, 598-1140।
7: ओइ सीमा, कता हिँडे कि?
8: तेल खोज्दै हिँडेको। हेर न, शुद्ध मिसावट नभएको तेल आजकल त पाउन नै गाह्रो।
7: ठाउँमा जानु पर्छ नि। ल, हाम्रै भरतपुर 11 रहेको वशिष्ठ तेल उद्योगमा जाऊ न। त्यहाँ त अत्याधुनिक प्रविधिबाट सफा गरी शुद्ध तेल उत्पादन गरिन्छ। उत्पादन गर्ने ठाउँ पनि आहा, कति सफा, हाम्रै किचन जस्तो। त्यस्तो सफा तेल मिल मैले आजसम्म अन्त कतै देखेकै छैन।
9: स्वस्थ जीवन र मिठो स्वादका लागि वशिष्ठ तेल उद्योगबाट उत्पादित खाटी तेलहरू, तोरीको तेल, कालो तिलको तेल, सरसोको तेल, आलसको तेल, भाङ्गोको तेल र बदामको तेलहरू नै प्रयोग गर्नुहोस्। सफाई र शुद्धता, वशिष्ठको प्रतिबद्धता। वशिष्ठ तेल उद्योग, भरतपुर 11 मुक्तिनगर, आका अस्पताल अगाडि पहिलो बाटोमा। सम्पर्क नम्बर 98550-50905।
5: नेशनल सिटी हस्पिटल, अत्याधुनिक सुविधा, विशेषज्ञ चिकित्सकहरूको टोली सहित सदैव तपाईँहरूको गुणस्तरीय स्वास्थ्य सेवामा।
10: 24 घण्टा इमर्जेन्सी सेवा, आइसीयू, एनआइसीयू, ल्याब, बिना चिरफर, दूरबीनको माध्यमबाट गरिने साना ठुला अपरेसन लगायत सम्पूर्ण अत्याधुनिक सेवाहरू।
5: पेट, कलेजो, आन्द्रा सम्बन्धी समस्या, बाल रोग, स्त्री रोग, नाक कान घाँटी रोग, हाड जोर्नी, युरोलोजी, छाला तथा यौन रोग र नसा रोग, क्यान्सर लगायतका विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरू तपाईँको स्वास्थ्यको रक्षा गर्न तत्पर छन्।
10: कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुविधा पनि उपलब्ध छ। साथै 70 वर्ष भन्दा माथि उमेरका बिरामीहरूको लागि अस्पतालको सेवामा 15% छुट।
5: नेशनल सिटी हस्पिटल लिमिटेड, समर्पित सेवा सहित उत्कृष्ट उपचार, भरतपुर 10 24 कोटी अस्पताल रोड। सम्पर्क नम्बर 0556-93-611।
11: रंग बहार, रंग बहार।
12: बर्जर सँगै उपहार उपहार, बम्परमा यामाहा रेजियर।
11: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
12: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
11: बर्जर पेन्स।
6: ग्राहकहरूसँगको 1 दशकको विश्वसनीय सम्बन्ध, अनवरत रूपमा ग्राहककै सेवामा। प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरीको
10: 10 वर्ष
7: विश्वासमा थप प्रगाढता, गुणस्तरमा थप मेहनत र तपाईकै निरन्तर विश्वास सँगै सद्भावले हामी 10 वर्ष पुरा गरेका छौँ।
10: हाम्रो व्यावसायिक यात्रा अझै लामो हुनेछ। तपाईसँगको विश्वास र सम्बन्ध अझै अब्बल बनाउने आशा र तत्परताका साथ
7: तपाईको आफ्नै रोजाई आधुनिकता सँगै मौलिकता, स्वदेशी उत्पादनलाई प्राथमिकता।
10: प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरी, भरतपुर 10 हाकिम चोक, फोन नम्बर 98512-22093।
7: प्रकृति मौलिकता र विश्वासको प्रतीक।
0: ल फेरि के भो, बिच बाटोमै गाडी बन्द भयो।
2: होइन ए साथी, यहाँ किन रोकिएको, के भयो गाडीमा?
0: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको।
2: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, दिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
0: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
2: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
0: ल मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे। कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
2: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
0: सम्पर्क नम्बर
2: ल अहिले नै टिपिहाल, 98015-64661, 98013-07495 र 98013-07492।
13: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासुती थकाली चोक।
14: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना। नेपाल सरकारले आर्थिक ऐन 2083 मार्फत विभिन्न कर, ब्याज शुल्क, थप दस्तुर तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ। यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम घटाउन पाउने, व्यापारिक मौजदातको नोक्सानी सम्बन्धी व्यवस्था, वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट, साबिकका बिक्री कर, मनोरञ्जन कर, होटल कर तथा ठेक्का कर सम्बन्धी बकेउता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन्। यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर, आयकरको ब्याज तथा शुल्क, मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क, अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ। विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बकेउता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क, थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारणबाट सिर्जित बकेउता दाखिला गर्ने एवं विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ। त्यसै गरी संस्था, बिमा अभिकर्ता, संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि ऐनमा विभिन्न कर छुट, ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरिएको छ। तसर्थ आर्थिक ऐन 2083 प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित व्यवस्था र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नु हुन अनुरोध गरिन्छ। आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन, सम्पर्क नम्बर 056-590-811।
15: स्टुडियो टाइम चेक। यो समय
13: जोर्नी पुनर्स्थापनमा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
16: उच्च शिक्षा दिनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओह्रालो, नारायणगढ।
17: यति बेला दिनको 2 बजेको छ।

0: कालिका न्यूज अपडेट।
1: प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसाय विनोद चौधरी, पवन गोलियान, उमेश श्रेष्ठ, चन्द्र ढकाल लगायत सहभागी रहनु भएको छ। छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सृजना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकार र निजी क्षेत्र बीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने, लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा पनि छलफल केन्द्रित रहेको बताइएको छ। संसद दशैं अघि असोज 16 गतेसम्म चल्ने तयारी भएको छ। शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा असोज 16 गतेसम्म संसद चलाउने विषयमा छलफल भएको हो। हप्ताको तीन दिन प्रतिनिधि सभा बैठक बस्ने गरी छलफल भएको नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिनुभएको छ। बैठकले संसदको क्यालेण्डर परिमार्जित गरेको छ। समिति बैठकहरूका लागि समय छुटाउनु पर्ने भन्दै केही समय यता संसद बैठक र समिति फरक फरक दिन राख्ने विषयमा छलफल हुँदै आएको छ। असोज 16 गतेपछि अधिवेशन अन्त्य हुन सक्ने विषयमा परामर्श समितिको बैठकमा छलफल भएको छ। यसैबीच यता प्रतिनिधि सभाको बैठकको असोज 15 गतिसम्मको सम्भावित कार्यतालिका आवश्यक परिमार्जनसहित स्वीकृत भएको छ। आज सभामुख डीबी अरियालले राखेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यतालिका तय गरेको हो। बैठक असोज 15 गतिसम्मको सम्भावित कार्यतालिकामाथि छलफल गरी आवश्यक परिमार्जनसहित स्वीकृत गरेको सभामुखको सचिवालयले जनाएको छ। दशैं अघि बैठक असोज 16 गतेसम्म सदन चलाउने बारे छलफल भएको जनाइएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कुनै पनि नेतालाई पार्टीको 15 महाधिवेशनमा भाग लिने कुराबाट वञ्चित नगरेको बताउनु भएको छ। शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा थापाले महाधिवेशनमा पार्टीका सबै नेता तथा कार्यकर्ताले सहभागी हुन पाउने र प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने बताउनु भएको छ। महाधिवेशन निर्धारित कार्यतालिका अनुसार नै सम्पन्न हुने उहाँको भनाइ रहेको छ। असोज 4 गतेदेखि अधिवेशन प्रक्रिया शुरू हुने र असोज 16 गतेदेखि केन्द्रीय महाधिवेशन प्रक्रिया प्रारम्भ हुने उहाँको भनाइ रहेको छ। महाधिवेशनमा प्रतिस्पर्धा गरेर जिम्मेवारी नपाउनेलाई समेत समेटेर पार्टीलाई एकताबद्ध बनाउनु पर्ने उहाँको भनाइ छ। महाधिवेशनले पार्टीभित्रको विषय व्यवस्थापन गरे पनि नागरिकसँग टुटेको विश्वास पुनर्स्थापित गर्नु काँग्रेसको मुख्य चुनौती रहेको थापाको भनाइ रहेको छ। महाधिवेशनपछि नागरिकसँगको सम्बन्ध पुनर्स्थापित गर्न देशव्यापी अभियान सञ्चालन गरिने उहाँले बताउनु भएको छ। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका 2 र 4 पर्ने हुङ्गा खोला पहिरोका कारण थुनिएको छ। शुक्रबार बिहान गएको पहिरोको कारण खोला थुनिएको हो। गौरी सङ्गर हाइड्रो पावरको हेड अफिसबाट करिब 100 मिटर तल वडा नम्बर 2 पर्ने क्षेत्रमा करिब 35 मिटर अग्लो पहिरो खसेर खोला थुनिएको हो, जसका कारण खोलामा करिब 100 मिटर लामो र 15 मिटर गहिरो कृत्रिम ताल बनेको सोलुखुम्बुका प्रहरी प्रमुख डिएसपी नवीन राज बुढाथोकीले जानकारी दिन भएको छ। उहाँका अनुसार बिहानबाट बनेको ड्याममा माथिबाट बिस्तारै पानी बग्न थालेको छ। तल्लो क्षेत्रमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउने उहाँले बताउनु भएको छ। प्रहरीले नदी किनारमा बसोबास गर्ने स्थानीयवासी तथा नजिकै रहेका 2 हाइड्रो पावर आयोजनालाई सतर्क रहन आग्रह गरेको छ। सरकारले अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपीको बिक्री वितरण स्थगित गरेको छ। नजिकै गरेको गहुँ बालीका लागि मल अभाव हुन नदिन भन्दै कृषि वन तथा पर्यावरण मन्त्रालयले यस्तो निर्णय गरेको दावी गरेको छ। मन्त्रालयको कृषि विकास महाशाखा अन्तर्गतको कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाले 16 भदौमा एक पत्र जारी गर्दै कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेसन लाई डीएपी मलको बिक्री वितरण रोक्न निर्देशन दिएको छ। मन्त्रालयका माटो विज्ञ रजनीश मिश्रद्वारा हस्ताक्षरित पत्रमा इजरायल, अमेरिका र इरान बीचको युद्धमा कारण होर्मोज नाका बन्द भएको उल्लेख छ। सोही कारण रासायनिक मलको अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खला अवरुद्ध भई फोर्स मेजरको अवस्था सिर्जना भएको मन्त्रालयको दावी रहेको छ। चितवनको भरतपुर महानगरपालिका नौ बसन्तचोक स्थित पूर्व पश्चिम राजमार्गको सर्भिस लेनमा विद्युतीय इभी कारमा आग लागि हुँदा एकजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार आज बिहान 6 बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बापर 01-03-06-55-79 नम्बरको इभी कारमा अचानक आग लागि भएको थियो। आग लागेको सूचना प्राप्त हुनसाथ घटनास्थलमा प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र एकजना व्यक्ति जलेर मृत अवस्थामा फेला परेका थिए। मृतक आगलागीबाट कर समेत पूर्ण कार समेत पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सिराहाको लहान नगरपालिका 4 स्थित हुलाक रोडमा आपस विवादका क्रममा भएको कुटपिटबाट एकजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार घाइते हुनेमा भगवानपुर गाउँपालिका 5 इन्द्रवाका 17 वर्षीय आयुष कुमार मण्डल रहेका छन्। घटनामा संलग्न भएको आरोपमा प्रहरीले भगवानपुर गाउँपालिका 2 19 वर्षीय राजु यादव र वडा नम्बर 1 20 वर्षीय बलराम यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवैजनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी वासुदेव पाठकले जानकारी दिनुभएको छ। प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी सहर बुका भुका 2 विद्यालयमा आगलागी हुँदा कम्तीमा 24 बालबालिकाको मृत्यु भएको छ। बीबीसीका अनुसार आगलागीपछि ज्यान जोगाउन भाग्ने क्रममा भागदौड मचिता उक्त मानवीय क्षति भएको हो।

पहिलो संस्करणको नेपाल भलिबल लिग एनफिएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजले खेल्दैछन्। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा खेल बेलुकी 6 बजे हुने बताइएको छ। काठमाडौँ एनभीएलमा काठमाडौँ र कर्णाली दुवै जित्ने दाउमा रहेका छन्। लिग चरणमा 5-5 खेल खेलेका दुईवटा टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्।

0: कालिका एफएम हृदयको स्पन्दन।
1: ए खुशीराम काका, माछालाई दाना हाल्दै हुनुहुन्छ त? अनि माछालाई नि दाना चाहिन्छ र भनेको, पानी भए त भइहाल्यो नि। ल्याउ पोखरीको डिलको घाँस हालिदिने हो, खाइहाल्छन् नि, किन पैसा खर्च गर्नु पर्यो?
2: अन्नपूर्ण माछा दाना उद्योगको मत्स्य राजा दाना खर्च होइन, लगानी हो धनीराम बाबु। ल हेर त, मेरो पोखरीका माछा कति ठुला भइसके, आजसम्म रोग लागेर एउटा पनि मरेको छैन। माछाले दाना हाल्ने बेलामा यसरी अरूको पोखरीमा लखर लखर लखर डुल्दै हिँड्छौ, अनि माछा बेच्ने बेलामा मेरो त माछा नै बढेन मरे भन्दै छिमेकीले कमाएको रिस गर्छौ। नाम मात्र धनीराम भएर पैसा आउँदैन बाबु, पैसा कमाउन त मत्स्य राजा दाना खुवाउनु पर्यो नि।
3: माछाको सम्पूर्ण वृद्धि विकासको लागि युरोपियन टेक्नोलोजीबाट उत्पादित अन्नपूर्ण माछा दाना उद्योगको उत्कृष्ट उत्पादन मत्स्य राजा माछाको तैरिने दाना नै प्रयोग गरौँ। स्वस्थ जीवनको लागि माछा अनि स्वस्थ माछाको लागि मत्स्य राजा दाना। अन्य जानकारीको लागि अन्नपूर्ण माछा दाना उद्योग खैरहनी 3 गोटसोर चितवन, मोबाइल 97045 15000।
4: हे भगवान्, खेतमा तरकारी लगाउने बेला भइसक्यो, आ मोल कतै पाइए छैन, अब के गर्ने होला?
5: लौ न प्रभु, खेतमा तोरी लाउने समय सकिन थाल्यो तर मल कतै पाइएन, अब के गर्ने होला?
6: आलुको खेतमा मल भएन, अब म के गरौँ? यसपालि पनि खेती बिग्रिने भयो।
7: गहुँ लाउन त सोचेको तर मलै छैन, कुनै उपाय गर प्रभु।
8: ए किसान हो, अब मलको खोजीमा समय खर्च नगर, बरु झट्ट अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गरी कुखुराको सुलीबाट उत्पादित भुस रहित जैविक मल ल्याएर आफ्नो अन्न र तरकारी बालीलाई ऊर्जा प्रदान गर, यसैमा तिम्रो भलाइ छ।
9: युरोपियन मेसिनबाट नेपालमै पहिलो पटक नवीनतम प्रविधिको प्रयोग गरी कुखुराको शुद्ध सुलीबाट जैविक मल उत्पादन गर्ने अविनाश ग्रुप अफ पोल्ट्रीको अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गर्नुहोस्। सम्पर्क ठेगाना टिपिहाल्नुहोस् त, अविनाश फर्टिलाइजर्स प्राली, आनन्द मार्ग, नारायणगढ चितवन। फोन 0555 98715 तथा मोबाइल नम्बर 98029703355 र 98029703345।
10: पाइल्स, फिस्टुला, फिसर लगायतका मलद्वार सम्बन्धी समस्या, बाथरोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएका लगायतका हाड जोर्नी तथा नसा सम्बन्धी समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, हिमालय आयुर्वेद क्लिनिकको 6 वार्षिक उत्सवको उपलक्ष्यमा 2 दिने स्वास्थ्य शिविर, यही भाद्र 30 र 31 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म हिमालय आयुर्वेद क्लिनिक पोखरा बसपाक नारायणगढ चितवनमा आयुर्वेदमा MD गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा निशुल्क OPD सेवा। शिविरका विशेषताहरू, औषधिमा 15% छुट, ल्याब परीक्षणमा 20% छुट, पाइल्स र फिस्टुलाको चार सूत्र विधिबाट उपचारमा 50% छुट, हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि पञ्चकर्म विधिद्वारा गरिने उपचारमा 50% छुट। विस्तृत जानकारीको लागि सम्पर्क हिमालय आयुर्वेद क्लिनिक पोखरा बसपाक नारायणगढ चितवन। सम्पर्क नम्बर 98419 18131 र 98 18 18 31 41।
11: प्लस टू पनि सकियो, अब हामी के गर्ने साथी?
12: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाई पनि गर्ने।
11: कसरी?
12: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, UK, US

0: पासपोर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
1: सेन्ट्रल लेक किन
2: ल सुन आफ्नै सुविधा सम्पन्न भवन जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास बेस्ट टिचर ल्याब लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ। त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट BHM ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM र BBS मा भर्ना खुला गरिएको छ। अझ CTBT को होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
1: सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली
3: भरतपुर ओह्रालो सेन्ट्रल कलेज बिल्डिङ फोन 056-594-273 टोल फ्री नम्बर 18-10-50-00-273।
4: आँखा सम्बन्धी सम्पूर्ण रोगको अत्याधुनिक उपचार शल्यक्रिया एवं परामर्शको लागि विश्वासिलो नाम चितवन आँखा अस्पताल सम्पर्क फोन 056-493-780। साथै नेपाल सरकारको सामाजिक सुरक्षाको स्वास्थ्य बिमा योजना चितवन आँखा अस्पतालमा उपलब्ध छ।

0: Mania. Extreme energy drink.
1: ए माइल दाई, पसिएर कहाँ जान लाउनु भयो?
2: हेर्न कान्छा, उपचार गर्दा गर्दै निको होला भनेको झन् झन् गल्दै गयो। सुनेको थिएँ होमियोप्याथिक उपचारले जुन सुकै रोगलाई पनि जरैदेखि निर्मूल गर्छ, त्यही खोजीमा इन्डिया जान लाग्यो नि भाउ।
1: अनि तपाईँलाई थाहा छैन, होमियोप्याथिक उपचार सेवा हाम्रै सहर चितवनमा छ नि, सबैजना त्यही गइरहेका छन्, तपाईँ पनि त्यही हिँड्नुहोस्।
2: ओहो, कहाँ हो भन् त?
3: सम्पर्क विवेक होमियो क्लिनिक, भरतपुर केन्द्रीय टर्मिनल बस पार्क, सरदपुर।
4: फोन 0556958484।
3: उपचार समय बिहान 7 बजेदेखि 11 बजेसम्म, दिउँसो 2 बजेबाट साँझ 5 बजेसम्म। शनिबार क्लिनिक बन्द रहनेछ।
5: 95.2 कालिका एफएम, हृदयको स्पन्दन।

0: वत्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर सम्पर्क 9803-64542।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761-00-2530।

0: Mia. Extreme energy drink.
1: Kalika FM, Hridayko Spandan.

0: का साथ व्यापार व्यवसाय करना, आर्थिक जोखिम कम करना, विश्वास हामीलाई गर्नुस्। United Azure Insurance, United by Trust.
1: पाइल्स, फिस्टुला, फिसर लगायतका मलद्वार सम्बन्धी समस्या, बाथोक, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएका लगायतका हाड जोड्नी तथा नसा सम्बन्धी समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। हिमालय आयुर्वेद क्लिनिकको छैठौं वार्षिक उत्सवको उपलक्ष्यमा दुई दिने स्वास्थ्य शिविर यही भाद्र 30 र 31 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म हिमालय आयुर्वेद क्लिनिक पोखरा बसपाक नारायणगढ चितवनमा आयुर्वेदमा एमडी गर्नुभएका डाक्टर अशोक कुमार महत्तोद्वारा निशुल्क ओपिडी सेवा। शिविरका विशेषताहरू: औषधिमा 15% छुट, ल्याब परीक्षणमा 20% छुट, पाइल्स र फिस्टुलाको छारसूत्र विधिबाट उपचारमा 50% छुट, हाड जोड्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि पञ्चकर्म विधिद्वारा गरिने उपचारमा 50% छुट। विस्तृत जानकारीको लागि सम्पर्क हिमालय आयुर्वेद क्लिनिक पोखरा बसपाक नारायणगढ चितवन। सम्पर्क नम्बर 98419 18131 र 98 18 18 31 41।

0: हर चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
1: के भयो नानुलाई
2: यो त स्कुल जाने बेला म सधैँ यस्तै हो
3: बाबा स्कुल छिटो जान न वी आर गेटिंग लेट फॉर स्कूल लेट्स गो टू स्कूल
2: ए बाबु त कति ज्ञानी कुन स्कुल हो बाबुको
3: स्टार्स मोन्टेसोरी एकेडेमी
4: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्स लाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन्ड टीचर द्वारा अध्यापन गराइने
2: स्टार्स मोन्टेसोरी एकेडेमी पालिखे चोक पोखरा र भरतपुर 11 मालपोत चोक
4: सम्पर्क फोन 056-490-037 98-550-61-037 स्टार्स मोन्टेसोरी एकेडेमी जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ
5: ब्रह्मा मुरारी त्रिपुरान्तकारी भानु शशि भूमि सुतो बुधश्च गुरुश्च शुक्र शनि राहु केतवा सर्वे ग्रह शान्ति करा भवन्तु
6: अब हाम्रै नगरी भरतपुरमा चिना हेर्ने बनाउने भूत वर्तमान र भविष्यको सम्पूर्ण जानकारी गृह वास्तु वैवाहिक सम्बन्ध शिक्षा रोजगार वैदेशिक यात्रा सम्पूर्ण ग्रहहरूको शुभाशु प्रभाव शास्त्र सम्बद्ध गणितलाई आधार माने सम्पूर्ण ज्योतिषका सेवाहरू कम्प्युटर माध्यमबाट 5 मिनटमै चिना बनाइन्छ राष्ट्रिय अन्तर्राष्ट्रिय ज्योतिष सेवा पदकबाट सम्मानित 20 वर्षको ज्योतिषीय अनुभव प्राप्त गुरु गोविन्द प्रसाद शास्त्री मोबाइल 98459-56963 र 98476-48656 भरतपुर 5 नारायणपुर समी चोक
7: जोर्नी पुनस्थापना तथा उन्नत उपचारमा समर्पित समिट हेल्थ केयर हस्पिटल बेलायत र देशकै प्रमुख अस्पतालको अनुभव सहितका सिनियर कन्सल्टेन्टको टिम तपाईँको सेवामा
8: दूरबीन प्रविधिद्वारा महिलाको पाठेघर डिम्बाशय तथा डिम्ब नलीको शल्यक्रिया अब एकै ठाउँमा
7: भेरिकोज भेनको लागि लेजरद्वारा अपरेसन सेवा
8: समेट हेल्थ केयर हस्पिटल भरतपुर 9 केन्द्रीय बस टर्मिनल फोन नम्बर 056-595-2664
9: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
10: मेरो नाम चन्द्रकुमारी लामिछाने म हर्कापुर 12 हो अनि मेरो यो घुँडाको समस्या देखिने खुट्टा सुनिने घुँडा दुख्ने उठ्न बस्न नसक्ने अनि अरू औषधि खायो फेरि सन्चो नहुने अनि नानीले वैदिकमा जाऊ न एकचोटि भनिन् अनि आएर अनि सल्लाह गरौँ अघिल्लो दिन अनि भोलिपल्ट दबाई लिएर गएन अहिले रेगुलर दबाई खाएँ मलाई सन्चो भयो
11: सुमाया सुधार तितर माडी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के यहाँबाट झस्कानी र नि पटाउनी गल्नी अनि भतातै पोल्ने दुख्ने बेसी पटाउनी सुतेको सुते हुने सुते सुते खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बस्ने त्यहाँबाट त्यहीँ बस्ने त्यहाँबाट त्यहाँ बस्ने हुन्थे लाउने दबाई पनि खान त पनि दिनुभयो त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्ने भएको
9: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98-550-50-934
12: Ayo, that Jalmuri

0: रिजालको उत्कृष्ट उत्पादन रिजाल्स पिरो चटपटे झालमुरी
1: 95.2 कालिका एफएम हृदयको स्पन्दन।

0: कालिका एफएम 95.2
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: सबैले एकपटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
3: वरिष्ठ मुटुरोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब फिलिप्स एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल इटिबिडी र इएसई लगायतका सेवाहरू उपलब्ध गराई मुटुरोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ।
2: स्वस्थ मुटु स्वस्थ जीवन हाम्रो चाहना। चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड भरतपुर 10 चितवन। फोन 0556-598-340, 598-1140।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम चन्द्र कुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गरौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गएन, अहिले रेगुलर दबाई खाए मलाई सन्चो भयो।
6: सुमाया सुधार पितर माडी मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँबाट झस्कानी रनी पटाउनी गल्नी, अनि भतते पोल्नी, दुख्ने बेसी पटाउनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यही हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्ने भएको।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: नेशनल सिटी हस्पिटल, अत्याधुनिक सुविधा, विशेषज्ञ चिकित्सकहरूको टोली सहित सदैव तपाईँहरूको गुणस्तरीय स्वास्थ्य सेवामा।
8: 24 घण्टा इमर्जेन्सी सेवा, आईसीयू, एनआईसीयू, ल्याब, बिना चिरफर, दूरबीनको माध्यमबाट गरिने साना ठुला अपरेशन लगायत सम्पूर्ण अत्याधुनिक सेवाहरू।
7: पेट, कलेजो, आन्द्रा सम्बन्धी समस्या, बाल रोग, स्त्री रोग, नाक कान घाँटी रोग, हाड जोर्नी, युरोलोजी, छाला तथा यौन रोग र नसा रोग, क्यान्सर लगायतका विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरू तपाईँको स्वास्थ्यको रक्षा गर्न तत्पर छन्।
8: कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुविधा पनि उपलब्ध छ। साथै 70 वर्ष भन्दा माथि उमेरका बिरामीहरूको लागि अस्पतालको सेवामा 15% छुट।
7: नेशनल सिटी हस्पिटल लिमिटेड, समर्पित सेवा सहित उत्कृष्ट उपचार, भरतपुर 10-24 कोटी अस्पताल रोड। सम्पर्क नम्बर 0556-93-611।
9: यसपालिको 30 को दर सोल्टी होटलमा वेलकम ड्रिंक, स्वादिष्ट स्नैक र विविध परिकारले भरिएको बुफे प्रति व्यक्ति मात्र 2,499 रुपियाँ देखि। 15 जना वा 100 भन्दा बढीको समूहका लागि कम्प्लिमेन्ट्री पिकअप र ड्रपको सुविधा पनि। सोल्टी वेस्टर्न रिसोर्ट चितवन, भरतपुर 22 पटिहानी। रिजर्भेसन तथा थप जानकारीका लागि सम्पर्क
10: 9820112008 र 9820114324।
11: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
12: अब उपचारको लागि विदेश जानै पर्दैन।
11: पेट, कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
12: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
13: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
14: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979777।
12: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट्रो कलेजको भरोसा योग्य उपचार गन्तव्य। परम्परागत सौन्दर्य होस् वा आधुनिक आकर्षण,
15: तपाईँको चाहना शैली र विशेष अवसरलाई अझ विशेष बनाउने गहनाहरू अब एउटै छाना मुनि।
12: स्वागत छ आर्यन ज्वेलर्स, सैचोक नारायणगढमा।
15: यहाँ पाइन्छन् आकर्षक सुन चाँदी तथा हिराका गहना,
12: परम्परा र आधुनिकताको सुन्दर संयोजन भएका डिजाइनहरू,
15: तपाईँको रोजाई अनुसार कस्टम डिजाइनका गहना,
12: राशि अनुसारका बहुमूल्य पत्थरहरू,
15: विवाह, व्रतबन्ध, जन्मदिन तथा हरेक विशेष अवसरका लागि उत्कृष्ट गहनाहरू।
12: विश्वास, गुणस्तर र आकर्षक डिजाइनको पहिलो रोजाई
15: आर्यन ज्वेलर्स, सही चोक नारायणगढ। फोन नम्बर 98550151141।
16: दूर संचार रोड भरतपुर 10 अवस्थित चितवन मोडेल अस्पताल अब नयाँ व्यवस्थापन सहित भरोसा हस्पिटल चितवन प्रालीको नाममा सञ्चालित भइरहेको कुरा सबैलाई जानकारी गराइन्छ। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा, फार्मेसी सेवा, ल्याब सेवा, एक्सरे, आईसीयू सेवा उपलब्ध छ।
17: अत्याधुनिक उपकरण तथा सेवा सुविधा सहित विशेषज्ञ डाक्टरहरूद्वारा स्तन क्यान्सर, नाक कान घाँटी, मुटु रोग, मूत्र रोग, बाल बालिका सम्बन्धी रोग, हार्ट जोड्नी तथा नसा सम्बन्धी रोग, जनरल सर्जरी लगायत सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। साथै अत्याधुनिक उपकरण सहितको हिस्टोप्याथोलोजी सेवा सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौ।
16: सम्पर्क भरोसा हस्पिटल चितवन प्राली, दूर संचार रोड भरतपुर 10 चितवन। फोन 0556495960।
18: महिनावारी यो महिलाको शरीरमा हुने प्राकृतिक प्रक्रिया हो।
19: आमा, महिनावारी किन लुकाइन्छ?
20: छोरी, महिनावारी लुकाउने कुरा होइन नि। महिनावारी त हाम्रो स्वास्थ्यसँग सम्बन्धित सामान्य प्रक्रिया मात्रै हो।
21: हो, हामी पुरुषहरूको पनि समान भूमिका हुन्छ। सहयोग, सम्मान र सही बुझाइ आवश्यक छ।
22: महिनावारी बारे सही जानकारीले भ्रम हटाउँछ र आत्मविश्वास बढाउँछ।
23: सफा र सुरक्षित महिनावारी सामग्री प्रयोग गरौँ। भेदभाव र गिज्याउने व्यवहारको अन्त्य गरौँ। ज्ञान बढाऊ, भ्रम हटाऊ, सम्मानजनक र स्वस्थ समाज बनाऊ। भरतपुर महानगरपालिका र स्पर्श नेपालको समन्वयमा जनहितमा जारी सन्देश।
12: तीजको रमाइलो, परिवारको खुसी अनि अविस्मरणीय कार्यक्रम अब एउटै उत्कृष्ट गन्तव्य धावन पार्टी प्यालेस, भरतपुर 11 जागृति चोक।
24: साधारण सभा, विवाह, व्रतबन्ध, सेमिनार, गोष्ठी, बर्थडे पार्टीदेखि तीज विशेष कार्यक्रमसम्म सुविधा सम्पन्न आफ्नै भवनमा। चारवटा अत्याधुनिक हल, एउटै हलमा 1000 जनासम्मको क्षमता, स्विमिङ पुल, रेस्टुरेन्ट, बार र प्रशस्त पार्किङ सुविधा।
12: यस तीजमा विशेष छुट, स्वादिष्ट हाइजेनिक खाना र सुन्दर शान्त वातावरणमा आफ्नो कार्यक्रमलाई अझ विशेष बनाउनुहोस्।
24: आजै बुकिङ गर्नुहोस्। धावन पार्टी प्यालेस, भरतपुर 11 जागृति चोक, मालपो चोकबाट 500 मिटर पूर्व। फोन 0556491900, मोबाइल 98550049070।
25: ल फेरि के भो, बिच बाटोमै गाडी बन्द भयो।
26: होइन ए साथी, यहाँ किन रोकिएको, के भयो गाडीमा?
25: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको छ।
26: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि। दिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
25: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
26: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच, दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
25: ल, मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे। कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
26: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
25: सम्पर्क नम्बर
26: ल अहिले नै टिपिहाल, 98015 64661, 98013 07495 र 98013-07-4092।
0: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासुती थकाली चोक।
1: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना। नेपाल सरकारले आर्थिक ऐन 2083 मार्फत विभिन्न कर, ब्याज शुल्क, थप दस्तुर तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ। यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम घटाउन पाउने, व्यापारिक मौजदातको नोक्सानी सम्बन्धी व्यवस्था, वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट, साबिकका बिक्री कर, मनोरञ्जन कर, होटल कर तथा ठेक्का कर सम्बन्धी बकेउता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन्। यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर, आयकरको ब्याज तथा शुल्क, मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क, अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ। विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बकेउता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क, थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारणबाट सिर्जित बकेउता दाखिला गर्ने एवं विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ। त्यसै गरी संस्था, बिमा अभिकर्ता, संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि ऐनमा विभिन्न कर छुट, ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरिएको छ। तसर्थ आर्थिक ऐन 2083 प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नु हुन अनुरोध गरिन्छ। आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन, सम्पर्क नम्बर 056-590-811।
2: स्टुडियो टाइम चेक। यो समय
3: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
4: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओह्रालो, नारायणगढ।
5: यति बेला दिनको 3 बजेको छ। It's 3 p.m.

0: यस कालिका हाइलाइट्सको साथमा
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमा र सौराहा भैरहवा भरतपुर अनि भुवनचार देवघाटमा पनि
2: सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
3: डल्फिन फन पार्क एन्ड रिसोर्ट जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ
4: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर 9 शरदपुर फोन 0564909003 र 98550653
5: आजको जमानाको भरपर्दो पाई

0: उद्योग तथा व्यवसाय संघको प्रधानमन्त्री बालेनको छलफल 10 अगस्त 16 गतेसम्म संसद चलाउने तयारी। आइजीपी कार्कीले तत्काल बर्खास्त गर्न सरकारसँग खगेन्द्र सुनारको माग।
1: प्रहरी स्टाफ कोर्स परिमार्जनको तयारी। डीआईजीको नेतृत्वमा समिति गठन। भक्तपुरमा 60 ग्यास सिलिण्डर जफत गरी सर्वसाधारणलाई वितरण। सिराहामा आपसी विवादमा भएको कुटपिटबाट एकजना घाइते, दुईजना पक्राउ।
0: म्यानमारका सैन्य समर्थित सरकारका नेता मिन आङ ह्वाइङले आसियानसँग सम्बन्ध सुधार्ने प्रयास तीव्र। जासुसीमा एआईको बढ्दो प्रयोग।
1: र नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनौट।
0: 24 घण्टा समाचार प्रसारण गर्ने मुफसलको पहिलो रेडियो कालिका एफएम 95.2 इन्टरनेट अनलाइनको www.kalikanews.com संसारभरिकै साथ प्रसारण भइरहेको दिउँसो 3 बजेको कालिका हाइलाइट्समा शर्मिला विक र गीता गुरुङ नमस्कार।
1: प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोलियान, उमेश श्रेष्ठ, चन्द्र ढकाल लगायत सहभागी रहेका छन्। छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकार र निजी क्षेत्र बीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने र लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा पनि छलफल केन्द्रित रहेको बताइएको छ।

0: संसद 10 अघि असोज 16 गतेसम्म चलाउने तयारी भएको छ। शुक्रबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा असोज 16 गतेसम्म संसद चलाउने विषयमा छलफल भएको हो। हप्ताको 3 दिन प्रतिनिधि सभा बैठक बस्ने गरी छलफल भएको नेकपाको प्रमुख सचेतक युवराज दुलालले जानकारी दिनुभएको छ। बैठकले संसदको क्यालेण्डर परिमार्जित गरेको छ। समिति बैठकहरूमा का लागि समय छुट्याउनु पर्ने भन्दै केही समय यता संसद बैठक र समिति फरक फरक दिन राख्ने विषयमा छलफल हुँदै आएको छ। असोज 16 गतेपछि अधिवेशन अन्त्य हुन सक्ने विषयमा परामर्श समितिको बैठकमा छलफल भएको छ। यसबीच प्रतिनिधि सभाको बैठकको असोज 15 सम्मको सम्भावित कार्यतालिका आवश्यक परिमार्जन सहित स्वीकृत भएको छ। आज सभामुख डीपी अर्यालले राखेको कार्य व्यवस्था परामर्श समितिको बैठकले कार्यतालिका तय गरेको हो। बैठकले असोज 15 गतेसम्मको सम्भावित कार्यतालिकामाथि छलफल गरी आवश्यक परिमार्जन सहित स्वीकृत गरेको सभामुखको सचिवालयले जनाएको छ। 10 अघि बैठक असोज 16 गतेसम्म सदन चलाउने बारे छलफल भएको पनि जनाइएको छ।
1: राजविराज नगरपालिका 14 पर्सा हेके बबिता पासवानले सड़कमै बच्चा जन्माउन बाध्य भएको विषयमा सरकारसँग जवाफ मागिएको जवाफ गरिएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरूले यो विषय सरकारको नीतिसँग सम्बन्धित रहेको भनेर जवाफ मागेका हुन्। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालका अनुसार यस्तो विषयमा सरकार जिम्मेवार जवाफदेही हुनुपर्ने बताउनु भएको छ। कहिले 3 वर्षीय बालिकामाथि बलात्कार र जघन्य हत्या भएको घटनाबाट रुनु परेको छ त कहिले भोटेको सीमा आएको अकल्पनीय बाढीको पीड़ाबाट प्रताड़ित हुनुपर्ने बताइन्। यही बेला गजेन्द्र नारायण सिंह अस्पतालमा सुत्केरी सुरक्षित मातृत्व प्रदान गर्न पुग्दा पैसा नभएर अस्पतालको गेटमा सुत्केरी गराउनु पर्ने बाध्यतामा पुगेको दर्दनाक कथा सामान्य घटनाको रूपमा नआएको उहाँले बताउनु भएको छ। यस्ता विषय सम्बोधन गर्न के गर्नुपर्ने त्यो गर्न र जवाफदेहिता प्रकट गर्न उहाँले आग्रह गर्नुभएको छ। रासपाकी सांसद तोसीमा कार्कीले सुरक्षित मातृत्वका लागि के कस्ता नीति बदल्नुपर्ने हो त्यो गर्न आवश्यक रहेको बताइन्। सरकारले आवश्यक नीति लिनुपर्ने र त्यसमा संसदले सहयोग गर्ने बताएकी छन्। यसैबीच त राष्ट्रिय स्वतन्त्र पार्टी रासपाकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभाव गर्भवती महिलामाथि भएको भनेको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्व अर्थमन्त्री स्वर्गीय भारत मोहन अधिकारीलाई सम्झाएको बताएकी छन्। सुत्केरी महिलाका लागि राज्यले दिने भत्ता तथा सुरक्षित मातृत्वको अवधारणा बढाउन आफ्ना पिता भरत मोहनले अधिकारीले खेलेको भूमिका स्मरण गरिन्। उनले जीवन र मृत्युको दोसाधमा रहेकी गर्भवती महिलालाई केही हजार रुपियाँको अभावकै कारण अस्पतालको ढोकाबाट बाहिर निकालिएको घटना राज्यका लागि गम्भीर लज्जाको विषय भएको बताएकी छन्। उनले संविधानले सुरक्षित मातृत्वलाई मौलिक हकका रूपमा सुनिश्चित गरे पनि व्यवहारमा त्यसको अनुभूति गराउन नसकिएको बताएकी छन्।
0: राष्ट्रपति सांसद खगेन्द्र सुनाले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सामान्य आरोपको भरमा अहिलेसम्म 3 जना मन्त्री बर्खास्त परिसकेको भन्दै भ्रष्टाचारको आरोप लागेका आईजीपी कार्कीलाई पदबाट हटाउनु पर्ने माग राख्नुभएको छ। उहाँले भन्नुभयो करोड़ौं करोड़ भ्रष्टाचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की लगायतको उहाँको श्रीमती लगायतको ठूलो अधिकारीहरूमाथि यो आरोप लागेको छ। करोड़ौं भ्रष्टाचार गरेको आरोपको उजुरीहरू अख्तियारदेखि सार्वजनिक लेखा समितिहरूमा उजुरीको चाङमाथि चाङ खपिँदै गएको छ। तल्लो दर्जाका प्रहरीहरूको जुत्ता मोजा खाइदिएको आरोप उनीमाथि लागेको छ। करोड़ करोड़ भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ। उहाँले भन्नुभएको छ यो सरकार कार्कीलाई बर्खास्त किन गरिरहेको छैन भन्दै उहाँले प्रश्न गर्नुभएको छ। उहाँले थप्नुभयो उनीमाथि छानबिन किन भइरहेको छैन, के कारण उनलाई बचाइ राखिएको छ, म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। कहिले पनि बाबुलाई छोरीको पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ, यो बारेमा सचेत हुनुपर्छ उहाँले भन्नुभएको छ।
1: सुशीला कार्की नेतृत्वको चुनावी सरकारले जेन्जिया आन्दोलनका शहीदहरूको सम्झनामा जेन्जिया स्मारक पार्क निर्माण गर्ने निर्णय गरेको थियो। तत्कालीन सरकार र जेन्जे बीच भएको सहमतिमा शहीद र घाइतेको त्याग तथा बलिदानलाई सम्मान न्याय तथा अर्थपूर्ण स्मृतिकरण सहितको परिपूरण गर्ने उल्लेख थियो। सरकार र जेन्जे बीचमा भएको सहमतिमा भनिएको थियो अर्थपूर्ण स्मृतिकरण समेतको परि पूरणीय व्यवस्था सुनिश्चित गरिनेछ। जेएनजी आन्दोलनका अगुवा एवं तत्कालीन युवा तथा खेलकुद मन्त्री बबलु गुप्ताले सरकारको तर्फबाट शहीद स्मारक बनाउन अगुवाई गर्नु भएको थियो। साधु बाटो स्थित पौडी पोखरी परिसरमा 45 जना जेएनजी शहीदको स्मारक बनाउने कार्य अघिल्लो सरकारको समयमै शुरू गरिएको थियो। राष्ट्रपाका प्रवक्ता एवं तत्कालीन संचार मन्त्री जगदीश खरेल शालिक बनाउनका लागि ठाउँ तय गर्न त्यस बेला समस्या नै परेको स्मरण गर्छन्। युवाहरूको खेलकुदसँग सेन्टिमेन्ट पनि जोडिएकाले सबै हिसाबले ठाउँ त्यहाँ फाइनल गरिएको हो। पूर्व मन्त्री खरेलले भन्नुभएको छ, जेएनजी शहीदको शालिक बनाउने कार्यको त्यस बेला नेतृत्व बबलु गुप्ताले गर्नुभएको थियो। अघिल्लो सरकारकै समयमा शालिक बनाउने निर्णय र प्रक्रिया शुरू भएपछि निर्माण सम्पन्न हुन सकेन। शालिक बनाउन सरकारको तर्फबाट अगुवाई गरेका तत्कालीन मन्त्री गुप्ता नै पदबाट राजीनामा दिएर चुनावतिर लागे तत्कालै बनाएर सक्ने भन्ने थियो। सरकारी प्रक्रिया पूरा गर्दा गर्दै चुनाव आइहाल्यो। पूर्व मन्त्री खरेलले भन्नुभएको छ, शालिक बनाउन जो जसले जिम्मेवारी पाउनु भयो उहाँ अनुहार त मिलाएर बनाउनु पर्ने हो नि। जेएनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा शालिक अनावरण गर्ने गरी समय तय गरिएको थियो।
0: गत भदौ 10 गते रसुवाको भुटेकोसी र त्रिशुल नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा करिब 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। सुगनर प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले उक्त तथ्याङ्क प्रस्तुत गर्नुभएको हो। बागमती प्रदेश सरकार र मन्त्रालयका विभिन्न संयन्त्रहरू मार्फत संकलन गरिएको विवरणका आधारमा प्रभावित जनसंख्याको अनुमान गरेको उहाँले जानकारी दिनुभएको छ।
1: नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले कुनै पनि नेतालाई पार्टीको 15 महाधिवेशनमा भाग लिने कुराबाट वञ्चित नगरेको बताउनु भएको छ। शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा थापाले महाधिवेशनमा पार्टीका सबै नेता तथा कार्यकर्ताले सहभागी हुन पाउने र प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने बताउनु भएको छ। महाधिवेशन निर्धारित कार्यतालिका अनुसार नै सम्पन्न हुने उहाँको भनाइ छ। असोज 4 गतेदेखि अधिवेशन प्रक्रिया शुरू हुने र असोज 16 गतेदेखि केन्द्रीय महाधिवेशन प्रक्रिया प्रारम्भ हुने भनाइरहेको छ। महाधिवेशनमा प्रतिस्पर्धा गरेर जिम्मेवारी नपाउनेलाई समेत समेटेर पार्टीलाई एकताबद्ध बनाउनु पर्ने उहाँको भनाइरहेको छ। अधिवेशनले पार्टीभित्रको विषय व्यवस्थापन गरे पनि नागरिकसँग टुटेको विश्वास पुनर्स्थापना गर्नु काँग्रेसको मुख्य चुनौती रहेको थापाको भनाइरहेको छ।
0: धेरै प्रहरी अधिकृत फेल भएपछि नेपाल प्रहरीको स्टाफ कोर्स परिमार्जन गर्न लागिएको छ। स्टाफ कोर्स अन्तर्गत पुलिस लिडरसिप एन्ड स्टाफ कोर्समा निर्धारित कोटाभन्दा न्यूनतम मात्र छनौट भएपछि कोर्स नै परिमार्जन गर्ने गरी प्रहरी प्रधान कार्यालयले गृह कार्य अघि बढाएको छ। यसका लागि प्रहरी प्रधान कार्यालयले नायब महानिरीक्षक डीआईजी विश्व अधिकारीको नेतृत्वमा 7 सदस्यीय समिति गठन समेत गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अभिनारायण काफ्लेले पनि कोर्स परिमार्जनको तयारी अनुसार समिति गठन गरिएको बताउनु भएको छ। कोर्स परिमार्जनको तयारी अनुसार समिति गठन गरेर काम शुरू गरिएको छ। अब बाँकी काम समितिले प्रतिवेदन बुझाएपछि मात्र अघि बढ्छ प्रवक्ता काफ्लेले भन्नुभएको छ। प्रवक्ता काफ्लेका अनुसार 17 भदौमा समिति गठन गरिएको छ। उक्त समितिलाई 15 दिनको समय दिइएको छ। समितिले 15 दिनभित्र स्टाफ कलेज कोर्सबारे अध्ययन गरेर आफ्नो राय सहितको प्रतिवेदन प्रहरी कार्यालयमा बुझाउने तयारी गरेको छ। गत भदौ 10 गते रसुवाको भुटेकोसी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा करिब 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। धादिङ शुक्रबार प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले उक्त तथ्याङ्क प्रस्तुत गर्नुभएको हो। बागमती प्रदेश सरकार र मन्त्रालयको विभिन्न संयन्त्रहरू मार्फत संकलन गरिएको विवरणका आधारमा प्रभावित जनसंख्याको अनुमान गरिएको

0: 22 मेगावाट क्षमताको चिलिमी जलविद्युत आयोजनामा उद्धारका लागि शुक्रबार पनि प्रयास जारी छ। आयोजनाको पावर हाउसमा कार्यरत कर्मचारी फँसेको आशंकामा उद्धारको कार्य जारी रहेको छ। आयोजना स्थलमा रहेका पूर्वमन्त्री कुलमान घिसिङका अनुसार उद्धारको लागि स्काभेटर पुग्न अझै 15-20 मिटर बाँकी छ। बिहान 5:30 बजेदेखि नै उद्धार कार्य भइरहेको छ। उद्धार स्थलको भौगोलिक बनावट अप्ठ्यारो रहेको र खोलाको बाटो हुँदै क्याबिन तथा तारहरू लैजानुपर्ने भएकाले काम अलि जटिल बनेको उहाँले बताउनु भएको छ। पावर हाउसभित्र सुरक्षाकर्मीको टोलीद्वारा निरन्तर काम भइरहेको उहाँले बताउनु भएको छ।
1: सरकारले अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी को बिक्री वितरण स्थगित गरेको छ। नजिकैदेखि गरेको गहुँ बालीका लागि मल अभाव हुन नदिन भन्दै कृषि वन तथा पर्यावरण मन्त्रालयले यस्तो निर्णय गरेको दावी गरेको छ। मन्त्रालयको कृषि विकास महाशाखा अन्तर्गतको कृषि सामग्री व्यवस्थापन तथा प्राविधिक शाखाले 16 भदौमा एक पत्र जारी गर्दै कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनलाई डीएपी मलको बिक्री वितरण रोक्न निर्देशन दिएको छ। मन्त्रालयका माटो विज्ञ रजनीश मिश्रद्वारा हस्ताक्षरित पत्रमा इजरायल अमेरिका र इरानबीचको युद्धका कारण हर्मुज नाका बन्द भएको उल्लेख गरिएको छ। सोही कारण रासायनिक मलको अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खलामा अवरोध आई फोर्स मेजरको अवस्था सिर्जना भएको मन्त्रालयको दावी छ। 15 भदौको मन्त्री स्तरको निर्णय अनुसार हाललाई डीएपीको बिक्री वितरण रोकिएको छ। मल बिक्री वितरण रोक्ने यस कदमलाई कार्यान्वयन गर्न मन्त्रालयले मल वितरण व्यवस्थापन कार्यविधि 2082 दफा 12 उपदफा 6 भएको व्यवस्थालाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन समेत गरेको छ।
0: जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमेस्थित मध्यपुर वेंकटमा राखिएका 60 ग्यास सिलिण्डर सर्वसाधारणलाई वितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काको नेतृत्वमा बिहिबार साँझको अनुगमनमा 30 सिलिण्डर सर्वसाधारणलाई वितरण गरिएको हो। वेंकट संचालकले असोजमा पार्टी प्यालेसमा धेरै भोज हुने भएकाले आफूले चितवन पुगेर बिहिबार मात्र ग्यास ल्याएको जानकारी दिँदै स्थानीय प्रशासनको अनुरोधमा आवश्यक परेकालाई ग्यास वितरण गरिएको जानकारी दिनुभएको छ। यसैबीच जिल्ला प्रहरीले ग्यास कालोबजारी गरेको अभियोगमा 2 पक्राउ गरेको छ। भक्तपुर नगरपालिका 2 इटाछेबाट 14 सगर ग्यास सिलिण्डरसहित 41 राजेश कर्माचार्य र सूर्य विनायक नगरपालिका 3 ब्राह्मण नगर स्थित सर्लाही जनरल स्टोरका संचालक 25 उमेश शाहलाई पक्राउ गरिएको छ। सर्लाहीको बरहथवा नगरपालिका 7 शाहले प्रति सिलिण्डर 2,800 रुपियाँमा बिक्री गर्दै आएको सूचना पाएपछि उनलाई पक्राउ गरिएको हो। निजको पसलबाट 75 हिमाल ग्यासका सिलिण्डर जफत गरिएको छ।
1: चितवनका ग्यास व्यवसायीले भरिएका सिलिण्डर धमाधम काठमाडौँ पठाइरहेका छन्। नवलपरासी बर्दगाट सुस्त पूर्व मकवानपुर बारा पर्सा र धनुषामा रहेका उद्योगले राजनामा राजधानीमा एलपी ग्यास पठाउन दैनिक 14 बोटलिङको काम गरिरहेका छन्। नेपाल एलपी ग्यास उद्योग संघका सदस्य विमल काला खेतीले चितवनको बाबा साई बाबा नेपाल ग्यास गण्डकी नवलपरासी बर्दघाट सुस्त पूर्वको जानकी र धनुषाको नेपाल ग्यास नारायणीले दैनिक 2 15,000 सिलिण्डर बोटलिङ गरिरहेको जानकारी दिनुभएको छ। उक्त प्लान्टले 24 बोटलिङ उपकरणबाट 1 मिनटमा 24 सिलिण्डर भरिसकेका छन्।
0: चितवनको भरतपुर महानगरपालिका 9 बसन्त चोक स्थित पूर्व पश्चिम राजमार्गको सर्भिस लेनमा विद्युतीय इभी कारमा आग लागि हुँदा 1 मृत्यु भएको छ। प्रहरीका अनुसार आज बिहान करिब 6 पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बापरा 01-03-0655-79 नम्बरको इभी कारमा अचानक आग लागि भएको थियो। आग लागेको सूचना प्राप्त हुनसाथ घटनास्थलमा प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र 1 व्यक्ति जलेर मृत्यु अवस्थामा फेला परेका हुन्। आगलागीबाट कार समेत पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: झापाको झिलिमिली नहरमा बिहिबार करेन्ट लगाएर माछा मार्ने क्रममा सञ्जय चौधरीको मृत्यु भएको छ। चौधरीले बीएनसी मेडिकल कलेजबाट बिजुलीको लाइन तानेर नहरमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक विद्युत प्रवाह भई मृत्यु भएको हो। 12 करैयामाई गाउँपालिका 8 25

0: चौधरी बीएनसी मेडिकल कलेजका कर्मचारी हुन्। करेन्ट लागेर घाइते भएका चौधरी र सोही अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय छापाका प्रहरी नायुपरीक्षक रञ्जन वाली जानकारी दिनुभएको छ।
1: सिराहाको लहान नगरपालिका 4 स्थित हुलाक रोडमा आपस विवादका क्रममा भएको कुटपिटबाट एकजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार घाइते हुनेमा भगवानपुर गाउँपालिका 5 इन्द्रवाका 17 वर्षीय आयुष कुमार मण्डल रहेका छन्। घटनामा संलग्न भएको आरोपमा प्रहरीले भगवानपुर गाउँपालिका 2 19 वर्षीय राजु यादव र वडा नम्बर 1 20 वर्षीय बलराम यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवैजनालाई इलाका प्रहरी कार्यालय लहान राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी वासुदेव पाठकले जानकारी दिनुभएको छ।
0: अब पालो जनताको मतको

0: जनताको मतमा हाम्रो प्रश्न छ, अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनु नपर्ने उपाध्यक्ष रामबहादुर थापा बादलको प्रतिवेदनको निष्कर्ष तपाईँलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो मत व्यक्त गर्न कालिका एफएमका आधिकारिक फेसबुक पेजमा राखिएको स्ट्याटसमा कमेन्ट गर्न सक्नुहुनेछ भने ट्विटर, वाट्सएप र भाइबरबाट लिखित प्रतिक्रिया जनाउन सक्नुहुनेछ। यसै प्रश्नमा आफ्नो आवश्यकको प्रतिक्रिया राख्न 0556 170 198 सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँहरूको उत्कृष्ट प्रतिक्रिया प्रत्येक दिन राति 8 बजेको कालिका न्यूज एक्सप्रेस र बिहान 10 बजेको कालिका हाइलाइट्समा प्रसारण गरिनेछ।
1: अब के अन्तर्राष्ट्रिय समाचार। म्यानमारका सैन्य समर्थित सरकारका नेता मिन आङ हाइङले आसियानसँग सम्बन्ध सुधार्ने प्रयास तीव्र पार्नु भएको छ। उहाँले शुक्रबार कम्बोडियाको 2 दिने भ्रमण शुरू गर्नु भएको हो। भ्रमणका क्रममा उहाँले सिनेट अध्यक्ष हुन सेन सहित वरिष्ठ अधिकारीसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ। सन् 2021 सेनाले आङ सान सू की नेतृत्वको सरकार पदस्थ गरेपछि म्यानमा आसियानामा कूटनैतिक रूपमा अलग भएको थियो। हिंसा अन्त्य, संवाद र मानवीय सहायता अघि बढाउने आसियानको 5 बुँदे शान्ति योजना अपेक्षित प्रगति नभएपछि मिन आङ हाइङलाई आसियानका उच्च स्तरीय बैठकमा सहभागी हुन रोक लगाइएको थियो। गत अप्रेलमा राष्ट्रपतिको शपथ लिएपछि उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध सुधार तथा आसियानसँग सामान्य सम्बन्ध पुनस्थापित गर्ने प्रयास अघि बढाउनु भएको छ। भारत, चीन, लाओस, थाइल्याण्ड, काजकिस्तान, बेलारूस, रूस र भियतनामको भ्रमण गरिसक्नुभएको उहाँले व्यापार तथा लगानी मार्फत विदेशी पुँजी आकर्षित गर्ने प्रयास समेत गर्नुभएको छ। यसैबीच यता चीन, इरान लगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहले जातीय अल्पसंख्यक असन्तुष्ट तथा विदेशमा रहेका विरोधीको निगरानी र जासुसीका लागि कृत्रिम बौद्धिकता को प्रयोग गर्दै गएको एआई कम्पनी एन्थ्रोपिकले जनाएको छ। एन्थ्रोपिकले यस वर्ष जनवरीदेखि जुलाईसम्म चीन, इरान र पश्चिम अफ्रिकाबाट सञ्चालित राज्य प्रायोजित केही अल्पसंख्यक समुदाय तथा विदेशमा रहेका इरानी सरकारका विरोधीहरू त्यस्ता निगरानी अभियानको निशानामा परेका छन्।
0: अब खेल समाचार। नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनौट भएको छ। बिहिबार भएको एसीसी प्रिमियर कप सेमी फाइनलमा ओमानलाई हराएर फाइनल पुगेसँगै नेपाल इमर्जिङ टिम्स एसिया कपका लागि छनौट भएका हुन्। प्रिमियर कपको फाइनल पुग्ने 2 टोलीसँगै तेस्रो हुने टोली पनि इमर्जिङ एसिया कपमा छनौट हुने प्रावधान रहेको छ। एसिया कपमा छनौट हुनका लागि भने प्रतियोगिताको फाइनल जित्नै पर्ने हुन्छ।
1: दिउँसो 3 बजेको कालिका हाइलाइट्सको अन्त्यमा अहिले प्रसारित प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक।
0: उद्योगी तथा व्यवसायीसँग प्रधानमन्त्री बालेनको छलफल। 10 अघि असोज 16 गतेसम्म संसद चलाउने तयारी। आइजीपी कार्कीले तत्काल बर्खास्त गर्न सरकारसँग खगेन्द्र सुनारको माग।
1: प्रहरी स्टाफ कोर्स परिमार्जनको तयारी। डीआईजीको नेतृत्वमा समिति गठन। भक्तपुरमा 60 ग्यास सिलिण्डर जफत गरी सर्वसाधारणलाई वितरण। सिराहामा आपसी विवादमा भएको कुटपिटबाट 1 जना घाइते, 2 जना पक्राउ।
0: म्यानमारको सैन्य समर्थित सरकारका नेता मिन आङ ले आसियानसँग सम्बन्ध सुधार्ने प्रयास तीव्र। जासुसीमा एआईको बढ्दो प्रयोग।
1: र नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट।
0: यसका साथै 24 घण्टा समाचार प्रसारण गर्ने मुफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको www.kalikanews.com संसारभरिकै साथ प्रसारण भइरहेको दिउँसो 3 बजेको कालिका हाइलाइट्स आजका लागि यति नै। शर्मिला विक र गीता गुरुङ बिदा हुन्छौ। नमस्कार।
2: Kalika FM 95.2.

0: Mania. Extreme energy drink.
1: बर्बादै भयो नि भनेको छ्या
2: के भयो दिदी
1: हेर न बाबु यो सेफ्टी ट्याङ्की बरियर फोर्नै माथि आएर घरै गनाएर बसिखानु भएन
2: कस्तो गनाएको 6,000 लिटर क्षमताको ट्याङ्की भएको न्यू मनकामना सेफ्टी ट्याङ्कीलाई बोलाइहाल्नुहोस् दिदी भ्याकुम लगाएर माटो गिटी बालुवा जे आउँछ एकैछिनमा सफा गरिदिन्छ न्यू मनकामना सेफ्टी ट्याङ्की सफाई त्यहाँको फोन नम्बर चाहिँ 98 550 62 331 टिप्नु है

0: शान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: 95.2 कालिका एफएम हृदयको स्पन्दन।

0: हालिका एफएम 95.2
1: ए दाई कतै हिन्नु भो?
2: साउन्ड सिस्टम किन्नलाई काठमाडौँ जान लागेको।
1: अब पनि साउन्ड सिस्टम किन्न काठमाडौँ जाने कुरा गर्दै हुनुहुन्छ? हाम्रै ठाउँ भरतपुरमा रहेको चितवन साउन्ड सर्भिसमा तपाईँले रोजेको र खोजेको सम्पूर्ण ब्रान्डको साउन्ड सिस्टम पाउनुका साथै नयाँ साउन्ड सर्भिस सञ्चालन गर्न चाहनेहरूलाई 3 महिने निशुल्क ट्रेनिङको पनि व्यवस्था रहेको छ नि।
3: चितवनको नम्बर 1 साउन्ड सिस्टम चितवन साउन्ड सर्भिस भरतपुर ओरालो, सम्पर्क 98555 55 942।
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
4: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ। बर्जर पेन्स

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: बाढीबाट जोगिन पूर्व तयारी गरौ। नदी किनारमा घर गोठ बनाउँदै नबनाऊ। घर छेउका खोला नदीमा बेलैमा तटबन्धन लगाऊ। वर्षायाममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौ। वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौ। नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौ। प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौ। सकिन्छ भने कण्ठ पारौ। आफ्नो गाउँ ठाउँ र वडामा सबै मिलेर रबरका ढुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौ। आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँ राखौ। नागरिकता, लाल पूर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात पत्र र औषधि प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौ। टर्च, डोरी, सिठी, लौरो जस्तो सामान सजिलै भेटिने ठाउँमा राखौ। कालिका नगरपालिका नगर कार्यपालिकाको कार्यालय रेडक्रस ग्राम कालिका चितवनद्वारा जनहितमा जारी सन्देश।
0: 95.2 कालिका FM हृदयको स्पन्दन।

0: चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
1: चितवन फ्लेक्स चितवन फ्लेक्स चितवन फ्लेक्स
2: तपाईको व्यापार व्यवसाय प्रवर्धन सार्वजनिक कार्यक्रम र इभेन्ट्स पार्टी या कुनै विशेष अवसरको लागि आवश्यक फ्लेक्स ब्यानर 2D 3D बोर्ड लाइट बोर्ड स्टिकर प्रिन्ट रिफ्लेक्टिभ प्रिन्ट वान वे भिजन लगायतका प्रिन्ट सम्बन्धी सम्पूर्ण कामको लागि हाम्रो सेवा तपाईको लागि छ विगत 18 वर्षदेखि अनवरत रूपमा सेवा दिँदै आएको चितवनकै पुरानो र विश्वासिलो चितवन फ्लेक्स
1: हामी उच्च गुणस्तरीय प्रिन्ट र दीर्घकालीन टिकाउ सामग्री प्रयोग गरी आकर्षक र विभिन्न साइज तथा आकारहरूमा कस्टम डिजाइन र प्रिन्टिङ सेवाहरू फास्ट होम डेलिभरी सुविधा सहित सुपथ मूल्यमा उपलब्ध गराउँछौ
2: चितवन फ्लेक्स कमल नगर नारायणगढ फोन 0556093575 मोबाइल 9855061983
1: फ्लेक्सको दुनियाँमा चितवन फ्लेक्स नाम नै काफी छ
3: ए बुवा यता आउनुहोस् हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ
4: ए भाइ घरमा झ्यालडोका कस्ता छन् धेरै कुरा हेरियो जमाना फेरियो एउटा कुरा बुझिराख भाइ KSUPVCका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन् त्यसैले हामीलाई त KSUPVCको झ्यालडोका राखेकै घर चाहिन्छ
5: सम्पर्क KS झ्यालडोका संसार भरतपुर 9 मिलन चोक मोबाइल 9855064133
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
7: मेरो नाम चन्द्रकुमारी लामिछाने म हर्कापुर 12 हो अनि मेरो यो घुँडाको समस्या देखिने खुट्टा सुनिने घुँडा दुख्ने उठ्न बस्न नसक्ने अनि अरू औषधि खायो फेरि सन्चो नहुने अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन् अनि आएर अनि सल्लाह गरौँ अघिल्लो दिन अनि भोलिपल्ट दबाई लिएर गएन अहिले रेगुलर दबाई खाएँ मलाई सन्चो भयो
8: सुमाया सुधार चितन माडी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भुइँ गएको के यहाँबाट झस्कानी र नि पटाउने गल्ने अनि भतते पोल्ने दुख्ने बेसी पटाउने सुतेको सुते हुने सुती सुते खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्ने भएको
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855509349
9: 95.2 कालिका FM हृदयको स्पन्दन

0: Metallica FM 95.2.
1: हेलो,
2: सुन न भाई बुहारी काठमाडौँबाट आउँदैछन्, कहीँ अलि फरक ठाउँमा जाउँ न, यस पटकको बसाइ विशेष बनाउनु पर्छ है।
1: ल्यान्डमार्क फार्म हाउस जाउँ न, हुन्न, अनि भोलिपल्ट बागमारा सौराहा जाउँ, ल्यान्डमार्क फरेस्ट पार्कमा।
2: भाइले अफिसको कन्फरेन्स र सेमिनार भरतपुरमा गर्नुपर्ने थियो भन्दै थिए, के गर्ने होला?
1: भइहाल्छ नि, कन्फरेन्स सेमिनार मिटिङ गर्नु परे भरतपुर हाइटमा रहेको ल्यान्डमार्क नारायणीमा गरौँला।
2: सबै ठाउँमा ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवा गजब रहेछ त।
3: विगत 35 वर्षदेखि नेपालको आतिथ्य क्षेत्रमा सेवा दिँदै आइरहेको होटल सेन ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमारा सौराहा भैरहवा भरतपुर अनि भुवनचार देखभाटमा पनि कर्पोरेट अफिस गरीधारा काठमाडौँ फोन 01-40-47-06 र 40-47-07।
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
4: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556-90-959, 98-550-60-359 र 98-550-67-359।
6: जय माता मौलाकाली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौलाकालीका।
7: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर।
7: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली।
6: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली, मौलाकाली केबलकार, गैंडाकोट 1, नवलपुर।

0: साथ व्यापार व्यवसाय गर्न, आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्। युनाइटेड अजुर इन्स्योरेन्स, युनाइटेड बाई ट्रस्ट।
1: ए माइला, यो तिरपाल टाँगेर घरमा के गर्न लागेको भने?
2: अब बर्खा लाग्यो क्याप्टेन काका, हावा हुरी पानीले रङ खुइलिन्छ भनेर तिरपाल उडाउन लाग्यो नि।
1: ल, यसरी तिरपाल उडाएर साध्य हुन्छ त माइला? मैले जस्तै उच्च गुणस्तरीय आकर्षक वर्षौं वर्ष टिकाउ हुने 10 वर्षको ग्यारेन्टी भएको टाटा पेन्ट्सको लुकोल एक्सटेरियर इमर्सन लगाउनु पर्छ अनि पो ढुक्क हुन्छ त।
3: नेपालमै पहिलो पटक टाटा पेन्ट्सको हात खाली नजानी उपहार योजना अन्तर्गत पेन्टर साथीहरूलाई सम्मान गर्दै बाल्टी खोल्ने बित्तिकै सुनको क्रस खुकुरी चाँदीका सिक्काहरू र नगद 1,000 देखि 1,00,000 सम्म अब प्राप्त गर्नुहोस्।
4: पेन्टरको आशा, ग्राहकको भरोसा, टाटा पेन्ट्स, हामी रङ्ग्याउँछौ नेपाललाई। 95.2 कालिका एफएम, हृदयको स्पन्दन।

0: Mania. Extreme energy drink.
1: ओइ सीमा कता हेरे कि तेल खोज्दै हिँडेको हेर न शुद्ध मिसावट नभएको तेल आजकल त पाउन नै गाह्रो
2: ठाउँमा जानु पर्छ नि ल हाम्रै भरतपुर एघारमा रहेको वशिष्ठ तेल उद्योगमा जाऊ न त्यहाँ त अत्याधुनिक प्रविधिबाट सफा गरी शुद्ध तेल उत्पादन गरिन्छ उत्पादन गर्ने ठाउँ पनि आहा कति सफा हाम्रै किचन जस्तो त्यस्तो सफा तेल मिल मैले आजसम्म अन्त कतै देखेकै छैन
3: स्वस्थ जीवन र मिठो स्वादका लागि वशिष्ठ तेल उद्योगबाट उत्पादित खाटी तेलहरू तोरीको तेल कालो तिलको तेल सरसोको तेल आलसको तेल भाङ्गोको तेल र बदामको तेलहरू नै प्रयोग गर्नुहोस् सफाई र शुद्धता वशिष्ठको प्रतिबद्धता वशिष्ठ तेल उद्योग भरतपुर एघार मुक्तिनगर आका अस्पताल अगाडि पहिलो बाटोमा सम्पर्क नम्बर 98550509005
4: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा
5: CMT होटल जहाँ प्रेमको उत्सवलाई मिल्छ लग्जरी टच अत्याधुनिक हल ओपन किचन VIP वेटिङ रुम स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना लग्जरी रुम स्विमिङ पुल गार्डन पार्टी एरिया पर्याप्त पार्किङ सबै सुविधा एकै ठाउँमा
4: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
5: CMT होटल हाकिम चौक फोन नम्बर 0956940403 र मोबाइल 98550974933
6: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर एघार बाइपास रोडबाट
7: 24 घन्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
8: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको ICU सेवा
7: NICU PICU सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
8: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा EEG ECT सहितको मनोरोग सेवा
7: युरोलोजीमा MCS गर्नुभएका विशेषज्ञद्वारा सेवा
8: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
6: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0556943798 र मोबाइल 98550880002
9: 100% शुद्धता निष्पक्षता आकर्षक डिजाइन घर गहना खरिदमा आईडीको व्यवस्था यस ज्वेलर्सको अपार सफलतापछि ग्राहकहरूको मागलाई मध्यनजर गर्दै सही चोक नारायणगढमा अभि ज्वेलर्स सुनचाँदी पसल प्रोप्राइटर विवेक पन्थी कान्छा मोबाइल 98450-23503 र 98118-67513 पुनश्च हामी कहाँ राशि अनुसारका पत्थर पाइनुका साथै अर्डर अनुसारका गरगहनाहरू पनि तयार पारिन्छ
10: आँखा सम्बन्धी सम्पूर्ण रोगको अत्याधुनिक उपचार शल्यक्रिया एवं परामर्शको लागि विश्वासिलो नाम चितौन आँखा अस्पताल सम्पर्क फोन 0554993780 साथै नेपाल सरकारको सामाजिक सुरक्षा कोष स्वास्थ्य बीमा योजना चितौन आँखा अस्पतालमा उपलब्ध छ
11: गर्मीको मौसम पनि छ हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो
12: अन्तत लैजाने कुरै भएन नि डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर नौ शरदपुरमा लैजाने हो त्यहाँ स्कुल कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन् बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्
10: मज्जाको स्वादिष्ट परिकार विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल आकर्षक नाइट लाइटनिङ गार्डन निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट
12: डल्फिन फन पार्क एन्ड रिसोर्ट जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ
10: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर 9 शरदपुर फोन 0556-90-903 र 98550-65903
13: स्टुडियो टाइम चेक समय
4: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन
14: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओह्रालो, नारायणगढ।
15: यति बेला अपराह्नको 4 बजेको छ। It's 4 p.m.

0: यस कानेका न्यूज अपडेटको साथमा
1: कामना यूपी भिसी झाल ढोका संसार प्राली भरतपुर नौ आस्था चोक चितवन
2: सम्पर्क मोबाइल 9855808618
3: कालिका न्यूज अपडेट।

0: यस कानेका न्यूज अपडेटको साथमा
1: कामना यूपी भिसी झाल ढोका संसार प्राली भरतपुर नौ आस्था चोक चितवन
2: सम्पर्क मोबाइल 9855808618
3: कालिका न्यूज अपडेट।
4: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मधेसी आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका कार्यवाहक अध्यक्ष जीवक्ष शाहले सो प्रतिवेदन बुझाउनु भएको हो। नेपालको संविधानको धारा 294 संशोधित संवैधानिक आयोगका वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको छ। परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटको अवसरमा कार्यवाहक राजदूत बोल्डिनले भोटे कोशी बाढीका कारण मृत्यु भएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको एकबद्धता रहेको बताउनु भएको छ। उहाँले बाढीबाट उत्पन्न परिस्थितिपछि राहत पुनर्स्थापन तथा पुननिर्माणका प्रयासमा नेपाललाई सहयोग र समर्थन गर्न अमेरिकी सरकार रहेको जानकारी दिनुभएको छ। निकै माली समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलको प्रतिवेदन पेश भएको छ। केन्द्रीय कार्यालय च्यासनमा आज बसेको बैठकमा संयोजक थापाले दुवै प्रतिवेदन पेश गर्नुभएको महासचिव तर्फबाट तयार भएको र मेरो भन्दै थापाले प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। विचार विभाग प्रमुख नीरज आचार्यका अनुसार दुवै प्रतिवेदनमाथि छलफल गरेर एउटै बनाउने प्रयास हुनेछ, तर प्रतिवेदनमाथि अध्ययन गर्न भनेर आएको बैठक स्थगित भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले बाढ़ी प्रभावित जनताका पक्षमा तत्काल उद्धार र राहतसँगै अस्थायी पुनर्स्थापन र दीर्घकालीन पुनर्स्थापनका लागि स्पष्ट योजना तथा कार्यक्रम ल्याउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसद पुनले भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको बाढ़ीबाट जनधनको अवर्णनीय क्षति भएको, विदेशी सहित करिब सबैजनामा जिल्लामा मानिसको ज्यान गएको र सनुवाकोट र धादिङका नदी आसपासका जनताका घर खेत सहित श्री सम्पत्ति गुमी सुकुम्बासीको अवस्थामा पुगेको दुःखदायी अवस्थालाई सम्बोधन गर्ने गरी स्पष्ट नीति तथा कार्यक्रम ल्याउन सरकारसँग अनुरोध गर्नुभएको छ। उहाँले बाढ़ीले क्षतिग्रस्त सड़क, पुल, विद्यालय, स्वास्थ्य संस्था, खानेपानी आयोजना र विद्युत संरचनाको पुननिर्माणका लागि समसामयिक समय सीमा तोकेर काम अघि बढ़ाउनु पर्ने अनुरोध गर्नुभएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 औंलाएका सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीका मन्त्रालयद्वारा गठित प्रतिवेदन कार्यान्वयन समितिको बैठकले प्रतिवेदन पेश गरेको हो। उक्त प्रतिवेदनका आधारमा सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिले आफ्नो नाममा भएको जग्गा घुसाएको भनी उल्लेख भएका किताहरूबाट एकमुष्ट कट्टा गरी नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ। अघिल्लो दिन दुई दिन लगातार घटेको शेयर बजार अर्थमन्त्री सोनिमु वाग्लेको आश्वासनपछि शुक्रबार 27.94 अङ्क बढेको छ। अर्थमन्त्री वाग्लेले सोमबारसम्म शेयर बजार सुधारका लागि कार्ययोजना ल्याउने घोषणा गरेका छन्। शुक्रबार बिहान नेपाल आर्थिक पत्रकार समाज सेजनको वार्षिक साधारण सभामा बोल्दै वाग्लेले सोमबारसम्म बजार सुधारका लागि कार्यक्रम सार्वजनिक गर्ने घोषणा गर्नुभएको थियो। आज निप्से 1.10% बढेसँगै परिसूचक 2559 अङ्कमा कायम भएको छ। निप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन 3.99 अर्ब कारोबार भएको, आज 4.34 अर्ब कारोबार भएको छ। 237 कम्पनीको मूल्य बढ्दै 31 घटेको छ भने 9 स्थिर रहेको छ। झापाको झिलिमिले नहरमा बिहिबार करेन्ट लगाएर माछा मार्ने क्रममा सञ्जय चौधरीको मृत्यु भएको छ। चौधरीले बीएनसी मेडिकल कलेजबाट बिजुलीको लाइन तानेर नहरमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक विद्युत प्रभावमै मृत्यु भएको हो। मारकलैया माई गाउँपालिका 8 25 वर्षीय चौधरी बीएनसी मेडिकल कलेजका कर्मचारी हुन्। करेन्ट लागेर घाइते भएका चौधरीलाई सोही अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको जिल्ला प्रहरीकाले झापाका प्रहरी नायुवृक्षक रञ्जन वाले जानकारी दिनुभएको छ। श्रीलंकाको राजधानी कोलम्बोको उपनगर दहीवाला स्थित एक घरमा शुक्रबार बिहान भएको हाते ग्रेनेड आक्रमणमा दुई बालकको मृत्यु भएको छ। आक्रमणमा उनीहरूका बुवा घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार 10 र 14 वर्षका बालकलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा दुवै बालकको मृत्यु भएको हो। घाइते बुवाको भने सोही अस्पतालमा उपचार भइरहेको छ। यसैबीच उता रूस र युक्रेनबीच भएको पछिल्ला पारस्परिक आक्रमणमा कम्तीमा 10 जना घाइते भएका छन्। आक्रमणबाट दुवै देशमा आवासीय भवन तथा नागरिक र औद्योगिक पूर्वाधारमा क्षति पुगेको सम्बन्धित अधिकारीहरूले जनाएका छन्। युक्रेन अधिकारीहरूका अनुसार रूसी हवाई आक्रमणमा किएव स्थित नैताली आवासीय भवनमा क्षति पुग्दा 8 जना घाइते भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूतहरूले युद्ध अन्त्य गर्ने प्रयास स्वरूप मस्को र किएव भ्रमण गरेपछि केही समय रोकिएको रूसी हवाई आक्रमण यसै साथ किएवमा पुनः तीव्र भएको छ। र नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा का लागि छनौट भएको छ। बिहिबार भएको एसीसी प्रिमियर कप सेमी फाइनलमा ओमानलाई हराएर फाइनल पुगेसँगै नेपाल इमर्जिङ टिम्स एसिया कपमा का लागि छनौट भएको हो। प्रिमियर कपको फाइनल पुग्ने दुई टोलीसँगै तेस्रो हुने टोली पनि इमर्जिङ एसिया कपमा छनौट हुने प्रावधान रहेको छ। एसिया कपमा छनौट हुनका लागि पनि प्रतियोगिताको फाइनल जित्नुपर्ने दबाव छ।
0: Kalika News Update.

0: तक्षशिला भरतपुर क्लिनिक 24 कोठी भरतपुर सम्पर्क 98023 64 542।
1: दाइपो
2: के भयो नानुलाई?
1: यो त स्कुल जाने बेलामा सधैँ यस्तै हो।
3: बाबा स्कुल छिटो जान्न, वी आर गेटिङ लेट फर स्कुल, लेट्स गो टु स्कुल।
1: ए बाबु त कति ज्ञानी, कुन स्कुल हो बाबुको?
3: स्टार्स मोन्टेसोरी एकेडेमी।
4: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्स लाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन्ड टिचर द्वारा अध्यापन गराइने
0: स्टार्स मोन्टेसोरी एकेडेमी पालिखे चोक पोखरा र भरतपुर 11 मालपोत चोक।
4: सम्पर्क फोन 056-490-037 98550-61-037। स्टार्स मोन्टेसोरी एकेडेमी, जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ।
5: ब्रह्मा मुरारी स्त्री पुरान्तकारी तानो शशि भूमि सुतो बुधश्च गुरुश्च शुक्र शनि राहु केतवा सर्वे ग्रह शान्ति करा भवन्तु।
6: अब हाम्रै नगरी भरतपुरमा चिना हेर्ने बनाउने भूत वर्तमान र भविष्यको सम्पूर्ण जानकारी, गृह वास्तु, वैवाहिक सम्बन्ध, शिक्षा, रोजगार, वैदेशिक यात्रा, सम्पूर्ण ग्रहहरूको शुभाशु प्रभाव, शास्त्र सम्बद्ध गणितलाई आधार माने सम्पूर्ण ज्योतिषका सेवाहरू कम्प्युटर माध्यमबाट 5 मिनटमै चिना बनाइन्छ। राष्ट्रिय अन्तर्राष्ट्रिय ज्योतिष सेवा पदकबाट सम्मानित 20 वर्षको ज्योतिषीय अनुभव प्राप्त गुरु गोविन्द प्रसाद शास्त्री। मोबाइल 98459-56963 र 98476-48656। भरतपुर 5 नारायणपुर समी चोक।
7: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
8: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
9: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
8: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
9: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
8: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
9: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
7: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 056-493-7998 र मोबाइल 98550-88002।
4: 95.2 कालिका एफएम, हृदयको स्पन्दन।

0: विश्वास, शुद्धतामा यसको सबैलाई विश्वास। बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी, अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन, प्रोडक्ट अफ डेलिस डेरीज।
1: दूर संचार रोड भरतपुर 10 अवस्थित चितवन मोडेल अस्पताल अब नयाँ व्यवस्थापन सहित भरोसा हस्पिटल चितवन प्रालीको नाममा सञ्चालित भइरहेको कुरा सबैलाई जानकारी गराइन्छ। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा, फार्मेसी सेवा, ल्याब सेवा, एक्सरे, आईसीयू सेवा उपलब्ध छ।
2: अत्याधुनिक उपकरण तथा सेवा सुविधा सहित विशेषज्ञ डाक्टरहरूद्वारा स्तन क्यान्सर, नाक कान घाँटी, मुटु रोग, मूत्र रोग, बाल बालिका सम्बन्धी रोग, हाड तोड्निक तथा नसा सम्बन्धी रोग, जनरल सर्जरी लगायत सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। साथै अत्याधुनिक उपकरण सहितको हिस्टोप्याथोलोजी सेवा सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौ।
1: सम्पर्क भरोसा हस्पिटल चितवन प्राली, दूर संचार रोड भरतपुर 10 चितवन, फोन 0556 94 60 5 94 060।
3: डीएमएमसीएच स्तरका विशेषज्ञबाट सेवा प्रदान गरिने

0: हजुर त निको भएर पनि मर्निङ वाक गर्न लागिसक्नु भएछ त।
1: नारायणी सामुदायिक हस्पिटल भएपछि के चिन्ता, त्यहाँ त 24 घन्टा दुर्घटनाबाट भएका घाइतेहरूलाई सेवा प्रदान गरिने ट्रमा सेन्टरको व्यवस्था छ, अनि अत्याधुनिक मेसिनबाट जाँच गरी वरिष्ठ डाक्टरहरूले उपचार गरेपछि त हात खुट्टा भाँचिएको, टाउको फुटेको, नसा च्यापिएको, ढाड भाँचिएको जस्ता समस्याहरूको तुरुन्तै सफल उपचार हुँदो रहेछ।
0: त्यही त काका, पोहोर साल मेरो ढाड भाँचिँदा पनि नारायणी सामुदायिकमै गएर उपचार गरेको, अहिले त पहिलेको जस्तै भइसक्यो।
2: सुविधा सम्पन्न भवन, स्वच्छ सफा कोठा, डाक्टर तथा नर्सहरूद्वारा परिवारको सदस्यले जस्तै नियमित हेरविचार गरिने
3: नारायणी सामुदायिक हस्पिटल भरतपुर चितवन।
4: फोन 056-493-817, 493-211 र मोबाइल 98-442-0961।
5: समय बदलियो, पुस्ता फेरियो, साथ

0: कालिका एफएम 95.2
1: परम्परागत सौन्दर्य होस् वा आधुनिक आकर्षण,
2: तपाईँको चाहना शैली र विशेष अवसरलाई अझ विशेष बनाउने गहनाहरू अब एउटै छाना मुनि।
1: स्वागत छ आर्यन ज्वेलर्स, सही चोक नारायणगढमा।
2: यहाँ पाइन्छन् आकर्षक सुनचाँदी तथा हिराका गहना,
1: परम्परा र आधुनिकताको सुन्दर संयोजन भएका डिजाइनहरू,
2: तपाईँको रोजाई अनुसार कस्टम डिजाइनका गहना,
1: राशि अनुसारका बहुमूल्य पत्थरहरू,
2: विवाह, व्रतबन्ध, जन्मदिन तथा हरेक विशेष अवसरका लागि उत्कृष्ट गहनाहरू।
1: विश्वास गुणस्तर र आकर्षक डिजाइनको पहिलो रोजाई
2: आर्यन ज्वेलर्स, सही चोक नारायणगढ, फोन नम्बर 98550-15140।
3: गर्मीको मौसम पनि छ, हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
4: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर नौ शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ, आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछ।
5: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
4: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
5: स्टेप बाई स्टेप स्कुल अगाडि, भरतपुर नौ शरदपुर, फोन 056-94-903 र 98550-65903।
1: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
6: सीएमटी होटल, जहाँ प्रेमको उत्सवलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रुम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रुम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
1: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
6: सीएमटी होटल हाकिम चौक, फोन नम्बर 056-94-403 र मोबाइल 98550-74-933।
7: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
8: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गरौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गएन, अहिले रेगुलर दबाई खाए, मलाई सन्चो भयो।
9: सुमया सुधार तितन माडी, मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँबाट झस्कानी र नि पटौनी गल्नी, अनि भतातै पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि टेडी हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यही बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे, लाउने दबाई पनि खान त पनि दिनु भयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सकिनु भएको।
7: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
10: बर्बादै भयो नि भनेको।
11: के भयो दिदी?
10: हेर न बाबु, यो सेफ्टी ट्याङ्की बरिएर फोहोर नै माथि आएर घरै गनाएर बसी खानु भएन।
11: कस्तो गनाको, 6,000 लिटर क्षमताको ट्याङ्की भएको न्यू मनकामना सेफ्टी ट्याङ्कीलाई बोलाइहाल्नुहोस् दिदी। भ्याकुम लगाएर माटो गिटी बालुवा जे आउँछ एकैछिनमा सफा गरिदिन्छ। न्यू मनोकामना सेफ्टी ट्याङ्की सफाई, त्यहाँको फोन नम्बर चाहिँ 98550-65331। टिप्नु है।
12: ग्राहकहरूसँगको एक दशकको विश्वसनीय सम्बन्ध, अनवरत रूपमा ग्राहककै सेवामा प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरीको 10 वर्ष।
5: विश्वासमा थप प्रगाढता, गुणस्तरमा थप मेहनत र तपाईँकै निरन्तर विश्वास सँगै सद्भावले हामी 10 वर्ष पुरा गरेका छौँ।
12: हाम्रो व्यावसायिक यात्रा अझै लामो हुनेछ, तपाईँसँगको विश्वास र सम्बन्ध अझै अब्बल बनाउने आशा र तत्परताका साथ।
5: तपाईँको आफ्नै रोजाई, आधुनिकता सँगै मौलिकता, स्वदेशी उत्पादनलाई प्राथमिकता।
12: प्रकृति कपास उद्योग तथा प्रकृति फर्निसिङ ग्यालरी, भरतपुर 10 हाकिम चोक, फोन नम्बर 98512-22093।
5: प्रकृति, मौलिकता र विश्वासको प्रतीक।
13: 95.2 कालिका एफएम हृदयको स्पन्दन।

0: कालिका एफएम 95.2
1: बेलायत तथा देशकै प्रमुख अस्पतालहरूमा अनुभव प्राप्त सिनियर कन्सल्टेन्टको टिमद्वारा सेवा प्रदान गरिने समिट हेल्थ केयर हस्पिटल, जहाँ हार जोड्नी सम्बन्धी सबै खाले उपचार, साना शल्यक्रियादेखि जटिल अपरेसन, जोड्नी फेर्ने, दूरबीनद्वारा घुँडाको एसियल पिसिएल, लिगामेन्ट तथा मेनिस्कस सर्जरी सेवा। समिट हेल्थ केयर हस्पिटल, जहाँ हार जोड्नी सम्बन्धी सबै खाले उपचार, साना शल्यक्रियादेखि जटिल अपरेसन, जोड्नी फेर्ने, दूरबीन द्वारा घुँडाको एसियल पिसिएल, लिगामेन्ट तथा मेनिस्कस सर्जरी सेवा। समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क, चितवन।
2: सबैले एकपटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरुन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
3: वरिष्ठ मुटुरोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब फिलिप्स एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल इटिबिडी र इएसई लगायतका सेवाहरू उपलब्ध गराई मुटुरोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ।
2: स्वस्थ मुटु स्वस्थ जीवन हाम्रो चाहना। चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड भरतपुर 10 चितवन। फोन 0556938340, 5981140।

0: हर चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज।
1: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
2: अब उपचारको लागि विदेश जानै पर्दैन।
1: पेट कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
2: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
3: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
1: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979777।
2: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट र कलेजोको

0: me a extreme energy drink.
1: 에 खुशीराम काका माछालाई दाना हाल्दै हुनुहुन्छ त अनि माछालाई नि दाना चाहिन्छ र भनेको पानी भए त भइहाल्यो नि ल्याऊ पोखरीको डिलको घाँस हालिदिने हो खाइहाल्छन् नि किन पैसा खर्च गर्नु पर्यो
2: अन्नपूर्ण माछा दाना उद्योगको मत्स्य राजा दाना खर्च होइन लगानी हो धनीराम बाबु ल हेर त मेरो पोखरीका माछा कति ठुला भइसके आजसम्म रोग लागेर एउटा पनि मरेको छैन माछाले दाना हाल्ने बेलामा यसरी अरूको पोखरीमा लखर लखर लखर डुल्दै हिँड्छौ अनि माछा बेच्ने बेलामा मेरो त माछा नै बढेन मरे भन्दै छिमेकीले कमाएको रिस गर्छौ नाम मात्र धनीराम भएर पैसा आउँदैन बाबु पैसा कमाउनु त मत्स्य राजा दाना खुवाउनु पर्यो नि
3: माछाको सम्पूर्ण वृद्धि विकासको लागि युरोपियन टेक्नोलोजीबाट उत्पादित अन्नपूर्ण माछा दाना उद्योगको उत्कृष्ट उत्पादन मत्स्य राजा माछाको तैरिने दाना नै प्रयोग गरौँ स्वस्थ जीवनको लागि माछा अनि स्वस्थ माछाको लागि मत्स्य राजा दाना अन्य जानकारीको लागि अन्नपूर्ण माछा दाना उद्योग खैरहनी 3 गोटसोर चितवन मोबाइल 97045 15000
4: प्लस टू पढ्ने सकियो अब हामी के गर्ने साथी
5: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाइ पनि गर्ने
4: कसरी
5: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान अस्ट्रेलिया युके युएस

0: पासपोर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
1: सेन्ट्रल लेक किन
2: ल सुन, आफ्नै सुविधा सम्पन्न भवन, जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास, बेस्ट टिचर, ल्याब, लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री, यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ। त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट BHM, ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM र BBS मा भर्ना खुला गरिएको छ। अझ सिटीभिटीको होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
1: सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली,
2: भरतपुर ओरालो, सेन्ट्रल कलेज बिल्डिङ, फोन 0656-94-273, टोल फ्री नम्बर 18-10-50-00-273।
3: 95.2 कालिका FM, हृदयको स्पन्दन।

0: Halika FM 95.2
1: पाइल्स, फिस्टुला, फिसर लगायतका मलद्वार सम्बन्धी समस्या, बाथोक, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएका लगायतका हाड जोड्नी तथा नसा सम्बन्धी समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। हिमालय आयुर्वेद क्लिनिकको छैठौँ वार्षिक उत्सवको उपलक्ष्यमा दुई दिने स्वास्थ्य शिविर यही भाद्र 30 र 31 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म हिमालय आयुर्वेद क्लिनिक पोखरा बसपाक नारायणगढ चितवनमा आयुर्वेदमा MD गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा निशुल्क OPD सेवा। शिविरका विशेषताहरू: औषधिमा 15% छुट, ल्याब परीक्षणमा 20% छुट, पाइल्स र फिस्टुलाको चार सूत्र विधिबाट उपचारमा 50% छुट, हाड जोड्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि पञ्चकर्म विधिद्वारा गरिने उपचारमा 50% छुट। विस्तृत जानकारीको लागि सम्पर्क हिमालय आयुर्वेद क्लिनिक पोखरा बस पार्क नारायणगढ चितवन। सम्पर्क नम्बर 98419 18131 र 98 18 18 31 41।
2: होइन दाइ, घर बनाउँदै हुनुहुन्छ अनि झ्याल ढोकाको बारेमा चाहिँ के सोच्नु भएको छ नि?
3: सबैतिर बुझेर मनकामना UPVC का झ्याल ढोका नै राख्ने निर्णय गरे भाइ मैले त।
2: मनकामना UPVC का झ्याल ढोका
3: हो भाइ, अन्य भन्दा

0: सस्तोमा तुर्किस टेक्नोलोजीमा बनेका गुणस्तरीय यूपीपीसी साथै एसपी बोर्ड फिटिङ, ग्लेजिङ पार्टिसन, स्टील रेलिङ, टफन्ड ग्लास तथा रेलिङ फिटिङ, अल्मुनियम ग्लेजिङ पार्टिसन आदि सबै एकै ठाउँमा पाएपछि धाया बाया लागिन म त।
1: घाम पानी र आगोले केही नहुने, किरा धमिरा खिया नलाग्ने, बाङ्गो टिङ्गो र त्रिपत नहुने, रङ रोकन गर्नै नपर्ने, तापक्रम मैत्री हेर्दा आकर्षक, मनोकामना यूपीभीसी का झाल ढोका पार्टिसन र छानो नै प्रयोग गरी वर्षौ वर्ष झोक्क हुनुहोस्।
2: अब यूपीभीसी होइन मनोकामना यूपीभीसी भन्नुहोस्।
3: सम्पर्क मनकामना यूपीभीसी झाल ढोका संसार भरतपुर 9 आस्था चोक, मोबाइल 98550 80618, 98550 58987।
4: आँखा सम्बन्धी सम्पूर्ण रोगको अत्याधुनिक उपचार, शल्यक्रिया एवं परामर्शको लागि विश्वासिलो नाम चितवन आँखा अस्पताल। सम्पर्क फोन 0564-93-780। साथै नेपाल सरकारको सामाजिक सुरक्षाको स्वास्थ्य बिमा योजना चितवन आँखा अस्पतालमा उपलब्ध छ।
5: के भयो नानुलाई?
6: यो त स्कुल जाने बेलामा सधैँ यस्तै हो।
7: बाबा, स्कुल छिटो जान न, we are getting late for school, let's go to school।
6: ए बाबु त कति ज्ञानी, कुन स्कुल हो बाबुको?
7: स्टार्स मोन्टेसोरी एकेडेमी।
8: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्सलाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टिचरद्वारा अध्यापन गराइने
6: स्टार्स मोन्टेसोरी एकेडेमी, पालिखे चोक पोखरा र भरतपुर 11 मालपोत चोक।
8: सम्पर्क फोन 056-490-0037, 98550-61037। स्टार्स मोन्टेसोरी एकेडेमी, जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ।
9: Ayo, that jalmuri

0: रिजालको उत्कृष्ट उत्पादन रिजाल्स पिरो चटपटे झालमुरी।
1: के तपाईँ आफ्नो र आफ्नो परिवारको स्वास्थ्य प्रति ढुक्क हुनुहुन्छ?
2: अब स्वास्थ्य परीक्षण र विशेषज्ञ चिकित्सकको परामर्श सेवा तपाईँकै आफ्नै नजिकै चनौली बजारमा जीएम डायग्नोस्टिक एन्ड हेल्थ क्लिनिक।
1: विभिन्न स्वास्थ्य जाँच तथा विशेषज्ञ चिकित्सकहरूद्वारा ओपिडी परामर्श सेवा,
2: प्रयोगशाला परीक्षण, औषधि सेवा, इसिजी तथा अल्ट्रासाउन्ड सेवा,
1: आधुनिक प्रविधि, भरपर्दो सेवा तपाईँ र तपाईँको परिवारको स्वास्थ्यको लागि जीएम डायग्नोस्टिक हेल्थ क्लिनिक,
2: भरतपुर 18 चनौली चितवन। सम्पर्क नम्बर 0656-494-354 र 97-61-9944। जीएम डायग्नोस्टिक, भरपर्दो स्वास्थ्य सेवा तपाईँकै नजिक चनौलीमा।
3: साउजी, सागर मह पाउँछ?
4: अंकल, सागर मह दिनुहोस् न।
5: बुवा, ए बुवा, मलाई पनि सागर मह ल्याइदिनु है।
6: ए डाक्टर साहब, सागर मह लेखिदिनुहोस् न।
7: जो आउँछ सागर मह नै भन्छ, जसलाई पनि सागर मह
8: हो। शुद्ध अनि प्राकृतिक मह भनेकै सागर मह।
9: 28 वर्षदेखि निरन्तर मौरी पालन स्रोत केन्द्रको रूपमा सेवा दिँदै आएको मौरी पालनको पर्यावाची सागर मौरी पालन उद्योगमा मौरी जन्य उपजहरू पोलन, परपोलिस, मैन, रोयल जेली, मौरीका घार, मौरी पालन सामग्रीहरू, मौरी तालिम एवं परामर्शका लागि सम्झनुहोस्। सागर मौरी पालन उद्योग, गैडाकोट 8, नवलपरासी। सम्पर्क 0785-11-56
3: र 98-550-15-530।
10: 100% शुद्धता, निष्पक्षता, आकर्षक डिजाइन, घर गहना खरिदमा आईडीको व्यवस्था। यस ज्वेलर्सको अपार सफलतापछि ग्राहकहरूको मागलाई मध्यनजर गर्दै सही चोक नारायणगढमा अभि ज्वेलर्स सुन चाँदी पसल। प्रोप्राइटर विवेक पन्थी कान्छा, मोबाइल 98-450-23-503 र 98-118-67-513। पुनश्च हामी कहाँ राशि अनुसारका पत्थर पाइनुका साथै अर्डर अनुसारका गरगहनाहरू पनि तयार पारिन्छ।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
11: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556-90-959, 98-550-60-359 र 98-550-67-359।
12: आयुर्वेदिक उपचार पद्धति सँगै उच्च स्तरीय स्वास्थ्य सेवा आयुशक्ति आयुर्वेद क्लिनिक, सप्त गण्डकी चोक चित्रसेन टोल, भरतपुर 10 मा।
1: प्रत्येक दिन दक्ष अनुभवी वरिष्ठ आयुर्वेद चिकित्सकहरू डाक्टर रिद्धि बासोला र डाक्टर एन्थस पुरा थोकीद्वारा पायल्स, फिसर, फिस्टुला लगायत मलद्वार सम्बन्धी रोगहरूको चार सूत्र विधिद्वारा सफल उपचार।
12: हार्जोनी, नसा तथा बाथ रोग एवं पिनास, माइग्रेन तथा एलर्जी जस्ता रोगहरूको पञ्चकर्म पद्धतिद्वारा सफल उपचार।
1: साथै पेट सम्बन्धी सम्पूर्ण समस्याहरू, श्वास प्रश्वास, छाला, यौन, मनोरोग सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार।
12: विशेषत यहाँ महिलाहरूको लागि लामो समय आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चितवनमा आफ्नो अनुभव सङ्गाल्नु भएकी डाक्टर रिद्धि बास्तोलाद्वारा महिला सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार गरिन्छ।
1: आयुशक्ति आयुर्वेद क्लिनिक, सप्त गण्डकी चोक चित्रसेन टोल, भरतपुर 10-1।
12: सम्पर्क नम्बर 0556-511-818 र 98-550-35-818।
1: तीजको रमाइलो, परिवारको खुसी अनि अविस्मरणीय कार्यक्रम, अब एउटै उत्कृष्ट गन्तव्य धावन पार्टी प्यालेस, भरतपुर 11, जागृति चोक।
13: साधारण सभा, विवाह, वर्षबन्ध, सेमिनार, गोष्ठी, बर्थडे पार्टीदेखि तीज विशेष कार्यक्रम सम्म सुविधा सम्पन्न आफ्नै भवनमा चारवटा अत्याधुनिक हल, एउटै हलमा 1000 जना सम्मको क्षमता, स्विमिङ पुल, रेस्टुरेन्ट, बार र प्रशस्त पार्किङ सुविधा।
14: यस तीजमा विशेष छुट, स्वादिष्ट हाइजेनिक खाना र सुन्दर शान्त वातावरणमा आफ्नो कार्यक्रमलाई अझ विशेष बनाउनुहोस्।
13: आजै बुकिङ गर्नुहोस्। धावन पार्टी प्यालेस, भरतपुर 11 जागृति चोक, मालपुर चोकबाट 500 मिटर पूर्व। फोन 056-490-1199, मोबाइल 98550-49070।
15: यसपालिको तिजको दर सोल्टी होटेलमा वेलकम ड्रिङ्क, स्वादिष्ट स्न्याक र विविध परिकारले भरिएको बुफे प्रति व्यक्ति मात्र 2,499 रुपियाँदेखि। 15 जना वा 100 भन्दा बढीको समूहका लागि कम्प्लिमेन्ट्री पिकअप र ड्रपको सुविधा पनि। सोल्टी वेस्टर्न रिसोर्ट चितवन, भरतपुर 22 पटिहानी। रिजर्भेसन तथा थप जानकारीका लागि सम्पर्क
14: 9820112008 र 9820114424।
16: ल फेरि के भो, बिच बाटोमै गाडी बन्द भयो।
17: होइन ए साथी, यहाँ किन रोकिएको, के भयो गाडीमा?
16: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको।
17: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, दिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
16: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
17: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच, दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
16: ल मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे। कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
17: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
16: सम्पर्क नम्बर
17: ल अहिले नै टिपिहाल, 9015-64-661, 9015-13-07-495 र 9015-13-07-492।
14: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासोती थकाली चोक।
13: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना। नेपाल सरकारले आर्थिक ऐन 2083 मार्फत विभिन्न कर, ब्याज शुल्क, थप दस्तुर तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ। यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम घटाउन पाउने, व्यापारिक मौज्दातको नोक्सानी सम्बन्धी व्यवस्था, वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट, साबिकका बिक्री कर, मनोरञ्जन कर, होटेल कर तथा ठेक्का कर सम्बन्धी बकेउता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन्। यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर, आयकरको ब्याज तथा शुल्क, मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क, अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ। विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बकेउता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क, थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारणबाट सिर्जित बकेउता दाखिला गर्ने एवं विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ। त्यसै गरी संस्था, बिमा अभिकर्ता, संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि ऐनमा विभिन्न कर छुट, ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरिएको छ। तसर्थ आर्थिक ऐन 2083 प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नु हुन अनुरोध गरिन्छ। आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन, सम्पर्क नम्बर 056-590-811।
18: ए माइला, यो तिरपाल टाँगेर घरमा के गर्न लागेको भन्या?
19: अब बर्खा लाग्यो क्याप्टेन काका, हावा हुरी पानीले रङ खुइलिन्छ भनेर त्रिपाल उडाउन लाग्या नि।
20: ल यसरी त्रिपाल उडाएर साध्दै हुन्छ त माइला? मैले जस्तै उच्च गुणस्तरीय आकर्षक वर्षौं वर्ष टिकाउ हुने 10 वर्षको ग्यारेन्टी भएको टाटा पेन्ट्सको लुकोल एक्सटेरियर इमर्सन लगाउनु पर्छ अनि पो ढुक्क हुन्छ त।
21: नेपालमै पहिलो पटक टाटा पेन्ट्सको हात खाली नजाने उपहार योजना अन्तर्गत पेन्टर साथीहरूलाई सम्मान गर्दै बाल्टी खोल्ने बित्तिकै सुनको क्रस खुकुरी चाँदीका सिक्काहरू र नगद 1,000 देखि 1,00,000 सम्म अब प्राप्त गर्नुहोस्।
22: पेन्टरको आशा, ग्राहकको भरोसा, टाटा पेन्ट्स, हामी रङ्ग्याउँछौ नेपाललाई।
23: स्टुडियो टाइम चेक। यो समय
24: जोर्नी पुनर्स्थापनमा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
25: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, ISPT, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओह्रालो नारायणगढ।
26: यति बेला 5 बजेको छ। It's 5 p.m.

0: यस कानेका न्यूज अपडेटको साथमा
1: कामना यूपीबीसी झालढोका संसार प्राली भरतपुर नौ आस्था चोक चितवन
2: सम्पर्क मोबाइल 9855808618
3: कालिका न्यूज अपडेट।
4: प्रधानमन्त्री बालिन शाह बालेन्द्रले 24 सेप्टेम्बर 8 असोजमा संयुक्त राष्ट्र संघको 81 महासभालाई सम्बोधन गर्नुहुने भएको छ। परराष्ट्र सचिव अमृत भार राईले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्रीको सम्बोधनको कार्यतालिकाबारे जानकारी दिनुभएको हो। यस्तै संयुक्त राष्ट्र संघको 81 महासभाको हाई लेभल जनरल डिबेट 22-28 गतिसम्म न्यूयोर्क स्थित राष्ट्र संघ मुख्यालयमा हुने सचिव राईले भन्नुभएको छ। महासभाको जनरल डिबेटमा सम्माननीय प्रधानमन्त्रीज्यूले 24 सेप्टेम्बरमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। महासभामा 81 मुलुकका राष्ट्र प्रमुख र 50 मुलुकका सरकार प्रमुख सहभागी हुने जानकारी राष्ट्र संघबाट प्राप्त भएको परराष्ट्र सचिव राईले बताउनु भएको छ। सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेट बाहिर सड़क पेटीमै एक महिलाको शिशु जन्माएको घटनामा सरकारले ड्यूटीमा रहेका कर्मचारीलाई जिम्मेवारीबाट हटाएर छानबिन शुरू गरेको छ। शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनु भएको छ। उहाँले घटनाका बेला ड्यूटीमा रहेको अस्पतालका कर्मचारीलाई तत्काल कामकाजबाट हटाएको र उनीहरूमाथि छानबिन भइरहेको जानकारी दिनुभएको छ। यस्तै मन्त्री मेहताका अनुसार घटनाको स्थलको छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डाक्टर अजय शाह सहितको 5 सदस्यीय टोली राजविराज पुगिसकेको छ। उक्त टोलीमा स्वास्थ्य मन्त्रालयको तर्फबाट स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाको प्रमुख डाक्टर पवन जङ रायमाझी पनि सहभागी छन्। यसका अतिरिक्त घटनाको सत्य तथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय सप्तरीबाट समेत छुट्टै छानबिन समिति गठन भइसकेको मन्त्री मेहताले जानकारी दिनुभएको छ। मलेसिया रोजगारीमा सीमित म्यान पावर कम्पनीलाई मात्रै श्रमिक पठाउन दिने गरी अघि बढाएको प्रक्रियामाथि सरकारले छानबिन अघि बढाउने भएको छ। मलेसियाले नेपालबाट श्रमिक लैजान 25 म्यान पावर कम्पनीको सूची सार्वजनिक गरेपछि उत्पन्न विवादका बीच युवा तथा श्रम रोजगार मन्त्रालयले ती कम्पनीमाथि स्थापनाकालदेखि हालसम्मको कारोबार समेत छानबिन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ। मन्त्रालयले विभागलाई सूचीमा परेका 25 संस्थाको कारोबार र उनीहरूलाई मलेसिया पठाउने अधिकार प्राप्त हुनुको आधारबारे अनुसन्धान अघि बढाउन निर्देशन दिएको हो। अर्थमन्त्री डाक्टर सोनी मुवाक्लेले नेपाल राष्ट्र ब्याङ्क र गवर्नरको स्वायत्ततामाथि सरकारले कुनै हस्तक्षेप नगर्ने जिकिर गर्नुभएको छ। शुक्रबार प्रतिनिधि सभाको अर्थ समितिमा नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 संशोधन गर्नु भनेको विधेयकमाथिको दफाहरू छलफलमा सांसदहरू उठाएको प्रश्नको जवाब दिँदै अर्थमन्त्री मुवाक्लेले यस्तो बताउनु भएको हो। सरकारले अर्थ सचिव मार्फत राष्ट्र ब्याङ्कलाई दबावमा राख्न खोजेको भन्ने भ्रम नपाल्न उहाँले आग्रह गर्नुभएको छ। यद्यपि सरकारको बजेटको मर्म अनुकूल नै मौद्रिक नीति पाउनुपर्ने स्थापित अभ्यास रहेको उहाँले स्मरण गराउनु भएको छ। मधो 10 को सरुवा रसुवा भोटेकोसी बाढीका कारण त्रिशुली 3A को सुरुङभित्रै फँसेका 10 दिनपछि उद्धार भएका सञ्जय शाह अस्पतालबाट डिस्चार्ज भएका छन्। बाढीका कारण सुरुङमा फँसेको 10 दिनमा उनको उद्धार गरी उपचारका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको थियो। उपचारपछि उनी आज डिस्चार्ज भएको सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभएको छ। उनी अस्पतालमा भर्ना भएको 7 दिनपछि स्वास्थ्य लाभ गरी घर फर्केका हुन्। उनलाई सुरुङबाट नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र अन्य विज्ञ सहितको संयुक्त उद्धार टोलीले उनीहरूको सकुशल उद्धार गरेका थिए। आयोजनामा मेकानिकल फोरम्यान रहेका थिए। अघिल्लो 2 दिन लगातार घटेको शेयर बजार अर्थमन्त्री सोनी वाग्लेको आश्वासनपछि शुक्रबार 27.94 अङ्क बढेको छ। अर्थमन्त्री वाग्लेले सोमबारसम्म शेयर बजार सुधारका लागि कार्ययोजना ल्याउने घोषणा गर्नुभएको थियो। शुक्रबार बिहान नेपाल आर्थिक पत्रकार समाज सेजनको वार्षिक साधारण सभामा बोल्दै वाग्लेले सोमबारसम्म बजार सुधारका लागि कार्यक्रम सार्वजनिक गर्ने घोषणा गरेका थिए। आज नेप्से 1.10% भरिसँगै परिसूचक 2559 अङ्कमा कायम भएको छ। नेप्से परिसूचकसँगै कारोबार रकम पनि भएको छ। अहिले दिन 3.99 अर्ब कारोबार भएकोमा आज 4.35 अर्ब कारोबार भएको छ। 237 कम्पनीको मूल्य बढ्दै 31 घटेको छ भने 9 स्थिर रहेको छ। श्रीलङ्काको राजधानी कोलम्बोको उपनगर दहीवाला स्थित एक घरमा शुक्रबार बिहान भएको हात्ती ग्रेनेड आक्रमणमा 2 बालकको मृत्यु भएको छ। आक्रमणमा उनीहरूका बुबा घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार 10 र 14 वर्षका बालकलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा दुवै बालकको मृत्यु भएको हो। घाइते बुबाको भने सोही अस्पतालमा उपचार भइरहेको छ। यसैबीच त रुस र युक्रेन बीच भएका पछिल्ला पारस्परिक आक्रमणमा कम्तीमा 10 घाइते भएका छन्। आक्रमणबाट दुवै देशका आवासीय भवन तथा नागरिक र औद्योगिक पूर्वाधारमा क्षति पुगेको सम्बन्धित अधिकारीहरूले जनाएका छन्। युक्रेन अधिकारीहरूका अनुसार रुसी हवाई आक्रमणमा किएव स्थित नौतले आवासीय भवनमा क्षति पुग्दा 8 घाइते भएका छन्। र नेपाली एसिसी इमर्जिङ टिम्स एसिया कपका लागि छनौट भएको छ। बिहिबार भएको एसिसी प्रिमियर कप सेमिफाइनलमा ओमानलाई हराएर फाइनल पुगेसँगै नेपाल इमर्जिङ टिम्स एसिया कपका लागि छनौट भएका हुन्। प्रिमियर कपको फाइनल पुग्ने 2 टोलीसँगै तेस्रो हुने टोली पनि इमर्जिङ एसिया कपमा छनौट हुने प्रावधान रहेको छ। एसिया कपमा छनौट हुनका लागि भने प्रतियोगिताको फाइनल जित्नै पर्ने जरुरी छ।
2: Kalika News Update.

0: रंग बहार रंग बहार
1: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
0: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
0: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ बर्जर पेन्स

0: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: नयाँ बुवा यता आउनुहोस्, हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ।
2: ए भाइ, घरमा झ्यालडोका कस्ता छन्? धेरै कुरा हेरियो, जमाना फेरियो, एउटा कुरा बुझिराख भाइ, केएसयुपीबीसीका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन्। त्यसैले हामीलाई त केएसयुपीबीसीको झ्यालडोका राखेकै घर चाहिन्छ।
3: सम्पर्क केएस झ्यालडोका संसार भरतपुर 9 मिलाङ चोक, मोबाइल 98554-64133।
4: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
5: सीएमटी होटल, जहाँ प्रेमको उत्सवलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रुम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रुम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
4: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
5: सीएमटी होटल हाकिम चौक, फोन नम्बर 0556-94403 र मोबाइल 98554-74933।
6: 95.2 कालिका FM, हृदयको स्पन्दन।

0: मनशान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको

0: Dream Energy Drink.
1: Looking for the perfect start to your child's education? Welcome to Everest Preschool, the first step to success. Located at Bharatpur 12, Thani Chowk, Chitwan, we provide a clean, spacious environment with well-equipped classrooms featuring LED monitors and CCTV surveillance connected to high-speed internet, air conditioning to maintain room temperature throughout all seasons, and plenty of educational materials. We limit the number of students to ensure personalized attention and individual guidance, helping your child grow and thrive in an engaging, supportive setting. Our young and dynamic facilitators use a well-designed curriculum to build a strong foundation for your child. And we serve hygienic meals prepared under the guidance of food experts. Backed by a team of professionals with over 15 years of excellence in early childhood education, we guarantee your child's success from day one. For further details, call us at 056-515-039 or 98-550-31039. Log on to www.everestpreschool.edu.np or find us on Facebook at www.facebook.com/Everest Preschool Nepal. Everest Preschool, the first step to success. Promoted by Stars Montessori Academy, Pokhara and Bharatpur.
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली.
3: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो. अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने. अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ. अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो.
4: सुमाया सुधार तितन माडी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भुइँ गएको कि यहाँबाट झस्कानी रानी पटाउने गल्ने अनि भतते पोल्ने दुख्ने बेसी पटाउने सुतेको सुते हुने सुती सुते खाने भात अनि त्यही हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो त्यो गर्दा गर्दै अनि त्यतिकै हिँड्न सकिनु भएको.
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन. मोबाइल 98550-50934.
5: 100% शुद्धता, निष्पक्षता, आकर्षक डिजाइन, घर गहना खरीदमा आईडीको व्यवस्था. यस ज्वेलर्सको अपार सफलतापछि ग्राहकहरूको मागलाई मध्यनजर गर्दै सही चोक नारायणगढमा अभि ज्वेलर्स सुन चाँदी पसल. प्रोप्राइटर विवेक पन्थी कान्छा. मोबाइल 98450-23503 र 98118-67513. पुनश्च हामी कहाँ राशि अनुसारका पत्थर पाइनुका साथै अर्डर अनुसारका गरगहनाहरू पनि तयार पारिन्छ.
6: 95.2 कालिका एफएम हृदयको स्पन्दन.

0: कालिका एफएम 95.2 निरन्तरको साथी।
1: साउजी, सागर मह पाउँ त?
2: अंकल, सागर मह दिनुस् न।
3: बुवा, ए बुवा, मलाई पनि सागर मह ल्याइदिनु है।
4: ए डाक्टर साहब, सागर मह लेखिदिनुस् न।
5: जो आउँछ सागर मह नै भन्छ, जसलाई पनि सागर मह।
6: हो, शुद्ध अनि प्राकृतिक मह भनेकै सागर मह।
7: 28 वर्षदेखि निरन्तर मौरी पालन स्रोत केन्द्रको रूपमा सेवा दिँदै आएको मौरी पालनको पर्यावाची सागर मौरी पालन उद्योगमा मौरीजन्य उपजहरू पोलन, परपोलिस, मैन, रोयल जेली, मौरीका घार, मौरी पालन सामग्रीहरू, मौरी तालिम एवं परामर्शका लागि सम्झनुहोस्। सागर मौरी पालन उद्योग, गैडाकोट 8, नवलपरासी। सम्पर्क 0785011156
1: र 98550530।
8: पुरानो र दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूका लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त उपचार गराएर आएका बिरामीहरू।
9: मलाई दिसा गर्ने बेलामा मोरमला जस्तै भयो, ग्यास्ट्रिकले बढी सताएर अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विषेक भयो, पालि भगवान सरे भयो।
10: मलाई दम खोकी चिया चिया हुन्थ्यो, ज्यान कर्कर खान्थ्यो, रोग बोकेरै मर्छु कि जस्तो भयो। छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए, त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भयो।
8: बिना अपरेसन, पाल्स, पिनास, पत्थरी लगायत बच्चादेखि वृद्धासम्म जुनसुकै स्वास्थ्य समस्याको सफल उपचार, विश्वास, अनुभव र प्राकृतिक उपचारको भरोसा रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय, पुलचोक नारायणगढ, कैलाश पेट्रोल पम्प अगाडि 20 मिटर उत्तर तर्फ नारायणी नदी किनार। सम्पर्क 0656595954 र 98451 81115।

0: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: कालिका एफएम 95.2
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
3: अब उपचारको लागि विदेश जानै पर्दैन।
2: पेट कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
3: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
4: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
5: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979770।
3: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट र कलेजोको भरोसा योग्य उपचार गन्तव्य।
6: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना। नेपाल सरकारले आर्थिक ऐन 2083 मार्फत विभिन्न कर, ब्याज शुल्क, थप दस्तु तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ। यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम कटाउन पाउने,
7: व्यापारिक मौजदातको नोक्सानी सम्बन्धी व्यवस्था,
6: वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट, साबितका बिक्री कर, मनोरञ्जन कर, होटेल कर तथा ठेक्का कर सम्बन्धी बकेउता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन्। यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर, आयकरको ब्याज तथा शुल्क, मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क, अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ। विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बकेउता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क, थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारणबाट सिर्जित बकेउता दाखिला गर्ने एवं विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ। त्यसै गरी संस्था, बिमा अभिकर्ता, संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि ऐनमा विभिन्न कर छुट, ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरिएको छ। तसर्थ आर्थिक ऐन 2083ले प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित व्यवस्था र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नु हुन अनुरोध गरिन्छ। आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन, सम्पर्क नम्बर 056590811।
0: कालिका एफएम, हृदयको स्पन्दन।

0: हालिका एफएम 95.2
1: तीजको रमाइलो परिवारको खुशी अनि अविस्मरणीय कार्यक्रम अब एउटै उत्कृष्ट गन्तव्य धावन पार्टी प्यालेस भरतपुर 11 जागृति चोक
2: साधारण सभा विवाह वर्षबन्ध सेमिनार गोष्ठी बर्थडे पार्टीदेखि तीज विशेष कार्यक्रमसम्म सुविधा सम्पन्न आफ्नै भवनमा चारवटा अत्याधुनिक हल एउटै हलमा 1000 जनासम्मको क्षमता स्विमिङ पुल रेस्टुरेन्ट बार र प्रशस्त पार्किङ सुविधा
1: यस तीजमा विशेष छुट स्वादिष्ट हाइजेनिक खाना र सुन्दर शान्त वातावरणमा आफ्नो कार्यक्रमलाई अझ विशेष बनाउनुहोस्
2: आजै बुकिङ गर्नुहोस् धावन पार्टी प्यालेस भरतपुर 11 जागृति चोक मालपुर चोकबाट 500 मिटर पूर्व फोन 056-4901199 मोबाइल 98550-4970
3: ग्लोबल करियरको सुरुवात होटल र आइटी सँग सिप शिक्षा र सम्भावनाको संगम आरम्भ कलेज
4: जहाँ अनुभवी शिक्षकको मार्गदर्शनमा प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रणाली सँगै आधुनिक प्रविधिसँग सिक्ने अवसर मिल्छ
3: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BIT र ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM विषयमा सीमित सिटमा भर्ना खुलेको हुँदा सिट सुरक्षित गर्नुहोस्
4: आरम्भ कलेज जहाँ सेवा कला र सूचना प्रविधि सँगै फस्टाउँछ नवीनतम नेपाल कला
3: भर्ना एवं अन्य जानकारीका लागि आरम्भ कलेज भरतपुर 11 नहर चोक बाइपास रोड सम्पर्क नम्बर 056-13-6-64 मोबाइल 98-550-33-6-64 र 98-550-33-559
5: यसपालिको तीजको दर सोल्टी होटलमा वेलकम ड्रिंक स्वादिष्ट स्नैक्स र विविध परिकारले भरिएको बुफे प्रति व्यक्ति मात्र 2499 रुपियाँ देखि 15 जना वा 100 भन्दा बढीको समूहका लागि कम्प्लिमेन्ट्री पिकअप र ड्रपको सुविधा पनि सोल्टी वेस्टर्न रिसोर्ट चितवन भरतपुर 22 पटिहानी रिजर्भेसन तथा थप जानकारीका लागि सम्पर्क
1: 9820112008 र 9820114324
6: ल फेरि के भयो बिच बाटोमै गाडी बन्द भयो
7: होइन ए साथी यहाँ किन रोकिएको के भयो गाडीमा
6: के हुनु साथी गाडी किन्दा त हेर्दा राम्रो फिचर पनि धेरै थियो तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको
7: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि दिगो गाडी भरपर्दो ब्रान्ड पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी
6: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी
7: टाटा भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड बलियो भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच दैनिक प्रयोगका लागि व्यवहारिक छनौट
6: ल मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे कहाँ पाइन्छ हो टाटाको गाडी साथी
7: सजिलो छ नि सफल मोटर्समा जाऊ न भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा
6: सम्पर्क नम्बर
7: ल अहिले नै टिपिहाल 9015-64-661 9013-07-495 र 9013-07-492
5: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन भरपर्दोपन टिकाउपन र सहज सेवा पनि रोज्नुहोस् सफल मोटर्स भरतपुर एयरपोर्ट गेट अगाडि र कावासोती थकाली चोक
8: स्टुडियो टाइम चेक यो समय
5: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन
9: उच्च शिक्षा अध्ययनको लागि जापान अस्ट्रेलिया क्यानाडा साउथ कोरिया युरोप लगायतका देशहरूमा जानु परेमा आइएलटिएस पिटी कोरियन अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओह्रालो नारायणगढ

0: यो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटे कोशीको बाढीबाट झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडा पखाला। दुर्गम क्षेत्रमा राहत अभाव, मुख्य गरी सडक सञ्जाल विच्छेद हुँदा समस्या।
2: त्यहाँ गाडी मान्छे हिँड्ने बाटो केही पनि छैन, त्यहाँ चाहिँ अब राहत चाहियो भनेर मान्छे पुरै
3: हाहाकार। कसरी गर्ने भन्ने कुरा अब अहिलेसम्म हाम्रो निकास निकाल्न सकेको अवस्था चाहिँ देखिँदैन।
0: होल्डिङ सेन्टरमा सुरक्षाको विषय संवेदनशील रहेको संसदीय समितिको निष्कर्ष। महिला तथा बाल बालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न निर्देशन।
1: प्रधानमन्त्री शाह र उद्योगी व्यवसाय बीच सिंहदरबारमा 2 घण्टा छलफल। आरोप लाग्दैमा व्यवसायीलाई नथुन्ने प्रतिबद्धता। सरकार आफैले उद्योग चलाउन थालेको भनी गलत भाष्य निर्माण गरिएको अर्थमन्त्री वाग्लेको भनाई।
0: अमेरिकाले सेप्टेम्बर 11 आक्रमणको 25 स्मृति दिवस मनाउँदै न्युयोर्कमा सुरक्षा अवस्था कडा।
1: र एनबिएलको फाइनलमा पुग्न अहिले काठमाडौँ र कर्णाली खेल्दै। कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
1: मोबाइल 98550-6076 98550-6079 98511-62594 98510-5422
5: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्। जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
6: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
5: साझा पृथ्वी, साझा दायित्व। जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
6: आयोजक धरपझोङ गाउँपालिका जोमसोङ मुस्ताङ।
5: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
6: धरपझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेको सिर त्रिशुली नदीमा गएको भदौ 10 आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। विनाशकारी बाढीबाट 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको शुरूआती आकलन रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कको आधारमा प्रभावित नागरिकको प्रारम्भिक संख्या आकलन गरिएको जानकारी दिनुभयो। उहाँले प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला भएको भेटिएको पनि बताउनुभयो। अन्य स्वास्थ्य सम्बन्धी समस्या अहिलेसम्म देखा नपरेका सचिव डाक्टर देवकोटाले बताउनुभयो। उहाँले भौगोलिक अवस्था र तापक्रम अनुसार भवन निर्माणको अवधारणा अघि बढाउनु पर्ने र मन्त्रालयले त्यस सम्बन्धी योजनाको तयारी गरिरहेको बताउनु भएको छ।
1: स्वास्थ्य मन्त्रालयले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटाएको छ। बाढी प्रभावित क्षेत्रमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सक सहितको टोली खटाएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक सहितको टोली खटिएको हो। प्रभावित क्षेत्रमा सुरुदेखि नै स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको भए पनि मातृ तथा नवजात शिशु, बाल बालिका तथा प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा थप आवश्यकता देखिएको मन्त्रालयले जनाएको छ। टोलीमा कान्ति बाल अस्पतालकी बाल रोग विशेषज्ञ डाक्टर बिना प्रजापति, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर हरिकुमार श्रेष्ठ र डाक्टर श्रीराम खड्का रहनु भएको छ। टोलीले नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेर आवश्यकता अनुसार मातृ तथा नवजात शिशु, बाल बालिका र प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेछ।
0: कोसीमा आएको बाढीबाट अहिलेसम्म 1,385 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार अझै 5,130 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 13,676 जनाको उद्धार भइसकेको छ। नुवाकोटका होल्डिङ सेन्टरमा 2,615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। भोटेकोसी बाढीको आज 17 दिन खोज, उद्धार तथा राहत व्यवस्थापनको काम भइरहेको प्राधिकरणले जनाएको। यसैबीच रसुवाको प्रभावित क्षेत्र आमा छोदिङमो र कालिका गाउँपालिकामा वास्तविक क्षतिको लेखाजोखा अझै हुन सकिरहेको छैन। यी दुर्गमका पालिकामा न तथ्याङ्क संकलन हुन सकेको छ, न त प्रदेश र संघीय सरकारको तर्फबाट पर्याप्त सहयोग नै पुगेको छ। जे जति छ त्यसैको भरमा पालिका र वडाले पीड़ितको सक्दो व्यवस्थापन गरिरहेका छन्। थप जानकारी अबको पालोमा।
1: रसुवाको आमा छोदिङमो गाउँपालिकामा बाढीका कारण 203 जना बेपत्ता भएका छन् भने ज्यान गुमाएकाहरूको पहिचान हुन सकेको छैन। यहाँ 168 परिवार विस्थापित भएका छन् भने भौगोलिक रूपमा सड़क सञ्जाल नै टुटेको छ। 1,200 भन्दा बढी घरदुरी प्रत्यक्ष प्रभावित बनेका छन्। भौगोलिक विकटता र कर्मचारी खटिन नसक्दा तथ्याङ्क आउन बाँकी नै छ। पुल र सड़क ध्वस्त हुँदा आवाजावत पनि ठप्प बनेको छ। सड़क नहुँदा पसलहरू रित्तिएका छन् भने घरमा बचाएर राखिएको थोरै पिठोका भरमा गुजारा चलिरहेकाले आउँदो केही दिनमै खाद्यान्नको ठूलो संकट हुन सक्ने गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ बताउनुहुन्छ।
2: पीडितको त राहत नै हो आवश्यकता। मेरो पुरै पालिका चाहिँ नागाबन्दी हो कि अहिले। त्यहाँ गाडी मान्छे हिँड्ने बाटो केही पनि छैन। त्यहाँ चाहिँ अब राहत चाहियो भनेर मान्छे पुरै हाहाकार थोरै उफ्रिरहेको छ। अब के भन्ने, अब पुरै ध्वनि हेलीबाट हो, हेली भन्दा विकल्पै छैन। 2,000 वटा हेली त पुगिरहेको हुन्छ, 4-5 बोरा चामल बोक्ने रहेछ। त्यहाँ मेरो लगभग 1,100-1,200 परिवार चाहिँ त्यो 2-4 बोराले चाहिँ पर्याप्त नपुग्ने भयो। 5 वटा के निस्किने बाटै छैन कि। मसँग पैसा छ, म किनेर खान्छु भन्दा नि सम्भव भएन। कुनै एनजिओहरूले चाहिँ हामी हेलीबाटै ढुवानी गर्छौँ भनेर आइरहँदा पनि माथिबाट एप्रुभल पाएन भन्थे, अनि त्यसमा चाहिँ हामी पनि लागिरहेको छौँ। जे छ त्यही अहिले खाएर टारिरहेको छ। 4-5 दिनपछि त टुटिन्छ। त्यहाँ त गर्नको लागि चाहिँ रोड र पुल बनाइदिन पाए। अब त्यो त घरमा गाउँमा आफै पनि बस्नेछौँ हो, अहिले सडक सञ्जाल नजोडेर त्यो अवस्था आयो।
1: रसुवाकै कालिका गाउँपालिकामा दुईजनाको शव भेटिएर दाह संस्कार भइसकेको छ भने 145 जना अझै बेपत्ता छन्। घाइते 65 जना उपचारपछि फर्किएका छन् भने 13 घर पूर्ण रूपमा र 22 घरमा आंशिक रूपमा क्षति भएको छ। यहाँ सडक खुला भए पनि दीर्घकालीन पुनर्स्थापनाका लागि जग्गाको अभाव देखिएको छ। पालिकाभित्र पर्याप्त सरकारी जग्गा नभएको र धेरै भूभाग लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले पीडितलाई कहाँ बसाउने भन्ने विषयमा छलफल भइरहेको कालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज नेउपाने बताउनुहुन्छ।
3: उहाँहरू चाहिँ हामीले होल्डिङ सेन्टरमा बस्यो भने आउनुहोस् हामी व्यवस्थापन गर्छौँ भनेको, तर चाहिँ आफन्तको घरमा चाहिँ बसिरहनु भएको छ अहिलेलाई चाहिँ उहाँहरूलाई चाहिँ राख्दै हामी उहाँहरू जहाँ जहाँ आफन्त कहाँ बस्नु भएको छ त्यहाँ चाहिँ पुर्याइरहेको छौँ। उहाँहरूलाई पुनर्स्थापन त गर्नै पर्छ होला, कहाँ कसरी गर्न सकिन्छ, अब जग्गाको उपलब्धता के छ भन्ने कुरो चाहिँ गाउँपालिकामा छलफल भइरहेको छ। सरकारी जग्गा त्यति छैन, बफर जोन पर्ने भएकोले निकुञ्जको जग्गा बढी पर्छ, उनीहरूलाई पुनर्स्थापना कसरी गर्ने भन्ने कुरा चाहिँ कस्तो कुन ठाउँमा लिएर गर्ने भन्ने कुरो चाहिँ अब अहिलेसम्म हाम्रो निकास निकाल्न सकेको अवस्था चाहिँ देखिँदैन, छलफलमै छौँ हामी चाहिँ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा, खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ, ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
10: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
4: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
4: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
4: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
4: इतिहास, गाथा र कथा, गाँठका कुरा,
1: गाँठका कुरा
4: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। तिन्जेल हामीले भोटेकोसीको बाढीबाट झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित, होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडा पखाला, स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटायो, दुर्गम क्षेत्रमा राहत अभाव, मुख्य गरी सड़क सञ्जाल विच्छेद हुँदा समस्या, विस्थापितको पुनर्स्थापना पनि चुनौतीपूर्ण लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभयो। उहाँले विपदको संवेदनशील अवस्थाको दुरुपयोग गर्दै रोजगारी, राहत र घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउनेको नाममा पीडितलाई प्रलोभन, दबाव र झुटा आश्वासन दिने जोखिम रहेको समेत बताउनुभयो। विशेष गरी रसुवाको बेत्रावती तथा त्रिशुली करिडोर, तिमुरे, खट्टे खोला, स्याप्रुबेसी, हाकुबेसी र मैलुङ लगायतका क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा संवेदनशील रहेको समितिको निष्कर्ष छ। समितिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई जोखिममा रहेका समूहलाई लक्षित गरी राहत शिविरमा हेल्प डेस्क सञ्चालन गर्न तथा पालिकामा रहेका महिला सेललाई तत्काल सक्रिय र प्रभावकारी रूपमा परिचालन गर्न पनि निर्देशन दिएको छ। पीडितबाट प्राप्त उजुरी तथा सूचनाको गोपनीयता कायम गर्दै कानूनी सहायता उपलब्ध गराउने र आवश्यकता अनुसार सम्बन्धित निकायमा सुरक्षित रूपमा रिफर गर्ने संयन्त्र सुनिश्चित गर्न पनि समितिले निर्देशन दिएको सभापति अवस्थीले बताउनुभयो।
0: आजको प्रतिनिधि सभा बैठकमा भोटेकोसीको बाढीबाट प्रभावित, सप्तरीमा सड़कमै बच्चा जन्माएको घटना, खाना पकाउने ग्यासको अभाव लगायतका विषयमा सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। नेपाली काँग्रेसका सांसद रेणुका काउचा र जयपति रोकाईले भोटेकोसी बाढी प्रभावितको उद्धार, राहत, पुनर्स्थापना तथा जीविकोपार्जनका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। रासोपाका सांसद तोसीमा कार्कीले आमा सुरक्षा कार्यक्रमलाई बच्चा जन्माउने मात्र नभई सुरक्षित मातृत्वको सम्पूर्ण पक्षमा राज्यले निशुल्क स्वास्थ्य सुविधा दिनुपर्ने सरकार समक्ष माग राख्नुभयो। उहाँले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले प्रसव पीडामा छटपटाइरहेकी महिलालाई तुरुन्तै भर्ना नगर्दा सड़कमै बच्चा जन्माउनु परेको घटनाबारे अब यस्ता घटना दोहोरिन नदिन छानबिन गरी दोषी पक्षलाई कारवाही गर्नुपर्ने माग गर्नुभयो। त्यसै गरी एमालेका सांसद भूमिका लिम्बु सुब्बा र नेपाली काँग्रेसका सांसद गीता गुरुङले पनि सुरक्षित मातृत्व राज्यको जिम्मेवारी रहेको बताउनुभयो। रासोपाका सांसद आशिका तामाङले सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। उहाँले ग्यास कुर्दै नागरिक भोकभोकै बस्नुपर्ने अवस्थातर्फ लक्षित गरी लासामा सुन्छ कानमेरो बुच्चै भने जस्तो भएको बताउनु भएको छ। मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुने सांसद तामाङको भनाइ छ।
1: सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिर बच्चा जन्माएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानून अनुसार कारवाही गर्ने स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सुन्ने र आकस्मिक समयमा उठाएका यो विषयबारे

0: अस्पतालको मूल गेट बाहिर प्रसूति भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। यो घटनापछि आमा र नवजात शिशुलाई खोजेर अस्पताल ल्याई उपचार गर्न निर्देशन दिएको र अहिले अस्पतालको बेड नम्बर 22 भर्ना गरी उपचार तथा स्याहार भइरहेको मन्त्री मेहताले जानकारी दिनुभयो।
1: प्रधानमन्त्री बालेन्द्र शाह र शीर्ष उद्योगी व्यवसायीबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधार लगायतका विषयमा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि तय भएको भेटवार्ता झण्डै 2 घण्टासम्म चलेको थियो। प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व राज्य मन्त्री उमेश श्रेष्ठ, वरिष्ठ उद्योगी पवन गोल्यान लगायत सहभागी हुनुहुन्थ्यो। भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विदुषी राणाले गर्नुभएको थियो। छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनुभयो। प्रधानमन्त्रीले लगानी प्रवर्धनको लागि राज्यको तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाएको पनि उहाँले जानकारी दिनुभयो। छलफलपछि सांसद तथा व्यवसायी विदुषी राणाले प्रधानमन्त्रीले व्यावसायिक सुरक्षाको ग्यारेन्टी गर्नुभएको तथा आरोप लाग्दैमा व्यवसायलाई नथुन्ने बताएको जानकारी दिनुभयो।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। आज काठमाडौँमा भएको नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउन थालेको भनी निर्माण गरिएको भाष्य गलत भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने बताउनु भएको हो। उहाँका अनुसार गोरखकाली रबर उद्योग, हेटौडा सिमेन्ट र उदयपुर सिमेन्ट लगायत 7 उद्योगको विस्तृत मूल्याङ्कन डीडीए गरिएको छ, तर ती उद्योग निजी क्षेत्रलाई दिनु अघि लामो समयदेखि थुप्रिएका ऋण, ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड छ। यस्तै अर्थमन्त्री वाग्लेले नेपाललाई जोखिमपूर्ण देशको सूची अर्थात् ग्रे लिस्ट बाहिर निकाल्न सरकारले प्रयास गरिरहेको पनि बताउनु भएको छ। उहाँले प्राकृतिक विपदबाट भएको क्षति तथा पुननिर्माणका लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत सरकार केन्द्रित रहेको बताउनुभयो।
1: नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाउनु भएको छ। गिरिजा प्रसाद कोइराला फाउन्डेशनले आज काठमाडौँमा गरेको कार्यक्रममा उहाँले प्रधानमन्त्री शाहलाई निजी क्षेत्र हेर्नै मन नपर्ने टिप्पणी गर्नुभएको हो। प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र निर्णयबाट सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको सभापति थापाले आरोप लगाउनु भएको छ। उहाँले प्रधानमन्त्रीले देशको अर्थतन्त्र कुन दिशामा लैजाने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्नेमा जोड दिनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नु होला।
2: विशेषज्ञ सेवा, आधुनिक प्रविधि र भरपर्दो उपचार, चितवन हस्पिटल प्राली, भरतपुर 24 कोठी।
3: विगत 24 वर्षको सफल यात्रामा देशकै ख्याति प्राप्त विशेषज्ञ चिकित्सकहरूद्वारा
2: मुटु, छाती, पेट, मधुमेह, उच्च रक्तचाप, फोक्सो, बाल रोग, छाला, घाँटी तथा स्त्री प्रसूति एवं प्रजनन सम्बन्धी रोगको उपचार सेवा,
3: हाड जोड्नी, नसा, मेरुदण्ड, बाथ रोग, जोड्नी प्रत्यारोपण, प्यारालाइसिस तथा क्यान्सरको उपचार सँगै साना ठुला शल्यक्रिया, प्रोस्टेट र मृगौलाको पत्थरी सम्बन्धी उपचार पनि।
2: कुनै पनि रगत सम्बन्धी समस्या, जस्तै शरीरमा निलो डाबर आउने, रगतको कमी, प्लेटलेट्सको कमी, असामान्य रक्तस्राव तथा अन्य रक्त सम्बन्धी समस्याका लागि रक्तरोग विशेषज्ञद्वारा सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा,
2: अत्याधुनिक सेवा, आइसियु, सिटी स्क्यान, डिजिटल एक्सरे, भिडियो इन्डोस्कोपी सहित ल्याब सेवा,
3: चितवन हस्पिटल प्राली, भरतपुर 24 कोटी।
4: सम्पर्क 0564-93-101-493-672।
3: तपाईँको स्वास्थ्य हाम्रो जिम्मेवारी।
5: Ayo, that jalmuri

0: को उत्कृष्ट उत्पादन रिजाल्स पीरो चटपटे झालमुरी
1: कालिका एफएम 95.2
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। नेकपा एमाले

0: अध्यक्ष तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलको प्रतिवेदन पेश भएको छ। केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आज बसेको बैठकमा संयोजक थापाले महासचिवका तर्फबाट तयार भएको र मेरो भन्दै दुवै प्रतिवेदन पेश गर्नुभएको हो। छलफलका क्रममा छुट्टा छुट्टै प्रतिवेदन बनाउन उपयुक्त नहुने भन्दै सबै विषय समेटेर एउटै प्रतिवेदन तयार गरी सचिवालयमा पेश गर्ने, त्यसका लागि प्रस्तुत भएका दुवै प्रतिवेदनको अध्ययन गरी थप छलफल गर्ने निर्णयसहित आजको बैठक सकिएको छ। एमालेका उपमहासचिव तथा प्रवक्ता लेखराज भट्टका अनुसार दुई दिन प्रतिवेदन अध्ययन गर्ने गरी कार्यदलको बैठक स्थगित गरिएको छ।
1: नेपाली काँग्रेसका नेता एवं पूर्व सांसद डाक्टर सुनिल कुमार शर्माले आर्थिक अभावको कारण उपचार गर्न नसक्ने 1,000 बिरामीको शल्यक्रिया निशुल्क गर्ने घोषणा गर्नुभएको छ।
0: काठमाडौँ फाइनान्स 5.71% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो 4.09 अर्ब कारोबार भएकोमा आज 345 कम्पनीको 1,20,00,000 कित्ता सेयर 4.36 अर्ब रुपियाँमा किनबेच भएको छ।
1: आज कुशी औँसी पर्व, हरेक वर्ष भदौ कृष्ण औँसीका दिन मनाइने यो पर्वमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कोष घर घरमा भित्र्याउने गरिन्छ। आजका दिन उखेलिएको कोष वर्षभरि देवकार्य र पितृकार्यमा प्रयोग गर्न सकिने तथा अन्य दिन उखेलिएको कोष त्यही दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। कुशी औँसी बाबुको मुख हेर्ने दिन तथा पितृ सम्मान दिवसका रूपमा पनि मनाइन्छ। यस दिन छोराछोरीले आफ्ना बाबुलाई मिठाई तथा भोजन खुवाएर आदर प्रकट गर्छन् र आशीर्वाद लिने चलन छ। त्यस्तै बाबु दिवंगत भइसकेकाहरूले विभिन्न तीर्थस्थलमा पुगेर बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गर्ने र सिधादान गर्ने गर्छन्। आज काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर वरपर बिहानीदेखि पितृभक्तको घुइँचो लागेको थियो।
0: राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको आज 161 जन्म जयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइएको छ। 1923 साल भदौ कृष्ण कुशी औँसीका दिन जन्मेर 1953 साल भदौ कृष्ण कुशी औँसीकै दिन 30 वर्षको उमेरमा निधन भएका मोतीराम भट्टले नेपाली साहित्यको श्री वृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो। युवा कवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनु भएको साथै नेपालमा छापाखाना समेत भित्र्याउनु भएको थियो।
1: नेपाल दर्पणमा अब एउटा विदेशको खबर। अमेरिकाले न्यूयोर्क सहरमा सन् 2001 सेप्टेम्बर 11 तारिक अर्थात् आजको दिन भएको आतंकवादी आक्रमणको 25 वार्षिक उत्सव मनाउँदैछ। स्मृति सभामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी नहुने भए पनि पूर्व राष्ट्रपतिहरू जर्ज डब्ल्यू बोस, बराक ओबामा, विल क्लिन्टन र जो बाइडेन तथा न्यूयोर्कका पहिलो मुस्लिम मेयर जोहरान ममदानी सहभागी हुने समाचार संस्था एएफपीले जनाएको छ। राष्ट्रपति ट्रम्पले न्यूयोर्कको ग्राउण्ड जीरोको सट्टा पेन्टागनमा श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ। समारोहमा मृतकका परिवारका सदस्यहरूले सबै पीड़ितको नाम स्मरण गर्नुका साथै घटनाका प्रमुख समय सम्झन घण्टी बजाउनेछन्। न्यूयोर्क आर्बरमाथि मृतक प्रत्येक व्यक्तिको सम्झनामा 2,977 बत्तीको ड्रोन प्रदर्शन गरिनेछ। स्मृति दिवसको अवसरमा न्यूयोर्कमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। सन् 2001 सेप्टेम्बर 11 ओसामा बिन लादेनको नेतृत्वमा रहेको अल कायदाका 19 सदस्यले 4 विमान अपहरण गरेका थिए। 2 विमान न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा ठोक्काइएको थियो भने अर्कोले अमेरिकी सेनाको मुख्यालय पेन्टागनको पश्चिमी मोहडालाई क्षति पुर्याएको थियो। 4 विमान यात्रुहरूले प्रतिरोध गरेपछि पेन्सिल्भेनियाको एउटा मैदानमा दुर्घटनाग्रस्त भएको थियो। सेप्टेम्बर 11 आक्रमणपछि गगनचुम्बी टावरबाट फैलिएको धुलो र विषाक्त वायुका कारण हजारौं मानिसमा क्यान्सर लगायतका रोग देखिएको बताइएको छ। आक्रमणसँग सम्बन्धित रोगका कारण अहिलेसम्म 9,400 भन्दा धेरैजनाको ज्यान गइसकेको छ। आक्रमणको 1 महिना नबित्दै अमेरिकाले अन्तर्राष्ट्रिय गठबन्धनको साथ लिएर अलकायदालाई उन्मूलन गर्न र बिन लादेनलाई पत्ता लगाउन अफगानिस्तानमा आक्रमण गर्यो। अमेरिकी सैनिकहरूले बिन लादेनलाई लामो समय पत्ता लगाउन सकेनन्, तर सन् 2011 छिमेकी पाकिस्तानमा अमेरिकी सेनाले उनलाई मारिदिएका थिए।
0: नेपाल दर्पणमा अब खेल खबर। पहिलो संस्करणको नेपाल भलिबल लिग एनबीएलको फाइनलमा पुग्न अहिले काठमाडौँ रेड्स र कर्णाली शिवराजले खेलिरहेका छन्। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा खेल भइरहेको छ। काठमाडौँ र कर्णालीले लिग चरणमा समान 5 खेलमध्ये 4 जित र 1 हार बेहोरेका छन्। लिग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटले हराएको थियो। आजको खेल जित्ने टोलीले उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर्स किङ्ससँग खेल्नेछ। नेपालमा पहिलो पटक आयोजन भएको यो प्रतियोगिताको विजेताले 20,00,000 रुपियाँ प्राप्त गर्नेछ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: भोटेकोशी बाढीबाट झन्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित, होल्डिङ

0: सेन्टरमा रहेका 25 जनालाई झाडा पखला, दुर्गम क्षेत्रमा राहत अभाव, मुख्य गरी सडक सञ्जाल विच्छेद हुँदा समस्या।
1: होल्डिङ सेन्टरमा सुरक्षाको विषय संवेदनशील रहेको संसदीय समितिको निष्कर्ष, महिला तथा बाल बालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न निर्देशन।
0: प्रधानमन्त्री शाह र उद्योगी व्यवसायी बीच सिंहदरबारमा 2 घण्टा छलफल, आरोप लाग्दैमा व्यवसायीलाई नथुन्ने प्रतिबद्धता, सरकार आफैले उद्योग चलाउन थालेको भनी गलत भाष्य निर्माण गरिएको अर्थमन्त्री वाग्लेको भनाई।
1: अमेरिकाले सेप्टेम्बर 11 आक्रमणको 25 स्मृति दिवस मनाउँदै न्युयोर्कमा सुरक्षा व्यवस्था कडा।
0: र एनबीएलको फाइनलमा पुग्न अहिले काठमाडौँ र कर्णाली बीचको खेल चल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौँ। नमस्कार।

0: हालिका एफएम 95.2
1: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
2: सीएमटी होटल, जहाँ प्रेमको उत्सवलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, वीआईपी वेटिङ रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
1: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
2: सीएमटी होटल हाकिम चौक, फोन नम्बर 0556940403 र मोबाइल 98550974933।
3: होइन दाई, घर बनाउँदै हुनुहुन्छ अनि झ्याल ढोकाको बारेमा चाहिँ के सोच्नु भएको छ नि?
4: सबैतिर बुझेर मनकामना युपिभिसी का झ्याल ढोका नै राख्ने निर्णय गरे भाइ मैले त।
3: मनकामना युपिभिसी का झ्याल ढोका
4: हो भाइ, अन्य भन्दा सस्तोमा तुर्किस टेक्नोलोजीमा बनेका गुणस्तरीय युपिभिसी साथै एसपी बोर्ड फिटिङ, ग्लेजिङ पार्टिसन, स्टिल रेलिङ, टफन्ड ग्लास तथा रेलिङ फिटिङ, अल्मुनियम ग्लेजिङ पार्टिसन आदि सबै एकै ठाउँमा पाएपछि दायाँ बायाँ लागिन म त।
5: घाम पानी र आगोले केही नहुने, किरा धमिरा खिया नलाग्ने, बाङ्गो टिङ्गो र त्रिपत नहुने, रङ रोकन गर्नै नपर्ने, तापक्रम मैत्री, हेर्दा आकर्षक, मनोकामना युपिभिसी का झ्याल ढोका पार्टिसन र छानो नै प्रयोग गरी वर्षौ वर्ष झोक्क हुनुहोस्।
6: अब युपिभिसी होइन मनोकामना युपिभिसी भन्नुहोस्।
7: सम्पर्क मनकामना युपिभिसी झ्याल ढोका संसार भरतपुर 9 आस्था चोक, मोबाइल 98550806018, 98550589987।
8: Looking for the perfect start to your child's education? Welcome to Everest Preschool, the first step to success. Located at Bharatpur 12 Thani Chowk Chitwan, we provide a clean, spacious environment with well-equipped classrooms featuring LED monitors and CCTV surveillance connected to high-speed internet, air conditioning to maintain room temperature throughout all seasons, and plenty of educational materials. We limit the number of students to ensure personalized attention and individual guidance, helping your child grow and thrive in an engaging, supportive setting. Our young and dynamic facilitators use a well-designed curriculum to build a strong foundation for your child. And we serve hygienic meals prepared under the guidance of food experts. Backed by a team of professionals with over 15 years of excellence in early childhood education, we guarantee your child's success from day one. For further details, call us at 056-515-039 or 98-550-31039. Log on to www.everestpreschool.edu.np or find us on Facebook at www.facebook.com/Everest Preschool Nepal. Everest Preschool, the first step to success. Promoted by Stars Montessori Academy, Pokhara and Bharatpur.

0: हर चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
1: नसा छाला हार्जोनी र पेट्रोका बिरामीहरूलाई विशेष जानकारी यही भाद्र 27 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर बुद्धि प्रसाद पौडेल दुर्गा आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढ चितवनमा आउँदै हुनुहुन्छ। नयाँ तथा पुरानो बात व्याधि ढाड कम्बर घुँडाको जोर्नी दुख्ने हात खुट्टाका जोर्नी दुख्ने सुनिने युरिक एसिड बढेको हात खुट्टा पोल्ने झमझमाउने हिँडडुल गर्न कठिनाई हुने नसाको समस्याका साथै प्रोस्टेट बढेको मधुमेह जन्डिस पत्थरी पिनास पाइल्स फिसर फिस्टुला कानो गोला कब्जियत एवं स्त्री प्रसूति र यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नु हुन जानकारी गराउँदछौ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ, साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढ चितवन, फोन 056-512-670।
2: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: अजन्ता केबो पाँच दशक देखि।
1: ए खुशीराम काका, माछालाई दाना हाल्दै हुनुहुन्छ त? अनि माछालाई दाना चाहिन्छ र भनेको, पानी भए त भइहाल्यो नि। ल्याऊ पोखरीको डिलको घाँस हालिदिने हो, खाइहाल्छन् नि, किन पैसा खर्च गर्नु पर्यो?
2: अन्नपूर्ण माछा दाना उद्योगको मत्स्य राजा दाना खर्च होइन, लगानी हो धनीराम बाबु। ल हेर त, मेरो पोखरीका माछा कति ठुला भइसके, आजसम्म रोग लागेर एउटा पनि मरेको छैन। माछाले दाना हाल्ने बेलामा यसरी अरूको पोखरीमा लखर लखर लखर डुल्दै हिँड्छौ, अनि माछा बेच्ने बेलामा मेरो त माछा नै बढेन मरे भन्दै छिमेकीले कमाएको रिस गर्छौ। नाम मात्र धनीराम भएर पैसा आउँदैन बाबु, पैसा कमाउनु त मत्स्य राजा दाना खुवाउनु पर्यो नि।
3: माछाको सम्पूर्ण वृद्धि विकासको लागि युरोपियन टेक्नोलोजीबाट उत्पादित अन्नपूर्ण माछा दाना उद्योगको उत्कृष्ट उत्पादन मत्स्य राजा माछाको तैरिने दाना नै प्रयोग गरौ। स्वस्थ जीवनको लागि माछा, अनि स्वस्थ माछाको लागि मत्स्य राजा दाना। अन्य जानकारीको लागि अन्नपूर्ण माछा दाना उद्योग, खैरहनी 3 गोटसोर चितवन, मोबाइल 97045 15000।
4: पुरानो र दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूका लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त उपचार गराएर आएका बिरामीहरू?
5: मलाई दिसा गर्ने बेलामा मोरमला जस्तै भयो, ग्यास्ट्रिकले बढी सताएर, अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विषेक भयो, पालि भगवान सरे भयो।
6: मलाई दम खोकी स्या स्या हुन्थ्यो, ज्यान कर्कर खान्थ्यो, रोग बोकेरै मर्छु कि जस्तो भयो। छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए, त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भयो।
4: बिना अपरेसन, पाल्स, पिनास, पत्थरी लगायत बच्चादेखि वृद्धासम्म जुनसुकै स्वास्थ्य समस्या सफल उपचार, विश्वास, अनुभव र प्राकृतिक उपचारको भरोसा, रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय, पुलचोक नारायणगढ, कैलाश पेट्रोल पम्प अगाडि 20 मिटर उत्तर तर्फ नारायणी नदीकिन। सम्पर्क 0656 95 954 र 98 4 51 81 115।
7: परम्परागत सौन्दर्य होस् वा आधुनिक आकर्षण,
8: तपाईँको चाहना शैली र विशेष अवसरलाई अझ विशेष बनाउने गहनाहरू अब एउटै छाना मुनि।
7: स्वागत छ आर्यन ज्वेलर्स, सैचोक नारायणगढमा।
8: यहाँ पाइन्छन् आकर्षक सुनचाँदी तथा हिराका गहना,
7: परम्परा र आधुनिकताको सुन्दर संयोजन भएका डिजाइनहरू,
8: तपाईँको रोजाई अनुसार कस्टम डिजाइनका गहना,
7: राशि अनुसारका बहुमूल्य पत्थरहरू,
8: विवाह, वर्तबन्ध, जन्मदिन तथा हरेक विशेष अवसरका लागि उत्कृष्ट गहनाहरू।
7: विश्वास गुणस्त र आकर्षक डिजाइनको पहिलो रोजाई
8: आर्यन ज्वेलर्स, सही चोक नारायणगढ, फोन नम्बर 98550 15 141।
9: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
10: 24 घन्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
11: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
10: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
11: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, ईईजी, ईसीटी सहितको मनोरोग सेवा,
10: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
11: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
9: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0556

0: अब सन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: तीजको रमाइलो, परिवारको खुसी अनि अविस्मरणीय कार्यक्रम अब एउटै उत्कृष्ट गन्तव्य धावन पार्टी प्यालेस भरतपुर 11 जागृति चोक।
2: साधारण सभा, विवाह, वर्षबन्ध, सेमिनार, गोष्ठी, बर्थडे पार्टीदेखि तीज विशेष कार्यक्रमसम्म सुविधा सम्पन्न आफ्नै भवनमा चारवटा अत्याधुनिक हल, एउटै हलमा 1000 जनासम्मको क्षमता, स्विमिङ पुल, रेस्टुरेन्ट, बार र प्रशस्त पार्किङ सुविधा।
1: यस तीजमा विशेष छुट, स्वादिष्ट हाइजेनिक खाना र सुन्दर शान्त वातावरणमा आफ्नो कार्यक्रमलाई अझ विशेष बनाउनुहोस्।
2: आजै बुकिङ गर्नुहोस्। धावन पार्टी प्यालेस भरतपुर 11 जागृति चोक मालपुर चोकबाट 500 मिटर पूर्व। फोन 0656-490-1199, मोबाइल 98550-49070।
3: 95.2 कालिका एफएम, हृदयको स्पन्दन।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायसोक नारायणगढ़, मोबाइल 98550-50934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512-40934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँ माझ आइपुगेका छौँ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जिउ पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो, तर पनि रोग 20-19 भएन।
5: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भए थिए। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नु भयो।
5: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ। हेर्नुहोस्, जमा नै फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दैन, खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: बिनिसरा मसरङ्गे गाइडको भन्नुभयो, सीताजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम्ने। मेडिकल गएँ, उहाँ एक्सरे गरेँ, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
8: शिव बाबु, म बेसरी खुसी। म त अहिले त
7: अब त म त बचेँ भनेको छ नि। म
8: रामराजीपुर कलिम्पुर भन्छ न, तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भुइँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलासम्म पोल्ने, घाउबाट बेसी भतते पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।

0: चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली, जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
1: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 56595174, मोबाइल 98550509034।
2: कालिका एफएम 95.2।
3: बारम्बार पेट दुख्ने वा कलेजोको समस्याले हैरान हुनुहुन्छ?
4: अब उपचारको लागि विदेश जानै पर्दैन।
3: पेट, कलेजो तथा पाचन रोगको विश्व स्तरीय उपचार अब नेपालमै।
4: उन्नत प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो उपचार सेवा।
5: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, लगनखेल, ललितपुर।
6: सम्पर्क फोन वा व्हाट्सएप नम्बर 97651979770।
4: नेशनल ग्यास्ट्रो लिभर सेन्टर, पेट्रो कलेजको भरोसा योग्य उपचार गन्तव्य।
7: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
8: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
7: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
9: दूर संचार रोड भरतपुर 10 अवस्थित चितवन मोडेल अस्पताल अब नयाँ व्यवस्थापन सहित भरोसा हस्पिटल चितवन प्रालीको नाममा सञ्चालित भइरहेको कुरा सबैलाई जानकारी गराइन्छ। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा, फार्मेसी सेवा, ल्याब सेवा, एक्सरे, आईसीयू सेवा उपलब्ध छ।
10: अत्याधुनिक उपकरण तथा सेवा सुविधा सहित विशेषज्ञ डाक्टरहरूद्वारा स्तन क्यान्सर, नाक कान घाँटी, मुटु रोग, मूत्र रोग, बाल बालिका सम्बन्धी रोग, हार्ट जोड्नी तथा नसा सम्बन्धी रोग, जनरल सर्जरी लगायत सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। साथै अत्याधुनिक उपकरण सहितको हिस्टोप्याथोलोजी सेवा सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौ।
9: सम्पर्क भरोसा हस्पिटल चितवन प्राली, दूर संचार रोड भरतपुर 10 चितवन, फोन 0556-94-5-94-060।
11: हे भगवान्, खेतमा तरकारी लगाउने बेला भइसक्यो, आ मोल कतै पाइए छैन, अब के गर्ने होला?
12: लौ न प्रभु, खेतमा तोरी लाउने समय सकिन थाल्यो, तर मल कतै पाइएन, अब के गर्ने होला?
13: आलुको खेतमा मल भएन, अब म के गरौँ? यसपालि पनि खेती बिग्रिने भयो।
14: गहुँ लाउन त सोचेको, तर मलै छैन, कुनै उपाय गर प्रभु।
15: ए किसान हो, अब मलको खोजीमा समय खर्च नगर, बरु झट्ट अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गरी कुखुराको सुलीबाट उत्पादित भुस रहित जैविक मल ल्याएर आफ्नो अन्न र तरकारी बालीलाई ऊर्जा प्रदान गर, यसैमा तिम्रो भलाइ छ।
16: युरोपियन मेसिनबाट नेपालमै पहिलो पटक नवीनतम प्रविधिको प्रयोग गरी कुखुराको शुद्ध सुलीबाट जैविक मल उत्पादन गर्ने अविनाश ग्रुप अफ पोल्ट्रीको अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गर्नुहोस्। सम्पर्क ठेगाना टिपिहाल्नुहोस् त, अविनाश फर्टिलाइजर्स प्राली, आनन्द मार्ग, नारायणगढ चितवन, फोन 0556-98-715 तथा मोबाइल नम्बर 98029-70355 र 98029-70345।
17: ए दाइ पो,
18: के भयो नानुलाई?
17: यो त स्कुल जाने बेला म सधैँ यस्तै हो।
19: बाबा, स्कुल छिटो जान्न, वी आर गेटिंग लेट फर स्कूल, लेट्स गो टु स्कूल।
17: ए बाबु त कति ज्ञानी, कुन स्कुल हो बाबुको?
19: स्टार्स मोन्टेसोरी एकेडेमी।
20: चाइल्ड साइकोलोजी र चाइल्ड राइट्सलाई ध्यानमा राखेर मोन्टेसोरी ट्रेन टिचरद्वारा अध्यापन गराइने
17: स्टार्स मोन्टेसोरी एकेडेमी, पालिखे चोक पोखरा र भरतपुर 11 मालपोत चोक।
20: सम्पर्क फोन 056-490-0037, 98550-61037। स्टार्स मन्टेसोरी एकेडेमी, जहाँबाट तपाईँका नानी बाबुको भविष्य निर्माणको पाइला सुरु हुन्छ।
0: सबैले एकपटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरुन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई ढुक
21: वरिष्ठ मुटुरोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब फिलिप्स एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल इटिबिडी र इएसई लगायतका सेवाहरू उपलब्ध गराई मुटुरोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ।
0: स्वस्थ मुटु स्वस्थ जीवन हाम्रो चाहना। चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड भरतपुर 10 चितवन। फोन 0556-598-340, 598-1140।
22: गर्मीको मौसम पनि छ। हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
23: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर 9 शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ। आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछ।
21: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
0: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
21: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर 9 शरदपुर। फोन 0556-90-903 र 98-550-65-903।
24: हेलो,
25: सुन न भाई बुहारी काठमाडौँबाट आउँदैछन्, कहीँ अलि फरक ठाउँमा जाउँ न, यस पटकको बसाइ विशेष बनाउनु पर्छ है।
24: ल्यान्डमार्क फार्म हाउस जाउँ न, हुन्न, अनि भोलिपल्ट बागमारा सौराहा जाउँ, ल्यान्डमार्क फरेस्ट पार्कमा।
25: भाइले अफिसको कन्फरेन्स र सेमिनार भरतपुरमा गर्नुपर्ने थियो भन्दै थिए, के गर्ने होला?
24: भइहाल्छ नि, कन्फरेन्स सेमिनार मिटिङ गर्नु परे भरतपुर हाइटमा रहेको ल्यान्डमार्क नारायणीमा गरौँला।
25: सबै ठाउँमा ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवा गजब रहेछ त।
26: विगत 35 वर्षदेखि नेपालको आतिथ्य क्षेत्रमा सेवा दिँदै आइरहेको होटल सेन, ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, काठमाडौँ, पोखरा, बागमारा सौराहा, भैरहवा, भरतपुर अनि भुवनचार देखभाटमा पनि। कर्पोरेट अफिस गरीधारा काठमाडौँ। फोन 01-40-47-06 र 40-47-07।
27: Hey yo, that Jalmuri

0: उत्कृष्ट उत्पादन रिजाल्स पिरो चटपटे झालमुरी।
1: ओइसीमा कता हेरे कि
2: तेल खोज्दै हिनेको, हेर न शुद्ध मिसावट नभएको तेल आजकल त पाउन नै गाह्रो।
1: ठाउँमा जानु पर्छ नि। ल हाम्रै भरतपुर 11 रहेको वशिष्ठ तेल उद्योगमा जाऊ न, त्यहाँ त अत्याधुनिक प्रविधिबाट सफा गरी शुद्ध तेल उत्पादन गरिन्छ। उत्पादन गर्ने ठाउँ पनि आहा कति सफा, हाम्रै किचन जस्तो। त्यस्तो सफा तेल मिल मैले आजसम्म अन्त कतै देखेकै छैन।
3: स्वस्थ जीवन र मिठो स्वादका लागि वशिष्ठ तेल उद्योगबाट उत्पादित खाटी तेलहरू, तोरीको तेल, कालो तिलको तेल, सरसोको तेल, आलसको तेल, भाङ्गोको तेल र बदामको तेलहरू नै प्रयोग गर्नुहोस्। सफाई र शुद्धता वशिष्ठको प्रतिबद्धता। वशिष्ठ तेल उद्योग, भरतपुर 11 मुक्तिनगर, आका अस्पताल अगाडि पहिलो बाटोमा। सम्पर्क नम्बर 98550509005।
4: यसपालिको 30 दर सोल्टी होटलमा वेलकम ड्रिंक, स्वादिष्ट स्नैक र विविध परिकारले भरिएको बुफे प्रति व्यक्ति मात्र 2,499 रुपियाँ देखि। 15 जना वा सो भन्दा बढीको समूहका लागि कम्प्लिमेन्ट्री पिकअप र ड्रपको सुविधा पनि। सोल्टी वेस्टर्न रिसोर्ट चितवन, भरतपुर 22 पटिहानी। रिजर्भेसन तथा थप जानकारीका लागि सम्पर्क
5: 9820112008 र 9820114324।
6: महिनावारी यो महिलाको शरीरमा हुने प्राकृतिक प्रक्रिया हो।
7: आमा, महिनावारी किन लुकाइन्छ?
8: छोरी, महिनावारी लुकाउने कुरा होइन नि। महिनावारी त हाम्रो स्वास्थ्यसँग सम्बन्धित सामान्य प्रक्रिया मात्रै हो।
9: हो, हामी पुरुषहरूको पनि समान भूमिका हुन्छ। सहयोग, सम्मान र सही बुझाइ आवश्यक छ।
10: महिनावारी बारे सही जानकारीले भ्रम हटाउँछ र आत्मविश्वास बढाउँछ।
11: सफा र सुरक्षित महिनावारी सामग्री प्रयोग गरौँ। भेदभाव र गिज्याउने व्यवहारको अन्त्य गरौँ। ज्ञान बढाऊ, भ्रम हटाऊ, सम्मानजनक र स्वस्थ समाज बनाऊ। भरतपुर महानगरपालिका र स्पर्श नेपालको समन्वयमा जनहितमा जारी सन्देश।

0: अब सन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: ल फेरि के भयो, बिच बाटोमै गाडी बन्द भयो।
2: होइन ए साथी, यहाँ किन रोकिएको हो, के भयो गाडीमा?
1: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको।
2: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, दिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
1: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
2: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो, भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
1: ल मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे। कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
2: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
1: सम्पर्क नम्बर
2: ल अहिले नै टिपिहाल, 9801564661, 9813074595 र 9813074492।
3: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासुती थकाली चोक।
4: ए माइला, यो त्रिपाल टाँगेर घरमा के गर्न लागेको भने?
5: अब बर्खा लाग्यो क्याप्टेन काका, हावा हुरी पानीले रङ खुइलिन्छ भनेर त्रिपाल उडाउन लाग्यो नि।
4: ल यसरी त्रिपाल उडाएर साध्दै हुन्छ त माइला? मैले जस्तै उच्च गुणस्तरीय, आकर्षक, वर्षौं वर्ष टिकाउ हुने, 10 वर्षको ग्यारेन्टी भएको टाटा पेन्ट्सको लुकोल एक्सटेरियर इमल्सन लगाउनु पर्छ अनि पो ढुक्क हुन्छ त।
6: नेपालमै पहिलो पटक टाटा पेन्ट्सको हात खाली रोजानी उपहार योजना अन्तर्गत पेन्टर साथीहरूलाई सम्मान गर्दै बाल्टी खोल्ने बित्तिकै सुनको क्रस खुकुरी, चाँदीका सिक्काहरू र नगद 1,000 देखि 1,00,000 सम्म अब प्राप्त गर्नुहोस्।
7: पेन्टरको आशा, ग्राहकको भरोसा, टाटा पेन्ट्स, हामी रंग्याउँछौ नेपाललाई।
8: स्टुडियो टाइम चेक। यो समय
3: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
9: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, ISPT, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओरालो, नारायणगढ।
10: यति बेला साँझको 7 बजेको छ। It's 7 p.m.

0: चौबिसै घण्टा समाचार प्रसारण गर्ने मोबसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको www.kalikanews.com संसारभर एकैसाथ प्रसारण भइरहेको स्थानीय समाचारको सङ्गालो हाम्रो सेरफेरमा शर्मिला बेक र किरण राणा मगरको नमस्कार। स्थानीय समाचारको सङ्गालो हाम्रो सेरफेर सुरु गरौँ प्रमुख स्थानीय समाचारका शीर्षकहरूबाट।
1: चलिरहेको कारमा भीषण आग लागे, मृतकको पहिचान खुल्यो। इनर व्हील क्लब अफ भरतपुर सिटी र डिभाइनद्वारा शैक्षिक सामग्री तथा कार्पेट हस्तान्तरण।
0: रोटरीको शुद्ध पिउने पानी परियोजना हस्तान्तरण कार्यक्रम सम्पन्न। भोटेकोशी बाढीमा प्रभावित भएका नागरिकका लागि भरतपुर स्थित मनकामना आमा समूहद्वारा आर्थिक सहयोग।
1: र चितौनमा सयपत्री फूलखेतीको क्षेत्रफल वृद्धि, मौलाकालिका परिसरमा वृहत खुल्ला रक्तदान कार्यक्रम हुँदै।
0: चितवनको भरतपुर महानगरपालिका नौस्थित बसन्तचोक नजिकै गुडिरहेको कारमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शुक्रबार बिहान करिब 6 बजेको समयमा बसन्तचोक स्थित पूर्व पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश 01030655579 नम्बरको एबी कारमा आगलागी भएको हो। आगलागीमा परिकारभित्र रहेका चितवनको भरतपुर महानगरपालिका 12 निवासी अन्दाजी 56 वर्षीय अमर पराजुलीको मृत्यु भएको प्रहरीले जनाएको छ। पराजुली उक्त कारका धनी समेत रहेको बताइएको छ। दमकलको सहायताले आगो नियन्त्रणमा लिएपछि गाडीभित्र एकजना जलेर मृत अवस्थामा फेला परेका थिए। मृतकको पहिचान अमर पराजुलीका रूपमा अमर पराजुलीको रहेको खुलेको प्रहरीले जनाएको छ। आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ। कारमा कसरी आगो लाग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
1: इनर व्हील क्लब अफ भरतपुर सिटी र डिभाइनको संयुक्त आयोजनामा शैक्षिक सामग्री तथा कार्पेट हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। बुधबार श्री आधारभूत विद्यालय शरणपुर सोरममा संयुक्त रूपमा शैक्षिक सामग्री तथा कार्पेट हस्तान्तरण गरिएको हो। कार्यक्रममा इनर व्हील क्लब अफ भरतपुर सिटीकी अध्यक्ष आईडब्ल्यू लक्ष्मी खड्का, केसीको अध्यक्षता तथा संस्थाकी पूर्वाध्यक्ष एवं समाजसेवी आईडब्ल्यू सीता पोखरेल श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भवानी प्रसाद पौडेल तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर गुरुङ विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यस्तै संस्था कि आईपीपी आईडब्ल्यू मीना गुरुङ, डिभाइन कि आईपीपी आईडब्ल्यू शर्मिला घले तथा पास्ट प्रो प्रेसिडेन्ट आईडब्ल्यू सुनुजा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा दुईवटै क्लबका बोर्ड पदाधिकारी तथा सदस्यहरू, विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। स्वार्थभन्दा माथि सेवाको भावले भन्ने मूल नाराका साथ 61 बाल दिवसको अवसर पारेर आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको थियो।
0: नारायणगढ रोटरी क्लब तथा स्पाउज क्लब अफ आरसी नारायणगढले कार्यक्रम बीच रोटरी अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट 3292 नेपाल भूटानका डिस्ट्रिक्ट गभर्नर इलेक्ट रोटरियन प्रोफेसर डाक्टर ईश्वरी प्रसाद ढकालको प्रमुख आतिथ्यतामा बालकुमारी मावि नारायणगढमा संयुक्त रूपमा निर्माण गरेको शुद्ध पिउने पानी परियोजनाको हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम क्लबका अध्यक्ष रोटरियन रामप्रसाद गजुरेलको सभापतित्वमा सम्पन्न भएको थियो। विद्यालयमा विद्यार्थी एवं शिक्षक तथा कर्मचारीहरूलाई शुद्ध खानेपानी व्यवस्थापन गर्न सकेकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा पनि विद्यालयलाई आवश्यक सहयोगहरू उपलब्ध गराउने अध्यक्ष गजुरेलले बताउनु भएको छ। कार्यक्रममा मन्तव्य दिँदै प्रमुख अतिथि ढकालले डिस्ट्रिक्टको लक्ष्य अनुरूप नारायणगढ रोटरी क्लबले विद्यार्थीहरूको स्वास्थ्यमा विशेष ध्यान पुर्याएकोमा खुसी हुँदै आभार व्यक्त गर्नुभएको थियो। विद्यालयका प्रधानाध्यापक आनन्दराज सापकोटाले स्वागत मन्तव्य राख्नु भएको थियो। क्लबका संस्थापक अध्यक्ष रोटरियन निरञ्जन प्रधानले विद्यालयमा निर्माण गरिएको उक्त शुद्ध खानेपानी परियोजनाको बारेमा जानकारी गराउनु भएको थियो। यस्तै दाताहरूको तर्फबाट पूर्व प्रधानाध्यापक सरस्वती रिजालले मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा स्पाउज क्लब अफ आरसी नारायणगढीका अध्यक्ष डाक्टर सुरक्षा श्रेष्ठले विद्यार्थीहरूको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने शुद्ध पिउने पानी परियोजनामा नारायणगढ रोटरी क्लबको सहयोगी संस्थाको रूपमा कार्य गर्न पाएकोमा क्लबको तर्फबाट खुसी व्यक्त गर्दै आगामी दिनहरूमा समय सापेक्ष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
1: किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि परीक्षण बढाइएको छ। यससँगै किसानले विषादी प्रयोग गरे लगत्तै बजारमा बिक्री गर्ने क्रम घटाएको पाइएको हो। यहाँ रहेको विषादी अवशेष द्रुत परीक्षण प्रयोगशालामा वार्षिक रूपमा तरकारी परीक्षण दर बढ्दै गएको छ। तरकारीमा विषादीको प्रयोग बढ्न थालेसँगै परीक्षणलाई तीव्र पारिएको हो। भरतपुर महानगरपालिका दुई क्षेत्रपुरमा रहेको महानगर तरकारी तथा फलफूल थोक बजार परिसरमा रहेको यो सो प्रयोगशालामा गत आर्थिक वर्षमा मात्र 1172 नमूनाको परीक्षण गरिएको थियो। सो परिसरमा आएका चितौन सहित जुनसुकै जिल्लाका तरकारीको नमूना लिए विषादी परीक्षण गर्ने गरिएको कृषि विकास कार्यालय चितौनका प्रमुख झलकनाथ कडेलले जानकारी दिनुभएको छ।
0: कृष्णवीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट 53,469 सिलिण्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ। चितवनसहित विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट भरिएका ती सिलिण्डर विभिन्न कम्पनीको भरेर पठाइएको हो। जसमध्ये एचपी 1213 सिलिण्डर, नेपाल ग्यास 1678 सिलिण्डर, गीता 140 सिलिण्डर र सागर 1512 सिलिण्डर रहेका छन्। यस्तै नोबेल ग्यास उद्योग धनुषाबाट सागर उद्योगका 5,618 सिलिण्डर भरी काठमाडौँ पठाइएको नेपाल एलपी ग्यास उद्योग संघका केन्द्रीय सदस्य विमल कालाखेतीले जानकारी दिनुभएको छ। ग्यास वन एनएल उद्योग बराबर 12 सीताश्री उद्योगको 1609 सिलिण्डर, जगदम्बा ग्यास उद्योग 12 मेट्रो एसटीसी र सूर्य उद्योगका 2121 सिलिण्डर ग्यास भरेर काठमाडौँ पठाइएको छ।
1: नेपाली कांग्रेस भरतपुर महानगरपालिका शारदानगर 19 शारदानगर निवासी नेपाली कांग्रेस नेत्री बागमती प्रदेश कार्य सम्पादन समिति सदस्य तथा महाधिवेशन प्रतिनिधि एवं राष्ट्रिय सहकारी बैंक लिमिटेड की लेखा समिति सदस्य तारा गुरूङकी ममता मई सासुआमा स्वर्गीय ज्ञान कुमारी गुरूङको 9 दिनको पुण्यतिथिमा शोक सभा तथा समवेदना कार्यक्रम सम्पन्न भएको छ। नेपाली कांग्रेस भरतपुर महानगरपालिका 19 आयोजित उक्त शोक सभा कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं युवा नेता जित नारायण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा नेपाली कांग्रेसका पूर्व पार्टी सभापति तथा निवर्तमान केन्द्रीय सदस्य टेक प्रसाद गुरूङ, पूर्व पार्टी सभापति तोपमान सिंह गुरूङ, संविधान सभा सदस्य विष्णुमाया परियार, बागमती प्रदेशका पूर्व मन्त्री उत्तम जोशी, भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्र सेन अधिकारी तथा क्षेत्रीय सभापति लालबहादुर दवाडी लगायतले स्वर्गीय ज्ञान कुमारी गुरूङको योगदान र व्यक्तित्व बारे श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि जित नारायण श्रेष्ठले स्वर्गीय ज्ञान कुमारी गुरूङको निधनले नेपाली कांग्रेसले एक असल शुभेच्छुक अभिभावक तथा समाजप्रति समर्पित व्यक्तित्व गुमाएको बताउनु भएको छ।
0: कुच्यौसी तथा बुबाको मुख हेर्ने दिनको अवसर पारेर भरतपुर 11 रहेको सामाजिक संस्था स्वस्तिक नेपालले ज्येष्ठ नागरिक सम्मान तथा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। भरतपुर 10 विशाल चोक स्थित प्रतीक्षालयमा आयोजित कार्यक्रममा मौलाकालिका अस्पताल भरतपुरको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागी करिब 50 ज्येष्ठ नागरिकलाई ढाका टोपी दोसल्ला विभिन्न सामग्री सहितको ब्याग तथा औषधि हस्तान्तरण गर्दै सम्मान गरिएको थियो। स्वस्तिक नेपालका अध्यक्ष सुमन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष हिरामान महर्जन, पूर्व अध्यक्षहरू सुदीप सिंह अधिकारी, भरत मल्ल राजन अधिकारी र नारायण कडेल, उपाध्यक्ष अर्जुन अधिकारी, महासचिव प्रेम बराल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै सहभागीहरूले ज्येष्ठ नागरिकप्रति सम्मान, सद्भाव र जिम्मेवारी अभिवृद्धि गर्ने उद्देश्यले गरिएको यस्तो कार्यक्रम सामाजिक दृष्टिले महत्वपूर्ण रहेको बताउनु भएको थियो। कुसियाउँसीको अवसरमा ज्येष्ठ नागरिकलाई आफ्नो बुबा सरह सम्मान गर्दै संस्थाले स्वास्थ्य सेवा तथा आवश्यक सामग्री उपलब्ध गराई नयाँ पुस्तामा अग्रजप्रतिको सम्मान र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न कार्यक्रम आयोजन गरिएको संस्थाका संस्थापक अध्यक्ष हिरामान महर्जनले बताउनु भएको छ।
1: भोटेकोशी बाढीमा प्रभावित भएका नागरिकका लागि भरतपुर स्थित मनोकामना आमा समूहले पनि आर्थिक सहयोग गरेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा भरतपुर 11 बसेनी स्थित मनोकामना आमा समूहले 43,240 रुपियाँ रकम प्रदान गरेको हो। महिलाहरूको महान पर्व तीज नजिकै गर्दा यसपटक तीज मनाउँदा खर्च हुने रकमलाई बाढी प्रभावितका लागि सहयोग गरिएको समूहकी अध्यक्ष कविता गुरूङले जानकारी दिनुभएको छ। बाढीका कारण हजारौंका ज्यान जानुका साथै हजारौं बेपत्ता भएका छन्। उनीहरूका परिवार पनि घरबार विहीन भएका छन्। तसर्थ उनीहरूलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले सरकारले चलाएको अभियानमा एउटा इटा थप्ने काम गरेको उहाँले बताउनु भएको छ। देशमा भईपरि आउने आपत्ति विपत्तिमा सबैले सकेको सहयोग गर्न आवश्यक रहेको उहाँको भनाइ रहेको छ। तीज पर्व त अर्को वर्ष मनाए पनि हुन्छ। यसपटकको आवश्यकता बाढी प्रभावित उद्धार गर्नु हो, उनीहरूको स्वास्थ्य उपचार गर्नु हो, उनीहरूलाई घाँस बाँस र कपासको व्यवस्था मिलाउनु हो, अध्यक्ष गुरुङले भन्नुभएको छ।
0: भरतपुर 25 निवासी तरकारी खेती व्यवसायी बोधराज महतोले आफ्नो नाति रिजन महतोको जन्मदिन बालिका आश्रममा मनाइदिनु भएको छ। भरतपुर एकमा देवघाट धाममा अवस्थित राम जानकी बालिका आश्रममा रहेका बालिकाहरूको लागि भोजन सहयोग गरी आफ्नो नातिको शुक्रबार परेको जन्मदिन मनाउनु भएको हो। उहाँको नाति रिजन आजबाट 11 वर्ष लाग्नु भएको छ। सो अवसरमा उहाँले आफ्नै बारीको चामल तरकारी लगायतका सामान सहयोग गरी नातिको जन्मदिन मनाइदिनु भएको हो। यसअघि पनि उहाँले कामको सिलसिलामा बाहिर रहेका छोरीहरू र छोराको जन्मदिन आश्रममा नै पुगेर मनाउँदै आउनु भएको छ।
1: भोटेकोसी बाढीपछि बेपत्ता इन्जिनियर दम्पति र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले बिहिबार चारैजनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन्। त्रिशुली तीन बी जलविद्युत आयोजनामा कार्यरत बागलुङ नगरपालिका नव त्याङका इन्जिनियर दम्पति 33 वर्षीय राजेश शर्मा पौडेल र 31 वर्षीय प्रमिला पाठक तथा उनीहरूका 4 वर्षीय छोरा आदित्य र 2 वर्षकी अदिति 16 दिनसम्म नभेटिएपछि उनीहरूका अभिभावकले हिन्दू परम्परा अनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन्। बेपत्ता भएका इन्जिनियर दम्पतिका आफन्त विष्णु शर्माका अनुसार राजेश पौडेल परिवारका एकमात्र छोरा रहेका थिए। यसैबीच त्रिशुली हाइड्रो पावरमा कार्यरत तमानखोला गाउँपालिका 9 ढोरपाटन नगरपालिका का दुई गलकोट नगरपालिकाका एक तथा त्रिशुली 3B आयोजनामा कार्यरत बागलुङ नगरपालिकाका 4 सहित 16 जना अझै बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
0: अमेरिकाको युएसपीएस डलास आरटीएस टावर 3 कार्यरत नेपालीले रजुवा बाढी पीड़ितलाई आर्थिक सहयोग गरेका छन्। वैदेशिक रोजगारीको सिलसिलामा विदेशी भूमिमा रहे पनि आफ्नो देशको माया र आत्मीयताका कारण डलासमा रहेका 37 जना नेपालीको तर्फबाट 2006 अमेरिकी डलर सहयोग गरिएको हो। रकम संकलनको संयोजन गरेकी लिलु गुरुङका अनुसार संकलित रकम प्रधानमन्त्री दैवी उद्धार राहत कोषमा जम्मा गरिएको छ।
1: भोटेकोसी तथा त्रिशुली नदीमा आएको बाढ़ी र पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि पूर्व कर्मचारी समाज चितौन नवलपुरले रु 1,03,352 सहयोग गरेको छ। समाजले आफ्ना सदस्यबाट संकलन गरेको राहत रकमको चेक भदौ 25 गते जिल्ला प्रशासन कार्यालय चितौनमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष प्रमोद बाबु तिवारीले प्रमुख जिल्ला अधिकारी गणेश सहरियालाई हस्तान्तरण गर्नुभएको छ। राहत रकम हस्तान्तरण गर्दै अध्यक्ष तिवारीले विपदबाट प्रभावित नागरिकको जीवन रक्षा भरण पोषण तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरिएको बताउनु भयो।
0: चितवनमा गत वर्षको तुलनामा यस वर्ष सयपत्री फूल खेतीको क्षेत्रफल बढेको छ। गत आर्थिक वर्षमा 21.92 हेक्टर क्षेत्रफलमा सयपत्री फूल खेती गरिएकोमा यस वर्ष 44 हेक्टरमा खेती गरिएको हो। चाडपर्वलाई लक्षित गर्दै हरेक वर्ष सयपत्री फूलको क्षेत्रफल बढ्दै गएको कृषि विकास कार्यालय चितवनकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानले बताउनु भएको छ। उहाँका अनुसार यस वर्ष सयपत्री फूल खेतीका लागि टिनिस 1, थाई टिनिस, टिनिस 2, सुमित्र कर्मा 555 जातका बिरुवा रोपिएका छन्। गत वर्ष जिल्लामा लगाएको सयपत्री खेतीबाट 131.4 मेट्रिक टन फूल उत्पादन भएको थियो। जिल्लाका सातै पालिकामा व्यावसायिक रूपमा चाडपर्व लक्षित फूल खेती गरिँदै आएको छ। यहाँका पालिका सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा सयपत्री खेती गरिँदै आएको उहाँले जानकारी दिनुभएको छ।
1: गैडाकोट 1 स्थित मौला कालिका मन्दिर परिसरमा यही 2083/5/27 गते शनिबार वृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। विश्व रक्तदाता संगठन नवलपुर धार्मिक सेवा समिति मौला कालिका मन्दिर मौला काली केबल कार वे ग्रुप नवलपुर लाइन्स क्लब अफ गैडाकोटको संयुक्त आयोजनामा साथै गैडाकोट नगरपालिकाको सहभागितामा कार्यक्रम हुन लागेको विश्व रक्तदान संगठन नवलपुरका संयोजक सन्तोष वाग्लेले जानकारी दिनुभएको छ। रक्तदानमा सहभागी हुने रक्तदाताका लागि निशुल्क केबल कार टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ। धार्मिक स्थलमा रक्तदान कार्यक्रम आयोजना गरी मानव सेवासँग जोड्ने उद्देश्यले मानवताका लागि रक्त अभियानलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ। आयोजकहरूले इच्छुक तथा स्वास्थ्य व्यक्तिहरूलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न आग्रह गरेको छ।
0: स्थानीय समाचारको सङ्गालो हाम्रो सेरोफेरोको अन्त्यमा अहिले प्रसारित प्रमुख समाचारको शीर्षकहरू फेरि एकपटक।
1: चलिरहेको कारमा भीषण आग लागि मृतकको पहिचान खुल्यो। इनर फिल क्लब अफ भरतपुर सिटी र डिभाइनद्वारा शैक्षिक सामग्री तथा कार्पेट हस्तान्तरण।
0: रोटरीको शुद्ध पिउने पानी परियोजना स्थानान्तरण कार्यक्रम सम्पन्न। भोटेकोशी बाढीमा प्रभावित भएका नागरिकका लागि भरतपुर स्थित मनोकामना आमा समूहद्वारा आर्थिक सहयोग।
1: र चितवनमा सयपत्री फुलखेतीको क्षेत्रफल वृद्धि। मौलाकालिका परिसरमा वृहत खुल्ला रक्तदान कार्यक्रम हुँदै
0: यसका साथै 24 घण्टा समाचार प्रसारण गर्ने मफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको www.kalikanews.com बाट संसारभरकै साथ प्रसारण भइरहेको स्थानीय समाचारको सङ्गालो हाम्रो सेरफेरो आजका लागि यति नै। शर्मिला बिक र किरण राणा मगर बिदा हुन्छौ। नमस्कार।

0: मकवानपुर 18 चनौली चितवन। सम्पर्क नम्बर 0656-494-354 र 97-61-89-44-16। जीएम डायग्नोस्टिक, भरपर्दो स्वास्थ्य सेवा तपाईँकै नजिक चनौलीमा।
1: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाई पनि गर्ने।
2: कसरी?
1: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, युके, युएसए, युरोप, साउथ कोरिया, क्यानाडा लगायतका देशहरूमा जाने विद्यार्थीहरूको लागि भाषा कक्षाहरू, जापानिज भाषा, आईएलटी, टोफेल, स्याटेट, एक्सपर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ। ल सुन, आफ्नै सुविधा सम्पन्न भवन, जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास, बेस्ट टिचर, ल्याब, लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री, यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ। त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट बिएचएम, ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम र बिबिएसमा भर्ना खुला गरिएको छ। अझ सिटी भिटीको होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
2: सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली,
0: भरतपुर ओह्रालो, सेन्ट्रल कलेज बिल्डिङ। फोन 0656-594-273, टोल फ्री नम्बर 18-10-50-00-273।
3: तिजको रमाइलो, परिवारको खुसी अनि अविस्मरणीय कार्यक्रम अब एउटै उत्कृष्ट गन्तव्य, धावन पार्टी प्यालेस, भरतपुर 11 जागृति चोक।
4: साधारण सभा, विवाह, वर्षबन्ध, सेमिनार, गोष्ठी, बर्थडे पार्टीदेखि तिज विशेष कार्यक्रमसम्म सुविधा सम्पन्न आफ्नै भवनमा। चारवटा अत्याधुनिक हल, एउटै हलमा 1000 जना सम्मको क्षमता, स्विमिङ पुल, रेस्टुरेन्ट, बार र प्रशस्त पार्किङ सुविधा।
3: यस तिजमा विशेष छुट, स्वादिष्ट हाइजेनिक खाना र सुन्दर शान्त वातावरणमा आफ्नो कार्यक्रमलाई अझ विशेष बनाउनुहोस्।
4: आजै बुकिङ गर्नुहोस्। धावन पार्टी प्यालेस, भरतपुर 11 जागृति चोक, मालपुर चोकबाट 500 मिटर पूर्व। फोन 0656-490-199, मोबाइल 98550-49-70।
0: जोर्नी पुनस्थापना तथा उन्नत उपचारमा समर्पित समिट हेल्थ केयर हस्पिटल, बेलायत र देशकै प्रमुख अस्पतालको अनुभव सहितका सिनियर कन्सल्टेन्टको टिम तपाईँको सेवामा।
5: दूरबीन प्रविधिद्वारा महिलाको पाठेघर, डिम्बाशय तथा डिम्ब नलीको शल्यक्रिया अब एकै ठाउँमा।
0: भेरिकोज भेनको लागि लेजरद्वारा अपरेसन सेवा।
5: समेट हेल्थ केयर हस्पिटल, भरतपुर 9 केन्द्रीय बस टर्मिनल। फोन नम्बर 0556-595-264।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
0: आयुर्वेदिक उपचार पद्धति सँगै उच्च स्तरीय स्वास्थ्य सेवा, आयु शक्ति आयुर्वेद क्लिनिक, सप्त गण्डकी चोक, चित्रसेन टोल, भरतपुर 10 मा।
5: प्रत्येक दिन दक्ष अनुभवी वरिष्ठ आयुर्वेद चिकित्सकहरू डाक्टर रिद्धि बासोला र डाक्टर एन्थस पुराथोकीद्वारा पायल्स, फिसर, फिस्टुला लगायत मलद्वार सम्बन्धी रोगहरूको चार सूत्र विधिद्वारा सफल उपचार।
0: हार्ड जोर्नी, नसा तथा बाथ रोग एवं पिनास, माइग्रेन तथा एलर्जी जस्ता रोगहरूको पञ्चकर्म पद्धतिद्वारा सफल उपचार।
5: साथै पेट सम्बन्धी सम्पूर्ण समस्याहरू, श्वास प्रश्वास, छाला, यौन, मनोरोग सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार।
0: विशेषत यहाँ महिलाहरूको लागि लामो समय आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चितवनमा आफ्नो अनुभव सङ्गाल्नु भएकी डाक्टर रिद्धि बास्तोलाद्वारा महिला सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार गरिन्छ।
5: आयु शक्ति आयुर्वेद क्लिनिक, सप्त गण्डकी चोक, चित्रसेन टोल, भरतपुर 10 चितवन।
0: सम्पर्क नम्बर 0556-511-818 र 98550-35-818।
7: रङ बहार, रङ बहार,
8: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
7: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350

0: पचास भन्दा बढी आकर्षक उपहारहरू पनि।
1: घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर पेंट्स।
3: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Harika FM 95.2.
1: यसपालिको 30 को दर सोल्टी होटलमा वेलकम ड्रिंक, स्वादिष्ट स्नैक्स र विविध परिकारले भरिएको बुफे प्रति व्यक्ति मात्र 2,400 रुपियाँदेखि 15 जना वा सो भन्दा

0: को समूहका लागि कम्प्लिमेन्ट्री पिकअप र ड्रपको सुविधा पनि। सोल्टी वेस्टर्न रिसोर्ट चितवन भरतपुर 22 पटिहानी। रिजर्भेसन तथा थप जानकारीका लागि सम्पर्क
1: 9820112008 र 9820114324।
2: बर्बादै भयो नि भनेको छ्या।
3: के भयो दिदी?
2: हेर न बाबु, यो सेफ्टी ट्याङ्की बढेर फोर्नै माथि आएर घरै गनाएर बसिखान भएन।
3: कस्तो गनाएको? 6000 लिटर क्षमताको ट्याङ्की भएको न्यू मनकामना सेफ्टी ट्याङ्कीलाई बोलाइहाल्नुहोस् दिदी। भ्याकुम लगाएर माटो गिटी बालुवा जे आउँछ एकैछिनमा सफा गरिदिन्छ। न्यू मनोकामना सेफ्टी ट्याङ्की सफाई। त्यहाँको फोन नम्बर चाहिँ 9855062331। टिप्नु है।
4: आँखा सम्बन्धी सम्पूर्ण रोगको अत्याधुनिक उपचार शल्यक्रिया एवं परामर्शको लागि विश्वासिलो नाम चितवन आँखा अस्पताल। सम्पर्क फोन 0554-93-780। साथै नेपाल सरकारको सामाजिक सुरक्षाको स्वास्थ्य बिमा योजना चितवन आँखा अस्पतालमा उपलब्ध छ।
5: ए बुवा, यता आउनुहोस्। हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ।
6: ए भाइ, घरमा झ्यालडोका कस्ता छन्? धेरै कुरा हेरियो, जमाना फेरियो, एउटा कुरा बुझिराख भाइ, केएसयुपिबिसीका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन्। त्यसैले हामीलाई त केएसयुपिबिसीको झ्यालडोका राखेकै घर चाहिन्छ।
4: सम्पर्क केएस झ्यालडोका संसार भरतपुर 9 मिलन चोक। मोबाइल 9855064133।
7: Looking for the perfect start to your child's education? Welcome to Everest Preschool, the first step to success. Located at Bharatpur 12 Thani Chowk Chitwan, we provide a clean, spacious environment with well-equipped classrooms featuring LED monitors and CCTV surveillance connected to high-speed internet, air conditioning to maintain room temperature throughout all seasons, and plenty of educational materials. We limit the number of students to ensure personalized attention and individual guidance, helping your child grow and thrive in an engaging, supportive setting. Our young and dynamic facilitators use a well-designed curriculum to build a strong foundation for your child. And we serve hygienic meals prepared under the guidance of food experts. Backed by a team of professionals with over 15 years of excellence in early childhood education, we guarantee your child's success from day one. For further details, call us at 056-515-039 or 98-550-31039. Log on to www.everestpreschool.edu.np or find us on Facebook at www.facebook.com/Everest Preschool Nepal. Everest Preschool, the first step to success. Promoted by Stars Montessori Academy, Pokhara and Bharatpur.
8: ए साथी, तिम्रो दिदीको विवाह कस्तो धमाकेदार! आहा, क्या दामी साउन्ड सिस्टम, डीजे लाइट, फुल सजावट अनि स्टेज सजावट कहाँबाट गरायौ?
9: यो सबैको जिम्मा भरतपुर 3 कमल नगरमा रहेको विवाह इभेन्टलाई दिएको र त्यहीबाट सबै काम गराएको हो नि साथी।
10: विवाह, व्रतबन्ध, पार्टी, सभा, जुनसुकै इभेन्ट होस्, विवाह इभेन्ट एउटै नाम, सबै काम।
8: अब त मेरो भाइको व्रतबन्धको लागि पनि सबै जिम्मा विवाह इभेन्टलाई नै दिन्छु।
4: विवाह इभेन्ट भरतपुर 3 कमल नगर। सम्पर्क पप्पु शाह। मोबाइल 9855050007 र 9800135000।
8: तपाईँको सपना जस्तै क्षणहरू यादगार बनाउनुहोस् विवाह इभेन्टसँग।
11: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना। नेपाल सरकारले आर्थिक एन 2083 मार्फत विभिन्न कर, ब्याज शुल्क, थप दस्तुर तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ। यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम कटाउन पाउने, व्यापारिक मौजदातको नोक्सानी सम्बन्धी व्यवस्था, वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट, साबिकका बिक्री कर, मनोरञ्जन कर, होटल कर तथा ठेक्का कर सम्बन्धी बकेउता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन्। यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर

0: एकरको ब्याज तथा शुल्क, मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क, अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाको व्यवस्था गरिएको छ। विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बक्यौता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारणबाट सिर्जित बक्यौता दाखिला गर्ने एवं विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ। त्यसै गरी संस्था, बिमा अभिकर्ता, संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि ऐनमा विभिन्न कर छुट, ब्याज तथा शुल्क मिना सम्बन्धी विशेष व्यवस्था गरिएको छ। तसर्थ आर्थिक ऐन 2083 ले प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित व्यवस्था र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नु हुन अनुरोध गरिन्छ। आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन, सम्पर्क नम्बर 056-590-811।
1: ग्लोबल करियरको सुरुवात होटल र आइटी सँग सिप शिक्षा र सम्भावनाको संगम आरम्भ कलेज,
2: जहाँ अनुभवी शिक्षकको मार्गदर्शनमा प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रणाली सँगै आधुनिक प्रविधि सँग सिक्ने अवसर मिल्छ।
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BIT र ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM विषयमा सीमित सिटमा भर्ना खुलेको हुँदा सिट सुरक्षित गर्नुहोस्।
2: आरम्भ कलेज, जहाँ सेवा, कला र सूचना प्रविधि सँगै फस्टाउँछ नवीनतम नेपाल कला।
1: भर्ना एवं अन्य जानकारीका लागि आरम्भ कलेज भरतपुर 11 नहर चोक बाइपास रोड, सम्पर्क नम्बर 056-513-6664, मोबाइल 98-550-33-664 र 98-550-33-559।
3: 95.2 कालिका FM, हृदयको स्पन्दन।

0: कालिका एफएम 95.2 निरन्तरको साथी।
1: ए खुशीराम काका, माछालाई दाना हाल्दै हुनुहुन्छ त? अनि माछालाई नि दाना चाहिन्छ र भनेको, पानी भए त भइहाल्यो नि। ल्याऊ पोखरीको डिलको घाँस हालिदिने हो, खाइहाल्छन् नि, किन पैसा खर्च गर्नु पर्यो?
2: अन्नपूर्ण माछा दाना उद्योगको मत्स्य राजा।

0: गणित पेश गर्न आह्वान गरेको छ।
1: झण्डै 5 महिनाको अवधिमा मात्रै मन्त्री परिषदबाट विभिन्न मन्त्रालय आयोग प्राधिकरण बोर्ड र संस्थानहरूमा गरी 63 जनाको नियुक्ति गरिएको पाइएको छ।
0: भटेकोशी बाढीपछि नेपालले भारत र चीनबाट 3 बेलिब्रिज प्राप्त गरेको छ।
1: र भोटेकोशी बाढीले 18,000 हेक्टर कृषियोग्य जमिन बगाएको छ।
0: अब पालो जनताको मतको

0: अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनु नपर्ने उपाध्यक्ष रामबहादुर थापा बादलको प्रतिवेदनको निष्कर्ष तपाईँलाई कस्तो लाग्यो भन्ने हाम्रो प्रश्नमा गैडाकोट आठदेखि सरोज सिन्जाली भन्नुहुन्छ, अध्यक्ष ओलीले राजीनामा दिनु नपर्ने उपाध्यक्ष रामबहादुर थापा बादलको प्रतिवेदनको निष्कर्ष कागलाई बेल पाक्यो हर्षण विस्मात भने जस्तै हो। अहिलेसम्म जनता र देशका लागि गरेका छैनन्, आफ्नो स्वार्थ र फाइदाको लागि यस्तो अभिव्यक्ति आएको हो। अब यस्ता मिथ्या कुरा जनताहरूले पत्याउँदैनन्। एसपी बराकोटी भन्नुहुन्छ, एमाले अध्यक्ष ओलीले राजीनामा दिनु नपर्ने रामबहादुर थापा बादलको भनाई सही हो किनकि एमाले भनेको मात्रै ओली हुन्। भोजराज रेग्मी भन्नुहुन्छ, ओली बालै राष्ट्रपति भन्न थालेका एमाले वर्गले अरू कुरा सुन्नै चाहँदैनन्, तर थापा काजी आयतित मान्छे हुन्, उनलाई एमाले छोडेर अन्त जाने बाटो नै छैन। दीपक फुएल भन्नुहुन्छ, यो प्रतिवेदन अहिलेको अवस्थामा अत्यन्तै ठिक छ। नवलपुर केवरेणीदेखि जगन्नाथ खनाल भन्नुहुन्छ, अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनु नपर्ने उपाध्यक्ष रामबहादुर थापा बादलको प्रतिवेदन आफ्नो पार्टीको लागि सान्दर्भिक छ। एमाले आजसम्म गरेका धेरै कार्यहरूमा जस अब जसको अधिकांश दायित्व ओलीकै रहेकोले अब सुधार गरेर संगठन बलियो बनाउनु पर्ने जिम्मा ओलीकै छ। रत्ननगर 10 देखि ज्ञानेन्द्र राज पाण्डे भन्नुहुन्छ, भुइँमान्छेलाई पार्टीको बारेमा कौवालाई बेल पाके हर्षण विस्मात भन्ने उखान जस्तै हो। भरतपुर 21 पार्वतीपुर चितौनबाट भीम अधिकारी भन्नुहुन्छ, अध्यक्ष ओलीले राजीनामा दिनु नपर्ने रामबहादुर थापा बादलको भनाई त्यति सान्दर्भिक लागेन किनभने ओलीको विरोध गर्नु भनेको भूपू माओवादी रामबहादुर थापाको पत्ता साफ हो। श्याम रेग्मी भन्नुहुन्छ, बरु पार्टीको विधान नै संशोधन गरेर भए पनि ओलीलाई आजीवन अध्यक्ष घोषित गर्दा उपयुक्त होला। यस्तै प्रश्नमा आफ्नो मत व्यक्त गर्न कालिका एफएमका आधिकारिक फेसबुक पेजमा राखेको स्ट्याटसमा कमेन्ट गर्न सक्नुहुनेछ भने ट्विटर वाट्सएप र भाइबरबाट लिखित प्रतिक्रिया जनाउन सक्नुहुनेछ। आफ्नो आवाजसहितको प्रतिक्रिया राख्न 056-5170-158 सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँहरूको उत्कृष्ट प्रतिक्रिया प्रत्येक दिन राति 8 बजेको कालिका न्युज एक्सप्रेस र बिहान 10 बजेको कालिका हाइलाइट्समा प्रसारण गरिनेछ।
1: जनताको मत प्रस्तुत गर्दै हुनुहुन्थ्यो सहकर्मी शर्मिला बिकम।
0: अब के अन्तर्राष्ट्रिय समाचार। भारतले 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरुद्धको सहकार्यलाई प्राथमिकतामा राख्ने भएको छ। भोलिदेखि भारतको नयाँ दिल्लीमा शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासोन्मुख देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरेको हो। ब्रिक्सको अध्यक्षीय राष्ट्रका रूपमा भारतले किफायती ऊर्जा, जलवायु अनुकूल, महत्वपूर्ण खनिज प्रविधि र जलवायु वित्तलाई प्राथमिक राखेको भारतीय संचार माध्यमहरूले जनाएको छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले विकासशील देशलाई राजनीतिक प्रतिबद्धता भन्दा व्यावहारिक सहयोग आवश्यक रहेको बताउँदै आउनु भएको छ। यसैबीच यता युक्रेनको निप्रो पेत्रो क्षेत्रमा पर्ने पावलोहाद सहरको एउटा सपिङ महलमा रूसी ड्रोन आक्रमण हुँदा 5 जनाको मृत्यु भएको छ भने अन्य 67 जना घाइते भएका छन्। युक्रेनका गृहमन्त्री इभानलाई दिनको समयमा भएको उक्त आक्रमणमा पसल तथा सवारी साधनहरू समेत क्षतिग्रस्त भएको बताएका छन्। युक्रेनी संचार माध्यमका अनुसार यसै साताको सुरुवातमा जापोरिजिया र सुमी सहरका थप 2 सपिङ महललाई पनि रूसी हवाई आक्रमणको निशाना बनाइएको थियो।
1: अब खेल समाचार। नेपालले एसएससी प्रिमियर कपको उपाधिको लागि भोलि चिरपरिचित प्रतिद्वन्दी युएईको सामना गर्दैछ। खेल मलेसियाको बाहे महासुबलमा नेपाली समयअनुसार बिहान 7:15 शुरू हुनेछ। नेपाल दोस्रो तथा युएई लगातार तेस्रो पटक फाइनलमा प्रतिस्पर्धा गर्दैछ। नेपाल 2023 र युएई गत संस्करणको च्याम्पियन हुन्। यो खेलको विजेताले एसएससी एसिया कपमा स्थान बनाउनेछ। त्यसैले दुवै टोली जित निकाल्ने लक्ष्यका

0: साथ मैदान उत्रिनेछ। प्रतियोगितामा पराजित रहने युएई एक्लो टोली हो। युएईले समचरणमा ओमान, कतार, कुवेत र सिङ्गापुर तथा सेमी फाइनलमा हङकङलाई पराजित गरेको थियो। नेपालले भने खेल गुमाएको छ। समचरणमा बहराइन, मलेसिया र हङकङ विरुद्ध जित निकालेको नेपाल हङकङसँग भने पराजित भएको थियो। यसै गरी नेपालले सेमी फाइनलमा ओमानलाई हराएको थियो। एसिसी प्रिमियर कपमा यी दुई टोलीबीच दुई खेल भएका छन्, जसमा दुवै टोलीले एक एक खेल आफ्नो पक्षमा पारेका छन्। सन् 2023 फाइनलमा नेपाली युवालाई निराश बनाउँदै एसिया कपको टिकट काटेको थियो। 2024 युवाले बदला लिँदै नेपाललाई सेमी फाइनलमा रोकेको थियो। त्यसैले यी दुई चिर परिचित प्रतिद्वन्दीको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ।
1: कालिका न्यूज एक्सप्रेसको अन्त्यमा अहिले प्रसारित प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक।
0: प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज 8 गते सम्बोधन गर्ने, बाढी प्रभावित महिला तथा बाल बालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न संसदीय समितिको निर्देशन, अस्थायी आवासमा बस्न नचाहने बाढी पीड़ितलाई परिवारलाई सरकारले 15,000 उपलब्ध गराउने।
1: भारतमा भोलिदेखि शुरू हुने ब्रिक्स सम्मेलनमा चिनिया राष्ट्रपति पनि सहभागी हुने, भारतले किफायती ऊर्जा, जलवायु अनुकूल र जलवायु वित्तलाई प्राथमिकतामा राख्ने, युक्रेनमा रूसी ड्रोन आक्रमणमा 5 जनाको मृत्यु, 67 घाइते।
0: र एसिसी प्रिमियर कपको उपाधिको लागि भोलि नेपालले चिरपरिचित प्रतिद्वन्दी युवाईको सामना गर्दै विजेताले एसिसी एसिया कपमा स्थान बनाउने।
1: यसका साथै 24 घण्टा समाचार प्रसारण गर्ने मफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको कालिका न्युज .com संसारभर एकै साथ प्रसारण भइरहेको कालिका न्युज एक्सप्रेस आजको लागि यति नै। समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित किरण राणा मगर र शर्मिला बिक विदा हुन्छौ। नमस्कार।

0: हर चम्चा हरेक ग्लासमा जीवनको मिठास शुद्धतामा यसको सबैलाई विश्वास बाबु नानी अनि ड्याडी र मम्मी सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
1: ए यो दैट झालमुरी

0: आजको चर्चित विषयमाथि विशेष चर्चा कार्यक्रम आजका कुरा। यस कार्यक्रमको साथमा
1: श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: नमस्कार, कार्यक्रम आजका कुराबाट सुनिल पराजुलीको कार्यक्रम आजका कुरामा हामी आजको चर्चित विषय वस्तुमा विशेष चर्चा गर्नेछौँ। नेपालले पछिल्लो समय बाढी पहिरो अतिवृष्टि र हिमाली क्षेत्रमा बढ्दो जोखिमको रूपमा जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको छ। जलवायु संकटमा नेपालको योगदान निकै न्यून भए पनि यसको असर र क्षतिको भार भने ठूलो छ। यस्तो अवस्थामा नेपालले अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्याय, क्षतिपूर्ति र आवश्यक वित्तीय तथा प्राविधिक सहयोगको विषयमा आफ्नो दावी कसरी प्रस्तुत गर्ने? संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुँदै गर्नुभएका प्रधानमन्त्रीले नेपालको जलवायु एजेन्डालाई कति प्रभावकारी रूपमा उठाउन सक्नुहोला? विश्व तापमान वृद्धिमा नेपालको भूमिका नगण्य हुँदा हुँदै पनि नेपालले भोगिरहेको क्षति र हिमालयमा देखिएको परिवर्तनलाई विश्वको ध्यान आकर्षण गराउन कस्तो कूटनीतिक पहल आवश्यक छ? समग्र विषयहरूलाई समेटेर संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्री कसरी उपस्थित हुने? आज हामी यो महत्वपूर्ण विषयमा कुराकानी गर्दैछौँ। हामीसँग कुराकानीमा हुनुहुन्छ जलवायु विज्ञ प्राध्यापक डाक्टर मोतीलाल घिमिरे। डाक्टर मोतीलाल घिमिरेजी, स्वागत छ यहाँलाई कालिका एफएममा।
3: हजुर, धन्यवाद।
2: हाम्रो देशको प्रधानमन्त्री संयुक्त राष्ट्र संघमा जाँदाखेरि जलवायु न्यायको मुद्दालाई व्यवहारमै कसरी उठाउनु पर्छ प्रश्न पारिदिनुहोस् न।
3: 10 गतेको जुन घटना हो त्यसले पनि प्रश्न पार्छ। त्योभन्दा अगाडि पनि यस्ता चाहिँ मतलब पहाडीहरू चाहिँ हिमनदी ताल फुटेर आएका पहाडीहरू अथवा चाहिँ हिम पहिरो गएर आएका पहाडीहरू अथवा चाहिँ हिउँको सतहमा ताल पढेर फेरि फुटेर आएका पहाडीहरू चाहिँ जुन 4-5 वर्ष यता नेपालमा मात्रै नभएर हाम्रो नेपालका देश भारतमा पनि गएको छ। खास गरिकन हिमाली क्षेत्रमा जलवायुको परिवर्तनको एकदमै ठुलो प्रभाव परेको छ, सबैभन्दा बढी प्रभाव परेको छ। हरित ग्यास उत्सर्जनको कारणले गर्दाखेरि तापक्रमको जुन वृद्धि दर हो त्यो पनि हिमाली भागमा अत्यधिक भइरहेको छ र अत्यधिक भएको कारणले गर्दाखेरि हिउँ ग्लेसियर भनौँ अथवा हिम नदीहरू यी सबैभन्दा बढी जलवायु परिवर्तन प्रति संवेदनशील चिज हुन्। त्यसले गर्दाखेरि चाहिँ मतलब यो अहिलेको ग्लोबल टेम्परेचर भनेको चाहिँ कार्बन इन्ड्युस्ड एउटा चाहिँ वार्मिङ हो र स्वाभाविक रूपमा चाहिँ अब विकसित देशहरूले अथवा औद्योगिक देशहरूले जुन मात्रामा चाहिँ कार्बन उत्सर्जन गरिरहेका छन् उनीहरूबाट चाहिँ केही क्षतिपूर्ति हुनुपर्छ भन्ने मेरो पनि धारणा हो। सबैले मतलब यो धारणा चाहिँ बनाएका छन् नेपालले क्षतिपूर्ति पाउनुपर्छ भनेर। र अर्को कुरो के छ भनेपछि चाहिँ एकदमै तीव्र गतिमा हिम नदीहरू एकदम साङ्ग्रिने छन्। जस्तो मेरो कर्णालीको अध्ययनले पनि झन् यो 2000 लिएर 2025 अन्तरालमा 15% हिम नदीको क्षेत्र घटेको छ। त्यसै गरी चाहिँ 3.9 स्क्वायर किलोमिटर प्रतिवर्षको हिसाबले हिउँ क्षेत्र यो चाहिँ घटिरहेको छ। त्यसै गरी चाहिँ तपाईँको हिम रेखा हुने चाहिँ स्नो लाइन पनि प्रतिवर्ष 5.16 मिटरले चाहिँ यो चाहिँ माथि सरिरहेको छ। र अर्को कुरा के हो भनेपछि हिउँ प्रकृति जाँदाखेरि जुन चाहिँ हिउँ मुनिको अथवा हिउँले छोपिएको जुन चट्टान हो त्यो चाहिँ बाहिर देखिन्छ, उजागर हुन्छ। सूर्य रेलाई चाहिँ फेरि त्यसले फर्काउने हिउँ बढी भयो फर्काउँथ्यो अरू भयो भने चाहिँ त्यो कम हुन्छ र चट्टान तात्छ। चट्टान तातेपछि फेरि त्यसको चाहिँ उसमा भएको चाहिँ हिउँलाई पगाल्छ। यो फेनोमेना चाहिँ अलि विकास भएको छ। इलेभेसन डिपेन्डेन्ट वार्मिङ त्यो पनि एकदमै तीव्र रूपमा भएको छ। अथवा उच्च क्षेत्रमा चाहिँ बढी मात्रामा चाहिँ हिउँ पग्लिने, हिउँ पग्लेपछि चट्टान एक्सपोज हुने, एक्सपोज भएपछि फेरि चट्टान तात्ने, फेरि पग्लिने, यसको चाहिँ यो एकदम गति बढिरहेको छ। पग्लिने गति
2: भनेको हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम नेपाल एक्लैले बोक्नुपर्ने बोझ होइन भन्ने कुरालाई विश्वमा परमार्थित बुझाउन सक्नु पर्यो होइन?
3: त्यो चाहिँ हो, नेपालले एक्लैले बुझ्ने यो बोझ हुने होइन, यो त विश्वले पनि बुझेको छ। सबैले यो कुरालाई चाहिँ स्वीकारेका छन्, आत्मसमर्पण गरेका छन् र चाहिँ यो आवाजहरू चाहिँ विभिन्न लेखहरूमा विभिन्न फोरमहरूमा पनि उठ्ने गरेका छन्। तर अहिलेको जुन घटनालाई चाहिँ एकदम यो ताजा घटना हो र चाहिँ यस्तो किसिमको मतलब क्षति हुँदो रहेछ। फेरि हाम्रो चाहिँ अब नदीसँग जोडिएका चाहिँ धेरै विकासको पूर्वाधारहरू छन्, हाम्रो बस्तीहरूको विकास पनि त्यहीँ भइरहेको छ होइन। त्यसले गर्दाखेरि चाहिँ के छ भनेपछि चाहिँ हाम्रो नेपाल जस्तो एकदम अति गरिब देशमै पर्दछ, अहिले विकासशील देशमा पर्दछ, उसले चाहिँ यत्रो क्षति चाहिँ थेग्न सक्दैन। र यो क्षतिको कारण चाहिँ ग्लोबल वार्मिङ हो, ग्लोबल वार्मिङका चाहिँ ड्राइभरहरू भनेको
2: यो विषयमा चाहिँ नेपाल जस्तो देशले जलवायु परिवर्तनको असर भोगिरहँदा विश्व समुदायसँग हाम्रो मुख्य माग चाहिँ के हुनुपर्छ?
3: मुख्य माग चाहिँ के हुनुपर्छ भनेपछि चाहिँ एउटा चाहिँ माग चाहिँ हामीले उसको क्षतिपूर्ति मात्र माग्ने होइन कि अब ग्लोबल वार्मिङलाई चाहिँ कन्ट्रिब्युट गर्ने उनीहरूको क्रियाकलापलाई चाहिँ अलिकति कम गर्नु पर्यो, नियन्त्रण गर्नु पर्यो, कार्बन उत्सर्जन गर्ने खालका उद्योग धन्दाहरू त्यसलाई चाहिँ मतलब कम गर्नु पर्यो, ऊर्जाका चाहिँ अन्य विकल्पहरू खोज्नु पर्यो जसले गर्दाखेरि ग्लोबल वार्मिङ अझै बढ्दो रूपमा नहोस्। हिमाल क्षेत्रमा जुन छ नि हाम्रो स्नो एन्ड आइस परेको छ, यो त हाम्रो चाहिँ पानीको स्रोत हो, पानीको स्रोत एकातिर भनेपछि अर्कोतिर चाहिँ यो हाम्रो जोखिमको स्रोत पनि यो फेरि चाहिँ चाहिँ यो ग्लोबल वार्मिङले भइरहेछ। र यो कुरा चाहिँ मतलब विश्व समुदायलाई अझै बढी सशक्त रूपमा लानुपर्छ र नेपालले चाहिँ क्षतिपूर्ति चाहिँ माग गर्नुपर्छ।
4: जस्तै यो जलवायु परिवर्तनको कारण नेपालले बेहोरेको क्षतिको क्षतिपूर्ति विकसित राष्ट्रहरूसँग माग्ने आधार चाहिँ नेपालसँग कति बलियो छ, उनीहरूले पनि यसै चेक काटेर रकम दिने त होइन होला, आधार पनि चाहिन्छ होला नि त केही।
3: अब आधार त के छ भनेपछि चाहिँ यो वैज्ञानिक अध्ययनबाट प्रष्ट भइसकेको छ कि कार्बन उत्सर्जित वार्मिङ भइरहेको छ भनेर, यो कुरा त छँदै छ नि त। यसको अर्थ उनीहरूले चाहिँ विकासै गर्न नपाउने त होइन, विकास त अब गर्ने उनीहरूको अधिकार हो। तर चाहिँ के छ भने विकासले गर्दाखेरि वातावरणलाई प्रदूषित गर्ने, वातावरणमा कार्बन भयो मिथेन जस्ता ग्यासहरू मात्रा बढाउने र चाहिँ ग्लोबल वार्मिङलाई त्यसलाई प्रोत्साहन गर्ने, त्यसलाई चाहिँ बढी गर्ने त्यस्तो पनि गर्नु भएन नि त।
4: जस्तै नेपालले चाहिँ अन्तर्राष्ट्रिय मञ्चमा सहयोग माग्ने मात्रै होइन, आफ्नै तर्फबाट पनि केही प्रतिबद्धताहरू जनाउनु पर्ने पो हो कि के लाग्छ यहाँलाई चाहिँ यो विषयमा?
3: नेपालले पनि थोरै मतलब त्यसमा हिस्सेदारी भए तापनि, उसको थोरै मतलब कन्ट्रिब्युसन भए तापनि भनौँ न, ग्लोबल यो त क्लाइमेटलाई चाहिँ भनौँ न वार्मिङलाई रेगुलेट गर्नको लागि अथवा यसलाई कम गर्नको लागि उसले पनि गर्नुपर्ने उपायहरू जे जे छन् त्यो चाहिँ गर्नुपर्छ।
4: अनि नेपालमा कतिको समय देखिएको यो बाढी पहिरो अतिवृष्टिहरू यो जलवायु परिवर्तनलाई चाहिँ जोडेर कतिको हेर्न सकिन्छ यी विषयहरूलाई चाहिँ?
3: अहिलेको चाहिँ अध्ययनले के जनाएको छ भनेपछि वर्षातको मात्रा यद्यपि नबढे तापनि पानी पर्ने समय चाहिँ थोरै छ, तर थोरै समयमा चाहिँ पहिला जतिको पानी परेको छ भनेपछि वर्षातको जुन छ नि इन्टेन्सिटी सघनता एकदम हाई हुन्छ, एकदम उच्च हुन्छ, सघनता बढी भएपछि बढी मतलब वर्षा बेगिलो भएपछि चाहिँ यो चाहिँ पहिरो जाने बाढी आउने अब यस्ता घटनाहरू चाहिँ क्लाउड बर्स्ट इभेन्टहरू भन्छ, जुन चाहिँ बादल फुट्ने र ठुलो घनघोर वर्षा हुने छोटो समयमा फ्ल्याक्स पादहरू ल्याउने त्यस्ता घटनाहरू चाहिँ भएका छन्। यो सबै अहिलेको क्लाइमेट चेन्जसँग यो सब कुराहरू जोडिन्छ। अहिले के गर्छ भनेपछि एकातिर चाहिँ वर्षा क्लाइमेटमा चाहिँ एउटा भेरिएबिलिटी भन्छ नि, उतार चढाव पनि एकदम बढेको छ कि, कति बेला एकदमै बढी गर्मी हुने, कति बेला ऊ हुने, फेरि कति बेला चाहिँ एकदम उच्च वृष्टि हुने कम हुने, यस्तो किसिमको भेरिएबिलिटी पनि छ होइन त्यो कुरा। त्यसले पनि के छ भनेपछि रिस्क अथवा अनसर्टेनिटी चाहिँ यो चाहिँ बढाउँछ। कहिले हामीले के छ भनेपछि अतिवृष्टिबाट हुने चाहिँ अब बाढी पहिरो खेप्टो पर्छ, कहिले हामी चाहिँ एकदमै कम वर्षा भएको कारणले गर्दाखेरि सुक्खाको कारणले गर्दाखेरि फेरि त्यस्ता खालको विपदहरू पनि झेल्नु पर्ने हुन्छ। त्यो सबै यो क्लाइमेट चेन्ज जोडिएको छ।
4: जस्तै तपाईँले चाहिँ प्रधानमन्त्रीलाई संयुक्त राष्ट्रसङ्घमा नेपालको तर्फबाट केही कुराहरू उठाउनु पर्यो भने महत्त्वपूर्ण तिन चारवटा सुझाव चाहिँ के दिनुहुन्छ मुद्दाहरू प्रधानमन्त्रीले उठाउने?
3: कार्बन एमिसनलाई चाहिँ कन्ट्रोल गर्नु पर्यो, ऊर्जाका मतलब के छ भनेपछि कार्बन चाहिँ अब कम हुने अथवा रहित हुने खालका चाहिँ विकल्पहरू खोज्नु पर्यो, क्लाइमेट रेजिलियन्ट खालको चाहिँ क्रियाकलापहरू बढाउनु पर्यो, विकास कार्यहरू गर्नु पर्यो। त्यसको लागि चाहिँ नेपालले चाहिँ आफ्नो क्षमतालाई नसक्ने भएपछि यो चाहिँ अन्तर्राष्ट्रियबाट पनि यसको सहयोग हुनु पर्यो, विकसित देशहरूबाट खास गरिकन यसमा सहयोग पुर्याउनु पर्यो, त्यो चाहिँ भन्नुपर्छ। त्यसमा कतिपय कुराहरू चाहिँ सफ्ट लोन हुनसक्दछ, कतिपय अनुदानै पनि दिनुपर्ने हुन्छ, त्यस्तो खालको चाहिँ माग गर्नुपर्छ।
4: देशभित्रै भएका विकास निर्माणले चाहिँ कतिको जोखिम बढाउँछ यो जलवायु परिवर्तनमा?
3: विकासको निर्माण गर्दाखेरि हाम्रो अबको विकास निर्माण भनेको एकदमै विपद सूचित विकास निर्माण हुनुपर्छ। त्यो ठाउँमा कति चाहिँ मतलब त्यो कति खतरा छ अथवा कति जोखिम छ, बाढी आउन सक्ने अथवा चाहिँ पहिरो जान सक्ने अथवा भूकम्पको हिसाबले कस्तो छ भन्ने कुराहरूबाट पहिला सूचित भएर त्यही हिसाबका हामीले चाहिँ विकास निर्माणको प्लानहरू गर्नुपर्छ, स्ट्रक्चरहरूको अथवा संरचनाहरूको डिजाइन गर्नुपर्छ। अहिले हाम्रो नेपालको जुन घटना घटेको छ नि, जुन नदीको जुन पेकी हो नि कोरिडोर क्षेत्रमा चाहिँ हामीले चाहिँ भू उपयोग प्लानिङ गर्नुपर्छ, त्यसलाई चाहिँ हामीले चाहिँ उच्च जोखिम, मध्य जोखिम र निम्न जोखिममा चाहिँ विभाजन गरेर त्यस किसिमको चाहिँ हामीले चाहिँ भू उपयोगहरू गर्नुपर्छ अथवा चाहिँ त्यस किसिमको चाहिँ विकासका पूर्वाधारहरूको यो चाहिँ विकास गर्नुपर्छ, जसले गर्दाखेरि भविष्यमा चाहिँ क्षति कम होस् भन्दा अर्थात् हाम्रो चाहिँ तयारी चाहिँ एकदम राम्रो हुनुपर्छ र सबै कुराहरू चाहिँ हामी सुसूचित भएर चाहिँ रिस्क इन्फर्मड यो चाहिँ डेभलपमेन्ट भन्छ त्यो चाहिँ गर्न एकदम जरुरी छ। हामीले एन्टिसिपेट गर्नु पर्यो कि अब यो ठाउँमा रिस्क हुनसक्छ है, यो त खतरा हुनसक्छ है, खतराका चाहिँ यस्ता चाहिँ मतलब आधारहरू यिनी हुन्, सङ्केतहरू यिनी हुन्, त्यसका एभिडेन्सहरू चाहिँ यो छ भनेर चाहिँ गर्नुपर्छ। जस्तो कुनै खोलाको किनारमा चाहिँ त्यहाँ चाहिँ मतलब बाढी आउन सक्छ भनेपछि पहिला गएका बाढीका निशानहरू हुन सक्छन्, त्यहाँको जमोर्फोलोजी भयो, त्यहाँको मतलब भूआकृति, त्यहाँको चाहिँ नदीले बनाएको जुन मोर्फोलोजी आदिको मार्फतबाट पनि हामी चाहिँ त्यो गर्न सक्छौँ। त्योदेखि बाहेक अहिले हामीसँग चाहिँ अझै धेरै मतलब के छ भनेपछि टेक्नोलोजिकल साधनहरू छ, नलेजहरू छ, त्यसलाई प्रयोग गरेर चाहिँ हामीले चाहिँ सबैभन्दा पहिला चाहिँ रिभर कोरिडोर मात्र नभएर सम्पूर्ण मतलब पहाडी क्षेत्रमा अथवा नदीको किनारी क्षेत्रमा त्यसका जोखिमहरूको चाहिँ आकलन गरेर हामीले चाहिँ विकासका पूर्वाधार गर्ने, बस्तीहरू बसाल्ने, पछि बस्ने बस्तीहरू चाहिँ सुरक्षित हुन्, ठुलो मतलब विपद नपरौँ भनेर अहिले के देखेका छन् भनेपछि अब विकास त अब भएको छ। अब जहाँ जहाँ के छन् बस्तीहरू चाहिँ पहाडदेखि माथि सुरक्षित ठाउँकामा बसेकाहरू पनि जहाँ चाहिँ आर्थिक फाइदा हुन्छ, जहाँ चाहिँ एउटा पसल थापेर अथवा होटल थापेर चाहिँ दुई चार पैसा आउँछ भनेपछि त्यहीँ गएर बसोबास गर्न थालेका छन्। त्यहीँ सबै कुराहरू आर्थिक क्रियाकलाप केन्द्रित हुन थालेको छ। के देखिन्छ भनेपछि त्यो अत्यन्त जोखिम क्षेत्रमा त्यस्ता धेरै क्षेत्र छन्। अहिले चाहिँ जहाँ जहाँ नयाँ बाटोहरू बनेका छन्, राजमार्गहरू बनेका छन्, त्यसको किनारमा यस्ता बस्तीहरू थुप्रै छन्। अर्थात् मतलब मानिस चाहिँ उनीहरू चाहिँ सूचित छैनन् कि यहाँ पनि खतरा हुन सक्दछ। उनीहरूले चाहिँ आज भोलि जे देख्छन् त्यही मात्रै गर्छन्, तर भविष्यमा हुने खतराहरूको बारेमा आकलन गरेका हुँदैनन्। त्यही गर्दाखेरि चाहिँ यो एकदम जरुरी छ। सबै कुराहरू अहिलेको क्लाइमेट चेन्जसित चाहिँ यस्ता चाहिँ घटना परिघटनाहरू बढ्दै छन्। र फेरि हाम्रो विकास नेपालमा चाहिँ अहिले चाहिँ के जानुपछि यातायात बाटोको विकास एकदम भइरहेको छ। बाटोको विकासले चाहिँ के छन् बस्तीहरू चाहिँ बाटोतिर केन्द्रित हुँदैछन् होइन, बजारहरू विकास भइरहेका छन्, हाम्रो हाइड्रो पावरहरू निर्माण भइरहेछन्, हाम्रो त्यसलाई सपोर्ट गर्ने चाहिँ अन्य मतलब स्ट्रक्चरहरू निर्माण, ती सब कुरालाई एकदम ध्यानमा राखिकन कम क्षति हुने किसिमले प्लानिङ गर्नुपर्छ।
5: हुन्छ, समय र कुराकानीको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
3: हस् ल, धन्यवाद।
6: उहाँ हुनुहुन्थ्यो जलवायु विज्ञ प्राध्यापक डाक्टर मोतीलाल घिमिरे। उहाँसँगको कुराकानी सँगै कार्यक्रम आजका कुराको समय सकिएको छ। आजका कुरा यति नै, भोलिका कुरा भोलि नै। सुनिल पराजुल बिदा हुन्छु, नमस्कार।
7: आँखा सम्बन्धी सम्पूर्ण रोगको अत्याधुनिक उपचार, शल्यक्रिया एवं परामर्शको लागि विश्वासिलो नाम चितौन आँखा अस्पताल। सम्पर्क फोन 0564-93-780। साथै नेपाल सरकारको सामाजिक सुरक्षा कोष स्वास्थ्य बीमा योजना चितौन आँखा अस्पतालमा उपलब्ध छ।
8: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
9: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
10: सुमाया सुधार तितन माडी मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको कि। यहाँबाट झस्कानी रानी पटाउनी गल्नी, अनि भतातै पोल्ने, दुख्ने बेसी पटाउनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे। लाउने दबाई पनि खान त पनि दिनुभयो, त्यो गर्दा गर्दै अनि त्यतिकै हिँड्न सक्नु भएको।
8: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
0: कालिका एफएम 95.2 निरन्तरको साथी।
11: नसा, छाला, हार्जोनी र पेट्रोका बिरामीहरूलाई विशेष जानकारी। यही भाद्र 27 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर बुद्धि प्रसाद पौडेल दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाक नारायणगढ चितवनमा आउँदै हुनुहुन्छ। नयाँ तथा पुरानो बात व्याधि, ढाड कम्बर घुँडाको जोर्नी दुख्ने, हात खुट्टाका जोर्नी दुख्ने, सुनिने युरिक एसिड बढेको, हात खुट्टा पोल्ने, झमझमाउने, हिँडडुल गर्न कठिनाई हुने, नसाको समस्याका साथै प्रोस्टेट बढेको, मधुमेह, जन्डिस, पत्थरी, पिनास, पायल्स, फिसर, फुस्टुला, कानो गोला, कब्जियत एवं स्त्री प्रसुति र यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नुहुन जानकारी गराउँदछौ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ, साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाक नारायणगढ चितवन, फोन 056-512-670।

0: एउटा डिएनए चाहिँ स्याम्पल सङ्कलन भएको छ।
1: अस्थायी शिविरमा बसिरहेका बाल बालिकाको अवस्था कस्तो छ? र नागढुङ्गा मुगलिन सडक खण्डमा पर्ने कृष्णभीरको बाटो निर्माणको पछिल्लो जानकारी प्रस्तुत गर्नेछौ। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। सेप्टेम्बर 11 आतंकवादी हमला भएको आज 25 वर्ष पुगेको दिन अमेरिकामा विभिन्न कार्यक्रम गरिँदैछ। इस्लामवादी लडाकुहरूले अपहरण गरेका विमानहरूमध्ये एउटा दुर्घटनाग्रस्त भएको स्थान पेन्टागनमा अमेरिकी झण्डा फहराइएको छ। त्यहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्दैछन्। न्युयोर्कको ग्राउन्ड जिरोमा पीडित परिवारहरू जम्मा भएका छन्, जहाँ अरू 2 विमान वर्ल्ड ट्रेड सेन्टरमा ठोकाइएको थियो। चौथो विमान पेन्सिल्भेनियाको एउटा खेतमा खसेको थियो। अलकायदाले गरेको हमलामा करिब 3,000 व्यक्ति मारिएका थिए। उक्त हमलापछि अमेरिकाले आतंकवाद विरुद्ध युद्ध थाल्यो र सो क्रममा अमेरिकी नेतृत्वमा अफगानिस्तान अनि इराकमा अतिक्रमण गरियो। इरान समर्थित हुतीहरूले बाब अल मान्डेब जलमार्गमा रहेको एउटा महत्वपूर्ण टापुमाथि कब्जा गरेका छन्। रेड सीको मुखैमा रणनीतिक महत्वको सामुद्रिक चेक पोइन्ट रहेको छ। यसअघि सरकारी फौजहरू पेरिम टापुबाट हटेका विवरण आएको थियो। हुतीहरूले बाब अल मान्डेब जलमार्गमाथि नियन्त्रण कायम गर्न सक्रियता बढाएका छन्। बीबीसी संवाददाता केटी वाटसन भन्छन्, यदि हुतीहरूले यो जलमार्गमाथि नियन्त्रण गरे भने त्यसले इरानलाई फाइदा पुर्याउनेछ भने तेल आपूर्ति झन घटाउनेछ। बीबीसी संवाददाता केटी वाटसन। हुतीहरूका अखडाहरूमाथि हमला गर्नका लागि मनाउन साउदी राजकुमार मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहिबार 2 टेलिफोन सम्वाद गरेको बताइएको छ। रुस र युक्रेनले एकअर्कामाथि रातभरि आक्रमण गरेका छन्। युक्रेनले सारातोप क्षेत्रस्थित रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा केन्द्र ओजोनमा ड्रोन हमला गर्दा आगलागी भएको छ। पेर्म र भोल्गोग्राड क्षेत्रमा रहेका रुसी औद्योगिक क्षेत्रहरू पनि हमलामा परेका छन्। रुसले किएव स्थित पेट्रोल स्टेसनहरूमा हमला गर्दा 2 ज्यान गएको छ। युक्रेनी डेटा सेन्टर र बन्दरगाहहरूलाई पनि निशाना बनाइएको रुसले जनाएको छ। उदीयमान राष्ट्रहरूको समूह ब्रिक्सको वार्षिक शिखर सम्मेलन आयोजना हुन लागेको भारतको राजधानी दिल्लीमा सुरक्षा सतर्कता उच्च पारिएको छ। रुसले युक्रेनमाथि पूर्ण स्तरको अधिकारमण थाले यता मस्को बाहिर ब्रिक्सको शिखर बैठकमा राष्ट्रपति भ्लादिमिर पुटिन पहिलो पटक सहभागी हुँदैछन्। शुक्रबार बिहान दिल्ली आइपुगेका पुटिनलाई उनको सुरक्षा टोली बाहेक 4 तहको सुरक्षा घेरा दिइएको छ। ब्रिक्स शिखर बैठकका लागि दिल्लीमा प्रहरी र सेनासहित 10,000 सुरक्षाकर्मी परिचालन गरिएको छ। र आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एन्थ्रोपिकले जैविक एवं परम्परागत अस्त्रहरूको विकासमा सघाउन सक्ने गरी हानिकारक गतिविधिका लागि आफ्ना मोडलहरू प्रयोग गर्ने प्रयत्न गरिएको जनाएको छ। आफ्नो ताजा प्रतिवेदनमा उसले रुस सम्बद्ध तत्त्वको सन्दिग्ध साइबर जासुसीलाई आफूहरूले निस्तेज पारिदिएको बताएको छ। चिनिया एआई कम्पनीले क्लाउड मोडलको क्षमता नकल गर्न लागेको पनि एन्थ्रोपिकको आरोप छ। एन्थ्रोपिकका उच्च सुरक्षा अनुसन्धानकर्ताले आगामी दशकभित्र एआईले मानव जाति सिध्याउन सक्ने सम्भावना 10% भन्दा बढी देखिएको भनी बताएको केही दिनपछि पछिल्लो विवरण प्रकाशमा आएको हो। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईँलाई स्वागत छ। सरकारले रसुवा बाढीमा बेपत्ता भएकाहरूको परिवारका सदस्यहरूबाट 1700 धेरैको डिएनए नमुना सङ्कलन गरिएको जनाएको छ। फेला परेका शवहरूको पहिचानको निम्ति सरकारले सम्पर्कविहीन व्यक्तिका नजिकको रगतका आफन्तलाई डिएनए मिलान गर्न रगत दिन आग्रह गरेको छ। बाढीमा परेर ज्यान गुमाएका झण्डै 1400 शव फेला परेको छ भने 5,000 जति सम्पर्कविहीन रहेको अधिकारीहरूले जनाएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिचान नभएका सबैजसो शवबाट डिएनएको नमुना सङ्कलन भइसकेको छ। त्यससँग मिलाउनको निम्ति बेपत्ता भएकाहरूका आफन्तहरूले पनि डिएनए नमुना दिने काम भइरहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
0: अहिलेसम्म 1286 शवबाट चाहिँ हामीले डिएनए कलेक्सन गरेका छौँ भने आफन्तहरू जो चाहिँ मिसिङ हुनुहुन्छ भनेर उहाँले लेखाउनु भएको छ, उहाँहरू आफन्तबाट 1751 डिएनए चाहिँ
1: नेपाल प्रहरीका प्रवक्ता डिआइजी अभिनारायण काफ्लेले अहिलेसम्म संकलित डिएनए नमुना मध्ये करिब 300 वटाको परीक्षण सकिसकेको जानकारी आफूलाई दिएको बताए। उनका अनुसार शव र आफन्त दुवै नमुनाको परीक्षण सकिएपछि सफ्टवेयर मार्फत मिलान गरेर एकैपटक शव हस्तान्तरण प्रक्रिया थालिनेछ। हालसम्म भएको मानवीय क्षतिको पछिल्लो जानकारी दिँदै फेरि प्राधिकरणकी प्रवक्ता शान्ति महत,
0: 1386 वटा अहिलेसम्म शवहरू फेला परेको छ र हामीले मिसिङ पर्सनको कुरा गर्दा अहिलेसम्म करिब 5000 सेरोफेरोमा सम्पर्कविहीन अझै पनि हुन्छ। 5130 जनाको तथ्याङ्क छ हामीसँग।
1: पछिल्ला दिनहरूमा फेला परेका शव र सम्पर्कविहीनहरूको संख्या बीच फराकिलो अन्तर रहेकाले सरकारले खोजी तथा उद्धारको काम जारी नै राखेको छ। त्यसको पछिल्लो अवस्था के छ? हामीले यो प्रश्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सोधेका थियौँ।
3: काम चाहिँ भइरहेछ तर चाहिँ कुनै आउटकम चाहिँ बाहिर आइसकेको अवस्था छैन, तर काम चाहिँ रोकिएको पनि छैन। कतिपय ठाउँमा ब्लास्ट गरेर चाहिँ बाटो जस्तो चितमीमा जानको लागि चाहिँ बिचमा चाहिँ जाने कहीँबाट सडक थिएन, सानो सानो एलिभेटरले मात्रै काम गर्न गाह्रो थियो। त्यो हुनाले ठुलो दुईजनाको लागि चाहिँ त्यहाँ चट्टान एकदमै माथिबाट झुन्डिएर ब्लास्ट गरेर चाहिँ त्यहाँ पुग्ने बाटो अब नजिक पुग्यो भन्ने चाहिँ मलाई जानकारी आएको छ। अनि त्यो भित्र पनि म्यानुअली पनि काम त भइरहेछ, ठुलो एलिभेटर लगेर त्यसलाई चाहिँ म्यानुअली ब्रेक गर्ने भन्ने छ। सायद आजसम्म त्यो ब्रेक
1: सामान्यतया अहिलेको खोजी तथा उद्धारको जुन काम भइराखेको थियो त्यो कुन चरणमा प्रवेश गर्यो?
3: अब उद्धार र खोजीको काम पनि चल्नु चलेकै छ, ढोकिया छैन। किनभने टनेलको काम चाहिँ विशेष गरी हामीलाई चाहिँ बढी चुनौतीपूर्ण छ। टनेललाई त्यहाँ अझै पनि केही छ कि होइन, अब दुवै पर्सपेक्टिभबाट आँसुच निकाले काम गरिराखेको अवस्था छ। हामीले अहिले चाहिँ अब यो होड चाहिँ छोडेको अवस्था छैन, त्यो हुनाले अब एउटा सर्टर रेस्क्यूलाई पनि कन्टिन्यू नै गर्ने, किनभने त्यो दलदल छ, दलदल अझै पनि धेरै ठाउँमा चाहिँ आज पनि हाम्रो चाहिँ डोजर ठुलो फसेको अवस्था छ, माथि जानै सकेको अवस्था छैन। कमसेकम डेड बडी त त्यहाँभित्र पनि हुनसक्छ भनेर अब रोकिया छैन, तर यतातिर साथको काम पनि, क्याम्पको व्यवस्थापन, 37 वटा क्याम्पमा मानिसहरूलाई खाना र राहतको स्वास्थ्य उपचारको अन्य कामहरू पनि कन्टिन्यू चलिरहेको छ।
1: खोजी र उद्धारको जुन कुरा गर्नुभयो, 5000 हाराहारीमा अहिलेसम्म सम्पर्कमा नआएको भन्ने विवरण छ, त्यसलाई हेर्दाखेरि त जुन दलदल छ, घरहरू पुरिएका छन्, त्यसमा पनि खोजी त गर्नुपर्ने होला जबसम्म त्यो पूर्ण रूपमा
3: कन्टिन्यू गरिरहेको छ। टनेलभित्रको काम चाहिँ नेपाल आर्मीले र टनेलभन्दा बाहिरको काम, यो दलदल आदि क्याटेगो चाहिँ सर्च एन्ड रेस्क्यु काम अझै पनि चाहिँ नेपाल प्रहरीले र सशस्त्र प्रहरीले गरिरहेको अवस्था हो।
1: किनभने अब धेरैले सास नपाए पनि कम्तीमा लास मात्रै पाए पनि हेर्न पाए हुन्थ्यो भन्ने जुन अपेक्षा छ आफन्तजनको, त्यसमा निश्चिन्त पार्नलाई पनि त उनीहरूले यहाँ खोजिदेऊ भन्ने अपेक्षा जहाँसम्म गर्छन् त्यहाँसम्म त सरकारले गर्नुपर्ने होला।
3: त्यो हुनाले चाहिँ हामी होप छोडिया छैनौँ भन्ने एउटा, अनि सर्च रेस्क्यूलाई चाहिँ रोकिया पनि छैन, एक्सपर्ट टिमहरू चाहिँ थपिएर पनि गइराखेको अवस्था छ होइन। त्यो हुनाले चाहिँ अहिले यो रोकिएको चाहिँ छैन। हामीले क्याम्प व्यवस्थापन र अझ चाहिँ हामीले भन्ने हो भनेपछि पुनर्निर्माणको योजना पनि सँगै बनाइराखेको अवस्था, फरक खालको बाढी एकदमै ठुलो क्याटास्ट्रोफिक फ्लड भएको हुनाले जुन ठाउँसम्म बस्ती नै पुरै सफा गरेको अवस्था छ, त्यही बस्तीमा चाहिँ फेरि पुनर्निर्माण गर्यो भनेपछि अरूको विपत्ति आउला भन्ने हिसाबले पनि हिजो पनि म आफै नुवाकोट जाँदाखेरि जिल्ला विपत्ति व्यवस्थापन समितिको बैठकमा सबैको चाहिँ अब त्यहाँ एउटै भइस के थियो भनेपछि अहिले भएकै ठाउँमा राख्नु हुँदैन, त्यही ठाउँमा राख्यो भनेपछि फेरि भोलिको दिनमा चाहिँ अर्को चाहिँ दुर्घटना हुनसक्छ। त्यो हुनाले विभिन्न उपायहरू हुनसक्छन्, कुन ठाउँमा सुनिश्चित स्थान छ, त्यो सुनिश्चित स्थान चाहिँ हामी स्थानीय सरकारले भनेको भए हामी आफै खोज्छौँ।
1: यो भनेको दीर्घकालीन रूपमा अहिले जुन बस्ती थिए खोलाको किनारमा, नदीको किनारमा, त्यसलाई चाहिँ सार्ने नै योजना हो।
3: अब अन्तर्राष्ट्रिय मापदण्ड र अहिलेको चाहिँ त्यहाँको भूगोल र विभिन्न वैज्ञानिक तथ्य र विभिन्न चाहिँ यो क्षेत्रमा काम गर्ने वैज्ञानिकहरूले दिएका सुझाव समेतलाई मध्यनजर गरेर त्यो बस्तीलाई चाहिँ त्यही ठाउँमा राख्न जोखिमपूर्ण हुन्छ भन्ने कुरामा सबैको चाहिँ एकै खालको एकमत छ। अब त्यसमा अहिले नेक्स्ट विकमा चाहिँ यसमा चाहिँ धेरै नै क्लारिटी आएर अनि नेपाल सरकारले एप्रोप्रिएट चाहिँ डिसिजन लिने सम्मको तयारी भइरहेछ।
1: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। बाढीबाट प्रत्यक्ष प्रभावित भएर विभिन्न स्थानका होल्डिङ सेन्टरमा बसिरहेका बाली बालिकाको चर्चा, उनीहरूमा ठूलो मानसिक आघात पुगेको विज्ञहरूले बताएका छन्। अधिकारीहरूका अनुसार उनीहरूलाई पहिलेकै अवस्थामा फर्काउने प्रयास भइरहेको छ। नुवाकोटबाट शक्तिमाया तामाङले पठाएको रिपोर्ट।
4: राष्ट्रिय बाल अधिकार परिषदको प्रारम्भिक अध्ययन अनुसार भदौ 10 गतिको बाढीका कारण प्रत्यक्ष रूपमा प्रभावित भएका बाल बालिकाहरू 1,233 जना रहेका छन्। आमा बुबा दुवै गुमाएका बाल बालिकाको संख्या 102 जना रहेको छ। प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा आमा बुबासँग बसिरहेका बाल बालिकाको संख्या 692 जना रहेको परिषदले जनाएको छ। अहिले पीड़ित बाल बालिकाको दैनिकीलाई सामान्यकरण गर्नका लागि मनोसामाजिक परामर्श लगायत खाद्यान्न र व्यवस्थित बासका लागि ध्यान दिएको राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसीले बताए।
5: उहाँहरूलाई अब मनोसामाजिक परामर्शको आवश्यकता छ। जुन होल्डिङ सेन्टरमा बसिरहनु भएको छ, त्यो कम्युनिटीबाट अलग बस्नु भएको छ, होइन? जस्तो रसुवाको लेयर नुवाकोट बस्नु भएको छ, नुवाकोट पनि परिवारदेखि अलग भएर बस्नु भएको अवस्था छ, ट्रमाटाइज भएको भएको छ।
4: विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले पनि खास गरी मनोवैज्ञानिक असर बाल बालिकामा देखिएका कारण त्यस अनुसार परामर्श दिने काम भइरहेको बताइन्। त्यस्तै बाल बालिकाको क्षेत्रमा काम गर्ने सेभ द चिल्ड्रेनले परिषद तथा अन्य विकास साझेदारीहरूसँग मिलेर बाल बालिकाका लागि नुवाकोट, रसुवा र धादिङमा काम गरिरहेको रेस्पोन्स लिडका रूपमा कार्यरत रत्न राज ओझाले बताए। बाढी प्रभावित क्षेत्रको होल्डिङ सेन्टरहरूका बाल बालिका खास गरी टोलाउने, एकोरो हुने देखिएकाले उनीहरूलाई परामर्श तथा खेलको माध्यमबाट सामान्य जीवनतर्फ फर्काउन काम गरिरहेको अधिकारीहरूले बताएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: अन्त्यमा अवरुद्ध पृथ्वी राजमार्गबारे एउटा प्रसंग। भोटेकोशी त्रिशुली बाढीले बगाइदिएको काठमाडौँ मुगलिन सडक खण्डको कृष्णभीरमा बाटो पुनः सञ्चालन गर्न भइरहेको प्रयासलाई तीव्रता दिएको अधिकारीहरूले जनाएका छन्। नागढुङ्गा मुगलिन सडक आयोजनाका अनुसार करिब 15 प्राविधिकको सुपरिवेक्षणमा निरन्तर दैनिक 14 काम भइरहेको छ। त्यसको योजनाकी प्रमुख सजना अधिकारी,
6: निर्माण गरिसक्यौँ, सजिलोसँग भेहिकल्सहरू चाहिँ मुभमेन्ट होस् भनेर अहिले चाहिँ ग्रेड कटिङको काम गर्दै, त्यो माथिबाट जुन कटिङ गर्दै आएको थियो अब त्यसलाई पुरानै रोडको लेभलमा चाहिँ लिएर आउन अलिक नसकेला, अथवा त्योभन्दा थोरै माथिको लेभलमा लिएर आउन चाहिँ प्रयास गरिराखेका छौँ।
2: त्यो काम सकिन कति दिन लाग्छ अझै?
6: कटिङको काम चाहिँ हामी भोलि बेलुकासम्म सकाउनको लागि एकदमै प्रयास गरिराखेका छौँ। पर्सिसम्म पनि लाग्न सक्छ कटिङ, र त्यस पछाडि चाहिँ अब हामी त्यसमा ग्राभल सर्फेस एउटा गरेर अनि त्यसपछि यातायात सुचारू गर्छौँ।
2: यहाँले भने जस्तै यातायात त्यहाँबाट सञ्चालन हुनका लागि कति दिन जति लाग्न सक्छ अझै?
6: अब 4-5 दिनभित्रमा चाहिँ सकिन्छ।
2: त्यो काम सकिन साथ कुन प्रकृतिका गाडीहरू सवारी साधनहरू गुड्न पाउनेछन्? सबै अथवा हल्का मात्र सुरुमा दिनुहुन्छ अथवा कसरी यातायात सञ्चालन गरिनेछ?
6: हामी अहिले चाहिँ ग्राभल सर्फेसम्म मात्रै गर्दैछौँ, किनकि अब एकदमै धेरै दिन भइसक्यो यातायातहरू अवरुद्ध भएको। अब हामी जति सक्दो छिटो ग्राभल सर्फेस गरेर सम्पूर्ण प्रकारका यातायातका सवारी साधनहरूलाई चाहिँ
2: भारी सवारी साधनहरू पनि गुड्न दिँदाखेरि कुनै प्रकारको जोखिम चाहिँ हुँदैन?
6: अहिलेको अवस्थामा जुन सडक भाँचेको छ त्यो भागमा चाहिँ छेउबाट हामी 5 मिटर छोडेर मात्रै भित्रतर्फ सडक निर्माण गरेका छौँ। त्यो कारणले अब त्यस्तो धेरै जोखिम हुने जस्तो देखिएको छैन। अब माथिको साइडतिर भित्रतर्फ चाहिँ अलिअलि लुज मेटेरियलहरू अझै पनि देखिएको कारणले कहिलेकाहीँ त्यो चाहिँ झर्न सक्ने सम्भावना चाहिँ छ। अब त्यसलाई पनि अब हामी अहिले तत्काल मोनिटरिङ गर्ने मान्छे राखेर नै त्यो अवस्थाको चाहिँ किन गर्दै पठाउन चाहिँ सकिन्छ।
1: उनी थिए नागढुङ्गा मुगलिन सडक आयोजनाकी प्रमुख सजना अधिकारी, साथी गनी अन्सारीसँग कुरा गर्दै। हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख हेरि सकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 मात्र आउनेछौँ। त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: कालिका एफएम 95.2 निरन्तरको साथी स्टुडियो टाइम चेक
1: यो समय
2: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन
3: उच्च शिक्षा दिनको लागि जापान अस्ट्रेलिया क्यानाडा साउथ कोरिया युरोप लगायतका देशहरूमा जानु परेमा आइएलटिएस पिटी कोरियन अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओह्रालो नारायणगढ
4: यति बेला रातको 9 बजेको छ इट्स 9 PM

0: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने। अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ। अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
2: सुमारी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भुइँ गएको के। यहाँबाट झस्कानी र नि पटाउने गल्ने, अनि भतते पोल्ने, दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्ने भएको।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555-9934।
3: ओहो काका, म त हजुरको खुट्टा भाँचेको छ भने थाहा पाएर भेट्न हिँडेको, हजुर त निको भएर पनि मर्निङ वाक गर्न लागिसक्नु भएछ त।
4: नारायणी सामुदायिक हस्पिटल भएपछि के चिन्ता, त्यहाँ त 24 घन्टा दुर्घटनाबाट भएका घाइतेहरूलाई सेवा प्रदान गरिने ट्रमा सेन्टरको व्यवस्था छ, अनि अत्याधुनिक मेसिनबाट जाँच गरी वरिष्ठ डाक्टरहरूले उपचार गरेपछि त हात खुट्टा भाँचिएको, टाउको फुटेको, नसा च्यापिएको, ढाड भाँचिएको जस्ता समस्याहरूको तुरुन्तै सफल उपचार हुँदो रहेछ।
3: त्यही त काका, पोहोर साल मेरो ढाड भाँचिँदा पनि नारायणी सामुदायिकमै गएर उपचार गरेको, अहिले त पहिलेको जस्तै भइसक्यो।
5: सुविधा सम्पन्न भवन, स्वच्छ सफा कोठा, डाक्टर तथा नर्सहरूद्वारा परिवारको सदस्यले जस्तै नियमित हेरविचार गरिने
6: नारायणी सामुदायिक हस्पिटल भरतपुर चितवन।
7: फोन 0656-493-817, 493-211 र मोबाइल 98442-0961।
8: 100% शुद्धता, निष्पक्षता, आकर्षक डिजाइन, घर गहना खरिदमा आईडीको व्यवस्था, यस ज्वेलर्सको अपार सफलता पछि ग्राहकहरूको मागलाई मध्य नजर गर्दै सही चोक नारायणगढमा अभि ज्वेलर्स सुन चाँदी पसल। प्रोप्राइटर विवेक पन्थी कान्छा, मोबाइल 98450-23503 र 98118-67513। पुनश्च हामी कहाँ राशि अनुसारका पत्थर पाइनुका साथै अर्डर अनुसारका घर गहनाहरू पनि तयार पारिन्छ।
9: ग्लोबल करियर को शुरुआत होटल र आईटी संग सीप शिक्षा र संभावना को संगम आरंभ कलेज,
10: जहां अनुभवी शिक्षक को मार्गदर्शन में प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रणाली संगे आधुनिक प्रविधि संग सीक्ने अवसर मिल्छ।
9: त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त बैचलर इन इन्फर्मेशन टेक्नोलॉजी मैनेजमेंट BIT र बैचलर अफ होटल मैनेजमेंट BHM विषय में सीमित सीट में भर्ना खुले हुआ सीट सुरक्षित गर्नुहोस्।
10: आरंभ कॉलेज, जहां सेवा कला र सूचना प्रविधि संगे फस्टाउँछ नवीनतम नेपाल कला।
9: भर्ना एवं अन्य जानकारी का लागि आरंभ कलेज भरतपुर 11 नहर चोक बाईपास रोड, संपर्क नंबर 0556-13-664, मोबाइल 98550-33664 र 98550-33559।
11: तीजको रमाइलो, परिवारको खुशी अनि अविस्मरणीय कार्यक्रम, अब एउटै उत्कृष्ट गन्तव्य धावन पार्टी प्यालेस भरतपुर 11 जागृति चोक।
12: साधारण सभा, विवाह, वर्षबन्ध, सेमिनार, गोष्ठी, बर्थडे पार्टी देखि तीज विशेष कार्यक्रम सम्म सुविधा सम्पन्न आफ्नै भवनमा 4 अत्याधुनिक हल, एउटै हलमा 1000 जना सम्मको क्षमता, स्विमिङ पुल, रेस्टुरेन्ट, बार र प्रशस्त पार्किङ सुविधा।
11: यस तीजमा विशेष छुट, स्वादिष्ट हाइजेनिक खाना र सुन्दर शान्त वातावरणमा आफ्नो कार्यक्रमलाई अझ विशेष बनाउनुहोस्।
12: आजै बुकिङ गर्नुहोस्। धावन पार्टी प्यालेस भरतपुर 11 जागृति चोक मालपुर चोकबाट 500 मिटर पूर्व। फोन 0656-490-1199, मोबाइल 98550-49070।
13: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
14: सीएमटी होटल जहाँ प्रेम को सबलाई मिल्छ लग्जरी टच, अत्याधुनिक हल, ओपन किचन, वीआईपी वेटिंग रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिंग पूल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किंग, सबै सुविधा एकै ठाउँमा।
11: प्रोफेशनल टीम बाट तपाईहरुको उत्कृष्ट सेवाको लागि
14: सीएमटी होटल हाकिम चौक, फोन नम्बर 0556940403 र मोबाइल 98550974933।
15: सबैले एकपटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
16: वरिष्ठ मुटुरोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब, फिलिप्स, एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल, इटिबिडी र इएसई लगायतका सेवाहरू उपलब्ध गराई मुटुरोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ।
15: स्वस्थ मुटु स्वस्थ जीवन हाम्रो चाहना, चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड भरतपुर 10 चितवन, फोन 0556-598-340 598-1140।
14: आयुर्वेदिक उपचार पद्धति सँगै उच्च स्तरीय स्वास्थ्य सेवा, आयुशक्ति आयुर्वेद क्लिनिक, सप्त गण्डकी चोक, चित्रसेन टोल, भरतपुर 10 मा।
11: प्रत्येक दिन दक्ष अनुभवी वरिष्ठ आयुर्वेद चिकित्सकहरू डाक्टर रिद्धि बासोला र डाक्टर एन्थस पुराथोकीद्वारा पायल्स, फिसर, फिस्टुला लगायत मलद्वार सम्बन्धी रोगहरूको छार सूत्र विधिद्वारा सफल उपचार,
14: हार्जोनी, नसा तथा बाथ रोग एवं पिनास, माइग्रेन तथा एलर्जी जस्ता रोगहरूको पञ्चकर्म पद्धतिद्वारा सफल उपचार,
11: साथै पेट सम्बन्धी सम्पूर्ण समस्याहरू, श्वास प्रश्वास, छाला, यौन, मनोरोग सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार।
15: विशेषत यहाँ महिलाहरूको लागि लामो समय आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चितवनमा आफ्नो अनुभव सङ्गाल्नु भएकी डाक्टर रिद्धि बास्तोलाद्वारा महिला सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार गरिन्छ।
11: आयुशक्ति आयुर्वेद क्लिनिक, सप्त गण्डकी चोक, चित्र सेन्टोल, भरतपुर 10 चितवन।
14: सम्पर्क नम्बर 0556-511-818 र 98550-35-818।

0: Halika FM 95.2
1: Rang Bahar, Rang Bahar
2: Burger Sangay Upahare Upahar Bumper Ma Yamaha Razor
1: Burger Pinstake Har Ranga Unuhosra Lucky Draw Marfat Yamaha Razor 125 Scooter Bumper Upahar Jitne Mauka Paunuhos
2: Sathai 65 Inch Ko Smart TV Refrigerator Washing Machine Lagayat 350 Vanda Badi Akarshak Upahar Arupani Ghar Rangao Khushi Badao Upahar Jitne Avasar Pao
1: Burger Pins
3: फेरि के भो बिच बाटोमै गाडी बन्द भयो
4: होइन ए साथी यहाँ किन रोकिएको के भयो गाडीमा
3: के हुनु साथी गाडी किन्दा त हेर्दा राम्रो फिचर पनि धेरै थियो तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको
4: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि दिगो गाडी भरपर्दो ब्रान्ड पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी
3: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी
4: टाटा भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड बलियो भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच दैनिक प्रयोगका लागि व्यवहारिक छनौट
3: ल मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे कहाँ पाइन्छ हो टाटाको गाडी साथी
4: सजिलो छ नि सफल मोटर्समा जाऊ न भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा
3: सम्पर्क नम्बर
4: ल अहिले नै टिपिहाल 9801564661 9803074595 र 9803074092
5: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन भरपर्दोपन टिकाउपन र सहज सेवा पनि रोज्नुहोस् सफल मोटर्स भरतपुर एयरपोर्ट गेट अगाडि र कावासुती थकाली चोक
0: 95.2 कालिका एफएम हृदयको स्पन्दन
6: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 9855509034 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249034 आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौँ प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो तर पनि रोग 20 को 19 भएन
7: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्
6: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नु भयो
7: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि हेर्नुहोस् मलाई सन्चो भयो भनेर भन्दैन त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरोस्
8: पहिला मलाई विश्वास लाग्दैन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छु भन्दैन खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो अब यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
9: बिनिसरा मसरङ्गी गाइडको नम्बर 10 सीताजी हातखुट्टा चल्दैन थियो मेरो पुरै हातखुट्टा पोल्ने पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने पुरै काम्ने मेडिकल गएँ उहाँ एक्सरे गरेँ दबाई ल्याएर खाएँ दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा अब मम्मीलाई मैले आयुर्वेदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो। डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म मतलब कतार गयो थेरापी गर्नु। के हो त्यो भाँडामा पानी पुनि दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ के। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
10: श्री बाबा म बेसरी खुसी। म त अहिले
9: अब त म त बचेँ भनेको छु नि। म
10: रामराजीपुर कल्याणपुर भन्छ न तितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।

0: चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
1: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509।
2: गर्मीको मौसम पनि छ। हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
3: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर नौ शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल, कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको

0: आउनेलाई विशेष छुट।
1: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
0: स्टेप बाई स्टेप स्कुल अगाडि, भरतपुर 9 शरदपुर। फोन 0564909093 र 9855065903।

0: Mia. Extreme energy drink.
1: नसा छाला हार्जोनी र पेट्रोका बिरामीहरूलाई विशेष जानकारी. यही भाद्र 27 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर बुद्धि प्रसाद पौडेल दुर्गा आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढ चितवनमा आउँदै हुनुहुन्छ. नयाँ तथा पुरानो बात व्याधि, ढाड कम्बर घुँडाको जोर्नी दुख्ने, हात खुट्टाका जोर्नी दुख्ने, सुनिने युरिक एसिड बढेको, हात खुट्टा पोल्ने, झमझमाउने, हिँडडुल गर्न कठिनाई हुने, नसाको समस्याका साथै प्रोस्टेट बढेको, मधुमेह, जन्डिस, पत्थरी, पिनास, पायल्स, फिसर, फुस्टुला, कानो गोला, कब्जियत एवं स्त्री प्रसुति र यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नु हुन जानकारी गराउँदछौ. नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ. साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ. सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढ चितवन. फोन 056-512-670.
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली.
3: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो. अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने. अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ. अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो.
4: मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के. यहाँबाट झस्कानी रहने, पटाउनी गल्ने, अनि भतते पोल्ने, दुख्ने बेसी पटाउनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यही हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहाँ बहनी, त्यहाँबाट त्यहाँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे. लाउने दबाई पनि खान्छ पनि दिनुभयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्नु भएको.
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन. मोबाइल 98550-50934.
5: रंग बहार रंग बहार.
6: बर्जर संगे उपहार उपहार. बम्पर मा यामाहा रेजियार.
5: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्.
6: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि. घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ.
5: बर्जर पेंस.

0: कालिका एफएम 95.2
1: होइन यता घर बनाउँदै हुनुहुन्छ अनि झ्याल ढोकाको बारेमा चाहिँ के सोच्नु भएको छ नि?
2: सबैतिर बुझेर मनकामना युपिभिसीका झ्याल ढोका नै राख्ने निर्णय गरे भाइ मैले त।
1: मनकामना युपिभिसीका झ्याल ढोका
2: हो भाइ, अन्य भन्दा सस्तोमा तुर्किस टेक्नोलोजीमा बनेका गुणस्तरीय युपिभिसी साथै एसपी बोर्ड फिटिङ, ग्लेजिङ पार्टिसन, स्टिल रेलिङ, टफन्ड ग्लास तथा रेलिङ फिटिङ, अल्मुनियम ग्लेजिङ पार्टिसन आदि सबै एकै ठाउँमा पाएपछि दायाँ बायाँ लागिन म त।
3: घाम पानी र आगोले केही नहुने, किरा धमिरा खिया नलाग्ने, बाङ्गो टिङ्गो र त्रिपत नहुने, रङ रोकन गर्नै नपर्ने, तापक्रम मैत्री हेर्दा आकर्षक, मनोकामना युपिभिसीका झ्याल ढोका पार्टिसन र छानो नै प्रयोग गरी वर्षौ वर्ष झोक्क हुनुहोस्।
4: अब युपिभिसी होइन मनोकामना युपिभिसी भन्नुहोस्।
5: सम्पर्क मनकामना युपिभिसी झ्याल ढोका संसार भरतपुर नौ आस्था चोक, मोबाइल 98550 80618, 98550 58987।
6: गर्मीको मौसम पनि छ, हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
7: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर नौ शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल, कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ। आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्।
8: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश अनि ग्रुपमा आउनेलाई विशेष छुट।
7: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
8: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर नौ शरदपुर, फोन 056-490-903 र 98550-65903।
9: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
10: सीएमटी होटल, जहाँ प्रेमको उत्सवलाई मिल्छ लग्जरी टच। अत्याधुनिक हल, ओपन किचन, VIP वेटिङ रुम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रुम, स्विमिङ पुल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किङ, सबै सुविधा एकै ठाउँमा।
9: प्रोफेसनल टिमबाट तपाईँहरूको उत्कृष्ट सेवाको लागि
10: सीएमटी होटल हाकिम चौक, फोन नम्बर 056-490-403 र मोबाइल 98550-74-933।
11: प्लस टू पनि सकियो, अब हामी के गर्ने साथी?
12: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाई पनि गर्ने।
11: कसरी?
12: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, युके, युएसए, युरोप, साउथ कोरिया, क्यानाडा लगायतका देशहरूमा जाने विद्यार्थीहरूको लागि भाषा कक्षाहरू, जापानिज भाषा, IELTS, PT, TOEFL, SAT, एक्सपर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
11: किन
12: सुन, आफ्नै सुविधा सम्पन्न भवन, जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास, बेस्ट टिचर, ल्याब, लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री, यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ। त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट BHM, ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM र BBSमा भर्ना खुला गरिएको छ। अझ सिटीभिटीको होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
11: सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली,
12: भरतपुर ओह्रालो, सेन्ट्रल कलेज बिल्डिङ, फोन 056-594-273, टोल फ्री नम्बर 18-10-50-00-273।
13: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
14: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
15: सुमाया सुधार, तितन माडी, मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको के, यहाँबाट झस्कानी रानी पटाउने गल्ने अनि भतते पोल्ने दुख्ने बेसी पटाउने सुतेको सुते हुने सुती सुते खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे, लाउने दबाई पनि खाने दबाई पनि दिनु भयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्ने भएको।
16: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।
17: नयाँ बुवा यता आउनुहोस्, हाइवे सँगै रहेको भर्खरै बनेको नयाँ भूकम्प प्रतिरोधी घर सस्तोमा बिक्रीको लागि बुकिङ खुला छ।
18: ए भाइ, घरमा झ्यालडोका कस्ता छन्? धेरै कुरा हेरियो जमाना फेरियो, एउटा कुरा बुझिराख भाइ, केएसयुपीबीसीका झ्यालडोका भनेको हेर्दा आकर्षक र वर्षौँ वर्ष टिक्ने मजबुत छन्, त्यसैले हामीलाई त केएसयुपीबीसीको झ्यालडोका राखेकै घर चाहिन्छ।
19: सम्पर्क केएस झ्यालडोका संसार भरतपुर 9 मिलाङ चोक, मोबाइल 98550 64133।
20: ग्लोबल करियर को सुरुवात होटल र आईटी संग सिप शिक्षा र संभावना को संगम आरम्भ कलेज,
21: जहाँ अनुभवी शिक्षक को मार्गदर्शन में प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रणाली सँगै आधुनिक प्रविधि सँग सिक्ने अवसर मिल्छ।
20: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटी र ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम विषयमा सीमित सिटमा भर्ना खुलेको हुँदा सिट सुरक्षित गर्नुहोस्।
21: आरम्भ कलेज, जहाँ सेवा कला र सूचना प्रविधि सँगै फस्टाउँछ नवीनतम नेपाल कला।
20: भर्ना एवं अन्य जानकारीका लागि आरम्भ कलेज भरतपुर 11 नहर चोक बाइपास रोड, सम्पर्क नम्बर 056513 64, मोबाइल 98550 33664 र 98550 33559।
22: 100% शुद्धता, निष्पक्षता, आकर्षक डिजाइन, घर गहना खरिदमा आईडीको व्यवस्था, यस ज्वेलर्सको अपार सफलता पछि ग्राहकहरूको मागलाई मध्यनजर गर्दै सही चोक नारायणगढमा अभि ज्वेलर्स सुन चाँदी पसल, प्रोप्राइटर विवेक पन्थी कान्छा, मोबाइल 98450 23503 र 98118 67513। पुनश्च हामी कहाँ राशि अनुसारका पत्थर पाइनुका साथै अर्डर अनुसारका गरगहनाहरू पनि तयार पारिन्छ।
23: डीएमएमसीएच स्तरका विशेषज्ञबाट सेवा प्रदान गरिने समिट हेल्थकेयर हस्पिटल प्रणाली अन्तर्राष्ट्रिय स्तरको प्रोटोकल सहित हजुरहरूको सेवामा भरतपुर 9 को पहिलो र एक मात्र अस्पताल समिट हेल्थकेयर हस्पिटल प्रणाली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन, फोन 056555 294।
24: बीएससीएजी, बीबीएससी र एएचबीएससी फिसरी, बीएससी फरेस्टी कार्यक्रमहरूमा एकीकृत प्रवेश परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना।
25: कृषि तथा वन विज्ञान विश्वविद्यालयको विभिन्न शैक्षिक कार्यक्रमहरूमा स्नातक तहमा विद्यार्थी भर्ना गर्नको लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन फारम भर्ने अन्तिम मिति 17 गते रातको 12 बजेसम्म तोकिएकोमा हालको देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै अनलाइन फारम भर्न 31 गते बेलुकी 5 बजेसम्म र प्रवेश परीक्षा मिति असोज 3 गते शनिबार बिहान 8 बजेसम्म तोकिएका परीक्षा केन्द्रहरूमा नै हुने बेहोरा सबैलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ।
26: यस विषम परिस्थितिमा विद्यार्थीहरूमा पर्न गएको असुविधालाई मध्यनजर गर्दै विद्यार्थीहरूद्वारा आफैले छनौट गरेको प्रवेश परीक्षा केन्द्र परिवर्तन गर्न चाहेमा विश्वविद्यालयको अनलाइन एप्लिकेशन पोर्टल admission.afu.edu.np मा गई यही बाद र 31 गते बेलुका 5 बजे भित्र सच्याउन तथा परिवर्तन गर्न सकिनेछ।
25: आवेदन दिने अन्तिम मिति यही भाद्र 31 गते बेलुकी 5 बजेसम्म अनलाइन विधिबाट मात्र।
26: प्रवेश पत्र उपलब्ध हुने मिति यही असोज 2 गते शुक्रबार बिहान 7 बजेबाट अनलाइन एप्लिकेशन पोर्टलको एडमिट कार्ड मेन्यूबाट डाउनलोड गरी कलर प्रिन्ट गर्नुपर्नेछ।
25: प्रवेश परीक्षा मिति यही असोज 3 गते शनिबार बिहान 8 बजेदेखि। परीक्षा स्थानहरू रामपुर चितवन, हेटौडा मकवानपुर, काठमाडौँ जनकपुर धनुषा, इटहरी सुनसरी र नेपालगञ्ज बाँके।
26: नतिजा प्रकाशन असोज 3 गते शनिबार विश्वविद्यालयको वेबसाइटमा प्रकाशन गरिनेछ।
25: एकीकृत प्रवेश परीक्षा व्यवस्थापन समिति 2083 कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन।

0: Radio. Extreme energy drink.
1: परम्परागत सौन्दर्य होस् वा आधुनिक आकर्षण,
2: तपाईँको चाहना शैली र विशेष अवसरलाई अझ विशेष बनाउने गहनाहरू अब एउटै छाना मुनि।
1: स्वागत छ आर्यन ज्वेलर्स, सैचोक नारायणगढमा।
2: यहाँ पाइन्छन् आकर्षक सुनचाँदी तथा हिराका गहना,
1: परम्परा र आधुनिकताको सुन्दर संयोजन भएका डिजाइनहरू,
2: तपाईँको रोजाई अनुसार कस्टम डिजाइनका गहना,
1: राशि अनुसारका बहुमूल्य पत्थरहरू,
2: विवाह, व्रतबन्ध, जन्मदिन तथा हरेक विशेष अवसरका लागि उत्कृष्ट गहनाहरू।
1: विश्वास गुणस्तर र आकर्षक डिजाइनको पहिलो रोजाई
2: आर्यन ज्वेलर्स, सही चोक नारायणगढ, फोन नम्बर 98550-15141।
3: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह, BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
3: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
3: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
1: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 056493495।

45 वर्षदेखि रङहरूमा खुशी सजाउ पशुपति पेन्ट्स खुशीका रङहरू 95.2 कालिका एफएम हृदयको स्पन्दन

0: Mia. Extreme energy drink.
1: ब्रह्मा मुरारी त्रिपुरांतकारी तानु शशि भूमि सुतो बुधश्च गुरुश्च शुक्र शनि राहु केतवा सर्वे ग्रह शांति करा भवन्तु।
2: अब हाम्रै नगरी भरतपुरमा चिना हेर्ने बनाउने भूत वर्तमान र भविष्यको सम्पूर्ण जानकारी गृह वास्तु वैवाहिक सम्बन्ध शिक्षा रोजगार वैदेशिक यात्रा सम्पूर्ण ग्रहहरूको शुभाशु प्रभाव शास्त्र सम्बद्ध गणितलाई आधार माने सम्पूर्ण ज्योतिषका सेवाहरू कम्प्युटर माध्यमबाट 5 मिनटमै चिना बनाइन्छ। राष्ट्रिय अन्तर्राष्ट्रिय ज्योतिष सेवा पदकबाट सम्मानित 20 वर्षको ज्योतिषीय अनुभव प्राप्त गुरु गोविन्द प्रसाद शास्त्री। मोबाइल 9849956963 र 9846748656। भरतपुर 5 नारायणपुर समी चोक।
3: आउँदैछ दर खाने रमाउने र सम्झनलाई कार्यक्रम गर्ने सोचमा हुनुहुन्छ
4: आउनुहोस् सावन पार्टी प्यालेस भरतपुर 11 जागृति चोकमा। 30 विशेष बुकिङमा आकर्षक छुट स्वादिष्ट विभिन्न परिकार सहितका हाइजेनिक खाना आकर्षक सजावट र उत्कृष्ट सेवा।
3: महिला समूह आमा समूह कार्यालय तथा संघ संस्थाका 30 कार्यक्रमका लागि विशेष प्याकेजको व्यवस्था।
4: सुविधा सम्पन्न हल प्रशस्त पार्किङ र रमणीय वातावरण सहित तपाईँको तीज उत्सवलाई बनाउनुहोस् अझ भव्य र विशेष।
3: आजै बुकिङ गर्नुहोस्
4: धावन पार्टी प्यालेस भरतपुर 11 जागृति चोक।
3: सम्पर्क नम्बर 0656901199 र 9855049

0: आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनको कर छुट तथा सहुलियत सम्बन्धी अत्यन्त जरुरी सूचना। नेपाल सरकारले आर्थिक ऐन 2083 मार्फत विभिन्न कर, ब्याज शुल्क, थप दस्तुर तथा जरिवाना छुट एवं मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ। यस अन्तर्गत राष्ट्रिय पुननिर्माण कोषमा योगदान गरेको रकम घटाउन पाउने,
1: व्यापारिक मौजदातको नोक्सानी सम्बन्धी व्यवस्था,
0: वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण तथा सेवा प्रदायकहरूलाई आयकर छुट, साबिकका बिक्री कर, मनोरञ्जन कर, होटेल कर तथा ठेक्का कर सम्बन्धी बकेउता छुट तथा मिनाहा लगायतका व्यवस्था रहेका छन्। यसै गरी विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर, आयकरको ब्याज तथा शुल्क, मूल्य अभिवृद्धि करको ब्याज तथा जरिवाना शुल्क, अन्त शुल्कको जरिवाना एवं विलम्ब शुल्क लगायतमा पनि एन बमोजिम छुट तथा मिनाहाको व्यवस्था गरिएको छ। विवरण पेश गरिसकेका तर कर तथा अन्त शुल्क बकेउता रहेका करदाताले कर दाखिला गरेमा ब्याज शुल्क, थप दस्तुर एवं जरिवाना नलाग्ने र कर निर्धारणबाट सिर्जित बकेउता दाखिला गर्ने एवं विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने सम्बन्धमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ। त्यसै गरी संस्था, बिमा अभिकर्ता, संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली वा बासिन्दा व्यक्ति लगायतका लागि पनि ऐनमा विभिन्न कर छुट, ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरिएको छ। तसर्थ आर्थिक ऐन 2083 प्रदान गरेका छुट तथा सहुलियतको लाभ लिन योग्य सम्पूर्ण करदाता एवं सरकारवालाहरूलाई सम्बन्धित व्यवस्था र तोकिएको प्रक्रिया बमोजिम समयमै आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नु हुन अनुरोध गरिन्छ। आन्तरिक राजस्व कार्यालय भरतपुर चितवन, सम्पर्क नम्बर 056-590-811।
2: ए बुहारी, कता छौ? एक गिलास दुध ल्याऊ त।
3: सानु, मलाई दही है।
4: मलाई चाहिँ घिउ दिनुस् है।
2: हुन्छ हुन्छ, यो सबको लागि त भवानी दिदी छँदैछ नि।
5: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौ।
6: साथै मन हरर र हुने, खादा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण, भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।
7: Introducing Caro TV Nepal, Nepal's largest HD IPTV service provider. We are proud to offer over 200 plus channels with our high-speed internet starting at 200 Mbps. We are providing set-top box and 5 GHz dual-band ONU free of cost. Call 980-123-2388. Experience the best with Caro TV Nepal.
8: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
9: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
10: मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भुइँ गएको के। यहाँबाट झस्कानी रहने, पटाउने गल्ने, अनि भतते पोल्ने, दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्ने भएको।
11: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
12: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
13: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
12: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर,
13: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारिसोट मौलाकाली
12: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारिसोट मौलाकाली
13: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारिसोट मौलाकाली मौलाकाली केबल कार गैंडाकोट एक नवलपुर
14: स्टुडियो टाइम चेक समय
15: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन
16: उच्च शिक्षा दिनको लागि जापान अस्ट्रेलिया क्यानाडा साउथ कोरिया युरोप लगायतका देशहरूमा जानु परेमा आइएलटिएस पिटी कोरियन अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओह्रालो नारायणगढ
17: यति बेला रातको 10 बजेको छ
18: इट्स 10 p.m.

0: यस कालिका हाइलाइट्सको साथमा
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमा र सौराहा भैरहवा भरतपुर अनि भुवन चार देवघाटमा पनि
2: सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
3: डल्फिन फन पार्क एन्ड रिसोर्ट जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ
4: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर नौ शरदपुर फोन 0564909003 र 98550 65903
5: आजको जमानाको भरपर्दो पाई

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रसङ्घीय महासभालाई असोज 8 गते सम्बोधन गर्ने, बाढी प्रभावित महिला तथा बालबालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न संसदीय समितिको निर्देशन, अस्थायी आवासमा बस्न नचाहने बाढी पीडित परिवारलाई सरकारले 15,000 उपलब्ध गराउने, बाढी प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानको लागि 2,34 करोड लाग्ने अनुमान, आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिने, प्रधानमन्त्री राहत कोषमा 13,23 करोड रकम संकलन, भारतमा भोलिदेखि सुरु हुने ब्रिक्स सम्मेलनमा चिनिया राष्ट्रपति पनि सहभागी हुने, युक्रेनमा रुसी ड्रोन आक्रमणमा 5 जनाको मृत्यु, 67 जना घाइते, र एसिसी प्रिमियर कपको उपाधिको लागि भोलि नेपालले चिर परिचित प्रतिद्वन्दी युएईको सामना गर्ने। चौबिसै घण्टा समाचार प्रसारण गर्ने मोबसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको www.kalikanews.com संसारभर एकैसाथ प्रसारण भइरहेको राति 10 बजेको कालिका हाइलाइट्समा किरण राणा मगरको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभालाई आउँदो असोज 8 गते सम्बोधन गर्नुहुने भएको छ। महासभाको उच्चस्तरीय सम्मन्य बहस असोज 6-12 गतेसम्म अमेरिकाको न्यूयोर्कमा सञ्चालन हुनेछ। महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसपटकको महासभाको नारा विश्वास पुनस्थापना रूपान्तरणको व्यवस्थापन सबैको लागि परिणाममुखी संयुक्त राष्ट्रसंघ रहेको छ। संयुक्त राष्ट्रसंघबाट प्राप्त जानकारी अनुसार अहिलेसम्म महासभामा 81 देशका राष्ट्र प्रमुख र नेपाल सहित 50 देशका सरकार प्रमुखहरूको सहभागिता रहनेछ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माणको लागि पार्टी महामन्त्री समेत रहेका सांसद विपिन कुमार आचार्यको संयोजकतामा समिति गठन गरेको छ। पार्टी प्रवक्ता जगदेश खरेलका अनुसार आचार्यको संयोजकतामा 11 सदस्य समिति गठन गरिएको हो। उहाँका अनुसार भदौ 5 गतेको केन्द्रीय समिति बैठकको निर्णय बमोजिम समिति गठन भएको हो। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रका महिला बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभयो। उहाँले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै रोजगारी राहत घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउने नाममा पीड़ितलाई प्रलोभन दबाव र झुटा आश्वासन दिने जोखिम रहेको समेत बताउनु भएको छ। विशेष गरी रसुवाको बेत्रावती तथा त्रिशुली करिडोर तिमुरे खट्टे खोला स्याप्रुबेसी हाकुबेसी र मैलुङ लगायत क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा संवेदनशील रहेको समितिको निष्कर्ष रहेको छ। रसुवाको भोटेकोसी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ। एक मन्त्रीका अनुसार मन्त्री परिषद बैठकले बाढीबाट विस्थापितहरूलाई रकम उपलब्ध गराउने निर्णय गरेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार बाढीबाट मृत हुनेहरूको संख्या हालसम्म 1,385 पुगेको छ। यस्तै सम्पर्कविहीन संख्या 5,130 रहेको छ। 37 होल्डिङ सेन्टरमा विस्थापितहरूलाई राखिएको छ। नुवाकोटमा 2,615, रसुवामा 775 र धादिङमा 295 जना होल्डिङ सेन्टरमा रहेका छन्। एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक शनिबार पुनः बस्ने गरी सकिएको छ। एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार कार्यदलको प्रतिवेदन अध्ययनपछि मूल विषयमा शनिबारको बैठकमा छलफल गर्ने गरी आजको बैठक सकिएको हो। कार्यदल बैठक संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बैठक बसेको थियो। बैठकमा संयोजक थापा र सदस्य सचिव शंकर पोखरेलका दुवै प्रतिवेदन पेश भएका थिए। बैठकमा दुवै प्रतिवेदनको अध्ययन गरी पुनः अर्को बैठक बसेर एउटै प्रतिवेदन तयार गर्नेबारे छलफल भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभएको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड अवरूद्ध बनेको छ। साँझ 8:40 रिग्दी खोला र सिमलतालको बीचमा पहिरो खस्दा सड़क दुईतर्फी अवरूद्ध बनेको हो। पहिरो हटाउनका लागि सड़क विभागको टोली तैनात गरिएको छ। हाल अवरूद्ध हटाउनका लागि मेसिन सञ्चालन गरिएको विभागको भनाइ रहेको छ। अबको केही समयमा अवरोध हट्ने सड़क विभागको भनाई रहेको छ।
रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानको लागि सरकारले 2,34,32,17,500 रुपियाँ लाग्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोगको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समेत सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढीबाट 18 विद्यालयहरू प्रभावित भएका छन्, जसमा 11 विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 7 विद्यालयमा आंशिक क्षति पुगेको छ। विद्यालय भवनका साथै भवनभित्र रहेका शैक्षिक सामग्री, फर्निचर तथा अन्य सम्पत्ति समेत नष्ट भएका छन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्ने गरी सरकारले तयारी गरिरहेको बताउनु भएको छ। मध्य प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा आज जनकपुर धाममा आयोजित राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनको लागि सुझाव तथा पृष्ठपोषण कार्यक्रममा उहाँले समयानुकूल र विद्यार्थीको आवश्यकता अनुसार पाठ्यक्रम परिमार्जनको गृहकार्य भइरहेको जानकारी दिनुभएको हो। हालको पाठ्यक्रममा व्यापक परिमार्जन आवश्यक देखिएकाले कार्यदल गठन गरी देशव्यापी रूपमा सरकारवालाबाट सुझाव संकलन भइरहेको उहाँले जानकारी दिनुभएको हो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म 13,23,10,81,267 रकम जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज साँझ 5 बजेसम्मको विवरण अनुसार विभिन्न 9 बैंकमा 9,67,23,55,25 रूपियाँ जम्मा भएको हो। त्यस्तै कोषका 2 खातामा बैंकमा रहेको डलर खातामा 2,32,84,77 अमेरिकी डलर जम्मा भएको छ। राहत कोषबाट भदौ 10 गते रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 रुपैयाँ निकासा गरिएको थियो। अब पालो जनताको मतको

0: जनताको मतमा हाम्रो प्रश्न छ, न्यायालयले आफूलाई न्याय दिनेमा विश्वस्त रहेको कंग्रेस पूर्व सभापति देउबाको भनाई तपाईलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो मत व्यक्त गर्न कालिका एफएमका आधिकारिक फेसबुक पेजमा राखिएको स्टाटसमा कमेन्ट गर्न सक्नुहुनेछ भने ट्विटर, व्हाट्सएप र फाइबरबाट लिखित प्रतिक्रिया जनाउन सक्नुहुनेछ। यसै प्रश्नमा आफ्नो आवाज सहितको प्रतिक्रिया राख्न 0556 र 158 सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँहरूको उत्कृष्ट प्रतिक्रिया प्रत्येक दिन राति 8 बजेको कालिका न्यूज एक्सप्रेस र बिहान 10 बजेको कालिका हाइलाइट्समा प्रसारण गरिनेछ। अब केन्द्रीय समाचार, भारतले 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरूद्धको सहकार्यलाई प्राथमिकतामा राख्ने भएको छ। भोलिदेखि भारतको नयाँ दिल्लीमा शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासोन्मुख देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरेको हो। ब्रिक्सको अध्यक्ष राष्ट्रको रूपमा भारतले किफायती ऊर्जा, जलवायु अनुकूलन, महत्वपूर्ण खनिज प्रविधि र जलवायु वित्तलाई प्राथमिकतामा राखेको भारतीय संचार माध्यमले जनाएको छ। यस्तै युक्रेनको निप्रो पेत्सोवक क्षेत्रमा पर्ने पाहुलाद शहरको एउटा सपिङ मलमा रूसी ड्रोन र आक्रमण हुँदा 5 जनाको मृत्यु भएको छ भने अन्य 67 जना घाइते भएका छन्। युक्रेनका गृहमन्त्री इभान बेहेस्कोभले दिनको समयमा भएको उक्त आक्रमणमा पसल तथा सवारी साधनहरू समेत क्षतिग्रस्त भएको बताएका छन्। अब खेल समाचार, नेपाल एसिसी प्रिमियर कपको उपाधिको लागि भोलि चिरपरिचित प्रतिद्वन्दी युएको सामना गर्दैछ। खेल मलेसियाको बायोमा सोभलमा नेपाली समयअनुसार बिहान 7:15 शुरू हुँदैछ। नेपाल दोस्रो तथा युए लगातार तेस्रो पटक फाइनलमा प्रतिस्पर्धा गर्दैछ। नेपाल 2023 र युए गत संस्करणको च्याम्पियन हुन्। यो खेलको विजेताले एसिसी एसिया कपमा स्थान बनाउनेछ। त्यसैले दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछन्। प्रतियोगितामा अपराजित रहने युए एक्लो टोली हो। युएले समचरणमा ओमान, कतार, कुवेत र सिङ्गापुर तथा सेमी फाइनलमा हङकङलाई पराजित गरेको थियो। राति 10 बजेको कालिका हाइलाइट्स अन्त्यमा अहिले प्रसारित प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज 8 गते सम्बोधन गर्ने, बाढी प्रभावित महिला तथा बाल बालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न संसदीय समितिको निर्देशन, अस्थायी आवासमा बस्न नचाहने बाढी पीड़ित परिवारलाई सरकारले 15,000 उपलब्ध गराउने, बाढी प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानको लागि 2,34 करोड लाग्ने अनुमान, आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिने, प्रधानमन्त्री राहत कोषमा 13,23 करोड रकम संकलन, भारतमा भोलिदेखि शुरू हुने ब्रिक्स सम्मेलनमा चिनिया राष्ट्रपति पनि सहभागी हुने, युक्रेनमा रूसी ड्रोन आक्रमणमा 5 जनाको मृत्यु, 67 जना घाइते। आइसीसी प्रिमियर कपको उपाधिको लागि भोलि नेपालले चिर परिचित प्रतिद्वन्दी युएको सामना गर्दै। यसका साथै 24 घण्टा समाचार प्रसारण गर्ने मफसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको www.kalikanews.com संसारभर एकैसाथ प्रसारण भइरहेको राति 10 बजेको कालिका हाइलाइट्स आजका लागि यति नै। किरण वानमगर बिदा हुन्छु, नमस्कार।
1: Kalika FM 95.2

0: कालिका एफएम 95.2 निरन्तरको साथी।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर, सम्पर्क 98023 64 542।
1: प्लस 2 पनि सकियो, अब हामी के गर्ने साथी?
2: भरतपुर ओह्रालोमा रहेको सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेसबाट विदेशमा गएर उच्च शिक्षा अध्ययन सँगै कमाई पनि गर्ने।
1: कसरी?
2: उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी भिजामा जापान, अस्ट्रेलिया, युके,

0: पासपोर्ट डकुमेन्टेसन एवं तालिम सबै उपलब्ध गराउँछ।
1: सेन्ट्रल लेक किन
2: ल सुन आफ्नै सुविधा सम्पन्न भवन जापान र लन्डनका प्रोफेसरबाट गेस्ट क्लास बेस्ट टिचर ल्याब लाइब्रेरी लगायत आवश्यक सम्पूर्ण सामग्री यातायातको सुविधा एवं सशुल्क होस्टेलको व्यवस्था सबै छ। त्यति मात्रै हो र स्वदेशमा नै अध्ययन गर्ने विद्यार्थीहरूको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ब्याचलर इन होटल म्यानेजमेन्ट BHM ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM र BBS मा भर्ना खुला गरिएको छ। अझ CTBT को होटल तथा विभिन्न प्राविधिक तालिमको व्यवस्था पनि छ।
1: सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली
2: भरतपुर ओरालो सेन्ट्रल कलेज बिल्डिङ फोन 0656-594-273 टोल फ्री नम्बर 18-10-50-00-273।
3: नसा छाला हार्जोनी र पेट्रोका बिरामीहरूलाई विशेष जानकारी यही भाद्र 27 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर बुद्धि प्रसाद पौडेल दुर्गा आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढ चितवनमा आउँदै हुनुहुन्छ। नयाँ तथा पुरानो बात व्याधि ढाड कम्बर घुँडाको जोर्नी दुख्ने हात खुट्टाका जोर्नी दुख्ने सुनिने युरिक एसिड बढेको हात खुट्टा पोल्ने झमझमाउने हिडुल गर्न कठिनाई हुने नसाको समस्याका साथै प्रोस्टेट बढेको मधुमेह जन्डिस पत्थरी पिनास पाइल्स फिसर फुस्टुला कानो गोला कब्जियत एवं स्त्री प्रसुति र यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नु हुन जानकारी गराउँदछौ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ। साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढ चितवन फोन 0656-512-670।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर 12 हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरूको औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन् अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन अनि भोलिपल्ट दबाई लिएर गयौँ। अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
6: सुमाया सुधार तितन माडी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भुइँ गएको के यहाँबाट झस्कानी र नि पटाउने गल्ने अनि भतते पोल्ने दुख्ने बेसी पटाउने सुतेको सुते हुने सुती सुती खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्ने भएको।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98555-5934।

0: शान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: कालिका एफएम 95.2
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर बाह्रबाट हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने, अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ, अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
3: सुमाया सुधार तितन माडी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको कि यहाँबाट झस्कानी र नि पटाउने गल्ने अनि भतते पोल्ने दुख्ने बेसी पटाउने सुतेको सुते हुने सुती सुती खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान पनि दिनुभयो त्यो गर्दा गर्दै अनि त्यतिकै हिँड्न सक्नु भएको।
1: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: हेलो
5: सुन न भाइ बुहारी काठमाडौँबाट आउँदैछन्, कहीँ अलिक फरक ठाउँमा जाउँ न, यस पटकको बसाई विशेष बनाउनु पर्छ है।
4: ल्यान्डमार्क फार्म हाउस जाउँ न हुन्न, अनि भोलिपल्ट बागमारा सौराहा जाउँ ल्यान्डमार्क फरेस्ट पार्कमा।
5: भाइले अफिसको कन्फरेन्स र सेमिनार भरतपुरमा गर्नुपर्ने थियो भन्दै थिए, के गर्ने होला?
4: भइहाल्छ नि, कन्फरेन्स सेमिनार मिटिङ गर्नु परे भरतपुर हाइटमा रहेको ल्यान्डमार्क नारायणीमा गरौँला।
5: सबै ठाउँमा ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवा गजब रहेछ त।
6: विगत 35 वर्षदेखि नेपालको आतिथ्य क्षेत्रमा सेवा दिँदै आइरहेको होटल सेन ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमारा सौराहा भैरहवा भरतपुर अनि भुवन चार देखभाटमा पनि कर्पोरेट अफिस गरीधारा काठमाडौँ फोन 01-40-47-06 र 40-47-07।
7: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
8: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
7: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556-90-959 98550-60-359 र 98550-67-359।
9: रंग बहार रंग बहार
10: बर्जर संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
9: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
10: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
9: बर्जर पेन्स।
11: ल फेरि के भो, बिच बाटोमै गाडी बन्द भयो।
12: होइन ए साथी, यहाँ किन रोकिएको, के भयो गाडीमा?
11: के हुनु साथी, गाडी किन्दा त हेर्दा राम्रो फिचर पनि धेरै थियो, तर अहिले बेला बेलामा नयाँ समस्या आउँछ क्या, एक पछि अर्को टेक्निकल समस्याले हैरान भएको।
12: त्यही भएर त गाडी किन्दा लुक्स र फिचर मात्र हेरेर हुँदैन नि, दिगो गाडी, भरपर्दो ब्रान्ड, पार्ट सजिलै पाइने र सर्भिसको पहुँच राम्रो भएको गाडी रोज्नु पर्छ नि साथी।
11: त्यसो भए तिमीले कुन गाडी चलाउँछौ त साथी?
12: टाटा, भारतमै लामो समयदेखि विश्वास कमाएको ब्रान्ड, बलियो भरपर्दो र आवश्यक स्पेयर पार्ट्स तथा सर्भिसको सहज पहुँच दैनिक प्रयोगका लागि व्यवहारिक छनौट।
11: ल मैले पनि अब गाडी बेचेर टाटा नै लिने विचार गरे, कहाँ पाइन्छ हो टाटाको गाडी साथी?
12: सजिलो छ नि, सफल मोटर्समा जाऊ न, भरतपुर एयरपोर्ट गेटको ठिक अगाडि र कावसती शाखा थकाली चोकमा।
11: सम्पर्क नम्बर
12: ल अहिले नै टिपिहाल, 98015-64-661 98013-07-495 र 98013-07-492।
7: गाडी रोज्दा देखावटी र फिचर मात्र होइन, भरपर्दोपन, टिकाउपन र सहज सेवा पनि रोज्नुहोस्। सफल मोटर्स, भरतपुर एयरपोर्ट गेट अगाडि र कावासोती थकाली चोक।
13: 95.2 कालिका एफएम हृदयको स्पन्दन।

0: शौचालय भरतपुर क्लिनिक 24 कोठी भरतपुर सम्पर्क 98023 64 542।
1: बर्बादै भयो नि भनेको छ्या।
2: के भयो दिदी?
1: हेर न बाबु, यो सेफ्टी ट्याङ्की बरिएर फोहोर नै माथि आएर घरै गनाएर बसी खानु भएन।
2: कस्तो गनाको 6000 लिटर क्षमताको ट्याङ्की भएको न्यू मनकामना सेफ्टी ट्याङ्कीलाई बोलाइहाल्नुहोस् दिदी। भ्याकुम लगाएर माटो गिटी बालुवा जे आउँछ एकैछिनमा सफा गरिदिन्छ। न्यू मनकामना सेफ्टी ट्याङ्की सफाई। त्यहाँको फोन नम्बर चाहिँ 98550 62 331। टिप्नु है।
3: ए बुहारी, कता छौ? एक गिलास दुध ल्याऊ त।
4: सानु, मलाई दही है।
5: मम्मी, मलाई चाहिँ घिउ दिनुस् है।
3: हुन्छ हुन्छ, यो सबको लागि त भवानी दिदी छँदैछ नि।
6: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
7: साथै मन हरर र हुने, खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण। भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।

0: कालिका एफएम 95.2
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर बाह्रबाट हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने। अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ। अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
3: सुमाया सुधार तितन माडी मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँबाट झस्कानी रानी पटाउने गल्नी, अनि भतातै पोल्ने, दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुती सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्त पनि दिनुभयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्नु भएको।
1: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 5934।
4: नसा, छाला, हार्जोनी र पेट्रोका बिरामीहरूलाई विशेष जानकारी। यही भाद्र 27 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर बुद्धि प्रसाद पौडेल दुर्गा आयुर्वेद औषधालय पोखरा बसपाक नारायणगढ चितवनमा आउँदै हुनुहुन्छ। नयाँ तथा पुरानो बात व्याधि, ढाड कम्बर घुँडाको जोर्नी दुख्ने, हात खुट्टाका जोर्नी दुख्ने, सुनिने युरिक एसिड बढेको, हात खुट्टा पोल्ने, झमझमाउने, हिँडडुल गर्न कठिनाई हुने, नसाको समस्याका साथै प्रोस्टेट बढेको, मधुमेह, जन्डिस, पत्थरी, पिनास, पाइल्स, फिसर, फुस्टुला, कानो गोला, कब्जियत एवं स्त्री प्रसुति र यौन समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नु हुन जानकारी गराउँदछौ। नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ, साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ। सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढ चितवन, फोन 056-512-670।
5: तीजको रमाइलो, परिवारको खुसी अनि अविस्मरणीय कार्यक्रम, अब एउटै उत्कृष्ट गन्तव्य धावन पार्टी प्यालेस, भरतपुर 11 जागृति चोक।
6: साधारण सभा, विवाह, वर्षबन्ध, सेमिनार, गोष्ठी, बर्थडे पार्टीदेखि तीज विशेष कार्यक्रमसम्म सुविधा सम्पन्न आफ्नै भवनमा चारवटा अत्याधुनिक हल, एउटै हलमा 1000 जनासम्मको क्षमता, स्विमिङ पुल, रेस्टुरेन्ट, बार र प्रशस्त पार्किङ सुविधा।
5: यस तीजमा विशेष छुट, स्वादिष्ट हाइजेनिक खाना र सुन्दर शान्त वातावरणमा आफ्नो कार्यक्रमलाई अझ विशेष बनाउनुहोस्।
6: आजै बुकिङ गर्नुहोस्। धावन पार्टी प्यालेस, भरतपुर 11 जागृति चोक, मालपुर चोकबाट 500 मिटर पूर्व। फोन 056-490-1199, मोबाइल 98550-49070।
7: रंग बहार, रंग बहार।
8: बर्जर संगे उपहारे उपहार, बम्पर मा यामाहा रेजियार।
7: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
7: बर्जर पेन्स।
9: Studio Time Check. यो समय
5: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली, भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
10: उच्च शिक्षा दिनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली, भरतपुर ओह्रालो, नारायणगढ।
11: यति बेला रातको 11 बजेको छ।
12: It's love in beer.

0: बालिका न्यूज अपडेट।
1: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभालाई आउँदो असोज 8 गते सम्बोधन गर्न हुने भएको छ। महासभाको उच्च स्तरीय सामान्य बहस असोज 6-देखि 12 गतेसम्म अमेरिकाको न्यूयोर्कमा सञ्चालन हुनेछ। महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसपटकको महासभाको नारा विश्वास पुनस्थापना रूपान्तरणको व्यवस्थापन सबैका लागि परिणाममुखी संयुक्त राष्ट्रसंघ रहेको छ। संयुक्त राष्ट्रसंघबाट प्राप्त जानकारी अनुसार अहिलेसम्म महासभामा 81 देशका राष्ट्र प्रमुख र नेपाल सहित 50 देशका सरकार प्रमुखहरू सहभागी हुनेछ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढ़ी प्रभावित क्षेत्रका महिला बालबालिका तथा अन्य क्षेत्रमा जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको शुक्रबार बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभएको छ। उहाँले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै रोजगारी राहत घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउने नाममा पीड़ितलाई प्रलोभन दबाव र झुटा आश्वासन दिने जोखिम रहेको बताइएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माणको लागि पार्टी महामन्त्री समेत रहेका सांसद विपिन कुमार आचार्यको संयोजकतामा समिति गठन गरेको छ। पार्टी प्रवक्ता जगदेश खरेलका अनुसार आचार्यको संयोजकतामा 11 सदस्य समिति गठन गरिएको हो। उहाँका अनुसार भदौ 5 केन्द्रीय समिति बैठकको निर्णय बमोजिम समिति गठन भएको हो। पार्टी प्रवक्ता जगदेश खरेलका अनुसार भदौ 5 केन्द्रीय समिति बैठकको निर्णय अनुसार समिति गठन भएको हो। समितिमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला समीम, मिक्रानी, करिश्मा कठरिया र प्रमोद नेउपानी सदस्य रहनु भएको छ। रसुवाको भोटेकोशी बाढ़ीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ। एक मन्त्रीका अनुसार मन्त्री परिषद बैठकले बाढ़ीबाट विस्थापितहरूलाई रकम उपलब्ध गराउने निर्णय गरेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार बाढ़ीबाट मृत्यु हुनेहरूको संख्या हालसम्म 1385 पुगेको छ। यस्तै सम्पर्क विहीनको संख्या 5130 रहेको छ। 37 होल्डिङ सेन्टरमा विस्थापितहरूलाई राखिएको छ। सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिर बच्चा जन्माएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानून अनुसार कार्यवाही गर्ने स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसदहरूले सुन्ने र आकस्मिक समयमा उठाएको यो विषयबारे केन्द्रित प्रश्नको जवाब दिनुहुँदै स्वास्थ्य मन्त्रीले घटनाको जानकारी प्राप्त भए लगतै अस्पतालसँग 24 घण्टे स्पष्टीकरण मागिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको तथा घटनाको बेला ड्यूटीमा रहेका अस्पतालका कर्मचारीलाई कामकाजबाट हटाएर उनीहरूमाथि पनि छानबिन भइरहेको जानकारी दिनुभएको हो। रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानको लागि सरकारले 2,34,32,17,500 रूपियाँ लाग्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोगको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढ़ीबाट 18 विद्यालयहरू प्रभावित भएका छन्। जसमा 11 विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 7 विद्यालयमा आंशिक क्षति पुगेको छ। भारतले 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरूद्धको सहकार्यलाई प्राथमिकतामा राख्ने भएको छ। शनिबारदेखि भारतको नयाँ दिल्लीमा शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासोन्मुख देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरेको हो। ब्रिक्सको अध्यक्ष राष्ट्रको रूपमा भारतले किफायती ऊर्जा, जलवायु अनुकूलन, महत्वपूर्ण खनिज प्रविधि र जलवायु वित्तलाई प्राथमिकतामा राखेको भारतीय संचार माध्यमले जनाएका छन्। र नेपालले एसिसी प्रिमियर कपको उपाधिको लागि शनिबार चिरपरिचित प्रतिद्वन्दी युएईको सामना गर्दैछ। खेल मलेसियाको बाइमा सुबलमा नेपाली समयअनुसार बिहान 7:15 शुरू हुनेछ। नेपाल दोस्रो तथा युएई लगातार तेस्रो पटक फाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल सन् 2023 र युएई गत संस्करणको च्याम्पियन हुन्। यो खेलको विजेताले एसिया कपमा स्थान बनाउनेछ। त्यसैले दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछन्। प्रतियोगितामा उपराजित रहने युएई एक्लो टोली हो। युएईले समूह चरणमा ओमान, कतार, कुवेत र सिङ्गापुर तथा सेमी फाइनलमा हङकङलाई पराजित गरेको थियो।
2: सुनसान रातको शून्यताभित्र संगीतको जादुगरी यात्रामा आफूलाई मन पर्ने नेपाली नयाँ तथा पुराना पप गीतहरू सुन्ने तपाईँको चाहनालाई पूरा गर्छ पप प्लानेटले। कालिका एफएम 95.2 को प्रस्तुति पप प्लानेट हरेक दिन रातको 11 बजेदेखि मध्यरातको निषाद 12 बजेसम्म।

0: तपाईँको दैनिक जीवनको अभिन्न सहयात्री कालिका एफएम 95.2।
1: निकटमा कालिका, विकटमा कालिका,
0: हृदयको स्पन्दन निरन्तरको साथी,
1: हर पल हर क्षण हर घडी हर समय तपाईको साथमा तपाईको माझमा
2: कालिका एफएम 95.2 को प्रस्तुति पप प्लानेट हरेक दिन रातको 11 बजेदेखि मध्यरातको निषाद 12 बजेसम्म।

0: मध्यरातको 12 बजेदेखि 2 बजेसम्म विभिन्न क्याटेगोरीका गीत संगीतको प्रस्तुति मिक्स प्याक।
1: रातको 2 बजेदेखि बिहान 4 बजेसम्म विभिन्न लोकदोहोरी भाकाहरूको साथमा भन्ज्याङका सुशैली

0: बनाइसकेपछि तपाईँले कतै ग्यास चुलो निभाउन पो बिर्सिनु भयो कि?
1: जनहितको पक्षमा कालिका एफएम 95.2

सुनसान रातको शून्यताभित्र संगीतको जादुगरी यात्रामा आफूलाई मन पर्ने नेपाली नयाँ तथा पुराना पप गीतहरू सुन्ने तपाईँको चाहनालाई पूरा गर्छ पप प्लानेटले। कालिका एफएम 95.2 को प्रस्तुति पप प्लानेट हरेक दिन रातको 11 बजेदेखि मध्यरातको निषाद 12 बजेसम्म।

रातको शून्यताभित्र संगीतको जादुगरी यात्रामा आफूलाई मन पर्ने नेपाली नयाँ तथा पुराना पप गीतहरू सुन्ने तपाईँको चाहनालाई पूरा गर्छ पप प्लानेटले। कालिका एफएम 95.2 को प्रस्तुति पप प्लानेट हरेक दिन रातको 11 बजेदेखि मध्यरातको निषाद 12 बजेसम्म।

के तपाईँले सुत्नु अघि आफ्नो घरको झ्याल ढोका बन्द गर्नुभयो त? एकपटक हेर्नुहोस् त, तपाईँले दुःखले सिर्जेको सम्पत्ति चोरी पनि हुन सक्छ। त्यसैले सुत्नु अघि राम्रोसँग झ्याल ढोका बन्द गरौँ। जनहितको पक्षमा

रातको शून्यताभित्र संगीतको जादुगरी यात्रामा आफूलाई मन पर्ने नेपाली नयाँ तथा पुराना पप गीतहरू सुन्ने तपाईँको चाहनालाई पूरा गर्छ पप प्लानेटले। कालिका एफएम 95.2 को प्रस्तुति पप प्लानेट हरेक दिन रातको 11 बजेदेखि मध्यरातको निषाद 12 बजेसम्म।

0: राति केही अति आवश्यक काम परेर बाहिर निस्कनु परेमा कोही साथी लिएर मात्रै निस्कने गरौं।
1: जनहितको पक्षमा कालिका एफएम 95.2।

सुनसान रातको शून्यताभित्र संगीतको जादुगरी यात्रामा आफूलाई मन पर्ने नेपाली नयाँ तथा पुराना पप गीतहरू सुन्ने तपाईँको चाहनालाई पूरा गर्छ पप प्लानेटले। कालिका एफएम 95.2 को प्रस्तुति पप प्लानेट हरेक दिन रातको 11 बजेदेखि मध्यरातको निषाद 12 बजेसम्म।

0: बनाइसकेपछि तपाईँले कतै ग्यास चुलो निभाउन पो बिर्सिनु भयो कि?
1: जनहितको पक्षमा कालिका एफएम 95.2
0: सेतो छडी लिएर हिँड्ने मानिस दृष्टिविहीन हुन्। पहिला उनीहरूलाई बाटो काट्न दिउँ, अनि मात्र अगाडि बढौं।
1: जनहितको पक्षमा कालिका एफएम 95.2

रातको शून्यताभित्र संगीतको जादुगरी यात्रामा आफूलाई मन पर्ने नेपाली नयाँ तथा पुराना पप गीतहरू सुन्ने तपाईँको चाहनालाई पूरा गर्छ पप प्लानेटले। कालिका एफएम 95.2 को प्रस्तुति पप प्लानेट हरेक दिन रातको 11 बजेदेखि मध्यरातको निषाद 12 बजेसम्म।

0: स्टुडियो टाइम चेक यो समय
1: जर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
2: उच्च शिक्षा दिनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आईएसपीटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओरालो नारायणगढ।
3: It's 12 a.m.
4: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभालाई आउँदो असोज 8 गते सम्बोधन गर्न हुने भएको छ। महासभाको उच्च स्तरीय सामान्य बहस असोज 6-देखि 12 गतेसम्म अमेरिकाको न्यूयोर्कमा सञ्चालन हुनेछ। महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसपटकको महासभाको नारा विश्वास पुनस्थापना रूपान्तरणको व्यवस्थापन सबैका लागि परिणाममुखी संयुक्त राष्ट्र संघ रहेको छ। संयुक्त राष्ट्र संघबाट प्राप्त जानकारी अनुसार अहिलेसम्म महासभामा 81 देशका राष्ट्र प्रमुख र नेपाल सहित 50 देशका सरकार प्रमुखहरू सहभागी हुनेछ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढ़ी प्रभावित क्षेत्रका महिला, बालबालिका तथा अन्य क्षेत्रमा जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको शुक्रबार बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थेले जानकारी दिनुभएको छ। उहाँले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै रोजगारी, राहत, घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउने नाममा पीड़ितलाई प्रलोभन, दबाव र झुटा आश्वासन दिने जोखिम रहेको बताइएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माणको लागि पार्टी महामन्त्री समेत रहेका सांसद विपिन कुमार आचार्यको संयोजकतामा समिति गठन गरेको छ। पार्टी प्रवक्ता जगदेश खरेलका अनुसार आचार्यको संयोजकतामा 11 सदस्य समिति गठन गरिएको हो। उहाँका अनुसार भदौ 5 केन्द्रीय समिति बैठकको निर्णय बमोजिम समिति गठन भएको हो। पार्टी प्रवक्ता जगदेश खरेलका अनुसार भदौ 5 केन्द्रीय समिति बैठकको निर्णय अनुसार समिति गठन भएको हो। समितिमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला समीम, मिक्रानी, करिश्मा कठरिया र प्रमोद नेउपानी सदस्य रहनु भएको छ। रसुवाको फोटेकोशी बाढ़ीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ। एक मन्त्रीका अनुसार मन्त्री परिषद बैठकले बाढ़ीबाट विस्थापितहरूलाई रकम उपलब्ध गराउने निर्णय गरेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार बाढ़ीबाट मृत्यु हुनेहरूको संख्या हालसम्म 1385 पुगेको छ। यस्तै सम्पर्क विहीनको संख्या 5130 रहेको छ। 37 होल्डिङ सेन्टरमा विस्थापितहरूलाई राखिएको छ। सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिर बच्चा जन्माएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानून अनुसार कार्यवाही गर्ने स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसदहरूले सुन्ने र आकस्मिक समयमा उठाएको यो विषयबारे केन्द्रित प्रश्नको जवाब दिनुहुँदै स्वास्थ्य मन्त्रीले घटनाको जानकारी प्राप्त भए लगतै अस्पतालसँग 24 घण्टे स्पष्टीकरण मागिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको तथा घटनाको बेला ड्यूटीमा रहेका अस्पतालका कर्मचारीलाई कामकाजबाट हटाएर उनीहरूमाथि पनि छानबिन भइरहेको जानकारी दिनुभएको हो। रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानको लागि सरकारले 2,34,32,70,500 रूपियाँ लाग्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोगको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढ़ीबाट 18 विद्यालयहरू प्रभावित भएका छन्, जसमा 11 विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 7 विद्यालयमा आंशिक क्षति पुगेको छ। भारतले 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरूद्धको सहकार्यलाई प्राथमिकतामा राख्ने भएको छ। शनिबारदेखि भारतको नयाँ दिल्लीमा शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासोन्मुख देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरेको हो। ब्रिक्सको अध्यक्ष राष्ट्रको रूपमा भारतले किफायती ऊर्जा, जलवायु अनुकूलन, महत्वपूर्ण खनिज प्रविधि र जलवायु वित्तलाई प्राथमिकतामा राखेको भारतीय संचार माध्यमले जनाएका छन्। र नेपालले एसिसी प्रिमियर कपको उपाधिको लागि शनिबार चिरपरिचित प्रतिद्वन्दी युएईको सामना गर्दैछ। खेल मलेसियाको बाईमा सुबलमा नेपाली समयअनुसार बिहान 7:15 शुरू हुनेछ। नेपाल दोस्रो तथा युएई लगातार तेस्रो पटक फाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल सन् 2023 र युएई गत संस्करणको च्याम्पियन हुन्। यो खेलको विजेताले एसिया कपमा स्थान बनाउनेछ। त्यसैले दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछन्। प्रतियोगितामा उपराजित रहने युएई एक्लो टोली हो। युएईले समूह चरणमा ओमान, कतार, कुवेत र सिङ्गापुर तथा सेमी फाइनलमा हङकङलाई पराजित गरेको थियो।
5: अहिले तपाईँ सुनिरहनु भएको छ निकटमा कालिका विकटमा कालिका एफएम 95.2 शुभरात्रि प्रहर अन्तर्गत यो हो मिक्स ब्यान्ड।

तपाईँले सुत्नु अघि ग्यास चुलो निभाउन बिर्सिनु भयो कि तपाईँको सानो भूलले ठूलो दुर्घटना हुन सक्छ। जनहितको पक्षमा कालिका एफएम

अहिले तपाईँ सुनिरहनु भएको छ निकटमा कालिका विकटमा कालिका, कालिका एफएम 95.2 शुभरात्रि प्रहर अन्तर्गत यो हो मिक्स ब्यान्ड।

0: बनाइसकेपछि तपाईँले कतै ग्यास चुलो निभाउन पो बिर्सिनु भयो कि?
1: जनहितको पक्षमा कालिका एफएम 95.2

0: स्टुडियो टाइम चेक यो समय
1: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
2: उच्च शिक्षा दिनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा आईएसपीटी कोरियन अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओरालो नारायणगढ।
3: यति बेला रातको 1 बजेको छ। It's 1 a.m.

0: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभालाई आउँदो असोज 8 गते सम्बोधन गर्नुहुने भएको छ। महासभाको उच्च स्तरीय सामान्य बहस असोज 6-12 गतेसम्म अमेरिकाको न्यूयोर्कमा सञ्चालन हुनेछ। महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसपटकको महासभाको नारा विश्वास पुनस्थापना रूपान्तरणको व्यवस्थापन सबैका लागि परिणाममुखी संयुक्त राष्ट्र संघ रहेको छ। संयुक्त राष्ट्र संघबाट प्राप्त जानकारी अनुसार अहिलेसम्म महासभामा 81 देशका राष्ट्र प्रमुख र नेपाल सहित 50 देशका सरकार प्रमुखहरू सहभागी हुनेछ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढ़ी प्रभावित क्षेत्रका महिला बालबालिका तथा अन्य क्षेत्रमा जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको शुक्रबार बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभएको छ। उहाँले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै रोजगारी राहत घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउने नाममा पीड़ितलाई प्रलोभन दबाव र झुटा आश्वासन दिने जोखिम रहेको बताइएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माणको लागि पार्टी महामन्त्री समेत रहेका सांसद विपिन कुमार आचार्यको संयोजकतामा समिति गठन गरेको छ। पार्टी प्रवक्ता जगदेश खरेलका अनुसार आचार्यको संयोजकतामा 11 सदस्य समिति गठन गरिएको हो। उहाँका अनुसार भदौ 5 केन्द्रीय समिति बैठकको निर्णय बमोजिम समिति गठन भएको हो। पार्टी प्रवक्ता जगदेश खरेलका अनुसार भदौ 5 केन्द्रीय समिति बैठकको निर्णय अनुसार समिति गठन भएको हो। समितिमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला समीम, मिक्रानी, करिश्मा कठिरिया र प्रमोद नेउपाने सदस्य रहनु भएको छ। रसुवाको भटेकोशी बाढ़ीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ। एक मन्त्रीका अनुसार मन्त्री परिषद बैठकले बाढ़ीबाट विस्थापितहरूलाई रकम उपलब्ध गराउने निर्णय गरेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार बाढ़ीबाट मृत्यु हुनेहरूको संख्या हालसम्म 1385 पुगेको छ। यस्तै सम्पर्कविहीनको संख्या 5130 रहेको छ। 37 होल्डिङ सेन्टरमा विस्थापितहरूलाई राखिएको छ। सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिर बच्चा जन्माएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानून अनुसार कार्यवाही गर्ने स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसदहरूले सुन्ने र आकस्मिक समयमा उठाएको यो विषयबारे केन्द्रित प्रश्नको जवाब दिनुहुँदै स्वास्थ्य मन्त्रीले घटनाको जानकारी प्राप्त भए लगतै अस्पतालसँग 24 घण्टे स्पष्टीकरण मागिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको तथा घटनाको बेला ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई कामकाजबाट हटाएर उनीहरूमाथि पनि छानबिन भइरहेको जानकारी दिनुभएको हो। रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानको लागि सरकारले 2,34,32,17,500 रूपियाँ लाग्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोगको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढ़ीबाट 18 विद्यालयहरू प्रभावित भएका छन्, जसमा 11 विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 7 विद्यालयमा आंशिक क्षति पुगेको छ। भारतले 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरूद्धको सहकार्यलाई प्राथमिकतामा राख्ने भएको छ। शनिबारदेखि भारतको नयाँ दिल्लीमा शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासोन्मुख देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरेको हो। ब्रिक्सको अध्यक्ष राष्ट्रको रूपमा भारतले किफायती ऊर्जा, जलवायु अनुकूलन, महत्वपूर्ण खनिज प्रविधि र जलवायु वित्तलाई प्राथमिकतामा राखेको भारतीय संचार माध्यमले जनाएका छन्। र नेपालले एसिसी प्रिमियर कपको उपाधिको लागि शनिबार चिरपरिचित प्रतिद्वन्दी युएईको सामना गर्दैछ। खेल मलेसियाको बाइमा सुबलमा नेपाली समयअनुसार बिहान 7:15 शुरू हुनेछ। नेपाल दोस्रो तथा युएई लगातार तेस्रो पटक फाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल सन् 2023 र युएई गत संस्करणको च्याम्पियन हुन्। यो खेलको विजेताले एसिसी एसिया कपमा स्थान बनाउनेछ। त्यसैले दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछन्। प्रतियोगितामा उपराजित रहने युएई एक्लो टोली हो। युएईले समूह चरणमा ओमान, कतार, कुवेत र सिङ्गापुर तथा सेमी फाइनलमा हङकङलाई पराजित गरेको थियो।
1: अहिले तपाईँ सुनिरहनु भएको छ निकटमा कालिका विकटमा कालिका, कालिका FM 95.2 शुभरात्रि प्रहर अन्तर्गत यो हो मिक्स ब्याग।

0: तपाईले नचिन्ने भेषमा चोरहरू गाउँ घरमा डुलिरहेका हुन सक्छन्। त्यस्ता व्यक्तिबाट सधैँ सजग रहौं।
1: जनहितको पक्षमा कालिका एफएम 95.2

0: तपाईँहरू जहाँ जहाँ कालिका एफएम त्यहाँ त्यहाँ कालिका एफएम त्यहाँ त्यहाँ
1: अहिले तपाईँ सुनिरहनु भएको छ निकटमा कालिका विकटमा कालिका कालिका एफएम 95.2 शुभरात्रि प्रहर अन्तर्गत यो हो मिक्स ब्याग।

अपरिचित व्यक्तिलाई आफ्नो घरभित्रको कुराहरूको बारेमा जानकारी नदिऊ, यसले गर्दा तपाईँ चोरीबाट बस्न सक्नुहुन्छ। जनहितको पक्षमा कालिका एफएम 95.2

0: अहिले तपाईँ सुनिरहनु भएको छ निकटमा कालिका विकटमा कालिका, कालिका एफएम 95.2 शुभरात्रि प्रहर अन्तर्गत यो हो मिक्स ब्याग।
1: यदि कहीँ दुर्घटना पर्यो भने नजिकैको प्रहरी कार्यालयमा खबर गरौँ। घाइतेलाई छिटो भन्दा छिटो स्वास्थ्य चौकी लैजाऊ, जसले गर्दा घाइतेले अकालमा ज्यान गुमाउन नपरोस्।
0: जनहितको पक्षमा कालिका एफएम 95.2।

0: पछाडि बिस्तारै हाँक्नुहोस्, किनकि चाँडो गए भन्न सकिन्न, ढिलो गए अवश्य पुगिन्छ।
1: जनहितको पक्षमा कालिका

0: स्टुडियो टाइम चेक यो समय
1: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
2: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओरालो नारायणगढ।
3: यति बेला रातको 2 बजेको छ। It's 2 a.m.

0: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभालाई आउँदो असोज 8 गते सम्बोधन गर्न हुने भएको छ। महासभाको उच्च स्तरीय सामान्य बहस असोज 6-12 गतेसम्म अमेरिकाको न्यूयोर्कमा सञ्चालन हुनेछ। महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसपटकको महासभाको नारा विश्वास पुनस्थापना रूपान्तरणको व्यवस्थापन सबैका लागि परिणाममुखी संयुक्त राष्ट्र संघ रहेको छ। संयुक्त राष्ट्र संघबाट प्राप्त जानकारी अनुसार अहिलेसम्म महासभामा 81 देशका राष्ट्र प्रमुख र नेपाल सहित 50 देशका सरकार प्रमुखहरू सहभागी हुनेछ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढ़ी प्रभावित क्षेत्रका महिला बालबालिका तथा अन्य क्षेत्रमा जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको शुक्रबार बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभएको छ। उहाँले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै रोजगारी राहत घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउने नाममा पीड़ितलाई प्रलोभन दबाव र झुटा आश्वासन दिने जोखिम रहेको बताइएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माणको लागि पार्टी महामन्त्री समेत रहेका सांसद विपिन कुमार आचार्यको संयोजकतामा समिति गठन गरेको छ। पार्टी प्रवक्ता जगदेश खरेलका अनुसार आचार्यको संयोजकतामा 11 सदस्य समिति गठन गरिएको हो। उहाँका अनुसार भदौ 5 केन्द्रीय समिति बैठकको निर्णय बमोजिम समिति गठन भएको हो। पार्टी प्रवक्ता जगदेश खरेलका अनुसार भदौ 5 केन्द्रीय समिति बैठकको निर्णय अनुसार समिति गठन भएको हो। समितिमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला समीम, मिक्रानी, करिश्मा कठरिया र प्रमोद नेउपानी सदस्य रहनु भएको छ। रसुवाको भोटेकोसी बाढ़ीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ। एक मन्त्रीका अनुसार मन्त्री परिषद बैठकले बाढ़ीबाट विस्थापितहरूलाई रकम उपलब्ध गराउने निर्णय गरेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार बाढ़ीबाट मृत्यु हुनेहरूको संख्या हालसम्म 1385 पुगेको छ। यस्तै सम्पर्क विहीनको संख्या 5130 रहेको छ। 37 होल्डिङ सेन्टरमा विस्थापितहरूलाई राखिएको छ। सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिर बच्चा जन्माएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानून अनुसार कार्यवाही गर्ने स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसदहरूले सुन्ने र आकस्मिक समयमा उठाएको यो विषयबारे केन्द्रित प्रश्नको जवाब दिनुहुँदै स्वास्थ्य मन्त्रीले घटनाको जानकारी प्राप्त भए लगतै अस्पतालसँग 24 घण्टे स्पष्टीकरण मागिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको तथा घटनाको बेला ड्यूटीमा रहेका अस्पतालका कर्मचारीलाई कामकाजबाट हटाएर उनीहरूमाथि पनि छानबिन भइरहेको जानकारी दिनुभएको हो। रसुवाको भोटेकोसी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानको लागि सरकारले 2,34,32,17,500 रूपियाँ लाग्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोगको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढ़ीबाट 18 विद्यालयहरू प्रभावित भएका छन्, जसमा 11 विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 7 विद्यालयमा आंशिक क्षति पुगेको छ। भारतले 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरूद्धको सहकार्यलाई प्राथमिकतामा राख्ने भएको छ। शनिबारदेखि भारतको नयाँ दिल्लीमा शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासोन्मुख देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरेको हो। ब्रिक्सको अध्यक्ष राष्ट्रको रूपमा भारतले किफायती ऊर्जा, जलवायु अनुकूलन, महत्वपूर्ण खनिज प्रविधि र जलवायु वित्तलाई प्राथमिकतामा राखेको भारतीय संचार माध्यमले जनाएका छन्। र नेपालले एसिसी प्रिमियर कपको उपाधिको लागि शनिबार चिरपरिचित प्रतिद्वन्दी युएईको सामना गर्दैछ। खेल मलेसियाको बायमा सुबलमा नेपाली समयअनुसार बिहान 7:15 शुरू हुनेछ। नेपाल दोस्रो तथा युएई लगातार तेस्रो पटक फाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल सन् 2023 र युएई गत संस्करणको च्याम्पियन हुन्। यो खेलको विजेताले एसिया कपमा स्थान बनाउनेछ। त्यसैले दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछन्। प्रतियोगितामा अपराजित रहने युएई एक्लो टोली हो। युएईले समूह चरणमा ओमान, कतार, कुवेत र सिङ्गापुर तथा सेमी फाइनलमा हङकङलाई पराजित गरेको थियो।
1: कालिका न्यूज अपडेट, कालिका एफएम 95.9।

तपाई सुन्दै हुनुहुन्छ मध्य नेपालको सर्वोत्कृष्ट रेडियो कालिका एफएम 95.2। यति बेला हामी छौ शुभरात्रि प्रहरमा। शुभरात्रि प्रहर अन्तर्गत अब सुन्न सक्नुहुनेछ चर्चित लोकदोहोरी भाकाहरू, भन्ज्याङका सुशीलहरू।

0: ड्राइभिङ गर्दा मोबाइलको प्रयोग नगरौं, यसले दुर्घटना पनि निम्त्याउन सक्छ। बरु प्रयोग गर्ने परे सुरक्षित ठाउँमा साइड लगाएर मात्र प्रयोग गर्ने गरौं।
1: जनहितको पक्षमा कालिका एफएम 95.2

तपाईँ सुन्दै हुनुहुन्छ मध्य नेपालको सर्वोत्कृष्ट रेडियो कालिका फ्याम 95.2। यति बेला हामी छौ शुभरात्री प्रहरमा। शुभरात्री प्रहर अन्तर्गत अब सुन्न सक्नुहुनेछ चर्चित लोकदोहोरी भाकाहरू भन्ज्याङका।

0: स्टुडियो टाइम चेक यो समय
1: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
2: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओरालो नारायणगढ।
3: यति बेला रातको 3 बजेको छ। It's 3 a.m.

0: कालिका न्यूज अपडेट।
1: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभालाई आउँदो असोज 8 गते सम्बोधन गर्नुहुने भएको छ। महासभाको उच्च स्तरीय सामान्य बहस असोज 6-12 गतेसम्म अमेरिकाको न्यूयोर्कमा सञ्चालन हुनेछ। महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसपटकको महासभाको नारा विश्वास पुनस्थापना रूपान्तरणको व्यवस्थापन सबैका लागि परिणाममुखी संयुक्त राष्ट्र संघ रहेको छ। संयुक्त राष्ट्र संघबाट प्राप्त जानकारी अनुसार अहिलेसम्म महासभामा 81 देशका राष्ट्र प्रमुख र नेपाल सहित 50 देशका सरकार प्रमुखहरू सहभागी हुनेछ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढ़ी प्रभावित क्षेत्रका महिला बालबालिका तथा अन्य क्षेत्रमा जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको शुक्रबार बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभएको छ। उहाँले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै रोजगारी राहत घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउने नाममा पीड़ितलाई प्रलोभन दबाव र झुटा आश्वासन दिने जोखिम रहेको बताइएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माणको लागि पार्टी महामन्त्री समेत रहेका सांसद विपिन कुमार आचार्यको संयोजकतामा समिति गठन गरेको छ। पार्टी प्रवक्ता जगदेश खरेलका अनुसार आचार्यको संयोजकतामा 11 सदस्य समिति गठन गरिएको हो। उहाँका अनुसार भदौ 5 केन्द्रीय समिति बैठकको निर्णय बमोजिम समिति गठन भएको हो। पार्टी प्रवक्ता जगदेश खरेलका अनुसार भदौ 5 केन्द्रीय समिति बैठकको निर्णय अनुसार समिति गठन भएको हो। समितिमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला समीम, मिक्रानी, करिश्मा कठरिया र प्रमोद नेउपानी सदस्य रहनु भएको छ। रसुवाको फटेकोशी बाढ़ीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ। एक मन्त्रीका अनुसार मन्त्री परिषद बैठकले बाढ़ीबाट विस्थापितहरूलाई रकम उपलब्ध गराउने निर्णय गरेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार बाढ़ीबाट मृत्यु हुनेहरूको संख्या हालसम्म 1385 पुगेको छ। यस्तै सम्पर्क विहीनको संख्या 5130 रहेको छ। 37 होल्डिङ सेन्टरमा विस्थापितहरूलाई राखिएको छ। सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिर बच्चा जन्माएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानून अनुसार कार्यवाही गर्ने स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसदहरूले सुन्ने र आकस्मिक समयमा उठाएको यो विषयबारे केन्द्रित प्रश्नको जवाब दिनुहुँदै स्वास्थ्य मन्त्रीले घटनाको जानकारी प्राप्त भए लगतै अस्पतालसँग 24 घण्टे स्पष्टीकरण मागिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको तथा घटनाको बेला ड्यूटीमा रहेका अस्पतालका कर्मचारीलाई कामकाजबाट हटाएर उनीहरूमाथि पनि छानबिन भइरहेको जानकारी दिनुभएको हो। रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानको लागि सरकारले 2,34,32,70,500 रूपियाँ लाग्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोगको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढ़ीबाट 18 विद्यालयहरू प्रभावित भएका छन्, जसमा 11 विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 7 विद्यालयमा आंशिक क्षति पुगेको छ। भारतले 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरूद्धको सहकार्यलाई प्राथमिकतामा राख्ने भएको छ। शनिबारदेखि भारतको नयाँ दिल्लीमा शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासोन्मुख देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरेको हो। ब्रिक्सको अध्यक्ष राष्ट्रको रूपमा भारतले किफायती ऊर्जा, जलवायु अनुकूलन, महत्वपूर्ण खनिज प्रविधि र जलवायु वित्तलाई प्राथमिकतामा राखेको भारतीय संचार माध्यमले जनाएका छन्। र नेपालले एसिसी प्रिमियर कपको उपाधिको लागि शनिबार चिरपरिचित प्रतिद्वन्दी युएईको सामना गर्दैछ। खेल मलेसियाको बाइमासु बलमा नेपाली समयअनुसार बिहान 7:15 शुरू हुनेछ। नेपाल दोस्रो तथा युएई लगातार तेस्रो पटक फाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल सन् 2023 र युएई गत संस्करणको च्याम्पियन हुन्। यो खेलको विजेताले एसिया कपमा स्थान बनाउनेछ। त्यसैले दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछन्। प्रतियोगितामा अपराजित रहने युएई एक्लो टोली हो। युएईले समूह चरणमा ओमान, कतार, कुवेत र सिङ्गापुर तथा सेमी फाइनलमा हङकङलाई पराजित गरेको थियो।
0: कालिका न्यूज अपडेट। कालिका एफएम 95.9।

तपाईँ सुन्दै हुनुहुन्छ मध्य नेपालको सर्वोत्कृष्ट रेडियो कालिका FM 95.2। यति बेला हामी छौ शुभरात्रि प्रहरमा। शुभरात्रि प्रहर अन्तर्गत अब सुन्न सक्नुहुनेछ चर्चित लोकदोहोरी भाकाहरू भन्ज्याङका सुशील।

0: पछाडि बिस्तारै हाँक्नुहोस्, किनकि चाँडो गए भन्न सकिन्न, ढिलो गए अवश्य पुगिन्छ।
1: जनहितको पक्षमा कालिका एफ

को सर्वोत्कृष्ट रेडियो कालिका फ्याम 95.2 यति बेला हामी छौ शुभरात्रि प्रहरमा। शुभरात्रि प्रहर अन्तर्गत अब सुन्न सक्नुहुनेछ चर्चित लोकदोहोरी भाकाहरू भन्ज्याङका सुशील।

0: नजिकैको प्रहरी कार्यालयमा खबर गरौं। घाइतेलाई छिटो भन्दा छिटो स्वास्थ्य चौकी लैजाऊ, जसले गर्दा घाइतेले अकालमा ज्यान गुमाउन नपरोस्।
1: जनहितको पक्षमा कालिका एफएम 95.2।

नेपालको सर्वोत्कृष्ट रेडियो कालिका फार्म 95.2 यति बेला हामी छौँ शुभरात्रि प्रहरमा। शुभरात्रि प्रहर अन्तर्गत अब सुन्न सक्नुहुनेछ चर्चित लोकदोहोरी भाकाहरू, भन्ज्याङका सुसेलीहरू

0: स्टुडियो टाइम चेक यो समय
1: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसूति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन।
2: उच्च शिक्षा अध्ययनको लागि जापान, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया, युरोप लगायतका देशहरूमा जानु परेमा, आइएलटिएस, पिटी, कोरियन, अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा, सेन्ट्रल एजुकेशन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओरालो नारायणगढ।
3: यति बेला बिहानको 4 बजेको छ। It's 4 a.m.

0: कालिका न्यूज अपडेट।
1: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभालाई आउँदो असोज 8 गते सम्बोधन गर्नुहुने भएको छ। महासभाको उच्च स्तरीय सामान्य बहस असोज 6-12 गतेसम्म अमेरिकाको न्यूयोर्कमा सञ्चालन हुनेछ। महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसपटकको महासभाको नारा विश्वास पुनस्थापना रूपान्तरणको व्यवस्थापन सबैका लागि परिणाममुखी संयुक्त राष्ट्र संघ रहेको छ। संयुक्त राष्ट्र संघबाट प्राप्त जानकारी अनुसार अहिलेसम्म महासभामा 81 देशका राष्ट्र प्रमुख र नेपाल सहित 50 देशका सरकार प्रमुखहरू सहभागी हुनेछ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढ़ी प्रभावित क्षेत्रका महिला बालबालिका तथा अन्य क्षेत्रमा जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको शुक्रबार बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभएको छ। उहाँले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै रोजगारी राहत घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउने नाममा पीड़ितलाई प्रलोभन दबाव र झुटा आश्वासन दिने जोखिम रहेको बताइएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माणको लागि पार्टी महामन्त्री समेत रहेका सांसद विपिन कुमार आचार्यको संयोजकतामा समिति गठन गरेको छ। पार्टी प्रवक्ता जगदेश खरेलका अनुसार आचार्यको संयोजकतामा 11 सदस्य समिति गठन गरिएको हो। उहाँका अनुसार भदौ 5 केन्द्रीय समिति बैठकको निर्णय बमोजिम समिति गठन भएको हो। पार्टी प्रवक्ता जगदेश खरेलका अनुसार भदौ 5 केन्द्रीय समिति बैठकको निर्णय अनुसार समिति गठन भएको हो। समितिमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला समीम, मिक्रानी, करिश्मा कठरिया र प्रमोद नेउपाने सदस्य रहनु भएको छ। रसुवाको फटेकोशी बाढ़ीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ। एक मन्त्रीका अनुसार मन्त्री परिषद बैठकले बाढ़ीबाट विस्थापितहरूलाई रकम उपलब्ध गराउने निर्णय गरेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार बाढ़ीबाट मृत्यु हुनेहरूको संख्या हालसम्म 1385 पुगेको छ। यस्तै सम्पर्कविहीनको संख्या 5130 रहेको छ। 37 होल्डिङ सेन्टरमा विस्थापितहरूलाई राखिएको छ। सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिर बच्चा जन्माएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानून अनुसार कार्यवाही गर्ने स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसदहरूले सुन्ने र आकस्मिक समयमा उठाएको यो विषयबारे केन्द्रित प्रश्नको जवाब दिनुहुँदै स्वास्थ्य मन्त्रीले घटनाको जानकारी प्राप्त भए लगतै अस्पतालसँग 24 घण्टे स्पष्टीकरण मागिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको तथा घटनाको बेला ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई कामकाजबाट हटाएर उनीहरूमाथि पनि छानबिन भइरहेको जानकारी दिनुभएको हो। रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानको लागि सरकारले 2,34,32,17,500 रूपियाँ लाग्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढ़ीबाट 18 विद्यालयहरू प्रभावित भएका छन्, जसमा 11 विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 7 विद्यालयमा आंशिक क्षति पुगेको छ। भारतले 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरूद्धको सहकार्यलाई प्राथमिकतामा राख्ने भएको छ। शनिबारदेखि भारतको नयाँ दिल्लीमा शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासमूलक देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरेको हो। ब्रिक्सको अध्यक्ष राष्ट्रको रूपमा भारतले किफायती ऊर्जा, जलवायु अनुकूलन, महत्वपूर्ण खनिज प्रविधि र जलवायु वित्तलाई प्राथमिकतामा राखेको भारतीय संचार माध्यमले जनाएका छन्। र नेपालले एसिसी प्रिमियर कपको उपाधिको लागि शनिबार चिरपरिचित प्रतिद्वन्दी युएईको सामना गर्दैछ। खेल मलेसियाको बायमा सुबलमा नेपाली समयअनुसार बिहान 7:15 शुरू हुनेछ। नेपाल दोस्रो तथा युएई लगातार तेस्रो पटक फाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल सन् 2023 र युएई गत संस्करणको च्याम्पियन हुन्। यो खेलको विजेताले एसिया कपमा स्थान बनाउनेछ। त्यसैले दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछन्। प्रतियोगितामा उपराजित रहने युएई एक्लो टोली हो। युएईले समूह चरणमा ओमान, कतार, कुवेत र सिङ्गापुर तथा सेमी फाइनलमा हङकङलाई पराजित गरेको थियो।
2: कालिका FM 95.2

सच्चिदानन्द रूपाय विश्वोत्पत्यादि हेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नमः। नमस्कार, निकटमा कालिका विकटमा कालिका, मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफएमद्वारा यस पावन बिहानीमा प्रसारित धार्मिक आध्यात्मिक कार्यक्रम भक्ति सुधामा तपाईँलाई हार्दिक स्वागत छ। र हामीले कुलशेखर स्वामीद्वारा रचित मुकुन्दमाला स्तोत्रको चर्चा गर्दै आइरहेका छौँ। यो ग्रन्थ भक्तिपरक ग्रन्थ हो। एउटा भक्तले भगवानलाई कुन रूपमा लिन्छ, एउटा भक्तका मनमा कसरी भगवान सम्बन्धी तरङ्गहरू उत्पन्न हुन्छन्, भक्तहरूको अवस्था के हुन्छ, यिनै कुराहरू यहाँ आएका छन् र आज पनि यिनै विषयवस्तुको चर्चा गर्नेछौँ। तर आउनुहोस् त्यस पूर्व एउटा सुमधुर भजन

अहिले हामीले भजन श्रवण गर्यौँ र यहाँ कुलशेखर स्वामीले परब्रह्म परमात्माका विशेषता अथवा भनौँ भक्तहरूका दुःख निवृत्त गर्नमा उहाँ कुशल हुनुहुन्छ भन्ने भाव व्यक्त गर्दै हुनुहुन्छ र भन्नुहुन्छ, भक्तको दुःखरूप सर्पलाई गरुड र मणिले झैँ नाश गर्ने, जसरी गरुडले सर्पको विषलाई पचाउन सक्छ, सर्पको विषलाई नाश गर्न सक्छ, अथवा गरुडमा जुन मणि हुन्छ त्यहाँ त्यो विषलाई नाश गर्न सक्ने शक्ति हुन्छ। त्यस्तै गरेर परब्रह्म परमात्मा पनि भक्तहरूको दुःखरूपी सर्पलाई नाश गर्न सक्षम हुनुहुन्छ, अथवा आफ्ना भक्तको दुःखलाई भगवान्ले नाश गर्नुहुन्छ भनेर यहाँ भगवान्का ती सौसल्य आदि गुणहरूको सम्झना गर्नुहुन्छ र भन्नुहुन्छ, तिनै लोकको रक्षा गर्ने मणि नागमणिले त सर्पको विषबाट मात्रै रक्षा गर्छ, तर परमात्मा त यस्ता मणि हुनुहुन्छ तिनै लोकको रक्षा उहाँबाट नै भइरहेको छ, उहाँबाट नै हुन्छ। त्यस्तै गोपिनीहरूका नेत्र रूप चातक पक्षीलाई मेघले झैँ आनन्द दिने वाला भनिन्छ। चातक अर्थात् काकाकुल पक्षीले जमिनमा थ्योरिएको जम्मा भएको पानी खाँदैन, पिउँदैन, मेघबाट जुन बर्सिँदै गरेको छ त्यो पानी मात्रै उसले पिउँछ। त्यसैले चातक पक्षीका लागि मेघ अथवा वर्षा अत्यन्तै महत्त्वपूर्ण हुन्छ। सदा सर्वदा उनीहरूले आकाशबाट वर्षिने त्यो पानीको प्रतीक्षा गरिरहेका हुन्छन्। त्यस्तै प्रकारले गोपिनीहरू भनेका पनि भगवान्का परम भक्ताहरू हुन्। हामीले पहिले चर्चा पनि गरेका छौँ एकपटक, यी गोपिनीहरू जति छन् तिनीहरू सामान्य नारी नभएर पूर्व जन्मका यी ऋषि महर्षिहरूले नै दीर्घकालीन तपस्या गरेर लामो तपस्याबाट परमात्मालाई प्रसन्न पारेर हामी गोपिनीका रूपमा जन्मिन पाऊँ भनेर उनीहरूले वरदान मागेका थिए, वरदान पाएका थिए। त्यही भएर त्यहाँ गोपिनीका रूपमा उनीहरू जन्मेका थिए, कुनै सामान्य नारीहरू गोपिनीहरू थिएनन्। त्यसैले जन्म जन्मान्तरको संस्कार, त्यो प्रवृत्ति, भगवान्प्रतिको भक्ति उनीहरूमा थियो र उनीहरूको लगभग त्यो जन्म एक प्रकारले अन्तिम जन्म जस्तै थियो। त्यसैले उनीहरूको भगवत प्रेम यति थियो भनेर तुलना गर्नै सकिँदैन। यहाँ स्वामीजीले सामान्य रूपमा चातक पक्षीको तीर्खा तृष्णासँग प्याससँग तुलना गर्नुभएको छ, तर यी चातक पक्षीभन्दा पनि अझ बढी हुन सक्छ। त्यसैले यहाँ स्वामीजीले भन्नुहुन्छ, गोपिनीहरूका नेत्र रूप चातक पक्षी उनीहरू हरदम हर क्षण परमात्मालाई दर्शन गर्न चाहन्थे। यतिसम्म भनेका छन् कि गोपिनीहरूले, त्यो कुरा भागवतमा आउँछ, यी आँखाका जुन परेला जुन पलक झिम्किन्छन् यी पनि नझिम्किदिए भगवान्लाई हेरिरहन पाउँथ्यौँ, यसले पनि हामीलाई परमात्माको दर्शनमा बाधा पारेका छन् भनेर त्यो अवस्थामा त्यो स्थितिमा पुगेका ब्रह्म परमात्माका परम भक्तहरू हुन्। त्यसैले ती गोपिनीहरूका नेत्ररूप चातकलाई आनन्द दिनेवाला भगवान् श्रीकृष्ण हुनुहुन्थ्यो, त्यो यहाँ सम्झना गर्नुहुन्छ कुलशेखर स्वामीले र भन्नुहुन्छ, तिनै लोकका सुन्दरताका मुद्रा मणि अर्थात् सुन्दरताका परमावधि पनि परमात्मा नै हुनुहुन्छ। श्रीकृष्ण रूपमा जुन अवतरित हुनुभएको छ, उहाँको जति सौन्दर्य छ त्यो सौन्दर्य यो विश्व ब्रह्माण्डमा कहीँ पनि पाउन सकिँदैन।
त्यसैले गर्दा सुन्दरताका मुद्रामा है अर्थात् सुन्दरताका परमावली भनेर यहाँ स्वामीजीले सम्बोधन गर्नुभएको छ। त्यस्तै गरेर सम्पूर्ण देवताहरूका शिखामणि यस्ता गोपाल चुडामणिले मेरो कल्याण गरून् हाम्रो कल्याण गरून् भनेर यसरी भगवान्का विशेषताहरूलाई सम्झेर कल्याणको चाहना गर्नुभएको छ। कहिलेकाहीँ भक्तहरू आत्तिनुहुन्छ, होइन म त डुबिहालेँ कि समुद्रमा, मेरो अब उद्धारै हुँदैन कि भनेर यसरी कहिलेकाहीँ आर्त भएर पुकार्नुहुन्छ, कहिले आनन्दित भएर नाच्नुहुन्छ, कहिले तन्मय भएर भगवान्को रूपको आस्वादन गर्नुहुन्छ। र फेरि स्वामीजीले भन्नुहुन्छ, शत्रुहरूको नाश गर्ने एउटै मन्त्र छ र त्यो उपनिषदहरूको वाक्यको परम पूज्य मन्त्र पनि हो तथा जन्म मरण रूप संसारलाई नाश गर्ने मन्त्र, अज्ञान रूप अन्धकारलाई नाश गर्ने मन्त्र पनि त्यही हो। त्यसैले हे जुवे, हे जुब्रो, यस्ता अनेक विशेषता भएको श्री कृष्ण मन्त्र

सारा आन्तरिक बाह्य शत्रुहरूलाई नाश गर्ने मन्त्र हो अथवा आध्यात्मिक क्षेत्रमा अवरोध आउने जति अवरोधकारकहरू छन् ती सबैलाई यो कृष्ण मन्त्रले नाश गरिदिन्छ। त्यति मात्रै होइन, उपनिषदहरूमा पनि यो श्री कृष्ण मन्त्रको ठुलो महत्त्व गाइएको छ। यो उपनिषदमा उपनिषदका वाक्यहरूले बडो आदर गरेर लिएको मन्त्र हो यो। र यो मन्त्र यस्तो छ, छोटो छ, सजिलो छ, हामीसँग जिब्रो छ, सजिलैसँग उच्चारण गर्न सक्छौँ, यो मन्त्रलाई पटक पटक दोहोऱ्याइरहन सक्छौँ। यसमा यति शक्ति छ कि हाम्रो जुन जन्म मरणको जुन चक्र छ, प्रकृतिको चक्र छ, यो जन्म मरणको चक्रबाट हामीलाई पार पार्न सक्ने, उद्धार गर्न सक्ने त्यस्तो मन्त्र हो यो कृष्ण मन्त्र। त्यति मात्रै होइन, जुन हाम्रो हृदयमा ग्रन्थि बनेर अज्ञान रूपी अन्धकार बसेको छ, रहेको छ, त्यो अन्धकारलाई, त्यो अज्ञानलाई हटाउनेवाला र उज्यालो दिनेवाला मन्त्र पनि हो श्री कृष्ण मन्त्र। श्री कृष्ण मन्त्रका विशेषताहरू अनन्त छन्। त्यस्तो विशेषता भएको त्यो मन्त्र जप गर्नुपर्छ, यसैबाट जीवन सफल हुन्छ। जीवनको सफलता नै यही हो। मानव जीवनमा आएर यो आर्यवर्त क्षेत्रमा हामी जन्मेर, यो पुण्य क्षेत्रमा जन्मेर नित्य निरन्तर रूपमा श्री कृष्ण मन्त्र जप्न सकिएन भने के नै उपलब्धि भयो। त्यसैले यो मन्त्र जप भनेर स्वामीजीले यहाँ आफ्नै जिब्रोलाई आदेश दिनुहुन्छ। र फेरि भगवानकै नाम मन्त्रको महत्त्व गाउँदै भन्नुहुन्छ, हे मन, तैँले श्री कृष्ण नाम रूपी औषधि पान गर। यी इन्द्रियहरू सबै मनबाट चल्छन्। यी 10 इन्द्रियको मालिक नै मनलाई मानिन्छ। मनले चाह्यो भने जिब्रोले जप गर्ने हो, मनले चाह्यो भने कानले सुन्ने हो, मनले चाह्यो भने गन्तव्यतिर घोडाहरू बढ्ने हो, मनले चाह्यो भने दृश्यहरू देख्ने हो। त्यसैले इन्द्रियहरूको मुख्य मुखिया अथवा मालिक मन हो। त्यही भएर स्वामीजीले फेरि मनलाई आज्ञा दिँदै भन्नुहुन्छ, हे मन, तैँले यो श्री कृष्ण नाम रूपी यो त परम औषधि हो, सञ्जीवनी बुटी हो, यो पान गर, यो ग्रहण गर। यो औषधिले अनेक प्रकारका मोहलाई नाश गर्छ। ऋषि महर्षिहरूको मनलाई पनि आनन्द दिन्छ, अथवा उनीहरूको मनलाई गोविन्दका विषयमा लगाउँछ यो नामले। ठुला ठुला दैत्यहरूलाई यसले दुःख दिन्छ। जुन दुष्ट छन्, दुराचारीहरू छन्, तिनीहरूबाट पनि रक्षा गर्छ। यो भगवानका परम भक्त हुनुहुन्छ, भक्तको रक्षाको लागि परमात्मा प्रकट हुनुहुन्छ, आउनुहुन्छ। कुनै उपायले भक्तको रक्षा गर्दाखेरि दुष्टहरूले, दैत्यहरूले दुःख पाउँछ। त्यसैले यहाँ स्वामीजीले भन्नुहुन्छ, ठुला ठुला दैत्यहरूलाई पनि दुःख दिन्छ यो मन्त्रले, भक्तहरूलाई अत्यन्त हित गर्दछ, संसारको भयलाई पनि यसले हटाउँछ। जति पनि सांसारिक भयहरू छन् ती सारा भयहरूलाई हटाउने त्यस्तो परम औषधि हो श्री कृष्ण मन्त्र, श्री कृष्ण नाम। कल्याण प्राप्तिको यो औषधि हो, यसका अनन्त गुणहरू छन्, विशेषताहरू छन्। त्यसैले हे मन, तैँले त्यस्तो दिव्य श्री कृष्ण नामको औषधि पान गर्नुपर्छ, पान गर भनेर यसरी मनलाई सम्झाउँदै हुनुहुन्छ। स्वामीजीका एक एक वाक्यहरू, एक एक शब्दहरू अत्यन्त महत्त्वपूर्ण छन्। उहाँले यी सबै अनुभव गरेर
बताउनु भएको हो। कुनै बाहिर कुनै एउटा ग्रन्थ छपाउनु पर्यो भनेर लेखिएको यो होइन, आफ्ना अनुभवहरूलाई, आफ्ना मनमा उठ्ने तरङ्गहरूलाई सबैका लागि पुस्तकका रूपमा प्रकट गरिदिनु। हामीले कुलशेखर स्वामीले भन्नुहुन्छ, भगवानका चरण कमलको स्मरण बिना गरिएका अथवा भक्ति बिना गरिएका सम्पूर्ण कर्महरू निष्फल हुन्छ। कति गहिरो कुरा यहाँ बताउनु भएको छ। भगवानको स्मरण हुन त हाम्रा कर्मकाण्ड आदिमा पनि सबभन्दा सुरुमै अपवित्र पवित्र वा सर्वावस्थाङ्ग तोपी वा यह स्मरेत पुण्डरी काक्षम सभा यहाँ भ्यन्तर सूची भनेर भगवान पुण्डरी काक्षलाई स्मरण गरेपछि मात्र शुद्ध भइन्छ। केवल नुहाएर मात्रै पनि हुँदैन, ननुहाएर पनि हुँदैन, आफ्ना बाह्य शुद्धि गरिसकेपछि आन्तरिक शुद्धिका लागि भगवानको पुण्डरी काक्षको स्मरण गर्नै पर्छ। हाम्रो शास्त्रहरूमा यो बताइएको छ। त्यसैले यहाँ स्वामीजीले पनि भन्नुहुन्छ, शास्त्रभन्दा बाहिर गएर उहाँले केही भन्नुभएको छैन, भगवानका चरणको स्मरण बिना गरिएका सम्पूर्ण कर्महरू व्यर्थ हुन्छ। जति पनि हामीले आध्यात्मिक कर्महरू गर्छौँ, परमात्मालाई सम्झँदै मनमा धारण गर्दै हृदयमा राख्दै गरियो भने ती पूर्ण हुन्छन्। भक्ति छैन, श्रद्धा छैन, भगवानको स्मरण पनि छैन, त्यस किसिमले गरिएका ती पुण्य कर्महरू पनि त्यति फलदायी नहुन सक्छ। हुन त गरिसकेपछि फल त केही प्राप्त होला, कर्तव्य पुरा होला, तर अझ भगवान्लाई स्मरण गर्दै र अत्यन्तै श्रद्धा र भक्तिका साथमा गरियो भने सुनमा सुगन्ध हुन्छ। यहाँ स्वामीजीले त निष्फलै हुन्छ भन्नुभएको छ। भगवानको स्मरण र भक्ति बिना गरिएका कर्महरू अझभन्दा भगवानका चरणको स्मरण बिना गरिएको वेद शास्त्रको अभ्यास अरण्य रोदन समान हुन्छ। जङ्गलमा गएर कुनै व्यक्ति जतिसुकै रोस् तर त्यहाँ कसैले सुन्नेवाला छैन, उसको सहयोगको लागि कोही आउनेवाला छैन, अथवा त्यो कुनै अर्थको हुँदैन। त्यस्तै भगवानमा भक्ति छैन, भगवानको स्मरण छैन।

जन्माष्टमी, रामनवमी, त्यस्तै शिवरात्रि, नृसिंह चतुर्दशी, त्यस्तै बाह्र अनुसारका व्रतहरू छन्, गणेश चतुर्थी आदि व्रतहरू छन्। यस्ता व्रतहरूमा पनि परमात्माको स्मरण गरेर गरियो भने त्यो वास्तवमा सार्थक हुन्छ। व्रत त गरिएको छ तर परमात्माको कुनै सम्झना छैन, आराध्य देवप्रति कुनै भक्ति छैन, श्रद्धा छैन, संसारकै मन लागेको छ तर भोकै बसिएको छ भने वास्तवमा त्यो व्रत, त्यस्ता व्रतहरू केवल मांस सुकाउनु मात्र हो। त्यो शरीरलाई सुकाउनु बाहेक अरू केही हुनेवाला छैन। त्यसैले व्रत गर्दा पनि भगवान्को चरणको, परमात्माको स्वरूपको स्मरण गर्नुपर्छ। त्यस्तै गरिएका इष्टापूर्त कर्महरू भस्ममा हवन गरे जस्तो हो। जुन हामीले वैदिक कर्महरू गर्छौँ, त्यस्तै अरू पुण्य कर्महरू गर्छौँ, ती कर्महरू गर्दा पनि भगवानको स्मरण छैन, भगवानको भक्ति छैन, भगवानलाई सम्झेर गरिएका छैनन् भने त्यो खरानीमा हवन गरे जस्तो हो। त्यस्तै हामीले विशेष ध्यान पनि दिनुपर्छ, हवन गरिएका चिजहरू अग्निद्वारा जल्नुपर्छ। त्यहाँ जले भने मात्रै जुन देवताका लागि दिइएको हो ती देवताको समक्षमा पुग्छ। जहाँ दिइएको हो, पुत्रीका लागि दिएको हो, देवताको लागि दिएको हो, देवताहरूका मुखका रूपमा अग्निलाई लिइन्छ। तर आगो छैन, केवल खरानी मात्रै छ, र त्यहाँ खरानीमा जतिसुकै पाथी मुरी क्विन्टल होम गरे पनि तिनको कुनै अर्थ हुँदैन। ती पस्नुपर्छ, अग्निदेवले तिनलाई जलाउनु पर्छ, अनि बल्ल त्यो सत्वांश सम्बन्धित देवता कहाँ पुग्दछ भन्दा पुग्दैन। अथवा परमात्माको स्मरण बिना गरिएका इष्टापूर्त कर्महरू पनि निष्फल जस्तै हुन्छ। त्यसै गरेर तीर्थ स्नान पनि हस्ते स्नान जस्तो व्यर्थ हुन्छ। तीर्थमा गएर नुहाउँछौँ, स्नान गर्छौँ, तर भगवानको भक्ति छैन, भगवानको स्मरण छैन। कमसेकम स्नान गर्ने बेलामा भगवानलाई सम्झिनुपर्छ, स्नान गर्दै गर्दा पनि परमात्मालाई सम्झिनुपर्छ, स्नान गरिसकेपछि पनि सम्झिनुपर्छ। परमात्मालाई नसम्झिकन तीर्थमा गएर स्नान गरियो भने पनि त्यो चाहिँ हात्तीले नुहाए जस्तै हो, किनकि हात्तीले नदीमा पोखरीमा गएर नुहाउँछ, तर बाहिर आएपछि धुलो हिलो फोहोरमा बस्छ र सबै त्यहाँ धुलोका कणहरू, त्यहाँ झारपातहरू सबै टाँसिन्छन् र पहिलाको भन्दा पनि झन फोहोर देखिन्छ। त्यस्तै हो, त्यसैले भगवानको स्मरण गर्दै तीर्थ स्नान गर्नुपर्छ। भगवानको स्मरण गर्दै वैदिक र पुण्य कर्महरू गर्नुपर्छ, भगवानको स्मरण गर्दै वेदको पाठ गर्नुपर्दछ। त्यही भएर सुरुमा नै हरि ओम भनेर सुरु गरिन्छ। भगवानको स्मरण गरियो, त्यो नामको स्मरण गरियो, सकेसम्म स्वरूपको पनि स्मरण गर्नुपर्छ, बल्ल त्यो सार्थक हुन्छ। भगवानको स्मरण बिना, भगवानको नामको स्मरण बिना गरिएका वेद अध्ययन, वेद पाठ पनि निरर्थक हुन्छ। त्यसैले भगवानको चरण नै सबैभन्दा श्रेष्ठ कर्म हो। भगवानका चरणलाई सम्झनुभन्दा, ध्यान गर्नुभन्दा अर्को श्रेष्ठ कर्म कुनै हुन सक्दैन। भगवानको स्मरणबाट नै सबै कर्महरू श्रेष्ठ बन्दछन्, सार्थक बन्दछन्, नत्र सबै व्यर्थ हुन्छन्। जसरी हाम्रो घरमा विभिन्न विद्युतीय उपकरणहरू रहन्छन्, टेलिभिजन छ, फ्रिज छ, त्यस्तै अरू अरू पनि जति पनि सामग्रीहरू छन्, उपकरणहरू छन्, करेन्ट आएन भनेदेखि, विद्युत लाइन प्रसारण भएन भनेदेखि तिनी कुनै पनि उपकरणको अर्थ रहँदैन। अब लाइन छैन, गर्मी भएको छ, न एसी चल्छ, न पङ्खा नै चल्छ, त्यस्तै अरू उपकरण पनि चल्दैनन्। त्यस्तै परमात्माको नाम, परमात्माको ध्यान त बिजुलीको करेन्ट जस्तो हो। त्यसरी

जहाँ जस्ता कर्महरू हामीले गर्छौँ त्यहाँ भगवान्को नाम भगवान्का चरणको स्मरण गर्नै पर्छ। र स्वामीजीले फेरि भन्नुहुन्छ, श्रीनाम उच्चारण गरेर आफ्नो मनोरथ प्राप्त नगरेको होस् अथवा भगवानको ध्यानबाट भगवानको नामको स्मरणबाट सबै मनोरथहरू पुरा हुन्छन्, तर त्यो अत्यन्तै श्रद्धा र भक्तिका साथमा हुनुपर्छ। हुन त जानेर नजानेर जसरी उच्चारण गरे पनि भगवानका ती परम नामहरूले फल प्रदान गर्छन्, तर यसै जीवनमा त्यस्तो केही अलौकिक त्यस्तो चाहना गर्नुले भक्तिभाव त राख्नै पर्ने रहेछ। त्यसरी स्वामीजीले भन्नुहुन्छ, जतिसुकै पापी भए पनि, पापीभन्दा पनि पापी भए पनि भगवानको नामको शरणमा जो गएको छ, भगवानका चरणको जो शरणमा गएको छ, प्रभु हजुर बाहेक अब मेरो कोही छैन, मेरा माता पिता बन्धु बान्धव धन सम्पत्ति सबै हजुर नै हुनुहुन्छ, म हजुरमै समर्पित छु भनेर आफ्नो मानसिकतालाई त्यस्तो बनाउन सक्ने हो भने सम्पूर्ण कुराहरू हामीले परमात्माबाट नै पाउँछौँ। त्यसैले परमात्माको नाम यस्तो छ, जस्तासुकै पापलाई पनि त्यो नामले नाश गरिदिन सक्छ, जस्तासुकै मनोरथलाई पनि त्यो नामले पुरा गरिदिन सक्छ, र जो पापीभन्दा पापी भए पनि आफ्नो उद्धार यही नामबाट नै गर्न सकिन्छ। चाहे त्यो अजामिल होस्, चाहे पिङ्गला बेस्यानी होस्, त्यस्तै चाहे गजेन्द्र होस्, जसले नारायण नामको उच्चारण गर्छ त्यसको कल्याण अवश्य हुन्छ। स्वामीजीले भन्नुहुन्छ, हाय, ठुलो खेदको कुरा छ, ठुलो दुःखको कुरा छ, हाम्रो वाणी पहिले श्री नाम उच्चारण गर्न गान गर्न प्रवृत्त भएन, यतातिर लागेन, त्यसैले गर्वमा बास गर्नु र मर्नु पर्यो। यदि हामीले योभन्दा पहिले पहिलेकै जीवनमा, मानव जीवन त हामीले पहिला पनि पायौँ, तर भगवानको नामको यस्तो महत्त्व छ, भगवानको ध्यानको यसको महत्त्व छ, परमात्माको सेवाको यस्तो महत्त्व छ, भक्तिको र शरणागतिको यस्तो महत्त्व छ भन्ने बुझ्ने सौभाग्य हामीले पाएनछौँ। त्यसैले गर्दा जन्म मरणको चक्रमा पर्नु पर्यो, मातृ गर्भमा आउनु पर्यो, नभएदेखि हाम्रो मुक्ति पहिले भइसक्थ्यो। यस्तै प्रकारले दुःखहरू प्राप्त भए हामीलाई अनेक प्रकारका दुःख भोग्नु पर्यो, यसको मुख्य कारण हामीले श्री नामको जप गरेनौँ, कीर्तन गरेनौँ, त्यसैले गर्दा दुःख पाइयो। अब अहिले त थोरै तिनै भए पनि कुरा बुझिएको छ, तपाईँ हामीले पनि अब आफ्नो जीवनलाई आफ्नो आत्माको उद्धार गर्नै पर्छ, संसार चलाउनु पनि छ। त्यसैले कर्म, यो शरीरले संसारको सेवा गरे पनि मन हामीले परमात्मातिर लगाउनु पर्छ। वास्तवमा त्यो नै योग हो, भक्ति हो। यदि हामीले मन चाहिँ संसारतिर लगायौँ र शरीर चाहिँ परमात्मातिर लगायौँ भने वास्तवमा यो ठुलो विडम्बना मात्रै हुन्छ। त्यसैले सांसारिक आफ्ना कर्तव्य कर्महरूलाई पनि सजग भएर गर्दै जानुपर्छ र मनलाई सदा सर्वदा परमात्मामा लगाउने, कर्मको फलको खासै आशा नगरिकन, कर्मको फल त भगवान्ले परमात्माले दिनुहुन्छ त्यो निश्चित छ, तर आशा राखेर गरियो भने त्यसबाट मानसिक चिन्ता तनावग्रस्त जीवन बिताउनु पर्छ। त्यही भएर भौतिकवादीभन्दा आध्यात्मवादीहरू, आध्यात्मिक व्यक्तिहरू सुखी हुन्छ, किनकि उनीहरूले आफ्नो मनलाई सम्झाउन सक्छ, जस्तो कर्म छ त्यस्तै फल पाइन्छ, मेरो यस्तै प्रारब्ध थियो यस्तै भयो भनेर सजिलैसँग मन बुझाएर, चिन्ता रहित भएर, तनाव रहित भएर
बस्न सक्छन् आध्यात्मिक व्यक्तिहरू, तर जो भौतिकवादी व्यक्तिहरू छन् तिनीहरू बढी तनावग्रस्त हुन्छन्। कसैलाई जिम्मेवारी त उनीहरूले दिन सक्दैनन्, त्यसैले गर्दा तनावग्रस्त हुन्छन्। भक्तले सम्पूर्ण जिम्मा भगवान्लाई सुम्पिने भएका कारणले भक्तहरू निश्चिन्त हुन्छन्, तनावरहित हुन्छन्। त्यसैले हामीले आफ्नो मनलाई परमात्मातिर लगाउने, सम्पूर्ण कर्महरूको फल परमात्मालाई अर्पण गरेर जीवनयापनको लागि, समाज चलाउनको लागि, घर परिवार चलाउनको लागि, समाजमा जे जस्तो गर्नुपर्छ त्यो कुराहरू गर्दै अगाडि बढ्नुपर्छ। र यसरी बढ्न सकियो भने, भगवान्को नाम लिन सकियो भने हाम्रो कल्याण हुन्छ। हामीले कति पनि चिन्ता गर्नु पर्दैन, पहिला हाम्रा कस्ता कर्महरू थिए भनेर चिन्ता गर्नुपर्ने पनि कुनै कारण छैन। आजदेखि अहिलेदेखि भगवान्को शरणमा हामी गयौँ, भगवान्लाई को चिन्तन गर्न थाल्यौँ, भगवान्को नामहरू जप्न थाल्यौँ भने हाम्रो हृदय, हाम्रो मन शुद्ध हुँदै जान्छ, पवित्र हुँदै जान्छ र परमात्मामा तन्मय भएर परम गति हामीले प्राप्त गर्न सक्छौँ। सम्झिले नै कुराहरू हामीलाई यहाँ बताउनु भएको छ र यस्तै चर्चा हामीले गर्दै जानेछौँ। आजको लागि भने यति नै। म नारायण सापकोटा पनि बिदा चाहन्छु। तपाईँको दिन शुभ रहोस्, मङ्गलमय रहोस्।

0: कालिका एफएम 95.2
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: बर्जर पेन्स
3: कता हिँडे कि
4: तेल खोज्दै हिँडेको हेर न शुद्ध मिसावट नभएको तेल आजकल त पाउन नै गाह्रो
3: ठाउँमा जानु पर्छ नि ल हाम्रै भरतपुर 11 रहेको वशिष्ठ तेल उद्योगमा जाऊ न त्यहाँ त अत्याधुनिक प्रविधिबाट सफा गरी शुद्ध तेल उत्पादन गरिन्छ उत्पादन गर्ने ठाउँ पनि आहा कति सफा हाम्रै किचन जस्तो त्यस्तो सफा तेल मिल मैले आजसम्म अन्त कतै देखेकै छैन
5: स्वस्थ जीवन र मिठो स्वादका लागि वशिष्ठ तेल उद्योगबाट उत्पादित खाटी तेलहरू तोरीको तेल कालो तिलको तेल सरसोको तेल आलसको तेल भाङ्गोको तेल र बदामको तेलहरू नै प्रयोग गर्नुहोस् सफाई र शुद्धता वशिष्ठको प्रतिबद्धता वशिष्ठ तेल उद्योग भरतपुर 11 मुक्तिनगर आका अस्पताल अगाडि पहिलो बाटोमा सम्पर्क नम्बर 98550509005
6: ग्लोबल करियर को सुरुवात होटल र आईटी सँग सिप शिक्षा र सम्भावनाको संगम आरम्भ कलेज
7: जहाँ अनुभवी शिक्षक को मार्गदर्शन मा प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रणाली सँगै आधुनिक प्रविधि सँग सिक्ने अवसर मिल्छ
6: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BIT र ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM विषयमा सीमित सिटमा भर्ना खुलेको हुँदा सिट सुरक्षित गर्नुहोस्
7: आरम्भ कलेज जहाँ सेवा कला र सूचना प्रविधि सँगै फस्टाउँछ नवीनतम नेपालका लागि
6: भर्ना एवं अन्य जानकारीका लागि आरम्भ कलेज भरतपुर 11 नहर चोक बाइपास रोड सम्पर्क नम्बर 056-13-664 मोबाइल 98550-33664 र 98550-33559
8: Looking for the perfect start to your child's education? Welcome to Everest Preschool, the first step to success. Located at Bharatpur 12 Thani Chowk Chitwan, we provide a clean, spacious environment with well-equipped classrooms featuring LED monitors and CCTV surveillance connected to high-speed internet, air conditioning to maintain room temperature throughout all seasons, and plenty of educational materials. We limit the number of students to ensure personalized attention and individual guidance. Helping your child grow and thrive in an engaging, supportive setting. Our young and dynamic facilitators use a well-designed curriculum to build a strong foundation for your child. And we serve hygienic meals prepared under the guidance of food experts. Backed by a team of professionals with over 15 years of excellence in early childhood education, we guarantee your child's success from day one. For further details, call us at 056-515-039 or 98-550-31039. Log on to www.everestpreschool.edu.np or find us on Facebook at www.facebook.com/Everest Preschool Nepal. Everest Preschool, the first step to success. Promoted by Stars Montessori Academy, Pokhara and Bharatpur.
4: Hey, Buhari, what are you doing? One glass of water.
9: Sanu, I'm here.
10: मलाई चाहिँ घिउ दिनुहोस् है
4: हुन्छ हुन्छ यो सबको लागि त भवानी दिदी छँदै छ नि
11: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध दही घिउ पनिर चीज छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ
6: साथै मन हरर र हुने खाँदा मिठो जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी स्वाद अनि शक्तिको बेजोड मिश्रण भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू भरतपुर 10 दिपेन्द्र चोक भरतपुर 7 गौतम चोक भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ
12: ओहो काका म त हजुरको खुट्टा भाँचेको छ भने थाहा पाएर भेट्न हिँडेको हजुर त निको भएर पनि मर्निङ वाक गर्न लागिसक्नु भएछ त
13: नारायणी सामुदायिक हस्पिटल भएपछि के चिन्ता त्यहाँ त 24 घन्टा दुर्घटनाबाट भएका घाइतेहरूलाई सेवा प्रदान गरिने ट्रमा सेन्टरको व्यवस्था छ अनि अत्याधुनिक मेसिनबाट जाँच गरी वरिष्ठ डाक्टरहरूले उपचार गरेपछि त हात खुट्टा भाँचिएको, टाउको फुटेको, नसा च्यापिएको, ढाड भाँचिएको जस्ता समस्याहरूको तुरुन्तै सफल उपचार हुँदो रहेछ।
12: त्यही त काका, पोहोर साल मेरो ढाड भाँचिँदा पनि नारायणी सामुदायिकमै गएर उपचार गरेको, अहिले त पहिलेको जस्तै भइसक्यो।
2: सुविधा सम्पन्न भवन, स्वच्छ सफा कोठा, डाक्टर तथा नर्सहरूद्वारा परिवारको सदस्यले जस्तै नियमित हेरविचार गरिने
14: नारायणी सामुदायिक हस्पिटल भरतपुर चितवन।
15: फोन 056-493-817, 493-211 र मोबाइल 98-442-0693-31।
13: नारायणम हजुरबा, नारायणम, हाता घन्टी बोकेर कता हिँड्नु भयो?
16: नारायण डिपार्टमा गएर पूजा गरौँ भनेको, त्यही भएर पूजा सामग्रीको जो पनि गर्न छ, यसो बजार जान लागेको, अनि पण्डितलाई पनि भन्नुपर्ने छ।
13: हजुरबा पनि देवघाट गएर पूजा गर्ने भएपछि त न्यौपानेजी हुनुहुन्छ त। न्यौपाने खाजा घर तथा धार्मिक पसल त्यहाँ गएपछि पूजाका सम्पूर्ण सामान पनि त्यही पाइन्छ, पूजा गर्ने पण्डितको जो पनि त्यहीबाट हुन्छ, अनि क्याटरिङको सुविधा पनि छ। बास बस्नलाई पनि चिन्ता लिनै पर्दैन, बास बस्ने व्यवस्था पनि त्यहीबाट गरिदिन्छन्।
17: न्यौपाने खाजाघर तथा धार्मिक पसल भरतपुर महानगरपालिका वडा नम्बर 1 देवघाट चितवन, प्रोप्राइटर बुद्धिसागर न्यौपाने, सम्पर्क 98-450-64-286।
18: ग्लोबल करियर को सुरुवात होटल र आईटी सँग सिप शिक्षा र सम्भावनाको संगम आरम्भ कलेज,
7: जहाँ अनुभवी शिक्षक को मार्गदर्शन में प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रणाली सँगै आधुनिक प्रविधि सँग सिक्ने अवसर मिल्छ।
18: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BIT र ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM विषयमा सीमित सिटमा भर्ना खुलेको हुँदा सिट सुरक्षित गर्नुहोस्।
7: आरम्भ कलेज, जहाँ सेवा कला र सूचना प्रविधि सँगै फस्टाउँछ नवीनतम नेपालका लागि।
18: भर्ना एवं अन्य जानकारीका लागि आरम्भ कलेज भरतपुर 11 नहर चोक बाइपास रोड, सम्पर्क नम्बर 056-513-6-64, मोबाइल 98-550-33-6-64 र 98-550-33-559।

0: शान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर बाह्रबाट हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने। अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गयौँ। अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
4: सुमाडी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर वहीँ गएको के। यहाँबाट झस्कानी र नि पटाउने गल्ने, अनि भतते पोल्ने, दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, त्यो गर्दा गर्दै त्यतिकै हिँड्न सक्ने भएको।
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: तीजको रमाइलो, परिवारको खुसी अनि अविस्मरणीय कार्यक्रम अब एउटै उत्कृष्ट गन्तव्य धावन पार्टी प्यालेस, भरतपुर 11 जागृति चोक।
6: साधारण सभा, विवाह, वर्षबन्ध, सेमिनार, गोष्ठी, बर्थडे पार्टीदेखि तीज विशेष कार्यक्रमसम्म सुविधा सम्पन्न आफ्नै भवनमा चारवटा अत्याधुनिक हल, एउटै हलमा 1000 जनासम्मको क्षमता, स्विमिङ पुल, रेस्टुरेन्ट, बार र प्रशस्त पार्किङ सुविधा।
5: यस तीजमा विशेष छुट, स्वादिष्ट हाइजेनिक खाना र सुन्दर शान्त वातावरणमा आफ्नो कार्यक्रमलाई अझ विशेष बनाउनुहोस्।
6: आजै बुकिङ गर्नुहोस्। धावन पार्टी प्यालेस, भरतपुर 11 जागृति चोक, मालपुर चोकबाट 500 मिटर पूर्व। फोन 0656-490-1099, मोबाइल 98550-49070।
7: जोर्नी पुनस्थापना तथा उन्नत उपचारमा समर्पित समीट हेल्थ केयर हस्पिटल, बेलायत र देशकै प्रमुख अस्पतालको अनुभव सहितका सिनियर कन्सल्टेन्टको टिम तपाईँको सेवामा।
8: दूरबीन प्रविधिद्वारा महिलाको पाठेघर, डिम्बाशय तथा डिम्ब नलीको शल्यक्रिया अब एकै ठाउँमा।
7: भेरिकोज भेनको लागि लेजरद्वारा अपरेसन सेवा।
8: समेट हेल्थ केयर हस्पिटल, भरतपुर 9 केन्द्रीय बस टर्मिनल। फोन नम्बर 0556-595-264।
9: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेंट ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
1: बर्जर पेंट्स
3: को रमाइलो परिवारको खुशी अनि अविस्मरणीय कार्यक्रम अब एउटै उत्कृष्ट गन्तव्य धावन पार्टी प्यालेस भरतपुर 11 जागृति चोक
4: साधारण सभा विवाह प्रबन्ध सेमिनार गोष्ठी बर्थडे पार्टीदेखि तीज विशेष कार्यक्रम सम्म सुविधा सम्पन्न आफ्नै भवनमा चारवटा अत्याधुनिक हल एउटै हलमा 1000 जना सम्मको क्षमता स्विमिङ पुल रेस्टुरेन्ट बार र प्रशस्त पार्किङ सुविधा
3: यस तीजमा विशेष छुट स्वादिष्ट हाइजेनिक खाना र सुन्दर शान्त वातावरणमा आफ्नो कार्यक्रमलाई अझ विशेष बनाउनुहोस्
4: आजै बुकिङ गर्नुहोस् धावन पार्टी प्यालेस भरतपुर 11 जागृति चोक मालपुर चोकबाट 500 मिटर पूर्व फोन 056-490-1199 मोबाइल 98550-49070
5: ए खुशीराम काका माछालाई दाना हाल्दै हुनुहुन्छ त अनि माछालाई नि दाना चाहिन्छ र भनेको पानी भए त भइहाल्यो नि ल्याऊ पोखरीको डिलको घाँस हालिदिने हो खाइहाल्छन् नि किन पैसा खर्च गर्नु पर्यो
6: अन्नपूर्ण माछा दाना उद्योगको मत्स्य राजा दाना खर्च होइन लगानी हो धनीराम बाबु ल हेर त मेरो पोखरीका माछा कति ठुला भइसके आजसम्म रोग लागेर एउटा पनि मरेको छैन माछाले दाना हाल्ने बेलामा यसरी अरूको पोखरीमा लखर लखर लखर डुल्दै हिँड्छौ अनि माछा बेच्ने बेलामा मेरो त माछा नै बढेन मरे भन्दै छिमेकीले कमाएको रिस गर्छौ नाम मात्र धनीराम भएर पैसा आउँदैन बाबु पैसा कमाउन त मत्स्य राजा दाना खुवाउनु पर्यो नि
7: माछाको सम्पूर्ण वृद्धि विकासको लागि युरोपियन टेक्नोलोजीबाट उत्पादित अन्नपूर्ण माछा दाना उद्योगको उत्कृष्ट उत्पादन मत्स्य राजा माछाको तैरिने दाना नै प्रयोग गरौँ स्वस्थ जीवनको लागि माछा अनि स्वस्थ माछाको लागि मत्स्य राजा दाना अन्य जानकारीको लागि अन्नपूर्ण माछा दाना उद्योग खैरहनी 3 गोटसोर चितवन मोबाइल 97045-15000
8: नसा छाला हार्जोनी र पेट्रोका बिरामीहरूलाई विशेष जानकारी यही भाद्र 27 गते शनिबारका दिन काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टर बुद्धि प्रसाद पौडेल दुर्गा आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढ चितवनमा आउँदै हुनुहुन्छ नयाँ तथा पुरानो बात व्याधि ढाड कम्बर घुँडाको जोर्नी दुख्ने हात खुट्टाका जोर्नी दुख्ने सुनिने युरिक एसिड बढेको हात खुट्टा पोल्ने झमझमाउने हिँडडुल गर्न कठिनाई हुने नसाको समस्याका साथै प्रोस्टेट बढेको मधुमेह जन्डिस पत्थरी पिनास पाइल्स फिसर फुस्टुला कानो गोला कब्जियत एवं स्त्री प्रसुति र यौन सम्बन्धी समस्या भएका बिरामीहरूले उपचारको लागि सम्पर्क गर्नु हुन जानकारी गराउँदछौ नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ साथै अन्य दिन निशुल्क बिरामी जाँच तथा परामर्श सेवा उपलब्ध छ सम्पर्क दुर्गा आयुर्वेद औषधालय पोखरा बस पार्क नारायणगढ चितवन फोन 056-512-670
9: स्टुडियो टाइम चेक यो समय
3: जोर्नी पुनर्स्थापनामा समर्पित एवं स्त्री प्रसुति तथा निसन्तानपन सम्बन्धी समस्याको उपचार वरिष्ठ महिला विशेषज्ञ डाक्टरबाट गरिने समिट हेल्थ केयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन
4: उच्च शिक्षा अध्ययनको लागि जापान अस्ट्रेलिया क्यानाडा साउथ कोरिया युरोप लगायतका देशहरूमा जानु परेमा आइएलटिएस पिटी कोरियन अङ्ग्रेजी भाषा कक्षा लिनु परेमा सेन्ट्रल एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस प्राली भरतपुर ओरालो नारायणगढ
10: यति बेला बिहानको 5 बजेको छ It's 5 a.m.

0: कालिका एफएम 95.2 निरन्तरको साथी।
1: ओहो, छी छी छी छी छी छी छी, बर्बादै भयो नि भनेको छ्या।
2: के भयो दिदी?
1: हेर न बाबु, यो सेफ्टी ट्याङ्की बरिएर फोर्नै माथि आएर घरै गनाएर बसिखानु भएन।
2: कस्तो गनाएको, 6,000 लिटर क्षमताको ट्याङ्की भएको न्यू मनकामना सेफ्टी ट्याङ्कीलाई बोलाइहाल्नुहोस् दिदी। भ्याकुम लगाएर माटो गिटी बालुवा जे आउँछ एकैछिनमा सफा गरिदिन्छ। न्यू मनकामना सेफ्टी ट्याङ्की सफाई। त्यहाँको फोन नम्बर चाहिँ 98550-62-331 टिप्नु है।
3: अन्य चिकित्सा पद्धतिबाट निको हुन नसकेको जुनसुकै पुरानो भन्दा पुरानो असाध्य रोगहरूको होमियोपेथिक उपचारद्वारा निर्मूल हुने तथा अपरेसन नगरी निको नहुने जस्ता रोगहरूको पनि होमियोपेथिक औषधिबाट सफलतापूर्वक उपचार हुने वरिष्ठ होमियो फिजिसियन डाक्टर एसके नेउपानेको दावी।
4: साथै पाल्स, फिस्टुला, फिसर, कब्जियत, खाना अरुचि हुने, मधुमेह, पत्थरी, जन्डिस, गानु गोला, हात खुट्टा पोल्ने, झमझमाउने, घोडाको जोड्नी दुख्ने, हड्डी खिएको, नसा च्यातिएको बिरामीहरूले यथाशीघ्र सम्पर्क गर्नुहोस्।
5: सम्पर्क विवेक होमियो क्लिनिक, भरतपुर केन्द्रीय टर्मिनल बस पार्क, सरकपुर। फोन 0556-95-8-84। उपचार समय बिहान 7 बजेदेखि 11 बजेसम्म, दिउँसो 2 बजेबाट साँझ 5 बजेसम्म, शनिबार क्लिनिक बन्द रहनेछ।
6: होइन दाई, घर बनाउँदै हुनुहुन्छ अनि झ्याल ढोकाको बारेमा चाहिँ के सोच्नु भएको छ नि?
7: सबैतिर बुझेर मनकामना युपिभिसी का झ्याल ढोका नै राख्ने निर्णय गरे भाइ मैले त।
6: मनकामना युपिभिसी का झ्याल ढोका
7: हो भाइ, अन्य भन्दा सस्तोमा तुर्की टेक्नोलोजीमा बनेका गुणस्तरीय युपिभिसी साथै एसपी बोर्ड फिटिङ, ग्लेजिङ पार्टिसन, स्टिल रेलिङ, टफन्ड ग्लास तथा रेलिङ फिटिङ, अल्मुनियम ग्लेजिङ पार्टिसन आदि सबै एकै ठाउँमा पाएपछि धाया बाया लागिन म त।
8: घाम पानी र आगोले केही नहुने, किरा धमिरा खिया नलाग्ने, बाङ्गो टिङ्गो र त्रिपत नहुने, रङ रोकन गर्नै नपर्ने, तापक्रम मैत्री, हेर्दा आकर्षक, मनोकामना युपिभिसी का झ्याल ढोका पार्टिसन र छानो नै प्रयोग गरी वर्षौं वर्ष झोक्क हुनु।
9: अब यूपीभीसी होइन, मनकामना यूपीभीसी भन्नुहोस्।
10: सम्पर्क मनकामना यूपीभीसी झालडोका संसार, भरतपुर 9 आस्था चोक, मोबाइल 98550-80-618, 98550-58-987।
11: सबैले एकपटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरुन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
5: वरिष्ठ मुटु रोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब, फिलिप्स, एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल, इटिबिडी र इएसई लगायतका सेवाहरू उपलब्ध गराई मुटु रोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ।
11: स्वस्थ मुटु, स्वस्थ जीवन हाम्रो चाहना। चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड भरतपुर 10 चितवन। फोन 0556-598-340, 598-1140।
12: शुभ दिनलाई बनाउनुहोस् झनै यादगार, जहाँ खुशी र आतिथ्यता मिसिन्छन् एकै ठाउँमा।
13: सीएमटी होटल, जहाँ प्रेमको सबलाई मिल्छ लग्जरी टच, अत्याधुनिक हल, ओपन किचन, वीआईपी वेटिंग रूम, स्वच्छ र स्वादिष्ट घरको जस्तै खाना, लग्जरी रूम, स्विमिंग पूल, गार्डन, पार्टी एरिया, पर्याप्त पार्किंग, सबै सुविधा एकै ठाउँमा।
12: प्रोफेसनल टिमबाट तपाईहरुको उत्कृष्ट सेवाको लागि
13: सीएमटी होटल हाकिम चौक, फोन नम्बर 0556-94-403 र मोबाइल 98550-74-933।
14: हेलो,
15: सुन न भाइ, बुहारी काठमाडौँबाट आउँदैछन्, कहीँ अलि फरक ठाउँमा जाउँ न, यस पटकको बसाई विशेष बनाउनु पर्छ है।
14: ल्यान्डमार्क फार्म हाउस जाउँ न, हुन्न, अनि भोलिपल्ट बागमारा सौराहा जाउँ, ल्यान्डमार्क फरेस्ट पार्कमा।
15: भाइले अफिसको कन्फरेन्स र सेमिनार भरतपुरमा गर्नुपर्ने थियो भन्दै थिए, के गर्ने होला?
14: भइहाल्छ नि, कन्फरेन्स सेमिनार मिटिङ गर्नु परे भरतपुर हाइटमा रहेको ल्यान्डमार्क नारायणीमा गरौँला।
15: सबै ठाउँमा ल्यान्डमार्क होटेल एन्ड रिसोर्टको सेवा गजब रहेछ त।
16: विगत 35 वर्षदेखि नेपालको आतिथ्य क्षेत्रमा सेवा दिँदै आइरहेको होटल सेन ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमा र सौराहा भैरहवा भरतपुर अनि भुवन चार देखभाटमा पनि कर्पोरेट अफिस गरीधारा काठमाडौँ फोन 01-40-47-06 र 40-47-07
17: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
18: मेरो नाम चन्द्रकुमारी लामिछाने, म हर्कापुर बाह्रबाट हो। अनि मेरो यो घुँडाको समस्या देखिने, खुट्टा सुनिने, घुँडा दुख्ने, उठ्न बस्न नसक्ने, अनि अरू औषधि खायो फेरि सन्चो नहुने। अनि नानीले वैदिकमा जाऊँ न एकचोटि भनिन्, अनि आएर अनि सल्लाह गऱ्यौँ अघिल्लो दिन, अनि भोलिपल्ट दबाई लिएर गएन। अहिले रेगुलर दबाई खाएँ, मलाई सन्चो भयो।
19: सुमाया सुधार तितर माडी मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँबाट झस्कानी र नि पटाउने गल्ने, अनि भतातै पोल्ने, दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो, त्यो गर्दा गर्दै अनि त्यतिकै हिँड्न सक्ने भएको।
17: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
20: नेशनल सिटी हस्पिटल, अत्याधुनिक सुविधा, विशेषज्ञ चिकित्सकहरूको टोली सहित सदैव तपाईहरूको गुणस्तरीय स्वास्थ्य सेवामा।
21: 24 घण्टा इमर्जेन्सी सेवा, आइसीयू, एनआईसीयू, ल्याब, बिना चिरफार, दूरबीनको माध्यमबाट गरिने साना ठुला अपरेसन लगायत सम्पूर्ण अत्याधुनिक सेवाहरू।
20: पेट, कलेजो, आन्द्रा सम्बन्धी समस्या, बाल रोग, स्त्री रोग, नाक कान घाँटी रोग, हाड जोर्नी, युरोलोजी, छाला तथा यौन रोग र नसा रोग, क्यान्सर लगायतका विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरू तपाईँको स्वास्थ्यको रक्षा गर्न तत्पर छन्।
21: कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुविधा पनि उपलब्ध छ। साथै 70 वर्ष भन्दा माथि उमेरका बिरामीहरूको लागि अस्पतालको सेवामा 15% छुट।
20: नेशनल सिटी हस्पिटल लिमिटेड, समर्पित सेवा सहित उत्कृष्ट उपचार, भरतपुर 10-24 कोटी अस्पताल रोड, सम्पर्क नम्बर 056-493-611।
22: पुरानो र दीर्घ रोगीहरूलाई निरोगी बनाउँदै बारम्बार अस्पताल धाउँदा पनि निको नभएका बिरामीहरूका लागि वरदान साबित हुँदै रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय के भन्छन् त उपचार गराएर आएका बिरामीहरू।
23: मलाई दिसा गर्ने बेलामा मोरमला जस्तै भयो, ग्यास्ट्रिकले बढी सताएर, अनि पहिले त्यहाँ राम्रो हुन्छ रे भनेर आएको, अहिले चाहिँ विषेक भयो, पालि भगवान सरे भयो।
24: मलाई दम खोकी चिया चिया हुन्थ्यो, ज्यान कर्कर खान्थ्यो, रोग बोकेरै मर्छु कि जस्तो भयो। छोरा बुहारी पनि अस्पताल बोकेर लाँदा लाँदा उनीहरू नि हैरान परिसकेका थिए, त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ, आफैलाई विश्वास नलाग जस्तो भयो।
22: बिना अपरेसन, पाल्स, पिनास, पत्थरी लगायत बच्चादेखि वृद्धासम्म जुनसुकै स्वास्थ्य समस्या सफल उपचार, विश्वास, अनुभव र प्राकृतिक उपचारको भरोसा, रूपाली होमियो तथा रोहित आयुर्वेद औषधालय, पुलचोक नारायणगढ, कैलाश पेट्रोल पम्प अगाडि 20 मिटर उत्तर तर्फ नारायणी नदी किनार। सम्पर्क 056-595-954 र 98-451-81-115।
25: गर्मीको मौसम पनि छ, हाम्रो स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्विमिङ खेल्न हाम्रा विद्यार्थीहरूलाई कहाँ लैजाने हो?
26: अन्तत लैजाने कुरै भएन नि, डल्फिन फन पार्क एन्ड रिसोर्ट भरतपुर 9 शरदपुरमा लैजाने हो। त्यहाँ स्कुल, कलेज अनि मोन्टेसोरीका विद्यार्थीहरूको लागि पौडी टिकटमा फ्री खाजाको सुविधा पनि छ, अनि बच्चाहरू र ठुला मान्छेको लागि छुट्टा छुट्टै सुरक्षित स्विमिङ पुल पनि छ, आकर्षक बगैँचा र खेल सामग्रीहरू पनि छन्। बच्चाहरू त्यहाँ गएपछि त एकदमै रमाउँछन्।
20: मज्जाको स्वादिष्ट परिकार, विवाह पार्टी र इभेन्ट्सका लागि विशेष पार्टी हल, आकर्षक नाइट लाइटनिङ गार्डन, निशुल्क प्रवेश, अनि ग्रुपमा आउनेलाई विशेष छुट।
26: डल्फिन फन पार्क एन्ड रिसोर्ट, जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ।
20: स्टेप बाई स्टेप स्कुल अगाडि, भरतपुर 9 शरदपुर, फोन 056-490-903 र 98-550-65-903।
27: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
0: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
12: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9550607359 र 9550607359।
1: जय माता मौलाकाली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौलाकालीका।
2: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर।
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली।
1: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली। मौलाकाली केबलकार गैंडाकोट 1 नवलपुर।
26: DMMCH स्तरका विशेषज्ञबाट सेवा प्रदान गरिने समिट हेल्थकेयर हस्पिटल प्राली अन्तर्राष्ट्रिय स्तरको प्रोटोकल सहित हजुरहरूको सेवामा भरतपुर 9 को पहिलो र एक मात्र अस्पताल समिट हेल्थकेयर हस्पिटल प्राली भरतपुर 9 केन्द्रीय बस पार्क चितवन। फोन 0556595264।
3: ए यो दैट झालमुरी

0: उत्कृष्ट उत्पादन रिजल्ट्स पिरो चटपटे झालमुरी
1: आयुर्वेदिक उपचार पद्धति सँगै उच्च स्तरीय स्वास्थ्य सेवा आयुशक्ति आयुर्वेद क्लिनिक सप्त गण्डकी चोक चित्रसेन टोल भरतपुर 10 मा
2: प्रत्येक दिन दक्ष अनुभवी वरिष्ठ आयुर्वेद चिकित्सकहरू डाक्टर रिद्धि बासोला र डाक्टर एन्थस पुराथोकीद्वारा पायल्स फिसर फिस्टुला लगायत मलद्वार सम्बन्धी रोगहरूको चार सूत्र विधिद्वारा सफल उपचार
1: हाड जोड्ने नसा तथा बाथ रोग एवं पिनास माइग्रेन तथा एलर्जी जस्ता रोगहरूको पञ्चकर्म पद्धतिद्वारा सफल उपचार
2: साथै पेट सम्बन्धी सम्पूर्ण समस्याहरू श्वास प्रश्वास छाला यौन मनोरोग सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार
1: विशेषत यहाँ महिलाहरूको लागि लामो समय आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चितवनमा आफ्नो अनुभव सङ्गाल्नु भएकी डाक्टर रिद्धि बास्तोलाद्वारा महिला सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार गरिन्छ
2: आयुशक्ति आयुर्वेद क्लिनिक सप्तगण्डकी चोक चित्र सेन्टोल भरतपुर 10 चितवन
1: सम्पर्क नम्बर 0656 511818 र 98550 35 818
3: हे भगवान् खेतमा तरकारी लगाउने बेला भइसक्यो आ मोल कतै पाइए छैन आ के गर्ने होला
4: लौ न प्रभु खेतमा तोरी लाउने समय सकिन थाल्यो तर मल कतै पाइएन अब के गर्ने होला
5: आलुको खेतमा मल भएन अब म के गरौँ यसपालि पनि खेती बिग्रिने भयो
6: गहुँ लाउन त सोचेको तर मलै छैन कुनै उपाय गर प्रभु
7: ए किसान हो अब मलको खोजीमा समय खर्च नगर बरु झट्ट अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गरी कुखुराको सुलीबाट उत्पादित भुस रहित जैविक मल ल्याएर आफ्नो अन्न र तरकारी बालीलाई ऊर्जा प्रदान गर यसैमा तिम्रो भलाइ छ
8: युरोपियन मेसिनबाट नेपालमै पहिलो पटक नवीनतम प्रविधिको प्रयोग गरी कुखुराको शुद्ध सुलीबाट जैविक मल उत्पादन गर्ने अविनाश ग्रुप अफ पोल्ट्रीको अविनाश फर्टिलाइजर्सलाई सम्पर्क गर्नुहोस् सम्पर्क ठेगाना टिपिहाल्नुहोस् त अविनाश फर्टिलाइजर्स प्राली आनन्द मार्ग नारायणगढ चितवन फोन 0556 98 715 तथा मोबाइल नम्बर 98029 70 355 र 98029 70 345
9: परम्परागत सौन्दर्य होस् वा आधुनिक आकर्षण
10: तपाईँको चाहना शैली र विशेष अवसरलाई अझ विशेष बनाउने गहनाहरू अब एउटै छाना मुनि
9: स्वागत छ आर्यन ज्वेलर्स सैचोक नारायणगढमा
10: यहाँ पाइन्छन् आकर्षक सुन चाँदी तथा हिराका गहना
9: परम्परा र आधुनिकताको सुन्दर संयोजन भएका डिजाइनहरू
10: तपाईँको रोजाई अनुसार कस्टम डिजाइनका गहना
9: राशि अनुसारका बहुमूल्य पत्थरहरू
10: विवाह बटवन्त जन्मदिन तथा हरेक विशेष अवसरका लागि उत्कृष्ट गहनाहरू
9: विश्वास गुणस्तर र आकर्षक डिजाइनको पहिलो रोजाई
10: आर्यन ज्वेलर्स सही चोक नारायणगढ फोन नम्बर 98550 15 141
11: दूर संचार रोड भरतपुर 10 मा अवस्थित चितवन मोडेल अस्पताल अब नयाँ व्यवस्थापन सहित भरोसा हस्पिटल चितवन प्रालीको नाममा सञ्चालित भइरहेको कुरा सबैलाई जानकारी गराइन्छ यहाँ 24 घण्टा इमर्जेन्सी सेवा फार्मेसी सेवा ल्याब सेवा एक्सरे आईसीयू सेवा उपलब्ध छ
12: अत्याधुनिक उपकरण तथा सेवा सुविधा सहित विशेषज्ञ डाक्टरहरूद्वारा स्तन क्यान्सर नाक कान घाँटी मुटु रोग मूत्र रोग बाल बालिका सम्बन्धी रोग हाड जोड्ने तथा नसा सम्बन्धी रोग जनरल सर्जरी लगायत सम्पूर्ण रोगहरूको उपचार गरिन्छ साथै अत्याधुनिक उपकरण सहितको हिस्टोप्याथोलोजी सेवा सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौ
11: सम्पर्क भरोसा हस्पिटल चितवन प्राली दूर संचार रोड भरतपुर 10 चितवन फोन 0556 94 50 94 50
13: ए माइला यो त्रिपाल टाँगेर घरमा के गर्न लागेको भने
14: अब बर्खा लाग्यो क्याप्टेन काका हावा हुरी पानीले रङ खुइलिन्छ भनेर त्रिपाल उडाउन लाग्यो नि
13: ल यसरी त्रिपाल उडाएर साध्य हुन्छ त माइला मैले जस्तै उच्च गुणस्तरीय आकर्षक वर्षौं वर्ष टिकाउ हुने 10 वर्षको ग्यारेन्टी भएको टाटा पेन्ट्सको लुकोल एक्सटेरियर इमर्सन लगाउनु पर्छ अनि पो ढुक्क हुन्छ त
15: नेपालमै पहिलो पटक टाटा पेन्ट्सको हात खाली रोजानी उपहार योजना अन्तर्गत पेन्टर साथीहरूलाई सम्मान गर्दै बाल्टी खोल्ने बित्तिकै सुनको क्रस खुकुरी चाँदीका सिक्काहरू र नगद 1,000 देखि 1,00,000 सम्म अब प्राप्त गर्नुहोस्
16: पेन्टरको आशा ग्राहकको भरोसा टाटा पेन्ट्स हामी रङ्ग्याउँछौ नेपाललाई
17: यसपालिको 30 को दर सोल्टी होटेलमा वेलकम ड्रिंक, स्वादिष्ट स्नैक्स र विविध परिकारले भरिएको बुफे प्रति व्यक्ति मात्र 2,499 रुपियाँ देखि 15 जना वा 100 भन्दा बढीको समूहका लागि कम्प्लिमेन्ट्री पिकअप र ड्रपको सुविधा पनि। सोल्टी वेस्टर्न रिसोर्ट चितवन, भरतपुर 22 पटिहानी। रिजर्वेशन तथा थप जानकारीका लागि सम्पर्क
18: 9820112008 र 9820114324।
19: बाढीबाट जोगिन पूर्व तयारी गरौ। नदी किनारमा घर गोठ बनाउँदै नबनाऊ। घर छेउका खोला नदीमा बेलैमा तटबन्धन लगाऊ। वर्षायाममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौ। वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौ। नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौ। प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौ। सकिन्छ भने कण्ठ पारौ। आफ्नो गाउँ ठाउँ र वडामा सबै मिलेर रबरका ढुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौ। आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँमा राखौ। नागरिकता, लाल पुर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात पत्र र औषधि प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौ। टर्च, डोरी, सिठी, लौरो जस्तो सामान सजिलै भेटिने ठाउँमा राखौ। कालिका नगरपालिका नगर कार्यपालिकाको कार्यालय रेडक्रस ग्राम कालिका चितवनद्वारा जनहितमा जारी सन्देश।

0: यस कालिका हाइलाइट्सको साथमा
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमा र सौराहा भैरहवा भरतपुर अनि भुवनचार देवघाटमा पनि
2: सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
3: डल्फिन फन पार्क एन्ड रिसोर्ट जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ
4: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर 9 सरदपुर फोन 0564909003 र 98550653
5: आजको जमानाको भरपर्दो पाई

0: सालको उत्कृष्ट उत्पादन रिजल्ट्स पिरो चटपटे झालमुरी
1: परम्परागत सौन्दर्य होस् वा आधुनिक आकर्षण
2: तपाईँको चाहना शैली र विशेष अवसरलाई अझ विशेष बनाउने गहनाहरू अब एउटै छाना मुनि
1: स्वागत छ आर्यन ज्वेलर्स सैचोक नारायणगढमा
2: यहाँ पाइन्छन् आकर्षक सुन चाँदी तथा हिराका गहना
1: परम्परा र आधुनिकताको सुन्दर संयोजन भएका डिजाइनहरू
2: तपाईँको रोजाइ अनुसार कस्टम डिजाइनका गहना
1: राशि अनुसारका बहुमूल्य पत्थरहरू
2: विवाह व्रतबन्ध जन्मदिन तथा हरेक विशेष अवसरका लागि उत्कृष्ट गहनाहरू
1: विश्वास गुणस्तर र आकर्षक डिजाइनको पहिलो रोजाइ
2: आर्यन ज्वेलर्स सही चोक नारायणगढ फोन नम्बर 98550 15 140
3: दूर संचार रोड भरतपुर दसमा अवस्थित चितवन मोडेल अस्पताल अब नयाँ व्यवस्थापन सहित भरोसा हस्पिटल चितवन प्रालीको नाममा सञ्चालित भइरहेको कुरा सबैलाई जानकारी गराइन्छ। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा, फार्मेसी सेवा, ल्याब सेवा, एक्सरे, आईसीयू सेवा उपलब्ध छ।
4: अत्याधुनिक उपकरण तथा सेवा सुविधा सहित विशेषज्ञ डाक्टरहरूद्वारा स्तन क्यान्सर, नाक कान घाँटी, मुटु रोग, मूत्र रोग, बाल बालिका सम्बन्धी रोग, हार्ट टोनिक तथा नसा सम्बन्धी रोग, जनरल सर्जरी लगायत सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। साथै अत्याधुनिक उपकरण सहितको हिस्टोप्याथोलोजी सेवा सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौ।
3: सम्पर्क भरोसा हस्पिटल चितवन प्राली, दूर संचार रोड भरतपुर दस चितवन, फोन 056-594-4605-94-060।
5: सबैले एकपटक यता सुन्नुहोस् त, छातीमा भारीपन वा दबावको अनुभूति हुनु, सास फेर्न गाह्रो हुनु, अचानक चिडचिड पसिना आउनु, चक्कर आउनु वा थकान महसुस हुनु, स्वास्थ्य अचानक बिग्री बान्ता हुनु, अचानक कम वा उच्च रक्तचाप हुनु लगायतका लक्षणहरू हृदयघातका हुन सक्छन्। तपाईँ वा तपाईँका नजिकका कसैलाई यस्ता समस्या देखिएको छ भने तुरन्त भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन मुटु अस्पतालमा आएर समयमा नै उपचार गराई
3: वरिष्ठ मुटुरोग विशेषज्ञहरूबाट बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपिडी सेवा, अत्याधुनिक प्रविधिको साथमा 24 घण्टा आकस्मिक सेवा सहित अत्याधुनिक क्याथल्याब फिलिप्स एजुरियन जडान, एन्जियोग्राफी, एन्जियोप्लास्टियो, अस्थायी तथा स्थायी पेजमेकर जडान साथै पेजमेकर ब्याट्री फेर्ने सेवा लगायत सेवाहरू, इन्टरभेसनल रेडियोलोजी पेरिफेरल इटिबिडी र इएसई लगायतका सेवाहरू उपलब्ध गराई मुटुरोग सम्बन्धी विभिन्न जाँचहरू गरी उपचार भइरहेको जानकारी गराउँदछौ।
5: स्वस्थ मुटु स्वस्थ जीवन हाम्रो चाहना। चितवन मुटु अस्पताल प्राली, दूरसञ्चार रोड भरतपुर 10 चितवन, फोन 056-598-3040 5981140।

0: यस कालिका हाइलाइट्सको साथमा
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्ट काठमाडौँ पोखरा बागमा र सौराहा भैरहवा भरतपुर अनि भुवनचार देवघाटमा पनि
2: सबैलाई मन पर्ने यम्मी यम्मी पञ्चमी अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय डेरी उत्पादन प्रोडक्ट अफ डेलिस डेरीज
3: डल्फिन फन पार्क एन्ड रिसोर्ट जहाँ रमाइलो पानी जस्तै बगिरहन्छ
4: स्टेप बाई स्टेप स्कुल अगाडि भरतपुर 9 शरदपुर फोन 0564909003 र 98550653
5: आजको जमानाको भरपर्दो पाई

0: प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सङ्घीय महासभालाई सोमबारको सम्बोधन गर्दै बाढी प्रभावित महिला तथा बालबालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न संसदीय समितिको निर्देशन।
1: सांसद विपिन कुमार आचार्यको संयोजकत्वमा राजपाद्वारा राइट टु रिकल सम्बन्धी दस्तावेजका लागि समिति गठन।
2: बाढी प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानको लागि 2,34 करोड लाग्ने अनुमान। आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिने। प्रधानमन्त्री राहत कोषमा 13,23 करोड रकम सङ्कलन।
1: भारतमा आजदेखि सुरु हुने ब्रिक्स सम्मेलनमा चिनिया राष्ट्रपति पनि सहभागी हुने। भारतले किफायती ऊर्जा, जलवायु अनुकूलन र जलवायु वित्तलाई प्राथमिकतामा राख्ने। युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा 5 जनाको मृत्यु, 67 जना घाइते।
2: र एसिसी प्रिमियर कपको उपाधिको लागि आज नेपालले चिर परिचित प्रतिद्वन्दी युएईको सामना गर्दै विजेताले एसिसी एसिया कपमा स्थान बनाउने।
1: 24 घण्टा समाचार प्रसारण गर्ने मोबसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको www.kalikanews.com संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 5:20 बजेको कालिका हाइलाइट्समा सुनिल पराजुली र किरण राणा मगरको नमस्कार।
2: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको 81 महासभालाई आउँदो असोज 8 गते सम्बोधन गर्ने हुनुभएको छ। महासभाको उच्च स्तरीय सामान्य बस असोज 6-12 गतेसम्म अमेरिकाको न्युयोर्कमा सञ्चालन हुनेछ। महासभाको सामान्य बसमा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसपटकको महासभाको नारा विश्वमा पुनर्स्थापना रूपान्तरणको व्यवस्थापन सबैको लागि परिणाममुखी संयुक्त राष्ट्रसङ्घ रहेको छ। संयुक्त राष्ट्रसङ्घबाट प्राप्त जानकारी अनुसार अहिलेसम्म महासभामा 81 देशका राष्ट्र प्रमुख र नेपालसहित 50 देशका सरकार प्रमुखहरू सहभागी हुनेछन्। मन्त्रालयका सचिव अमृत बहादुर राईले नेपालमा गएको वर्ष भएको नवयुवा आन्दोलन, त्यसपछि भएको चुनाव मार्फत प्राप्त जनादेशसहित गठन भएको वर्तमान सरकारको प्राथमिकता लगायतका विषयहरू अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्न 81 महासभा महत्त्वपूर्ण अवसर हुने बताउनु भएको छ। यस विषयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय सहयोग एवं सद्भावको निरन्तरता र बढोत्तरीको लागि उच्च स्तरबाटै आह्वान गर्न समेत यो महासभा महत्त्वपूर्ण अवसरको रूपमा रहेको उल्लेख गर्नुभएको छ।
1: सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपति राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माणका लागि पार्टी महामन्त्री समेत रहनुभएका सांसद विपिन कुमार आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ। पार्टी प्रवक्ता जगदेश खरेलका अनुसार आचार्यको संयोजकत्वमा 11 सदस्यीय समिति गठन गरिएको हो। उहाँका अनुसार भदौ 5 को केन्द्रीय समिति बैठकको निर्णय बमोजिम समिति गठन गरिएको हो। समितिमा गणेश पराजुली, मनिष शाह, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ,

0: बाढी प्रभावित क्षेत्रको महिला बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाको लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले बताउनुभयो। उहाँले विपदको संवेदनशील अवस्थाको दुरुपयोग गर्दै रोजगारी राहत र फर्काउने वा सुरक्षित ठाउँमा पर्यावरणमा पीडितलाई प्रलोभन दबाव र झुटा आश्वासन दिने जोखिम रहेको समेत बताउनु भएको छ। विशेष गरी रसुवाको बेत्रावत दिए त्रिशुली करिडोर तिमुरे खट्टे खोला स्याप्रुङ बेसी हाँकु बेसी र मैलुङ लगायत क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नारीको सुरक्षा संवेदनशील रहेको समितिको निष्कर्ष रहेको छ।
1: रसुवाको भुटेकोसी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ। एक मन्त्रीले मन्त्रीका अनुसार मन्त्रीपरिषद बैठकले बाढीबाट विस्थापितहरूलाई रकम उपलब्ध गराउने निर्णय गरेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार बाढीबाट मृत्यु हुनेहरूको संख्या हालसम्म 1385 पुगेको छ। यस्तै सम्पर्कविहीनको संख्या 5130 रहेको छ। 37 होल्डिङ सेन्टरमा विस्थापितहरूलाई राखिएको छ। नुवाकोटमा 2615, रसुवामा 775 र धादिङमा 295 जना होल्डिङ सेन्टरमा रहेका छन्।
0: नेपाल चीन सम्बन्धबारे दुई दिने अन्तर्राष्ट्रिय संवाद हुने भएको छ। नेपाल चीन सम्बन्धको आयामबारे छलफलको लागि काठमाडौँमा संवाद हुने भएको हो। शान्ति विकास तथा समाजवादको लागि फाउन्डेसनको आयोजनामा संवाद हुन लागेको हो। नेपाल र चीन बीच कूटनीतिक सम्बन्ध स्थापना भएको 71 वर्षगाँठको अवसरमा कार्यक्रम आयोजना गरिएको हो। संवादको मुख्य वक्तामा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, परराष्ट्र मन्त्री शिशिर खनाल र नेपालको लागि चिनी राजदूत झाओ माओमिङ रहनु भएको छ।
1: एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पुनः बस्ने गरी सकिएको छ। एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार कार्यदलको प्रतिवेदन अध्ययनपछि मूल विषयमा शनिबारको बैठकमा छलफल गर्ने गरी शुक्रबार बैठक सकिएको हो। कार्यदल बैठक संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको थियो। बैठकमा संयोजक थापा र सदस्य सचिव शंकर पोखरेलका दुवै प्रतिवेदन पेश भएका थिए। बैठकमा दुवै प्रतिवेदनको अध्ययन गरी पुनः अर्को बैठक बसेर एउटै प्रतिवेदन तयार गर्नेबारे छलफल भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभएको छ।
0: भटेकोसी त्रिशुली नदीमा गएको भदौ 10 आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको सरकारको प्रारम्भिक आकलन छ। विनाशकारी बाढीबाट 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको सुरुवाती आकलन रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। हिजो बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य मन्त्रालयको सचिव डाक्टर विकास देवकोटाले विभिन्न संयन्त्र मार्फत संकलित तथ्याङ्कको आधारमा प्रभावित नारीको प्रारम्भिक संख्या आकलन गरेको जानकारी दिनुभएको छ।
1: रसुवाको भटेकोसी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानको लागि सरकारले 2,34,32,17,500 रुपियाँ लाग्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढीबाट 18 विद्यालयहरू प्रभावित भएका छन्, जसमा 11 विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 7 विद्यालयमा आंशिक क्षति पुगेको छ। विद्यालय भवनका साथै भवनभित्र रहेका शैक्षिक सामग्री, फर्निचर तथा अन्य सम्पत्ति नष्ट भएका छन्। बाढी पश्चात यस क्षेत्रमा 9,000 भन्दा धेरै विद्यार्थीहरूको पठन पाठन अवरुद्ध भएको छ।
0: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्ने गरी सरकारले तयारी गरिरहेको बताउनु भएको छ। मध्य प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा जनकपुरधाममा आयोजित राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनको लागि सुझाव तथा पृष्ठ पोषण कार्यक्रममा उहाँले समय अनुकूल र विद्यार्थीको आवश्यकता अनुसार पाठ्यक्रम परिमार्जनको क्रियाकार्य भइरहेको जानकारी दिनुभएको छ। अहिलेको पाठ्यक्रममा व्यापक परिमार्जन आवश्यक देखिएकोले कार्यदल गठन गरी देशव्यापी रूपमा सरकारवालाहरूबाट सुझाव संकलन भइरहेको जानकारी दिँदै मन्त्री पोखरेलले प्राप्त सुझावको आधारमा पाठ्यक्रम परिमार्जन गरी आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइने बताउनु भएको छ।
1: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म 13 अर्ब 23 करोड 10 लाख 81 हजार 267 रकम जम्मा भयो।

0: भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार शुक्रबार साँझसम्म विभिन्न 9 बैंकमा 9,62,23,55,025 रुपियाँ जम्मा भएको हो। त्यस्तै कोषका 2 बैंकमा रहेको डलर खातामा 2,32,84,77 अमेरिकी डलर जम्मा भएको छ। राहत कोषबाट भदौ 10 रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रुपियाँ निकासा गरिएको थियो।
1: रसुवा बाढीको कारण अवरुद्ध राजमार्ग छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन धादिङको कृष्णभीर क्षेत्रमा युद्ध स्तरमा मरम्मतको काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। राजधानी काठमाडौँको आपूर्ति व्यवस्थालाई सहज बनाउन भदौमा शान्तसम्ममा सडक खुलाउने लक्ष्यसहित प्राविधिक टोलीले दैनिक 14 निरन्तर काम गरिरहेको छ। नागडुङ्गा मुगलिन सडक योजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालका अनुसार कृष्णभीरमा सडकको ग्रेड कटिङ गर्ने, स्लोप मिलाउने र पहुँच सडक तयार गर्ने कार्यको आज 8 पनि जारी हुनेछ। उक्त कार्यको लागि करिब 15 प्राविधिकको प्रत्यक्ष सुपरिवेक्षणमा 10 हेभी उपकरण परिचालन गरिनेछ। सम्भव भएसम्म भदौ महिनाको अन्त्यसम्ममा आवागमनको व्यवस्था मिलाउन प्राविधिक र कामदारको टोली निरन्तर खटिरहेको छ, इन्जिनियर ढकालले बताउनु भएको छ।
0: अब टक टाइम। नेपालले पछिल्लो समय बाढी, पहिरो, अतिवृष्टि र हिमाली क्षेत्रमा बढ्दो जोखिमका रूपमा जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको छ। जलवायु संकटमा नेपालको योगदान निकै न्यून भए पनि यसको असर र क्षतिको भार भने ठूलो रहेको छ। यस्तो अवस्थामा नेपालले अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्याय, क्षतिपूर्ति र आवश्यक वित्तीय तथा प्राविधिक सहयोगका विषयमा आफ्नो दावी कसरी प्रस्तुत गर्ने? संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुँदै गरेका प्रधानमन्त्रीले नेपालको जलवायु एजेण्डालाई कति प्रभावकारी रूपमा उठाउन सक्नु होला? विश्व तापमान वृद्धिमा नेपालको भूमिका नगर्ने हुँदाहुँदै पनि नेपालले भोगिरहेको क्षेत्रीय हिमालयमा देखिएका परिवर्तनलाई विश्वको ध्यान आकर्षण गराउन कस्तो कूटनैतिक पहल आवश्यक छ? यसै सन्दर्भमा सहकर्मी सुनिल पराजुलीले प्राध्यापक डाक्टर मोतीलाल घिमिरेलाई प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघमा जाँदा जलवायु न्यायको मुद्दालाई व्यवहारमा कसरी उठाउनु पर्छ भनी सोध्नु भएको छ।
2: यो 2000 लिएर 2025 अन्तरालमा 15% हिम नदीको क्षेत्र घटेको छ। त्यसै गरी चाहिँ 3.9 स्क्वायर किलोमिटर प्रति वर्षको हिसाबले हिउँ क्षेत्र यो चाहिँ घटिरहेको छ। त्यसै गरी चाहिँ तपाईँको हिमरेखा हुने चाहिँ स्नो लाइन पनि प्रति वर्ष 5.16 मिटरले चाहिँ यो चाहिँ माथि सरिरहेको छ। र अर्को कुरा के हो भनेपछि हिउँ पक्रिँदै जाँदाखेरि जुन चाहिँ हिउँ मुनिको अथवा हिउँले छोपिएको जुन चट्टान हो त्यो चाहिँ बाहिर देखिन्छ, उजागर हुन्छ। सूर्यको रेलाई चाहिँ फेरि त्यसले फर्काउने, हिउँ बढी भयो फर्काउँथ्यो, अरू भयो भने चाहिँ त्यो कम हुन्छ र चट्टान तात्छ फेरि त्यसको चाहिँ उसमा भएको हिउँलाई पगाल्छ। यो फेनोमेना चाहिँ अलि विकास भएको छ। इलेभेसन डिपेन्डेन्ट वार्मिङ त्यो पनि एकदमै तीव्र रूपमा भएको छ। अथवा उच्च क्षेत्रमा चाहिँ बढी मात्रामा चाहिँ हिउँ पग्लिएपछि चट्टान एक्सपोज हुने, एक्सपोज भएपछि फेरि चट्टान तात्ने, फेरि पग्लिने, यसको चाहिँ यो एकदम गति बढिरहेको छ। पग्लिने गति
3: भनेको हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम नेपाल एक्लैले बोक्नुपर्ने बोझ होइन भन्ने कुरालाई विश्वमा परमार्थित बुझाउन सक्नु पर्यो होइन?
2: त्यो चाहिँ हो, त्यो नेपालले एक्लै नै बुझ्ने यो बोझ हुने होइन, यो त विश्वले पनि बुझेको छ। सबैले यो कुरालाई चाहिँ स्वीकारेका छन्, आत्मसात्म गरेका छन् र चाहिँ यो आवाजहरू चाहिँ विभिन्न लेखहरूमा विभिन्न फोरमहरूमा पनि उठ्ने गरेका छन्। तर अहिलेको जुन घटनालाई चाहिँ एकदम यो ताजा घटना हो र चाहिँ यस्तो किसिमको मतलब क्षति हुँदो रहेछ। फेरि हाम्रो चाहिँ अब नदीसँग जोडिएका चाहिँ धेरै विकासको पूर्वाधारहरू छन्, हाम्रो बस्तीहरूको विकास पनि त्यही भइरहेको छ होइन? त्यसले गर्दाखेरि चाहिँ के छ भनेपछि चाहिँ हाम्रो नेपाल जस्तो एकदम अति गरिब देशमै पर्दछ, अहिले विकासशील देशमा पर्दछ, उसले चाहिँ यत्रो क्षति चाहिँ थेक्न सक्दैन। र यो क्षतिको कारण चाहिँ ग्लोबल वार्मिङ हो, ग्लोबल वार्मिङका चाहिँ ड्राइभरहरू भनेको
3: यो विषयमा चाहिँ नेपाल जस्तो देशले जलवायु परिवर्तनको असर भोगिरहँदा विश्व समुदायसँग हाम्रो मुख्य माग चाहिँ के हुनुपर्छ?
2: मुख्य माग चाहिँ के हुनुपर्छ भनेपछि चाहिँ एउटा चाहिँ माग चाहिँ हामीले उसको क्षतिपूर्ति मात्र माग्ने होइन कि अब ग्लोबल वार्मिङलाई चाहिँ कन्ट्रिब्युट गर्ने उनीहरूको क्रियाकलापलाई चाहिँ अलिकति कम गर्नु पर्यो, नियन्त्रण गर्नु पर्यो, कार्बन उत्सर्जन गर्ने खालका उद्योग धन्दाहरू त्यसलाई चाहिँ मतलब कम गर्नु पर्यो, ऊर्जाका चाहिँ अन्य विकल्पहरू खोज्नु पर्यो जसले गर्दाखेरि ग्लोबल वार्मिङ अझै बढ्दो रूपमा नहोस्। हिमाल क्षेत्रमा जुन छ नि हाम्रो स्नो एन्ड आइस परेको छ, यो त हाम्रो चाहिँ पानीको स्रोत हो। पानीको स्रोत एकातिर भनेपछि अर्कोतिर चाहिँ यो हाम्रो जोखिमको स्रोत पनि यो फेरि चाहिँ ग्लोबल वार्मिङले भइरहेछ। र यो कुरा चाहिँ मतलब अब विश्व समुदायलाई अझै बढी सशक्त रूपमा लानुपर्छ र नेपालले चाहिँ क्षतिपूर्ति चाहिँ माग गर्नुपर्छ।
3: जस्तै यो जलवायु परिवर्तनको कारण नेपालले बेहोरेको क्षतिको क्षतिपूर्ति विकसित राष्ट्रहरूसँग माग्ने आधार चाहिँ नेपालसँग कति बलियो छ, उनीहरूले पनि यसै चेक काटेर रकम दिने त होइन होला, आधार पनि चाहिन्छ होला नि त केही।
2: अब आधार त के छ भनेपछि चाहिँ यो वैज्ञानिक अध्ययनबाट प्रष्ट भइसकेको छ कि कार्बन उत्सर्जित वार्मिङ भइरहेको छ भनेर, यो कुरा त छँदै छ नि त। यसको अर्थ उनीहरूले चाहिँ विकासै गर्न नगर्ने त होइन, विकास त अब गर्ने उनीहरूको अधिकार हो। तर चाहिँ के छ भने विकासले गर्दाखेरि वातावरणलाई प्रदूषित गर्ने, वातावरणमा कार्बन मिथेन जस्ता ग्यासहरू मात्रा बढाउने र चाहिँ ग्लोबल वार्मिङलाई त्यसलाई प्रोत्साहन गर्ने, त्यसलाई चाहिँ बढी गर्ने त्यस्तो पनि गर्नु भएन नि त।
3: जस्तै नेपालले चाहिँ अन्तर्राष्ट्रिय मञ्चमा सहयोग माग्ने मात्रै होइन, आफ्नै तर्फबाट पनि केही प्रतिबद्धताहरू जनाउनु पर्ने पो हो कि, के लाग्छ यहाँलाई चाहिँ यो विषयमा?
2: नेपालले पनि थोरै मतलब त्यसमा हिस्सेदारी भए तापनि, उसको थोरै कन्ट्रिब्युसन भए तापनि भनौँ न, ग्लोबल यो त क्लाइमेटलाई चाहिँ भनौँ न वार्मिङलाई रेगुलेट गर्नको लागि अथवा यसलाई कम गर्नको लागि उसले पनि गर्नुपर्ने उपायहरू जे जे छन् त्यो चाहिँ गर्नुपर्छ।
3: अनि नेपालमा कतिको समय देखिएको यो बाढी पहिरो अतिवृष्टिहरू यो जलवायु परिवर्तनलाई चाहिँ जोडेर कतिको हेर्न सकिन्छ यी विषयहरूलाई चाहिँ?
2: अहिलेको चाहिँ अध्ययनले के जनाएको छ भनेपछि वर्षातको मात्र यद्यपि नबढे तापनि पानी पर्ने समय चाहिँ थोरै छ, तर थोरै समयमा चाहिँ पहिला जतिको पानी परेको छ भनेपछि वर्षातको जुन छ नि इन्टेन्सिटी सघनता एकदम हाई हुन्छ, एकदम उच्च हुन्छ। सघनता बढी भएपछि बढी मतलब वर्षा बेगिलो भएपछि चाहिँ यो चाहिँ पहिरो जाने, बाढी आउने, अब यस्ता घटनाहरू चाहिँ क्लाउड बर्स्ट इभेन्टहरू भन्छ, जुन चाहिँ बादल फुट्ने र ठुलो घनघोर वर्षा हुने, छोटो समयमा फ्ल्याक्स फ्लडहरू ल्याउने त्यस्ता घटनाहरू चाहिँ भएका छन्। यो सबै अहिलेको क्लाइमेट चेन्जसँग यो सब कुराहरू जोडिन्छ। अहिले के गर्छ भनेपछि एकातिर चाहिँ वर्षात क्लाइमेटमा चाहिँ एउटा भेरिएबिलिटी भन्छ नि, उतार चढाव पनि एकदम बढेको छ कि, कति बेला एकदमै बढी गर्मी हुने, कति बेला ऊ हुने, फेरि कति बेला चाहिँ एकदम उच्च वृष्टि हुने, कम हुने, यस्तो किसिमको भेरिएबिलिटी पनि छ होइन। त्यो कुरा त्यसले पनि के छ भनेपछि रिस्क अथवा अनसर्टेनिटी चाहिँ यो चाहिँ बढाउँछ। कहिले हामीले के छ भनेपछि अतिवृष्टिबाट हुने चाहिँ अब बाढी पहिरो च्याप्टो पर्छ भनेपछि, कहिले हामी चाहिँ एकदमै कम वर्षा भएको कारणले गर्दाखेरि, सुक्खाको कारणले गर्दाखेरि फेरि त्यस्ता खालको विपदहरू पनि झेल्नु पर्ने हुन्छ। त्यो सबै यो क्लाइमेट चेन्ज जोडिएको छ।
0: अब पालो जनताको मतको

0: जनताको मतमा हाम्रो प्रश्न छ, अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनु नपर्ने उपाध्यक्ष रामबहादुर थापा बादलको प्रतिवेदनको निष्कर्ष तपाईँलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो मत व्यक्त गर्न कालिका एफएमका आधिकारिक फेसबुक पेजमा राखिएको स्ट्याटसमा कमेन्ट गर्न सक्नुहुनेछ भने ट्विटर, व्हाट्सएप र भाइबरबाट लिखित प्रतिक्रिया जनाउन सक्नुहुनेछ। यसै प्रश्नमा आफ्नो आवाजसहितको प्रतिक्रिया राख्न 0956 र 158 सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँहरूको उत्कृष्ट प्रतिक्रिया प्रत्येक दिन राति 8 बजेको कालिका न्यूज एक्सप्रेस र बिहान 10 बजेको कालिका हाइलाइट्समा प्रसारण गरिनेछ।
1: अब अन्तर्राष्ट्रिय समाचार। भारतले 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरुद्धको सहकार्यलाई प्राथमिकतामा राख्ने बताएको छ। आजदेखि भारतको नयाँ दिल्लीमा शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासोन्मुख देशको प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरेको छ। ब्रिक्सको अध्यक्ष राष्ट्रका रूपमा भारतले किफायती ऊर्जा, जलवायु अनुकूल, महत्त्वपूर्ण खनिज प्रविधि र जलवायु वित्तलाई प्राथमिकतामा राखेको भारतीय सञ्चार माध्यमहरूले बताएका छन्। यता युक्रेनको निप्रोपेत्रोभस्क क्षेत्रमा पर्ने पावलोभाद सहरको एउटा सपिङ मलमा रुसी ड्रोन आक्रमण हुँदा 5 जनाको मृत्यु भएको छ भने 67 जना घाइते भएका छन्। युक्रेनका गृहमन्त्री इभान बिहिभस्कीले दिनको समयमा भएको उक्त आक्रमणमा पसल तथा सवारी साधनहरू समेत क्षतिग्रस्त भएको बताएका छन्।
0: अब खेल समाचार। नेपाल एसिसी प्रिमियर कपको उपाधिको लागि आज चिरपरिचित प्रतिद्वन्दी युएईको सामना गर्दैछ। खेल मलेसियाको मायोमा सुबलमा नेपाली समयअनुसार आज बिहान 7:15 शुरू हुनेछ। नेपाल दोस्रो तथा युएई लगातार तेस्रो पटक फाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल सन् 2023 र युएई गत संस्करणको च्याम्पियन हुन्। यो खेलको विजेताले एसिसी एसिया कपमा स्थान बनाउनेछ। त्यसैले दुवै टोली जित्न जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछन्। प्रतियोगितामा अपराजित रहने युएई एक्लो टोली हो। युएईले सम्भव चरणमा ओमान, कतार, कुवेत र सिङ्गापुर तथा सेमी फाइनलमा हङकङलाई पराजित गरेको थियो। नेपालले भने एक खेल गुमाएको छ। सम्भव चरणमा बहराइन, मलेसिया र हङकङ विरुद्धको जित निकालेको नेपाल हङकङसँग भने पराजित भएको थियो। यसै गरी नेपालले सेमी फाइनलमा ओमानलाई पराजित गरेको थियो। नेपालले एसिसी प्रिमियर कपमा यी दुई टोली बीच 2 खेल भएका छन्, जसमा दुवै टोलीले 1-1 खेल आफ्नो पक्षमा पारेका छन्। सन् 2023 फाइनलमा नेपालले युएलाई निराश बनाउँदै एसिया कपको टिकट काटेको थियो। 2024 युएले बदला लिँदै नेपाललाई सेमी फाइनलमा रोकेको थियो। त्यसैले यी दुई चिरपरिचित प्रतिद्वन्दीको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ।
1: बिहान 5:20 कालिका हाइलाइट्सको अन्त्यमा अहिले प्रसारित प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।
0: प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रसङ्घीय महासभालाई असोज 8 गते सम्बोधन गर्ने, बाढी प्रभावित महिला तथा बाल बालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न संसदीय समितिको निर्देशन, सांसद विपिन कुमार आचार्यको संयोजकतामा राष्ट्रपतिद्वारा राइट टु रिकल सम्बन्धी दस्तावेजको लागि समिति गठन,
1: बाढी प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानको लागि 2,34 करोड लाग्ने अनुमान, आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिने, प्रधानमन्त्री राहत कोषमा 13,23 करोड रकम संकलन।
0: भारतमा आजदेखि शुरू हुने ब्रिक्स सम्मेलनमा चिनिया राष्ट्रपति पनि सहभागी हुने, भारतले किफायती ऊर्जा, जलवायु अनुकूलन र जलवायु वित्तलाई प्राथमिकतामा राख्ने, युक्रेनमा रुसी ड्रोन आक्रमणमा 5 जनाको मृत्यु,
1: र एसिसी प्रिमियर कपको उपाधिको लागि आज नेपालले चिरपरिचित प्रतिद्वन्दी युएईको सामना गर्दै विजेताले एसिसी एसिया कपमा स्थान बनाउने।
0: यसका साथै 24 घण्टा समाचार प्रसारण गर्ने मोबसलको पहिलो रेडियो कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको www.kalikanews.com संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 5:20 कालिका हाइलाइट्स आजका लागि यति नै। सुनिल पराजुली र किरण राणा मगर बिदा हुन्छौ। नमस्कार।
2: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट। चौबिसै घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, ईईजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा,
4: मौलाकालिका अस्पताल, भरतपुर 11 बाइपास रोड, फोन 0556 493 798 र मोबाइल 98550 88002।
5: ए बुहारी, कता छौ? एक गिलास दुध ल्याऊ त।
6: सानु, मलाई दही है।
7: मम्मी, मलाई चाहिँ घिउ दिनुस है।
5: हुन्छ हुन्छ, यो सबको लागि त भवानी डेरी छँदैछ नि।
3: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित तथा उत्पादित दुध, दही, घिउ, पनिर, चीज, छुर्पी एवं अन्य दुग्धजन्य पदार्थ खोजी प्रयोग गर्ने गरौँ।
8: साथै मन हरर र हुने, खाँदा मिठो, जिउ शीतल बनाउने भवानीको म्याङ्गो र भेनिला लस्सी, स्वाद अनि शक्तिको बेजोड मिश्रण, भवानी डेरीको उत्कृष्ट उत्पादन शाखाहरू, भरतपुर 10 दिपेन्द्र चोक, भरतपुर 7 गौतम चोक, भरतपुर 11 विशाल चोक र हाई स्कुल रोड टाढी लगायत सम्पूर्ण बजारमा उपलब्ध छ।
9: Looking for the perfect start to your child's education? Welcome to Everest Preschool, the first step to success. Located at Bharatpur 12 Thani Chowk Chitwan, we provide a clean, spacious environment with well-equipped classrooms featuring LED monitors and CCTV surveillance connected to high-speed internet, air conditioning to maintain room temperature throughout all seasons, and plenty of educational materials. We limit the number of students to ensure personalized attention and individual guidance, helping your child grow and thrive in an engaging, supportive setting. Our young and dynamic facilitators use a well-designed curriculum to build a strong foundation for your child. And we serve hygienic meals prepared under the guidance of food experts. Backed by a team of professionals with over 15 years of excellence in early childhood education, we guarantee your child's success from day one. For further details, call us at 056-515-039 or 98-550-31039. Log on to www.everestpreschool.edu.np or find us on Facebook at www.facebook.com/Everest Preschool Nepal. Everest Preschool, the first step to success. Promoted by Stars Montessori Academy, Pokhara and Bharatpur.
10: बाढीबाट जोगिन पूर्व तयारी गरौँ। नदी किनारमा घर